0: नमस्कार तथा सुप्रभात काया तैरन मा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया तैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 19 गते मंगलबार सन् 2026 अगस्त 4 तारीक साउन कृष्ण पक्षको पञ्चमी तिथि
2: का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको मकवानपुरको हेटौडामा रहेको रेडियो सरोवर 92.5 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज संवाद र सर्वपक्षीय पहलको कारण तराई मधेसमा उत्पन्न तनाव साम्य हुँदै
0: कागजी नोटको विकल्पमा डिजिटल मुद्रा ल्याउने कानूनी बाटो खोल्दै भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउने
1: राम्रो तलब र दीर्घकालीन अवसरले युरोपतर्फ नेपाली श्रमिकको आकर्षण बढ्दो दक्ष जनशक्ति श्रम अधिकार र सुरक्षित आप्रवासन सुनिश्चित गर्न सरकारलाई चुनौती
3: प्रक्रिया पूरा गरेर जानुपर्छ यसमा पनि चुनौतीहरू छन् एकतर्फी रूपमा होइन दुईतर्फी सम्वादबाट अगाडि बढाउनु पर्ने हुन्छ यो किसिमको चाहिँ इन्टिग्रेटेड प्याकेजमा चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ।
0: भारत बिहारको राजनीतिमा प्रशान्त किशोर अर्थात पीकेको उदय सुशासन र रोजगारीको नारा दिएर जनसुराज पार्टीले भत्कायो भाजपाको गढ
1: र के भर्देको प्रशिक्षक पेड्रो मोरक्कोको कुडेनिसा वर्कामका मुख्य प्रशिक्षक नियुक्त
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो।
6: सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89।

0: अन्ठानब्बे उनचालिस वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला सुनसरीको देवानगंजमा शुरू भएर अरू जिल्लामा पनि फैलिन थालेको साम्प्रदायिक तनाव साम्य पार्न सरकार र सुरक्षा संयन्त्र मात्रै सक्रिय भएनन् सत्तारूढ़देखि विपक्षी र संसदमा प्रतिनिधित्व गर्ने नगर्ने सबै दलहरू उत्तिकै खटिए अघिपछि सरकार र सत्तारूढ़ दलको आलोचना गर्ने विपक्षी दलले पनि हातमा हात मिलाए स्थापना भएको चार वर्षमै प्रचण्ड बहुमत सहित सरकारको नेतृत्वमा पुगेको राजनीतिक दल हो रासोपा रासोपाले पनि हरेक संकट र चुनौतीको सामना मिलेर गर्दा मात्रै सहज अवतरण हुन्छ भन्ने पुराना दलहरूले थालेको अभ्यासलाई पछ्यायो सरकार सुरक्षा निकाय राजनीतिक दल धार्मिक गुरू र नागरिक समाजको साझा सक्रियताको राम अहिले विस्तारै स्थिति नियन्त्रणमा हुँदैछ सुनसरीको तनावपछि तत्कालै सक्रियता नदेखाएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना समेत भएको थियो उहाँमाथि संवेदनशील घटनामा प्रतिक्रिया नदिएको सिंहदरबारबाट बाहिर ननिस्किएको र मधेससँग संवाद नगरेको आरोप लाग्यो आलोचना बढेपछि प्रधानमन्त्री शाह पनि सक्रिय हुनुभयो देशवासीका नाममा सम्बोधन गर्दै धार्मिक सद्भाव कायम राख्न अपील गर्नुभयो साम्प्रदायिक तनाव नियन्त्रणमा सुरक्षा निकायको सक्रियता त रह्यो नै त्यससँगै राजनीतिक तहमा देखिएको सहकार्यले पनि परिस्थिति सामान्य बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्लेषकहरू बताउँछन् संकटमा पर्दा एक ठाउँमा आउने विशेषता नेपालमा विशेष रहेको पूर्व राजनीतिज्ञ तथा कूटनीतिज्ञ निलाम्बर आचार्य बताउनुहुन्छ 2007 नै यस्तो देखिँदै आएको छ उहाँले भन्नुभयो हाम्रो राजनीतिक संस्कार सहिष्णुताको छ संवाद अन्तर्क्रिया र सहकार्य गर्ने खालको छ दक्षिण एसियाका अरू देशहरूको तुलनामा सत्ता र प्रतिपक्ष बीच वा सरब पक्षीय सहकार्यको संस्कृतिको उत्तम अभ्यास नेपालमा रहेको उहाँले बताउनुभयो सुनसरी धनुषा लगायत विभिन्न जिल्लामा सद्भाव र्याली निकालिँदै सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल स्थानीय तह धार्मिक अगुवा सुरक्षा निकाय र नागरिक समाज एकै ठाउँमा उभिन थालेका छन् एक हप्ता अघि चर्किएको तनाव अन्तत फेरि संवाद र सर्वपक्षीय पहलमै सहज हुन थालेको छ यस्ता घटना विगतमा पनि भएका थिए विगतमा तराई मधेसमा यस्तै प्रकृतिका धेरै साम्प्रदायिक संवेदनशील घटनामा प्रारम्भिक चरणमै सरकार स्थानीय जनप्रतिनिधि प्रशासन सुरक्षा निकाय राजनीतिक दल र समुदायबीच संवाद शुरू हुँदा तनाव छोटो समयमै नियन्त्रणमा आएको थियो देवानगंजमा भने त्यही समन्वय प्रारम्भिक चरणमै प्रभावकारी बन्न नसक्दा सामान्य विवाद क्रमशः गोलीकाण्ड तीनजनाको निधन लामो आन्दोलन र सात दिनसम्म लम्बिएको संकटमा परिणत हुन पुगेको स्थानीय सरकारवालाको निष्कर्ष छ मानवाधिकार कर्मी रमेश भट्टराई सुनसरीका पछिल्ला ठूला घटनाले साम्प्रदायिक वा संवेदनशील विवादमा सुरक्षा कार्यवाही मात्र पर्याप्त नहुने स्पष्ट सन्देश दिएको बताउनुहुन्छ आजको कान्तिपुरमा खबर छ
2: एमाले भित्र प्रदेश सत्ताका लागि किचलो बढ़ेको छ नेकपासँग गठबन्धन गरेको एमाले कोशी बागमती र लुम्बिनीमा मुख्यमन्त्री पाउनेछ तर कोशी र लुम्बिनीमा एमालेकै नेतृत्व रहे पनि अध्यक्ष केपी ओली नयाँ मुख्यमन्त्री बनाउन जोड़बड़ गरिरहनु भएको छ वहाँले सचिव एवं कोशी इन्चार्ज शेरधन राईलाई विराटनगर पठाएर कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा दिन हिजो निर्देशन दिनुभयो एमाले नेकपा गठबन्धनले बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि जोड़बल गरिरहे पनि मुख्यमन्त्री इन्द्र बहादुर बानियाले भने अल्पमतको सरकार चलाइरहनु भएको छ प्रदेशमा राजनीतिक गतिरोध रहेका बेला मुख्यमन्त्री बानियाले हिजो हेटौड़ामा बोलाएको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरण र नयाँ सरकार गठनको विषयमा दलहरूबीच बहस चलेको छ यसैबीच कांग्रेसभित्रको शक्ति संघर्ष विभाजनको संघारमा पुगेसँगै पार्टीको विरासत बोकेको कोइराला परिवार पनि तीन धारमा विभाजित भएको छ केही वर्षदेखि नेतृत्वदायी भूमिकाबाट टाढा रहेका कोइराला परिवारका सदस्यहरू एकीकृत नरहेको मात्र होइन हस्तक्षेपकारी भूमिका खेल्ने ठाउँमा पनि छैनन् पछिल्ला घटनाक्रम अनुसार बीपी कोइरालाका पुत्र डाक्टर शशांक संस्थापन इतर पक्षको नेतृत्वमा उभिनु भएको छ भने गिरिरा प्रसादकी पुत्री सुजाता संस्थापन पक्षमा देखिनु भएको छ नोना पुत्र डाक्टर शेखर भने दुवै पक्षबीच पार्टी एकता कायम हुनुपर्ने पक्षमा मझधारमा उभिनु भएको छ 14 महाधिवेशनपछि डाक्टर शशांक डाक्टर शेखर र सुजाताले पटक पटक छलफल गर्दै एकताबद्ध भएर अघि गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। तर अहिले बीपी कोइरालाका पुत्र डाक्टर शशांकले संस्थापन इतर पक्षको नेतृत्व सम्हाल्नु भएको छ भने डाक्टर शेखर पार्टीभित्र आन्तरिक एकता कायम हुनुपर्ने पक्षमा हुनुहुन्छ। नयाँ पत्रिकामा खबर छ।
1: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै मोरङ, सुनसरी, सिन्धुपाल्चोक, अर्घाखाँची, अछाम, रूकुम, जाजरकोट, दाङमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र कर्णाली प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पनि धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने र केही ठाउँमा भने मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाड़ी र तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा आरी घोप्टे पानी पर्न सक्ने महाशाखाले जनाएको छ। गैराती पानी परे पनि काठमाडौँ जोड्ने मुख्य नाका नागढुङ्गा मुगलिङ सड़कमा नियमित रूपमा गाड़ी चलिरहेका छन्। हिजो दिउँसो पहिरोका कारण पटक पटक अवरूद्ध भएको यो सड़क खण्ड अहिले खुल्ला रहेको मुगलिन प्रहरीले जनाएको छ। काया कैरनमा युरोपतर्फ बढ़दै गएको नेपाली श्रमिकको आकर्षण बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: चौबिस गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुहोस्। तपाईँ पनि भन्नुहुनेछ मलाई त Major को बानी लागिसकेको छ। Major appliances, Major को बानी लाग्छ।
6: एनडीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
7: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज, प्रदेश सत्ताले एमालेमा बढ़ायो किचलो, कांग्रेसको विवादमा कोइराला दाजु बहिनी तीनतिर, गैराती धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा, मुगलिन नारायणगढ़ सड़कमा नियमित गाड़ी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। विश्वभर डिजिटल भुक्तानी प्रणालीको प्रयोग तीव्र बढ़िरहेको छ। नेपालले पनि कागजी नोटबाट डिजिटल मुद्रा नोटको कानूनी बाटो खोल्ने तयारी गरेको छ। नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकद्वारा जारी गरिने डिजिटल मुद्रा सेन्ट्रल बैंक डिजिटल करेन्सी सीडीबीसी जारी गर्ने कानूनी बाटो खुलाउने तयारी गरेसँगै देशको मौद्रिक प्रणालीमा नयाँ अध्याय शुरू हुने निश्चित भएको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 को परिच्छेद 6 अन्तर्गतको दफा 51 रहेको नेपालको मौद्रिक इकाई रूपैयाँ हुनेछ र यस्तो रूपैयाँ 100 पैसामा विभाजित हुनेछ भन्ने व्यवस्था संशोधन गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयकमा यसको सट्टा बैंकले नेपाली रूपैयाँलाई कुनै संकेत निर्धारण गरी प्रयोगमा ल्याउन सक्नेछ भन्ने व्यवस्था समावेश गरिएको छ। यस संशोधनसँगै नेपाली मुद्रालाई आधुनिक प्रविधि अनुसार डिजिटल स्वरूपमा विकास गर्ने कानूनी आधार तयार हुने अपेक्षा गरिएको छ। आगामी कानून लागू भएपछि नेपाल राष्ट्र बैंकलाई कागजी मुद्रासँगै डिजिटल नेपाली रूपैयाँ डिजिटल करेन्सी जारी गर्ने बाटो खुल्नेछ। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलका अनुसार नयाँ कानून मार्फत कागजी नोटलाई क्रमिक रूपमा डिजिटल मुद्रामा रूपान्तरण गर्ने तयारी भइरहेको छ। विज्ञहरूका अनुसार पेपर नोटको तुलनामा डिजिटल मुद्राले भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउन सक्छ। अहिले सरकारले हरेक वर्ष नोट छपाई ढुवानी सुरक्षा र पुरानो नोट व्यवस्थापनमा ठूलो रकम खर्च गर्दै आएको छ। डिजिटल मुद्रा कार्यान्वयनमा भएमा यस्ता खर्च उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
1: नेपालको वैदेशिक रोजगारी लामो समयसम्म खाड़ी राष्ट्र र मलेसियामा केन्द्रित रहे पनि पछिल्ला वर्षहरूमा यूरोप दक्षिण कोरिया र जापानतर्फ पनि आकर्षण बढ़दै गएको छ। कम ज्याला सीमित श्रम अधिकार र कठोर कार्य वातावरणका कारण धेरै श्रमिकले वैकल्पिक गन्तव्य खोज्न थालेका छन् भने क्षेत्रीय अस्थिरताले पनि खाड़ीप्रतिको आकर्षण केही घटाएको छ। तर गन्तव्य विविधीकरणसँगै उच्च भर्ती शुल्क जोखिमपूर्ण आप्रवासन र सीमित कूटनीतिक सहायता जस्ता चुनौती पनि देखिएका छन्। साथी महेश केवालीले श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाललाई अहिलेको समयमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको रोजाईमा आएको परिवर्तन बारे कुराकानी गर्नुभएको छ।
9: वैदेशिक रोजगार भन्ने बित्तिकै गल्फ र मलेसिया टोटल यो सातवटा देशमा नै हाम्रो एक किसिमले निर्भरता भने पनि हुन्थ्यो पहिला, किनभने 95% भन्दा बढी चाहिँ श्रम स्वीकृतिहरू ती देशहरूकै लागि जारी हुन्थ्यो। पछिल्लो वर्षहरूको लागि हेर्दाखेरिमा चाहिँ यो रेसियो चाहिँ अरू देशहरूमा पनि बिस्तारै जाने क्रम चाहिँ बढेको देखिन्छ। गत वर्षको चाहिँ रोमानिया नै टप सिक्समा आइसकेका देखिन्छ। साइप्रस टर्की त्यसले हेर्दाखेरिमा चाहिँ यो युरोपियन कन्ट्रीहरूको चाहिँ केही हबहरू केही गेटवेहरू भनेको देखिन्छ।
10: यो सिपको कुरा गर्दा कामको खटाइको कुरा गर्दा के फरक छ खाडीमा र युरोपमा?
9: पक्कै पनि खाडीको तुलनामा चाहिँ युरोपमा चाहिँ अलिकति स्किल चाहिन्छ नै, केही न केही किसिमको दक्षता भएको स्किल कम भएकाहरूले पनि काम गर्न सक्ने गएर र केही कृषि सेक्टरमा काम गर्नेहरूले पनि लो स्किल नै भए पनि काम पाउने अवस्था हुँदो रहेछ। स्किल मिडियम स्किल अथवा हाई स्किलहरूले नै मात्रै काम चाहिँ गर्न सक्ने, काम पाउने, सजिलै काम पाउने, अनि काम पायो भने राम्रो पेमेन्ट पाउने, अनि ज्यादतीहरूमा नपर्ने, किनभने युरोपमा पनि ज्यादती झुक्यानहरूमा पर्ने सम्भावनाहरू छँदै छ। त्यो कारणले गर्दा स्किल भएकाहरूले नै त्यो अपर्च्युनिटी चाहिँ बढी मात्रामा पाउने हुन्छ। बढ्दो मात्रामा नेपालीहरू चाहिँ त्यहाँ कार्यरत अथवा बसोबासै गर्नेहरूको संख्या क्रमशः बढ्दै पनि गएको कारणले गर्दा, आफ्ना नातागोताहरू गएको कारणले गर्दा यहाँ पनि यस्तो किसिमको काम त पाइन्छ नि, तिमी गल्फमै किन बस्छौ अथवा मलेसियामै किन बस्छौ, त्यति नै मेहनत गर्दाखेरिमा यहाँ अझ राम्रो कमाइ हुन्छ, उस्तै पर्यो भने यहाँ परिवारै लिएर आउन पनि सक्ने सम्भावनाहरू रहन्छ। अधिकार उल्लङ्घन ज्यादा ती धेरै सहनु पर्दैन, उन्नत सहरमा पुगिन्छ, विकासहरूलाई प्रयोग गर्न पाइन्छ।
10: अबको समयमा चाहिँ नेपालको मुख्य गन्तव्य देशहरू चाहिँ कुन कुन हुन सक्छन् र त्यस अनुसार सहज बनाउनको लागि चाहिँ के गर्नुपर्छ? अबका दिनमा
9: यो एकै ठाउँमा केन्द्रीकृत निर्भरतामा चाहिँ आधारित भएर गरिने जुन लेबर माइग्रेसन छ, यसले चाहिँ हामीलाई कुनै पनि बेला चाहिँ ठूलो चुनौतीमा पार दिन सक्छ भन्ने उदाहरण पाठहरू हामी सिकिसकेका छौँ। त्यस कारणले गर्दा यसलाई डाइभर्सिफाई गर्न जरुरी छ। अनि त्यस पछाडि यसमा असुली ठूलो छ, जबकि कति तिर्नुपर्ने भन्ने कुनै मापदण्ड नै छैन। यो सबै प्रपञ्च मिलाउनेको कुनै एकाउन्टेबिलिटी पनि नहुने, अनि उहाँ पुगिसके पछाडि नै काम नपाउने, यो खालका समस्याहरू त्यहाँ पनि छ। अलि सुरक्षित हुने ठाउँ कमाई अलि राम्रो हुने, अलि डिग्निफाइड काम, अलि सुरक्षित काम हुने देशहरूमा नै गर्नुपर्ने हुन्छ। युरोपमा अहिले त्यो किसिमको सम्भावना छ र यसमा चाहिँ सरकारले के गर्नु पर्यो त भन्दाखेरिमा युरोपमा हामी कसरी हाम्रा नेपालीहरूलाई चाहिँ त्यहाँको जब अपर्च्युनिटीसँग जोड्न सक्छौँ भन्ने कुरामा काफी मात्रामा चाहिँ त्यसको अध्ययनहरू गरेर त्यसको इन्टेलहरू जम्मा गरेर, त्यो सुनको लङ्का मात्रै होइन है, यसमा चाहिँ एउटा प्रक्रिया पूरा गरेर जानुपर्छ। यसमा पनि चुनौतीहरू छन्। एकतर्फी रूपमा होइन, दुईतर्फी सम्वादबाट अगाडि बढाउनु पर्ने हुन्छ। यो किसिमको चाहिँ एउटा इन्टिग्रेटेड प्याकेजमा चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ।
1: श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग नेपाली श्रमिकको बदलिँदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्य बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, भारतीय सुरक्षाकर्मीले अस्ति आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीय बासिन्दाले बाढ़ी नियन्त्रणका लागि बनाएको माटोको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले अस्ति आइतबार भारतको विदेश मन्त्रालयसँग यस विषय उठाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार नेपाली पक्षले भारतीय सुरक्षाकर्मीको शैलीप्रति आपत्ति समेत जनाएको छ, तर भारतीय पक्षले तटबन्ध बनाएको क्षेत्र विवादित भएकाले दुवै देशबीच कायम रहेको यथास्थिति अवस्थाको उल्लंघन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान दोहोर्याएको ती अधिकारीले बताएका खबर कान्तिपुरले लेखेको छ।
2: 2068 परराष्ट्र मन्त्रालयबाट करिब 500 ट्राभल डकुमेन्ट गायब बनाइएको घटनाको मुद्दा बल्ल अदालत पुगेको छ। 2068 जर्मन दूतावासले प्रहरीमा उजुरी गरेकोमा गएको हप्ता अदालतमा मुद्दा दायर भएको हो, जसमा हिजो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। यो मुद्दामा सहसचिव भट्टराई विरूद्ध राहदानी ऐन अनुसार जिल्ला अदालत काठमाडौँ मुद्दा दायर भएको हो। गएको माघमा सीआईबीले भट्टराईसँग बयान लिएको थियो। त्यति बेला नै प्रहरीले राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएकोमा हालै मात्र सरकारी वकिलले साउन 11 मुद्दा दायर गरेको हो। यो मुद्दामा भट्टराई फरार रहेकोले उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुप शमशेर जबराले बताउनु भएको छ। हिजो अदालतमा थुनछेक नभ्याइएपछि भट्टराईलाई सीआईबीकै हिरासतमा राखिएको छ। नयाँ पत्रिकामा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: वर्षाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
11: जमीनका धाराहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
3: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र डीजीएल सेवा जिस हो
1: देश हो खुशी को कनेक्शन
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं में पायल्स फिस्टुला फिसर लगायत का रोग दैनिक विशेषज्ञ द्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निःशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सक द्वारा उपचार छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
2: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं फोन 01-4110-6690 4110-6690
3: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर दार्चुलाका दुर्गम बस्तीहरूमा अहिले पनि स्थानीय बासिन्दाको दैनिक जीवन तुइनमै निर्भर छ। यहाँका बाल बालिका बिरामी ज्येष्ठ नागरिकदेखि दैनिक उपभोगका सामान ओसार्न तथा सर्वसाधारणसम्मले आफ्नो ज्यानको बाजी लगाएर महाकाली नदी पार गर्न तुइन प्रयोग गर्न बाध्य छन्। तुइनको तार रहे जीवन रहन्छ, तुतिए जीवन नै समाप्त हुने जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् सीमावर्ती ब्यास गाउँपालिका दुई दुमलिङका स्थानीय बासिन्दा। तुइन तरेर महाकाली वार पार गर्न हरेक पटक झुण्डिँदा स्थानीयवासीले ज्यानकै बाजी लगाइरहेका हुन्छन्। यहाँका स्थानीयवासीन्दा नेपालतर्फको तल्लो दुमलिङ र भारततर्फको गर्वाधार ठाउँलाई जोड्ने महाकाली नदीमाथि अस्थायी अवैध तुइन लगाएर वार पार गर्ने गर्छन्। महाकाली नदी दुई देशको साझा नदी भएका कारण कुनै एक पक्षले कुनै संरचना निर्माण गर्दा वा कुनै क्रियाकलाप गर्दा दुवैको सहमति आवश्यक पर्छ। यहाँका स्थानीय बासिन्दालाई अवैध तुइन लगाएर वार पार गर्नुपर्ने बाध्यता बनेको छ। बरसातमा नदीको बहाव बढ्दा जोखिम अझै धेरै हुने स्थानीय बासिन्दाले बताएका छन्। दुमलिङसम्म जान वर्षायाममा गाड़ी सञ्चालन हुने सड़कको सुविधा छैन, पैदल हिँड्ने समेत निकै जोखिम हुने गरेको दुमलिङका स्थानीय प्रभात बुढाथोक किले बताउनुभयो। उपचार शिक्षा रोजगारी र दैनिक आवश्यकताका लागि यहाँका स्थानीय बासिन्दाले तुइनको सहारा लिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। यहाँका स्थानीयवासीले वर्षौंदेखि यो स्थानमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माणका लागि माग उठाउँदै आइरहेको भए पनि समस्याको अझै समाधान हुन सकेको छैन। तुइनकै तारमा बाँचेको जीवन शीर्षकको खबर गोर्खा पत्रमा छ।
4: अब विदेशको खबर कक्रोच जनता पार्टी सीपीजे नेतृत्वको युवा आन्दोलनबाट रक्षात्मक अवस्थामा पुगेको भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाले विधानसभा उपचुनावमा पनि नराम्रो धक्का बेहोरेको छ। हिजो सार्वजनिक भएको मतपरिणाम अनुसार बिहारको बांकीपुर सीटमा जनसुराज पार्टी जेएसपी मध्यप्रदेशको दतिया सीटमा भारतीय राष्ट्रिय कांग्रेसले जीत हात पारेको छ। भाजपाले गुजरातको मांगलपुर सीटमा जोगाएको छ। पटनासँग जोड़िएको बांकीपुर निर्वाचन क्षेत्र भाजपाको गढ़ मानिन्छ। भाजपा राष्ट्रिय अध्यक्ष बनेका नितिन नवीनले आफ्नो पार्टीलाई समय लामो समयदेखिको गढ़मा सघन प्रचार गरे पनि आफ्नो पार्टीलाई जिताउन सक्नु भएन। नितिनले क्षेत्रबाट पाँच पटक लगातार चुनाव जित्नु भएको थियो, तर यस पटक भने उहाँ आफ्ना उत्तराधिकारीलाई चुनाव जिताउन असफल हुनुभयो। उपचुनावमा जेएसपीका संस्थापक प्रशान्त किशोर पीके विजय हुनुभएको छ। प्रशान्त किशोर र दुई वर्ष अघि खुलेको जनसुराज पार्टीका लागि यो पहिलो चुनावी जित हो। यो जितलाई बिहारको राजनीतिमा प्रशान्त किशोरको औपचारिक उदयका रूपमा हेरिएको छ।
5: अब खेल खबर केप भर्डेको प्रशिक्षक पेड्रो लैता ओ बित्रो बुबिस्टा मोरक्को रेनिसा बर्कानका मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले क्लबलाई दुई वर्ष सम्हाल्ने सम्झौता गरेका छन्। बुबिस्टाले पछिल्ला छ वर्ष केप भर्डे राष्ट्रिय फुटबल टोलीको नेतृत्व गर्दै ऐतिहासिक सफलता दिलाएका थिए। उनको नेतृत्वमा टोलीले पहिलो पटक विश्वकपमा स्थान बनाएको र टोलीलाई नकआउट चरणसम्म पुर्याएका थिए। साथै सन् 2024 अफ्रिका कप अफ नेशन्समा टोली क्वार्टर फाइनलसम्म पुगेको थियो। मोरक्को संचार माध्यमका अनुसार बुबिस्टा राष्ट्रिय टोलीसँगै क्लबको जिम्मेवारी पनि सम्हाल्न इच्छुक थिए, तर क्लबले पूर्ण रूपमा क्लबमै केन्द्रित हुनुपर्ने शर्त राखेपछि उनले केप भर्डेको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्। राष्ट्रिय टोलीबाट क्लब फुटबलमा प्रवेश गरेका बुबिस्टाका लागि यो पहिलो अनुभव हुनेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा यस वर्ष वर्षा कम हुने भनिए पनि अहिलेसम्म गएको वर्षभन्दा बढी धान रोपाई भएको छ गएको वर्ष 83.93% धान रोपाई भएकोमा यस वर्ष अहिलेसम्म 92% धान रोपाई भएको खबर गोर्खा पत्रले लेखेको छ
5: 17 अर्ब बढी खर्च गरेर स्तरोन्नति गरिएको बुटवल नारायण घाट सड़क नेपाल सरकार समक्ष हस्तान्तरण नहुँदै भाँसिएको छ सड़क विभागका उच्च कर्मचारीहरूले राष्ट्रिय सतर्कता केन्द्रसँग त्यस सड़कको गुणस्तर परीक्षण गर्न अनुरोध गरेका छन् सड़क हस्तान्तरण नहुँदै ठाउँ ठाउँमा समस्या उत्पन्न भएपछि सड़कको गुणस्तर तथा सरकारी पक्षबाट भएको अनुगमन तथा प्राविधिक परीक्षणप्रति नै प्रश्न उठेको छ
4: गएको आर्थिक वर्ष सातै प्रदेशको पूँजीगत खर्च औसत 61.33% मात्र भएको छ यो यसै अवधिमा भएको संघीय सरकारको पूँजीगत खर्चको तुलनामा भने बढ़ी हो
5: मध्य प्रदेशमा तीव्र रूपमा घट्दै गएको भूमिगत जलस्रोत सुरक्षित खाने पानीको सीमित पहुँच सरसफाई व्यवस्थापनको कमजोरी र जलस्रोत परीक्षणमा देखिएको नीतिगत तथा संस्थागत कमजोरी तत्काल सुधार गर्न सुझाव दिएको छ राष्ट्र सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले सरकारलाई यस्तो सुझाव दिएको हो
4: राज्यको नीति अनिश्चित हुँदा अर्थतन्त्रमा ठूलो नकारात्मक असर पर्ने एक अध्ययनले देखाएको छ राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक नीतिगत अनिश्चितताले समष्टिगत अर्थतन्त्रमा पार्ने प्रभाव नेपालको अध्ययन विषय प्रतिवेदनले नीतिगत निश्चितता नहुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखाएको हो
5: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ विभागले हिजो काठमाडौँ उपत्यका विभिन्न 11 उद्योग तथा व्यवसाय फर्ममा अनुगमन गरी कार्यवाही तथा आवश्यक निर्देशन दिएको हो
4: काया कैरनमा अब पालो उखानको
5: चलाउनु काम जोगाउनु दाम
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं आजका मुख्य खबर फेरि एकपटक
5: संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज संवाद र सर्वपक्षीय पहलको कारण तराई मधेसमा उत्पन्न तनाव साम्य हुँदै
4: कागजी नोटको विकल्पमा डिजिटल मुद्रा ल्याउने कानूनी बाटो खुल्दै भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउने
5: राम्रो तलब र दीर्घकालीन अवसरले युरोपतर्फ नेपाली श्रमिकको आकर्षण बढ्दो दक्ष जनशक्ति श्रम अधिकार र सुरक्षित आप्रवासन सुनिश्चित गर्न सरकार चुनौती
4: भारत बिहारको राजनीतिमा प्रशान्त किशोर अर्थात पीकेको उदय सुशासन र रोजगारीको नारा दिएर जन सुराज पार्टीले भत्कायो भाजपाको गढ
5: र केप भर्डेको प्रशिक्षक पेड्रो मोरक्कोको रेनिसा बर्कानमा मुख्य प्रशिक्षक नियुक्त
4: र अन्त्यमा आजको कार्टुन आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं दुर्गा परसाई पटक पटक पक्राउ पर्ने र छुट्ने गरेको विषयसँग सम्बन्धित छ यस पटक पनि यस्तै भएको छ यहाँ परसाई जस्तै देखिने मान्छे घरको छतमा उभिएर बाहिर बाटोतिर हिँडिरहेका छन् अनि उनी भन्दैछन् छुटेको घण्टौं भइसक्यो अझै पक्राउ गर्दैनन् त आजको काया कैरन सकिएको छ काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं

0: सामाजिक रूपान्तरणका लागि यो हो सन्
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ,
2: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना। विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ। भर्ना कार्यक्रम हुने मिति भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53-37 र 0385-20-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
0: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेफेम 102.2 मेगाहर्जबाट देशका विभिन्न भागबाट www.sunefm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सुल्कुममा पाण्डवता रोकथाम कार्यक्रमबाट 2000 बढ़ीको पहिचान। सेवा विस्तारमा उल्लेख्य उपलब्धि। सोलो बुटकुना नगरपालिकाद्वारा 3,57,00,000 भन्दा बढ़ी आन्तरिक राजस्व संकलन। निर्मल पूर्जाको निधनमा नैतिक अन्नपूर्ण गाउँपालिकामा शोक विदा। स्थानीयको श्रमदानबाट सोधे मन्थलासम्मको सड़क मर्मत। एम्बुलेन्स तथा साना सवारी सञ्चालनमा सहज। केवासी युथ आइकन अवार्ड 2026 पर्वतारोहण निमा शेर्पालाई प्रदान। सुनकोशी नदीमा बेपत्ता 3 जनाको पहिचान खुल्यो। गोताखोरको सहयोगले खोजी तीव्र। आउँदो 2 दिन मनसुन सक्रिय रहने। उच्च सतर्कता अपनाउन आग्रह। र एक वर्षमा 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्दै भलिबल संघ। सोलुखुम्बर जिल्लाका 8 स्थानीय तहमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको वार्षिक समीक्षा प्रतिवेदन संकलन तथा आगामी आर्थिक वर्ष 2083/84 कार्ययोजना निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको आयोजना सामाजिक विकास मन्त्रालय कोशी प्रदेश स्थानीय तहहरू र करूणा फाउण्डेशन नेपालको द्विपक्षीय साझेदारी तथा राष्ट्रिय पाण्डवता महासंघको समन्वयमा भएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका उपाध्यक्ष करूणा फाउण्डेशन नेपालकी वरिष्ठ कार्यक्रम व्यवस्थापक रूपा सुवाकोटी महिला तथा बाल बालिका सहप्रमुख स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल सोलुखुम्बुका प्रमुख राष्ट्रिय पाण्ड महासंघका प्रतिनिधि एवं अपाङ्गता भएका व्यक्तिहरूको पालिका स्तरीय संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो। कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय स्थानीय तह र करूणा फाउण्डेशन नेपालको त्रिपक्षीय साझेदारीमा यो कार्यक्रम माघ 2080 माघदेखि सोलुखुम्बुका सबै स्थानीय तहमा सञ्चालन भइरहेको छ। हाल तेस्रो वर्षमा प्रवेश गरेको यस कार्यक्रमलाई आगामी वर्षबाट मूल प्रभावकरण गर्दै अगाडि बढ़ाउने गरी सामाजिक विकास मन्त्रालय स्थानीय तहले आर्थिक वर्ष 2083/84 योजना स्वीकृत गरिसकेका छन्। जन्मजात तथा जन्म पश्चात हुने अपाङ्गता रोकथाम तथा न्यूनीकरण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको समावेशी समाज निर्माण गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाइएको छ। करूणा फाउण्डेशन नेपाल र संयुक्त जिल्ला कार्यालयको तर्फबाट प्रगति प्रतिवेदन अनुसार जिल्लाभर उल्लेख्य सफलता हासिल भएको छ। हालसम्म जिल्लाभर 2,441 जना अपाङ्गता भएका व्यक्तिको पहिचान भएको छ भने 222 स्वास्थ्य कर्मीलाई जन्मजात दोष पहिचान सम्बन्धी विशेष तालिम प्रदान गरियो। आर्थिक वर्ष 2082/83 780 जना नवजात शिशुको जन्मजात दोष परीक्षण गर्दा 11 जनामा जन्मजात दोष पहिचान भएको थियो। जसमध्ये 6 जना बाल बालिकाको आवश्यक उपचार सेवा समेत प्रदान गरिएको छ। यसका साथै 272 जनाले विभिन्न प्रकारका स्वास्थ्य तथा उपचार सेवा प्राप्त गरेका छन्। सोही अवधिमा 210 जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री उपलब्ध गराउँदा रातो परिचय पत्र बाहेक 442 जना अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याइएको छ। शिक्षा र जीविकोपार्जनको क्षेत्रमा पनि कार्यक्रमले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। शिक्षातर्फ 98 जना अपाङ्गता भएका बाल बालिकालाई विद्यालय भर्ना गराउनका साथै 23 जनालाई घरमै आधारित शिक्षा सेवा प्रदान गरिएको छ। जीविकोपार्जन सुदृढीकरणका लागि 285 जना अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवारका सदस्यलाई शिपमूलक र व्यावसायिक तालिम समेत प्रदान गरिएको छ। सोलु दुतकुन्ना नगरपालिकाले गत वर्षको असार मसान्तसम्म कुल 3,57,27,969 रूपियाँ 15 पैसा आन्तरिक राजस्व संकलन गरेको छ। नगरपालिकाको राजस्व प्रगति विवरण अनुसार गत वर्ष 5,36,70,811 रूपियाँ 51 पैसा आन्तरिक राजस्व खाने लक्ष्य राखिएको थियो। नगरपालिकाले वर्षको अनुमानित लक्ष्यको करिब 66.5%
औसत प्रगति हासिल गर्दा चन्दे 1,89,42,812 रूपियाँ 36 पैसा राजस्व संकलन हुन बाँकी रहेको छ। असार महिनामा मात्रै नगरपालिकाले राजस्व संकलनलाई तीव्रता दिँदै 72,98,385 रूपियाँ 24 पैसा आमदानी गरेको छ। यसअघि जेठ मसान्तसम्म नगरपालिकाको कुल राजस्व 2,84,29,613 रूपियाँ 91 पैसा रहेको थियो। असार महिनाको मुख्य असुलीको कुल राजस्व संकलनमा सुधार ल्याएको प्रतिवेदनले देखाएको छ। नगरपालिकाको आमदानीको शीर्षकमा अन्य क्षेत्रको आय र व्यय राजस्व शीर्षकको योगदान सबैभन्दा ठूलो रहेको छ। अन्य क्षेत्रको आय शीर्षकमा 3,78,31,000 रूपियाँ ठूलो अनुमान गरिएकोमा असार मसान्तसम्म 59,12,789 रूपियाँ 10 पैसा मात्र राजस्व संकलन भएको छ। जसकारण 3,18,210 रूपियाँ 9 पैसा संकलन हुन बाँकी देखिएको छ। यस्तै अनुमानित लक्ष्य नतोकिएको भए तापनि अन्य राजस्व शीर्षकबाट 74,22,985 रूपियाँ 90 पैसा आमदानी भएको छ। यही शीर्षकहरूमा भने नगरपालिकाले अनुमानित लक्ष्यभन्दा बढ़ी राजस्व संकलन गर्न सफल भएको भूमिकर तथा मालपोतर्फ 30 लाख रूपियाँ लक्ष्य राखिएकोमा 38,97,559 रूपियाँ 20 पैसा राजस्व संकलन भएको छ। यसै गरी बहाल करमा 15 लाखको लक्ष्य तोकिएकोमा लक्ष्यको दुब्बर भन्दा बढ़ी 48,81,338 रूपियाँ 77 पैसा संकलन भएको छ। सम्पत्ति सरकारी सम्पत्तिको बहालबाट प्राप्त आयमा 16 लाखको लक्ष्य राखिएकोमा 24,26,071 रूपियाँ 70 पैसा राजस्व उठेको छ। अन्य प्रमुख शीर्षकमा सिफारिश प्रस्तुतबाट 24 लाख लक्ष्यमा 19,19,337 नक्सा पास प्रस्तुत 15 लाख अनुमान गरिएकोमा 7,83,947 रूपियाँ अन्य सेवा शुल्क बिक्रीबाट 25 लाखको लक्ष्य राखिएकोमा 14,96,169 रूपियाँ व्यवसाय दर्ता दस्तुरबाट 10 लाखको लक्ष्यमा 6,27,812 र विदेश सेवा शुल्कमा 5 लाखको लक्ष्य राखिएकोमा 6,50,000 रूपियाँ असुली भएको छ। घर जग्गा सम्पत्ति करबाट 1,18,513 रूपियाँ 35 पैसा नाता प्रमाणित दस्तुरबाट 2,15,000 पर्यटन शुल्कबाट 72,000 रूपियाँ राजस्व दाखिला भएको उल्लेख गरिएको छ। नेम्सी दाईको नामले परिचित विश्व कीर्तिमानी पर्वतार भई निर्मल पुर्जाको निधनमा उहाँको सम्मान थलो। माग्दीको अन्नपूर्ण गाउँपालिकाले हिजो शोक विदा दिएको छ। अन्नपूर्ण तीन दानामा जन्मेका पुर्जाको पाकिस्तानको गोटपेका आरोहणका क्रममा हिमपहिरोमा परे निधन भएको थियो। पुर्जाको निधनले गाउँपालिका सहित माग्दीवासीलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ। गाउँपालिकाले हिजो अत्यावश्यक सेवा बाहेका सम्पूर्ण सेवा बन्द गरेको थियो। यस्तै निर्मल पुर्जाको वनको भरतपुर महानगरपालिका एक रामनगरको घरमा रहेको परिवार आफन्त छिमेकी र उहाँको अध्ययन गर्नुभएका विद्यालयका शिक्षक शोकमा परेका छन्। पुर्जाले कल्याणपुरमा रहेको स्मल हेल्भेनमा कक्षा 10 अध्ययन गर्नुभएको थियो। त्यसपछि उहाँ ब्रिटिस आर्मीका लागि जानुभएको थियो। स्कूलका प्राचार्य रामचन्द्र नेउपाने आफ्नो विद्यार्थीले विश्व कीर्तिमान कायम गरेर गिनेस बुकमा नाम लेखाउँदा निकै खुशी भएको स्मरण गर्दै निधनबाट विद्यालय परिवार मर्महा स्तब्ध भएको पनि उल्लेख गरिएको छ। सोलु दुतकुमा नगरपालिका र नम्बर 1 स्थित छेदेदेखि नुनथलासम्मको जीर्ण बनेको सड़क खण्ड स्थानीयवासीको सक्रियतामा श्रमदान मार्फत मरमत गरिएको छ। साउन 16 र 17 गते 2 दिनसम्म सञ्चालित अभियानबाट सड़क मरमत गरेपछि अवरूद्ध बनेको यातायात सहज बनेको छ। राहुजे र लुजा जलविनका आयोजनाका साथै अन्य ठूला मालभाग गाड़ीको अत्याधिक चापका कारण सड़क जीर्ण बनेको थियो। सड़कको दुरावस्थाका कारण सवारी साना सवारी साधन एम्बुलेन्स समेत चल्न नसक्ने स्थिति बनेपछि स्थानीयले पटक पटक सम्बन्धित निकाय र हाइड्रोपावरसँग मरमतका लागि आग्रह गरेका थिए। तर उक्त आग्रहको कुनै सुनवाई नभएपछि उदाकारलेको समन्वय र स्थानीयको पहलमा श्रमदान अभियान चलाइएको उल्लेख गरिएको छ। ओडावासी तथा स्थानीय गरी 150 जना भन्दा बढ़ीको सहभागितामा 2 दिनसम्म चलेको उक्त अभियानले सड़कका ठूला खाल्टा खुल्टी पुर्ने हिलामय भएका स्थानमा ढुंगा बिछ्याउने तथा सोलि
गरी नाला कटान गरी बाटो पछ्याउने काम गरेको छ। श्रमदान पछ्याउने उक्त सड़क खण्डमा एम्बुलेन्स तथा साना सवारी साधन सहज रूपमा संचालन हुन थालेको उल्लेख गरिएको छ। स्थानीय सड़कहरूको निरन्तर मर्मत र रेखदेखका लागि जीवन राईको संयोजकको तमा 13 सदस्यीय श्रमदान समिति समेत गठन गरिएको छ। कन्टिनमा यस वर्षको केवाईसी युथ आइकन अवार्ड 2026 विश्व प्रसिद्ध पर्वकार हुने निमा डेभिड शेर्पालाई प्रदान गरिने भएको छ। काठमाण्डमा आयोजित काठमाण्डु युथ कन्भेन्स केवाईसीले 2026का क्रममा शेर्पालाई नगद 1,00,000 रूपियाँ सहित सम्मान पत्र प्रदान गरिएको छ। यसै इन्जिनियर सुलभराज श्रेष्ठ सहित जेन्जी सहित तथा नायकहरूको योगदानको कदर गर्दै उनीहरूका परिवारलाई 50,000 रूपियाँ नगद सहित विशेष सम्मान गरिएको छ। काठमाण्डमा आयोजित कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले युवा शक्तिलाई राष्ट्र निर्माणमा प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्दै यो काम गर्ने समेत उहाँले बताउनु भएको छ। कन्भेन्सका संयोजक राजु टन्टनले प्रभावशाली युवाको विदेश पलायन मुलुकका लागि चुनौतीपूर्ण रहेको बताउनु भएको छ। स्वदेशमा अवसर सृजना गर्न निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्य आवश्यक उहाँले बताउनु भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले आफ्नो संघर्ष र सफलताको अनुभव सुनाउनु भएको छ। अनि युवालाई लक्ष्य प्रति दृढ रहँदै देशको भविष्य निर्माणमा सक्रिय हुन समेत उहाँले प्रेरित गर्नु भएको छ। सिन्धुलीको सड़क किनारामा रोकिरहेको कारलाई बसले ठक्कर दिँदा कार सहित बेपत्ता तीनैजनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार कार सहित सुनकोशी नदीमा बेपत्ता हुनेमा सिन्धुपाल्चोक जुगल सातका पूर्वौडा दुक्षेवामा ठेकेदार दिलकुमार लामा, एस्काभेटर चालक गोलाञ्चल गाउँपालिकाका गणेश थापा र तीन पाटन गाउँपालिका नौ नानाकर्ताका 17 वर्षे सुजान बलामे मगर रहनु भएको छ। फिक्कल गाउँपालिका स्थित नवलपुरमा सुन्दर बिहान करिब 10:30 बजे सड़क किनारामा रोकिराखेको कारलाई बसले कासो ठक्कर दिएको थियो। इलाका प्रहरी कार्यालय खुकुट र सशस्त्र प्रहरी बलको विपद व्यवस्थापनको गोताखोर टोलीले उनीहरूको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ। आउँदो 3 दिन देशका विभिन्न ठाउँमा वर्षा तथा केही क्षेत्रमा मुसलधारेदेखि आधीघुप्टे वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हिजो देशका पहाड़ी तथा भूभाग एक दुई ठाउँ र लुम्बिनी र तराईका एक दुई ठाउँमा मुसलधारे वर्षा भएको थियो। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार बितेको 24 घण्टामा देशको सबैजसो ठाउँमा मध्यम वर्षा भएको छ भने केही ठाउँमा अत्याधिक वर्षा भएको छ। बर्दियाको तारा ताल कास्कीको याङ्जा कोट चितवनका केही ठाउँ लगायतका 24 घण्टामा 100 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। यसै आज राति पनि कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका एक दुई ठाउँ लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको छ। आज र भोलि देशभर मनसून सक्रिय रहनेछ। विभागले आज काठमाण्डु उपत्यका सहित देशका विभिन्न जिल्लामा बहने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने उल्लेख गरिएको छ। नेपाल भलिबल संघले आर्थिक वर्ष 2083-84 वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ। भलिबल संघको तालिका अनुसार एक वर्षभित्र संघले चार अन्तर्राष्ट्रीय भलिबल प्रतियोगिताको आयोजना गर्नेछ। संघका अनुसार नेपालमा काभा महिला च्याम्पियन्स लीग, काभा पुरूष भलिबल च्याम्पियनशीप, काभा पुरूष च्यालेन्ज कप र थ्री नेशन कपको आयोजना गरिनेछ। हवस् त बिहान 7 बजेको सोलो समाचारबाट अन्जु गार्की विदा हुन्छु। बिहान 10 बजे सोल हलचलेर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: जहाँ बाट चल्किन सगरमाथा, जहाँ बाट छचल्किन दुधकोशी, तिमी बाट गुंजन छ तपाई हाम्रै आवाज।
1: धर्म रीति रिवाज र संस्कृति सम्मानमा सधैं अगाडि सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज।
2: आज मंगलबार बिहान 7:15 देखि 7:30 बजेसम्म सोलो एफएम 101.2 मेगाहर्जमा मुक्तिको सन्देश रेडियो कार्यक्रम सुनिरहनु भएका समस्त श्रोता मित्रहरूमा हार्दिक अभिवादन सहित जयमसी नमस्ते। आजको सन्देश तपाईँको निम्ति आशिषमय हुनेछ भन्ने हामीले आशा गरेका छौं। अब सन्देश सुन्नुहोस्।
3: आज हामीले मर्कुसको सुसमाचार बारे अध्ययन शुरू गर्दछौ। उक्त सुसमाचार यी वचनहरूसँगै शुरू हुन्छ, परमेश्वरका पुत्र येशू ख्रिष्टको सुसमाचारको शुरू। यो कुरा पद एकमा लेखिएको छ। मर्कुसले येशू ख्रिष्टको बारेमा लेखे, येशू यस पृथ्वीमा हुनुहुँदा उहाँले गर्नुभएका कुराहरू उनले आफ्नै आँखाले देखेका थिए। उनी प्रेरित पत्रुसका साथी पनि थिए र उनले धेरै मानिसहरूको जीवनमा प्रभाव पारेको येशू ख्रिष्टको शक्तिलाई देखेका थिए। आज हामीले येशू ख्रिष्ट र उहाँको जीवनबारे अध्ययन शुरू गर्न चाहन्छौ। येशू ख्रिष्ट इतिहासका सबैभन्दा महत्वपूर्ण व्यक्ति हुनुहुन्छ। उहाँको जन्मदेखि नै युगको शुरूआत भएको छ। आज पृथ्वीमा बस्ने कुनै पनि व्यक्तिले उही अद्वितीय व्यक्ति येशू ख्रिष्टको महत्वलाई नकार्न सक्दैन। आज हामी मर्कुसको सुसमाचार एक अध्यायका 7 र 8 पदहरूमा केन्द्रित हुन चाहन्छौ, जसले यसो भन्दछन्, र यसो भन्दै प्रचार गर्थे, म पछि म भन्दा शक्तिशाली एकजना आउनुहुन्छ जसका जुत्ताको फिता निहुरेर फुकाउने लायकको म छैन। साँच्चै मैले त तिमीहरूलाई पानीमा बप्तिस्मा दिए, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ। येशू ख्रिष्ट शक्तिसाथ आउनुभयो। येशू ख्रिष्ट जस्तो कहिले कोही आएको थिएन। उहाँ अद्वितीय हुनुहुन्थ्यो, उहाँ असाधारण हुनुहुन्थ्यो, उहाँ एक मानिस हुनुहुन्थ्यो, तर उहाँ परमेश्वर पनि हुनुहुन्थ्यो। उहाँ शक्तिसाथ आउनुभयो। आउनुहोस् आज येशू ख्रिष्टको बारेमा अझै बढी कुराहरूलाई हेरौं। सर्वप्रथम आउनुहोस् येशू ख्रिष्ट भन्दा अगाडि आएका व्यक्तिहरूलाई हेरौं। ख्रिष्ट आउँदै हुनुहुन्थ्यो भनी घोषणा गर्न उहाँ भन्दा अगाडि एक मानिस आएका थिए। उनको नाउँ बप्तिस्मा दिने युहन्ना थियो। उनी ख्रिष्टको निम्ति बाटो तयार पार्दै आए। हामीले मर्कुसको सुसमाचार 1:2-3 पदहरूमा यस्तो पढ्न पाउँदछौ, जस्तो यसाया भविष्य वक्ताको पुस्तकमा लेखिएको छ, हेर म आफ्ना दूतलाई तिम्रो सम्मुख पठाउँछु, जसले तिम्रो अघि तिम्रो बाटो तयार पार्नेछन्। उजाड स्थानमा कराइरहनेको आवाज, प्रभुको बाटो तयार पार, उहाँका गोरेटोहरू सिधा बनाओ। युहन्नाको सन्देश दूतको रूपमा आए। उनी आउँदै थिए भनी यसायाले भविष्यवाणी गरेका थिए। उनी येशूको निम्ति बाटो तयार पार्दै आए। उनले ठूलो स्वरमा यसो भने, प्रभुको निम्ति बाटो तयार पार, उहाँका गोरेटोहरू सिधा बनाओ। उनी पुरानो नियमका अन्तिम भविष्य वक्ताको रूपमा आए। शताब्दीसम्म पुरानो नियमका भविष्य वक्ताहरूले एक दिन ख्रिष्ट आउनुहुन्छ भनी भविष्यवाणी गरेका थिए। परमेश्वरले एक मुक्तिदाता पठाउनुभयो, अनि उहाँले मानिसहरूलाई पापहरूबाट मुक्ति दिनुभयो। उहाँ राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। अनि परमेश्वरले पुरानो नियमका अन्तिम भविष्य वक्ता बप्तिस्मा दिने युहन्नालाई पठाउनुभयो। हामीले पदहरू 4-6 उनको बारेमा यसरी लेखिएको पाउँदछौ। युहन्ना उजाड स्थानमा बप्तिस्मा दिँदै र पापहरूका क्षमाका निम्ति पश्चातापको बप्तिस्माको प्रचार गर्दै आए। अनि सारा यहुदिया देश र यरूशलेमकाहरू तिनी कहाँ आए र आफ्ना पाप स्वीकार गर्दै सबैले तिनीद्वारा यर्दन नदीमा बप्तिस्मा लिए। अनि युहन्नाले उठको रौँको वस्त्र र आफ्नो कम्बरमा छालाको पेटी लगाएका थिए, अनि तिनले सलह र वनमा खान्थे। युहन्ना एक भविष्य वक्ताको सन्देश लिई भविष्य वक्ताको पहिरनमा आए। मानिसहरूले उनलाई भविष्य वक्ताको रूपमा चिने। डाक्टर कोलले युहन्ना बारे यसरी टिप्पणी गर्दछन्, युहन्नाको सन्देशप्रतिको पहिलो प्रतिक्रियाले उनी पुरानो नियमका भविष्य वक्ताको सच्चा श्रृंखलामा थिए भन्ने देखायो। उनले युहन्नालाई प्रभुको प्रचार गर्ने व्यक्तिको रूपमा एकै पटकमा चिने। पहिरन, खाना र बास स्थानले उनलाई एलिया र अन्य उजाड स्थानका भविष्य वक्ताहरूको साधारण भेषभूषामा रहेका भनी चिनाउँदथे। जसरी उनले दिएको पृथ्वीको अन्त्य सम्बन्धी र भविष्य सम्बन्धी प्रचारले प्रष्ट पार्दथे। पुरानो नियमका अन्तिम भविष्य वक्ताको रूपमा योन्नाले येशु ख्रिष्टलाई औल्याए र यसो भने, हेर परमेश्वरका थुमालाई जसले संसारको पाप उठाइ लैजानुहुन्छ। यो कुरा युनाको सुसमाचार एक अध्यायको 29 पदमा लेखिएको छ, अनि अन्तमा संसारका मुक्तिदाता अर्थात सबै मानिसहरूका मुक्तिदाता आउनुभयो। उहाँ आउनु हुने थियो भनी भविष्य वक्ताहरूले धेरै पटक भनेका थिए। दोस्रो, आउनु शक्तिशाली एकजना आउनु भएको थियो भन्ने कुरालाई हेरौं। युनाको सन्देश यस्तो थियो, म पछि म भन्दा शक्तिशाली एकजना आउनुहुन्छ जसका जुत्ताको फिता निहुरेर फुकाउने लायकको म छैन। यहाँ युन्ना भन्दा पनि शक्तिशाली भविष्यवक्ता हुनुहुन्थ्यो। त्यति बेला सबैभन्दा तुच्छ नोकरले आफ्ना मालिक घरभित्र प्रवेश गर्दा र घरबाट निस्कदा उसका जुत्ताका फिता फुकाउने र बाँच्ने चलन थियो। युन्नाले बताए कि उनी येशूको जुत्ताका फिताहरू बाँच्ने र फुकाउने लायकका थिएनन्, किनकि येशू उनी भन्दा ज्यादै बढी शक्तिशाली हुनुहुन्थ्यो। येशू को हुनुहुन्थ्यो भन्ने उनले थाहा पाएका थिए। उनी जान्दथे कि येशू उनी भन्दा ज्यादै माथि हुनुहुन्थ्यो। येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो भन्ने उनलाई थाहा थियो। युन्नाको सुसमाचार एक अध्यायको 1 र 14 पदमा हामीले यस्तो पढ्न पाउँदछौ, शुरूमा वचन हुनुहुन्थ्यो, अनि वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो, अनि वचन शरीर हुनुभयो, अनि हाम्रा माझमा अनुग्रह र सत्यताले पूर्ण भएर बास गर्नुभयो, अनि हामीले पिताका एकमात्र जन्माइएका पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। येशू स्वर्गबाट आउनुभयो, उहाँ परमेश्वर स्वयं हुनुहुन्थ्यो, परमेश्वर मानिसहरू माझ बास गर्न आउनुभएको थियो, उहाँ आफैले मानव शरीर धारण गर्नुभयो। येशू को हुनुहुन्थ्यो भन्ने कुरा युन्नालाई थाहा थियो। उहाँ परमेश्वर अर्थात संसारका सृष्टिकर्ता हुनुहुन्थ्यो भन्ने कुरा उनलाई थाहा थियो। तेस्रो, आउनुहोस् येशू पवित्र चाहिँ आत्माले बप्तिस्मा दिनेवाला हुनुहुन्छ भन्ने तथ्यलाई हेरौं। पत आत्मा युन्ना भन्दछन्, साँच्चै मैले त तिमीहरूलाई पानीमा बप्तिस्मा दिए, तर उहाँले तिनीहरूलाई पवित्र आत्माको बप्तिस्मा दिनुहुनेछ। युन्नाले पानीमा बप्तिस्मा दिँदै आए, उनले मानिसहरूलाई आफ्ना पापहरूको पश्चाताप गर्न र आफ्ना पापहरू शुद्ध पार्नको निम्ति बप्तिस्मा लिन आग्रह गर्दै पश्चातापको बप्तिस्मालाई प्रचार गरे। उनले प्रचार गर्दा यर्दन नदीमा उनीद्वारा धेरै मानिसहरूले बप्तिस्मा लिए, तर पनि येशूले पानीले होइन तर पवित्र आत्माले बप्तिस्मा दिनुहुने थियो भन्ने कुरा युन्नाले बताए। येशूले ज्यादै शक्तिशाली बप्तिस्मा दिनुभयो। उहाँलाई विश्वास गरेकाहरूको पवित्र आत्मा अर्थात परमेश्वरका आत्माद्वारा बप्तिस्मा भयो। पछि उहाँको सेवकाईमा येशूले यो घोषणा गर्नुभयो, कोही तिर्खाउँछ भने ऊ महका आओस् र पियोस्। जसले ममाथि विश्वास गर्छ, पवित्र शास्त्रले भने अनुसार उसको हृदयबाट जिउँदो पानीका नदीहरू बहनेछन्। यी वचनहरू युन्नाको सुसमाचार 7 अध्यायको 37 र 38 पदहरूमा लेखिएका छन्। यसो भन्नुहुँदा उहाँले पवित्र आत्मालाई जनाउनु भएको थियो। येशूले पवित्र आत्मा दिनुहुन्छ जसले हाम्रो जीवनलाई शुद्ध पार्नुहुन्छ र पवित्र गर्नुहुन्छ। तितसको पुस्तक 3 अध्यायको 4 देखि 6 पदहरूमा हामीले यस्तो पढ्न पाउँदछौ, तर जब हाम्रा मुक्तिदाता परमेश्वरका दया र मानिसप्रतिको प्रेम प्रकट भए, तब हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन तर उहाँकै कृपा अनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो। नयाँ जन्मको स्थान र पवित्र आत्मा बाटोको नवीकरणद्वारा, जसलाई उहाँले येशू ख्रिष्ट हाम्रै मुक्तिदाताद्वारा हामीमाथि प्रशस्त गरी खराउनुभयो। जब हामीले येशू ख्रिष्टमाथि विश्वास गर्दछौ, तब उहाँ हामीमा आउनुहुन्छ र हामीलाई पवित्र आत्माले बप्तिस्मा गराउनुहुन्छ। पवित्र आत्माले हाम्रा मनहरू शुद्ध पार्नुहुन्छ र हाम्रो जीवनलाई परिवर्तन गर्नुहुन्छ। उहाँले हामीलाई नयाँ मानिस बनाउनुहुन्छ। त्यसपछि हामीले यसो भन्न सक्दछौं कि हामी नयाँ गरी जन्मिएका छौं। यो ठिक त्यही कुरा हो जुन हामी प्रति हुनु नै पर्दछ भनी येशूले भन्नुभयो। हामी नयाँ गरी जन्मिनु पर्दछ। तपाईँ ख्रिष्टमाथि विश्वास गरेर एक नयाँ व्यक्ति बन्न सक्नुहुन्छ। हामी नयाँ गरी जन्मिनु पर्दछ। तपाईँ ख्रिष्टमाथि विश्वास गरेर एक नयाँ व्यक्ति बन्न सक्नुहुन्छ। उहाँले तपाईँका पापहरू क्षमा गर्नुहुनेछ र तपाईँलाई नयाँ जीवन दिनुहुनेछ। आज तपाईँ के निर्णय गर्नुहुन्छ? के तपाईलाई एउटा नयाँ शुरूआतको खाँचो छ? बाइबलले भन्दछ कि तपाईलाई त्यसको खाँचो छ। हामी सबैले पाप गरेका छौं र हाम्रा पापहरू क्षमा गरिनु पर्दछ र शुद्ध पारिनु पर्दछ। येशु ख्रिस्टले मात्र त्यस्तो गर्न सक्नुहुन्छ। येशु भन्नुहुन्छ, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिताका आउँदैन। यो वचन युनाको सुसमाचार 14 अध्यायको 6 पदमा लेखिएको छ। येशुद्वारा मात्र तपाई परमेश्वर सामु पुग्न सक्नुहुन्छ। आज नै हामी तपाईलाई ख्रिष्टका आउन, आफ्ना पापहरूको क्षमा पाउन र उहाँमा नयाँ जीवन पाउन निमन्त्रणा गर्दछौ। येशु ख्रिष्ट परमेश्वर हुनुहुन्थ्यो भन्ने कुरा तपाईले कहिले थाहा नपाउनु भएको हुन सक्दछ, तपाईले उहाँबारे कहिले नसुन्नु भएको हुन सक्दछ, वा तपाईले उहाँलाई एक महान शिक्षक मात्र ठान्नु भएको हुन सक्दछ। तर पनि बाइबलले बताउँदछ कि येशु ख्रिष्ट परमेश्वर हुनुहुन्छ, उहाँ संसारका सृष्टिकर्ता हुनुहुन्छ, उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। आज तपाईले येशु ख्रिष्टलाई आफ्ना परमेश्वर र प्रभुको रूपमा स्वीकार गर्नुहोस् भनी हामी तपाईलाई आग्रह गर्दछौ। तपाईले उहाँलाई आफ्नो जीवनभित्र ग्रहण गर्नुहोस् भनी हामी तपाईलाई निमन्त्रणा गर्दछौ। युनाको सुसमाचार 1 अध्यायको 12 पदले यसो भन्दछ, तर जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो, अर्थात तिनीहरूलाई जसले उहाँको नाममा विश्वास गर्दछन्। अब म तपाईलाई म सँगसँगै यो समर्पण रूपी सरल प्रार्थना दोहोर्याउन र येशु ख्रिष्टलाई आफ्नो जीवनभित्र ग्रहण गर्न निमन्त्रणा गर्दछु। आउनुहोस् हामी प्रार्थना गरौं। प्यारो प्रभु, मलाई तपाईको खाँचो छ भनी म स्वीकार गर्दछु। म जान्दछु कि मैले तपाईको दृष्टिमा पाप गरेको छु। अब म तपाईलाई मुक्तिदाता र प्रभु भनी मेरो जीवनभित्र ग्रहण गर्दछु। प्रभु येशु, मेरो निम्ति तपाई क्रूसमा मर्नु भएकोमा धन्यवाद चढाउँदछु। मलाई अनन्त जीवन दिनु भएकोमा धन्यवाद चढाउँदछु। प्रभु मलाई सहायता गर्नुहोस्। आमेन। यदि तपाईले यो समर्पण रूपी प्रार्थना गर्नुभएको छ भने म तपाईलाई निम्न कुराहरू गर्न उत्साह दिन चाहन्छु, जसले तपाईलाई इसाई जीवनमा अगाडि बढ्न सहायता गर्नेछन्। दिनहुँ प्रार्थना गर्नुहोस्, बाइबल पढ्नुहोस् र मनन गर्नुहोस्। प्रत्येक हप्ता मण्डली वा कुनै इसाई सेवा संगतिमा जानुहोस्। आफ्नो विश्वास बारे अरूहरूलाई बताउनुहोस्। असल नागरिक बन्नुहोस् र अन्य मानिसहरूप्रति प्रेम देखाउनुहोस्। यदि तपाईले हामीलाई पत्रचार गर्नुहुन्छ भने हामी तपाईलाई केही पुस्तक पुस्तिकाहरू पठाउनेछौ, जसले तपाईलाई असल रूपमा ख्रिष्टसँग हिँड्न सहायता गर्नेछन्।
2: तपाईलाई आजको प्रसारण कस्तो लाग्यो? कृपया हामीलाई फोन वा एसएमएस गर्नुहोला। इमेल पनि लेख्न सक्नुहुन्छ। हाम्रो ठेगाना यस प्रकार छ: मुक्तिको सन्देश रेडियो कार्यक्रम, काठमाडौँ नेपाल। मोबाइल 98037132। इमेल mukti@gmail.com। एकचोटि फेरि हाम्रो ठेगाना सुन्नुहोला: मुक्तिको सन्देश रेडियो कार्यक्रम, काठमाडौँ नेपाल। मोबाइल 98037132। इमेल mukti@gmail.com। हवस् त, आउँदो मंगलबार बिहान 7:15 मुक्तिको सन्देश रेडियो कार्यक्रमको अर्को भाग सोलु एफएम 101.2 मेगाहर्जमा सुन्न नछिटाउनुहोला। जय मसीह। नमस्ते।

0: Voice to your heart.
1: Rolu FM 101.2 MHz.
2: उत्पत्ति देखि आजसम्म कसैको उपनिवेशमा नपरेको इन्द्रको स्वर्ग भन्दा महान मेरो देश दुई विशाल साम्राज्यहरू गुलाम हुँदा पनि अटल भएर उभिएको हिमालयको स्थान मेरो देश अब किन यति विघ्न लाचार छ किन लाचार छ आफ्नै सिमाना भित्र परचक्रीको झण्डा गाडिदा किन लाचार छ आफ्नै भूगोल पराईको नक्सा भित्र पारिदा अनि किन लाचार छन् यो देशका युवा आमाको छातीमाथि विदेशी बुट बजारिदा उठौं जागौं जागौं युवा हौ र प्रमाणित गरिदिऊ कि आज पनि किल्लामा प्याक प्याक हुँदै लड्ने बलभद्र र अमर सिंहहरूको रगत पानी भइसकेको छैन आफू भित्रको मूर्छित गोर्खालीलाई जगाउँ र देश हाँक्नेहरूलाई पनि झकझकाउँ कि हाम्रा पुर्खाले त हामीलाई विश्व तर्सिने बहादुरीको विरासत छोडेर गए कि हामीले हाम्रा सन्ततिलाई गुलामी र कायरताको इतिहास छोडेर जाने कुनै जात र धर्ममा बाँडिएर होइन कुनै राजनीतिको नाराले भाँडिएर होइन हृदयमा नेपाल केवल नेपाल राखेर संकल्प गरौं कि हाम्रा प्रत्येक सिमानाकाहरू फिर्ता ल्याएरै छाड्नेछौ चाहे त्यो छिमेकीले मिचेको होस् चाहे कुनै देशद्रोहीले बेचेको होस्

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
3: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
5: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अप्नाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौ, सुरक्षित बनाऊ।
7: नेपाल सरकार विज्ञापन हो।
0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक
8: सूचना।
9: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
9: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भन्सन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पोलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98525326, प्राविधिक प्रमुख 98525327, सूचना अधिकारी 9852-8526 र काउन्टर 0383-5403।
10: समय नै महत्व दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: ल मरे के हो
1: हेर त रगतै रगत भो म त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमी त जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई

0: त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
1: हो र के डेन्टल रे?
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका पास बसन्त बजार सल्लेरी सुलुखुम्बु।
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाइ दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
0: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईं सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बतालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा चक्कल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश केवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटा बारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। वैदेशिक रोजगारीको इतिहास हेर्दा लामो समयसम्म खाड़ी देश र मलेसिया नेपाली श्रमिकका प्रमुख गन्तव्यका रूपमा रहँदै आएका छन्। तर पछिल्ला केही वर्ष यता यो परिदृश्यमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ। परम्परागत खाड़ी बजार भन्दा बाहिर अर्थात यूरोप, दक्षिण कोरिया र जापान जस्ता नयाँ गन्तव्यतर्फ नेपाली कामदारहरूको आकर्षण क्रमशः बढ़दै गएको छ। यो परिवर्तन एकाएक भएको होइन, यसका पछाडि आर्थिक, सामाजिक र भू राजनीतिक कारणहरूको संयुक्त प्रभाव रहेको देखिन्छ। खाड़ी देशहरूमा वर्षौंदेखि कायम न्यून ज्याला, सीमित श्रम अधिकार र कठोर कार्य वातावरणले धेरै श्रमिकहरूलाई वैकल्पिक गन्तव्य खोज्न प्रेरित गरेको छ। त्यसै गरी अमेरिका इरान द्वन्द जस्ता क्षेत्रीय अस्थिरता र सुरक्षा जोखिमले पनि खाड़ीप्रतिको आकर्षण केही हदसम्म घटाएको विश्लेषण गरिन्छ। यसको वरिपरि युरोपेली देशहरूले तुलनात्मक रूपमा राम्रो ज्याला, सुदृढ श्रम कानून, सामाजिक सुरक्षा र दीर्घकालीन बसोबासको सम्भावना प्रदान गर्दै आएकोले नेपाली युवा पुस्ताको ध्यान तानेका छन्। यससँगै पहिले खाड़ी त्यसपछि यूरोप भन्ने दुई चरणको आप्रवासन प्रवृत्ति पनि विस्तार हुँदै गएको पाइन्छ। धेरै श्रमिक खाड़ीमा केही वर्ष काम गरी अनुभव र पूँजी संकलन गरेपछि यूरोपतर्फ जाने प्रयास गरिरहेका छन्। यद्यपि गन्तव्य विविधीकरणले अवसरसँगै अनेक चुनौती र जोखिम पनि ल्याएको छ। भर्ना प्रक्रियामा बढ़दो लागत, शोषणमूलक भर्ती शुल्क, अनौपचारिक वा जोखिमपूर्ण मार्गबाट हुने आप्रवासन तथा नयाँ गन्तव्य देशहरूमा नेपाली दूतावास र श्रम सहचारीको सीमित उपस्थित जस्ता विषयले श्रमिकको सुरक्षा, अधिकार र संरक्षणबारे गम्भीर प्रश्न उठाइरहेका छन्। आजको देश परदेशमा हामी नेपाली श्रमिकको बदलिदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्यबारे श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गर्दैछौं। कुराकानी शुरू गरौं। अहिलेको समयमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको रोजाईमा आएको परिवर्तनबाट
1: पक्कै पनि अब हाम्रो वैदेशिक रोजगार भन्ने बित्तिकै गल्फ अफ मलेसिया गरेर यो सातवटा जुन देश छ, गल्फ पनि जीसीसीको छवटा देश र मलेसिया गरेर जो टोटल यो सातवटा देशमा नै हाम्रो एक किसिमले निर्भरता भने पनि हुन्छ, हुन्थ्यो पहिला। किनभने 95% भन्दा बढी चाहिँ श्रम स्वीकृतिहरू ती देशहरूकै लागि जारी हुन्थे, सातवटा देशहरूको लागि। हालांकि 170 भन्दा बढी देशमा नेपालीहरू कार्यरत रहेको भनेर भनिन्छ। वैदेशिक रोजगार विभागको वार्षिक तथ्याङ्कहरूलाई हेर्दाखेरिमा पनि कुनै पनि वर्षको वार्षिक वर्षभरिको मात्र हेर्दाखेरिमा नै त्यो 100 सवा 100 भन्दा बढी देशमा हरेक वर्ष गएको देखिन्छ। तर सातवटा देशकै रेसियो चाहिँ 95% भन्दा बढीसम्मको संख्यालाई हिट गरिरहेको हुन्थ्यो भने पछिल्ला वर्षहरूमा अथवा अस्ति भर्खरै साल तमामी भएको हाम्रो आर्थिक वर्ष 2082-83 लागि पनि हेर्दाखेरिमा र पछिल्ला वर्षहरूको लागि हेर्दाखेरिमा चाहिँ यो जुन रेसियो छ, यो रेसियो चाहिँ अरू देशहरूमा पनि बिस्तारै जाने क्रम चाहिँ बढ़ेको देखिन्छ। त्यो 95% गल्फ र मलेसियाको निर्भरता चाहिँ त्यो प्रतिशत चाहिँ झरेर क्रमशः तलतिर आइरहेको छ भने युरोप, जापान, कोरिया लगायतका कोरियाको त यो ईपीएस सिस्टम छ, अब हुन त यो अर्को सिस्टमबाट पनि जानको लागि खुला गर्ने भन्ने जुन कुरा छ त्यसले गर्दा बिस्तारै बढ्दो भनेको खास गरी पनि युरोपमा चाहिँ बढेको देखिन्छ र अरू गन्तव्यमा नै बिस्तारै बढेको देखिन्छ अनुपातिक हिसाबले। हालांकि संख्या चाहिँ गएको वर्षको मात्रै हेर्दाखेरिमा पनि 5 लाख भन्दा माथि नै फेरि पनि गल्फ र मलेसिया नै गएको देखिन्छ। त्यसो हुँदाहुँदै पनि अरू देशहरूमा नै बिस्तारै आकर्षण चाहिँ बढेको देखिन्छ र जाने क्रम चाहिँ बढेको देखिन्छ।
0: यो अघिल्लो वर्षको कुराकानी गरौं न, विशेष गरी अघिल्लो वर्षको दर हेर्दाखेरि खाड़ीको तुलनामा अरू क्षेत्रमा जानेहरूको संख्या चाहिँ कस्तो छ? त्यो
1: जस्तो हामीले हेर्दाखेरिमा यो युरोपियन देशहरू चाहिँ टप 10 भित्र आउने भनेको चाहिँ कहिले आउला र भने आफ्नो लाग्थ्यो। कहिले कहिले हामी यो वर्षौंदेखिको डेटाहरू खेलाइरहँदाखेरिमा गत वर्ष पछि रोमानिया नै टप सिक्समा आइसकेका देखिन्छ। साइप्रस, इभन यो टर्की अनि पोर्चुगल लगायतका देशहरू पनि उल्लेख्य संख्यामा चाहिँ ती देशहरूमा चाहिँ गएको देखिन्छ। त्यसले हेर्दाखेरिमा चाहिँ यो युरोपियन कन्ट्रीहरूको चाहिँ केही हबहरू, केही गेटवेहरू बनेको देखिन्छ। सन् 2017-18 पोल्यान्ड चाहिँ एउटा मुख्य गेटवेको रूपमा देखिन्थ्यो भने पछिल्ला वर्षहरूमा चाहिँ रोमानिया चाहिँ एकदमै प्रमुख गन्तव्य देखिन्छ भनेदेखि यो साइप्रस लगायतका, टर्की नै पनि हो, सेसेल्स लगायतका देशहरू, इभन यो हुनसक्छ यो टीआर र पीआर जो पर्मानेन्ट रेसिडेन्सीको बढी चाहना हुन्छ, युरोपमा बसोबासै गर्ने परिवार लैजाने खालको भइदियो भने क्या गजब हुन्थ्यो भन्ने चाहनाहरू पनि कयौंमा देखेको छ र कतिपय मोटिभेटिङ फ्याक्टर पनि त्यो देखिन्छ। त्यो हिसाबले हेर्दाखेरिमा पोर्चुगल पछिल्ला वर्षहरूमा चाहिँ पोर्चुगलमा पनि त्यही हिसाबले जाने क्रम चाहिँ र आकर्षण चाहिँ बढेकै देखिन्छ।
0: कुनै समयमा चाहिँ वैदेशिक रोजगारीमा तपाईँले सुरुमा पनि भन्नुभएको थियो खाडी देशहरूमा जानेको संख्या अलिकति बढ़ी थियो, अहिलेको समयमा चाहिँ युरोपका केही देशहरूमा पनि टप 10 शीर्ष 10 स्थानमा चाहिँ परेका छन् भन्ने कुरा गर्दाखेरि गन्तव्य देशहरू अब डाइभर्ट हुने अवस्थामा अब अथवा नयाँ गन्तव्यहरू बन्न लागेका छन् भनेर पनि बुझ्नुपर्ने हुन्छ।
1: एकदमै यसका पछाडिका केही कारणहरू छन्। त्यो कारणहरू चाहिँ एउटा दुईटा मात्रै नभएर जस्तो उदाहरणको लागि के हुनसक्छ भने दुई चार वर्ष छ आठ वर्ष बसेर गल्फ नै सही, मलेसिया नै सही, थोरै पैसा जोगाड पनि भयो अनि त्यस पछाडि कतिपय नेपालीहरूले मल्टिनेसनल कम्पनीहरूमा नै गल्फ र मलेसियामै पनि मल्टिनेसनल कम्पनीहरूमै पनि काम गर्नुभएको अनि त्यसपछि ती कम्पनीहरूका जो माओ कम्पनीहरू छन् अथवा अन्य देश युरोप खास गरिकन युरोपमा रहेका जो कम्पनीहरू छन् ती कम्पनीहरूमा कसरी जान सकिएला भनेर आफैले खोजी गरेको वा युरोप लगायतका देशहरूमा चाहिँ क्रमशः बढ्दो मात्रामा नेपालीहरू चाहिँ त्यहाँ कार्यरत अथवा बसोबासै गर्नेहरूको संख्या क्रमशः बढ्दै पनि गएको कारणले गर्दा, आफ्ना नातागोताहरू गएको कारणले गर्दा यहाँ पनि यस्तो किसिमको काम त पाइन्छ नि, तिमी गल्फमै किन बस्छौ अथवा मलेसियामै किन बस्छौ, त्यति नै मेहनत गर्दाखेरिमा यहाँ अझ राम्रो कमाइ हुन्छ, उस्तै पर्यो भने यहाँ परिवारै ल्याउन पनि सक्ने सम्भावनाहरू रहन्छ भन्ने यी खालका कनेक्सनहरू चाहिँ मुख्य रूपमा देखिन्छ भने अर्को चाहिँ के पनि देखिन्छ भने पैसा पछिल्ला वर्षहरूमा हो कतिपयको चाहिँ वैदेशिक रोजगारीको क्रममा भने अनुसारको काम, भने अनुसारको कमाई नहुँदाको कारणले गर्दाखेरिमा पहिला विदेश जानुभन्दा अगाडिको जस्तो आर्थिक वर्ष आर्थिक आफ्नो अवस्था थियो त्यो अवस्थाभन्दा अझ अवस्था खस्केर गएको, बिग्रेर गएको पनि उदाहरणहरू समाजमा प्रशस्तै भेटिन्छन् वैदेशिक रोजगारको विफलताको कारणले गर्दा। तर संघर्ष त छ, चुनौती पनि छ, गएको जाँदाखेरिमा जुन लिएको ऋण हुन्छ त्यो ऋण तिर्नको लागि नै लामो समय काम गरेको चाहिँ पैसा त्यसमा लगाउनु पर्ने हुन्छ र पनि केही पैसाहरू बचेको छ अनि त्यो पैसाहरू बचाएर कतिपयले नेपालै फर्केर केही उद्यम गर्छु अब भयो विदेश जान्न भन्नेहरू पनि हुनुहुन्छ भने कतिपय चाहिँ अलि पैसा जोगाड गर्न सक्यो भने म आकर्षक गन्तव्य देश जान्छु अलि ठूलो पैसा तिरेर भन्न भन्ने रहेछ। अनि युरोपहरू खास गरिकन अहिले पछिल्लो समयमा चाहिँ जो बढोत्तरी भएको चाहिँ जुन युरोप गन्तव्य छ त्यसको लागि चाहिँ अलि ठूलो पैसा पनि चाहिने। पहिला वर्षहरूमा चाहिँ ओहो त्यतिको पैसा मसँग कहाँ हुन्छ र म जान सक्दिनँ, मैले रोज्ने त खाडी र मलेसिया नै हो भन्ने पनि एउटा फ्याक्टर हो भनेदेखि अलिकति पैसा जोगाइसके पछाडि चाहिँ म एकफेर अलिकति जोगाएको पैसा अलिकति बरु ऋण थप्छु अनि म युरोपै जान्छु भन्ने यो फ्याक्टर पनि नपत्याउँदो तरिकाले यो फ्याक्टरले पनि काम गरेको देखिन्छ। भनेको कारणहरू विभिन्न हुन सक्छन् तर आकर्षण चाहिँ अरू देशहरूमा बिस्तारै बढ्दै गएको अनि अर्को एउटा कारण चाहिँ गल्फ खास गरिकन गल्फमा चाहिँ के हो भने जुन एभिएसिभ र एक्सप्लोइटेटिभ अवस्था छ नि त्यहाँ ज्यादा ती अन्यत्र पनि हुन्छन्, अन्यत्र चुनौती नै छैनन्, युरोपमा चुनौती नै छैन, अमेरिकामा चुनौती नै छैनन् भन्ने अर्थमा लिनु चाहिँ पक्कै पनि हुँदैन, चुनौती छन् तर चुनौतीको मात्रा चाहिँ यो गल्फमा चाहिँ बढी मात्रामा छ। त्यहाँ लेबर राइटका कुराहरू, एउटा फ्रिडमका कुराहरू अत्यन्तै काली लाग्दो अवस्था पनि छ, फोर्स्ड लेबरको अवस्थाहरू हुन्छन्, कतिपय अवस्थामा यो हेल्थ एन्ड सेफ्टीका कुराहरू पनि छन्, यो नागरिक तथा राजनीतिक अधिकारकै कुराहरू पनि छन्। ती अधिकारहरू प्राप्त गर्नको लागि त के कल्पना नै गर्न नगर्न मतलब कल्पना नै गर्न नसक्ने अवस्थाहरू पनि छन्। त्यसले गर्दा भयो साह्रै समस्याले पिल्सिएको थिएँ, यसैलाई पनि मैले विकल्पको रूपमा माने, तर सकेसम्म चाहिँ योबाट उम्कन चाहन्छु भन्नेहरू चाहिँ अन्यत्र नै जान प्रयत्न गर्नुहुँदो रहेछ। त्यसैको परिणामस्वरूप नै पछिल्ला वर्षहरूमा चाहिँ अन्यत्र पनि फैलिँदै गएर जानुको कारण चाहिँ त्यो पनि रहेछ।
0: दक्षता अनुसारको स्तर वृद्धि भनेर बुझ्ने कि होइन, अब दक्षता त पुरानै जस्ताको तस्तै हो, अलिकति चाहना आकांक्षा चाहिँ अलिकति फराकिलो भएको भनेर बुझ्ने।
1: यसमा अर्को कारण एउटा दक्षता पनि हो, किनभने क्रमशः काम गर्दै जाँदाखेरिमा विदेश बुझ्यो नि देश खाइसके देश खाएर शेष हुने भनेर भन्ने खालको जुन हाम्रो चलन चल्तीको भाषा छ नि, गएर कामहरू गरिसके पछाडि त्यो मल्टिनेसनल सेटअपहरूमा काम गरिसकेपछि विदेशको सिस्टमहरूमा काम गरिसके पछाडि चाहिँ दक्षता पनि बढ्दो रहेछ। एक अर्को चाहिँ के पनि छ भने नेपालमै पनि यो सिपसँग सम्बन्धित तालिमहरू, हालाकि त्यो कति प्रभावकारी छ त्यो आफ्नै ठाउँमा छ, त्यो त्यति धेरै प्रभावकारी बनाउन सकेको छैन, तर विगतको तुलनामा त केही फर्क चाहिँ मारेकै छ। त्यो सिप पनि हातमा भइसके पछाडि र अलिकति जोगाड गरेर पुँजी पनि, पुँजी भनेको मतलब यो जुन विदेशी रोजगार जानको लागि तिर्नुपर्ने जुन लागत छ, हालांकि त्यो लागत कसले तिर्नुपर्ने भन्ने छुट्टै विषय छ, तर लागत त तिर्नु परेकै छ। त्यो लागत युरोपहरूको लागि गल्फ अफ मलेसियाको तुलनामा अरू देशको लागि अलिक बढी नै पर्छ। त्यो लागतको पनि जोगाड अलिकति गरिसकेपछि अलिकति सिप पनि भइसकेपछि आँट पनि आउँदो रहेछ। त्यो एउटा सिप पनि एउटा प्रमुख कारण चाहिँ हो।
0: अमेरिका इरानको युद्धको कारणले चाहिँ अलिकति सहयोग गर्यो भन्नु मिल्छ कि मिल्दैन?
1: अब यो कस्तो हुँदो रहेछ भने मान्छेसँग विकल्प नभइसके पछाडि अलिक ठूलो र अलिक चुनौतीपूर्ण आँट पनि गर्नुपर्ने अवस्थामा बाध्यता नै हो त्यो, त्यसमा पुग्या हो कि जस्तो देखिन्छ। किनभने यो गल्फको जुन रोजगारी छ त्यसले चाहिँ यहाँ चुलो बलिरहेको थियो, रहरहरू पूरा गर्नको लागि एउटा माध्यम बनिरहेको थियो, बेरोजगारीको समस्याको तत्कालको सम्बोधन गरायो। अब तत्काल पनि भन्ने रहेन जस्तो देखिन्छ, किनभने बीसौं वर्षसम्म पनि वैदेशिक रोजगारीमै रहिरहेकै अवस्थाहरू देखियो। मैले पहिलो वर्षहरूमा यो विषयमा काम गर्न थालेको अहिले 21 वर्ष भएछ। पहिलो वर्षहरूमा चाहिँ यो अनुसन्धानको क्रममा इन्टरभ्यूहरू गर्न जाँदाखेरिमा चाहे माइग्रेन्ट वर्कर नै हुनुहोस् चाहे उहाँका परिवारहरूसँग कुराकानी गर्दाखेरिमा अन्तर्वार्ताहरू गर्दाखेरि फर्स्ट टाइमरहरू काफी मात्रामा भेटिन्थ्यो, दोहोऱ्याउनेहरू तेर्याउनेहरू नगण्य भेटिन्थ्यो भने अहिले चाहिँ फर्स्ट टाइमर भेट्नै मुस्किल छ भने जस्तै यो उहाँहरूको त्यो निर्भरता चाहिँ एउटा त्यसले एउटा लाइफलाइनको पनि काम त गरेकै थियो, चुनौती त थियो नै, तर त्यही नै पनि त्यसकै पनि लगभग यो अहिलेको गल्फको कारणले गर्दाखेरिमा एक त कम्पनीहरू कतिपयले काम रोका राखेका छन्, केहीले बन्द पनि गरे थोरैले, अनि कतिपयमा चाहिँ कस्तो पनि भएछ भने ऊ यस्तो किसिमको युद्ध भइरहेछ, युद्ध विराम पनि भयो, फेरि उल्लङ्घन पनि भयो, आएर ड्रोनहरू नै खसिरहेछन्, ठूलो संख्याका आप्रवासी संख्याका आप्रवासीहरू हताहती भयो, नेपाली नैहरूको पनि मृत्यु भयो अनफर्चुनेटली, न त उहाँहरू त्यो वार प्रोन एरियामा हुनुहुन्थ्यो, सिभिलियन एरियामै हुनुहुन्थ्यो, भनिसकेपछि ज्यानै पो जान्छ कि बरु अलिकति चुनौती सामना गरेरै भने पनि अर्को गन्तव्यतिर पो लाग्ने कि भन्ने चाहिँ यो फ्याक्टरले कन्ट्रिब्युट चाहिँ गरेको छ, तर सिग्निफिकेन्ट कन्ट्रिब्युट चाहिँ त्यति हो कि होइन यो चाहिँ क्वेसनेबल नै छ, तर यसले पनि थोरै चाहिँ अब भयो गल्फतिर होइन प्रयत्न नै अन्त गर्छु भन्ने पनि त्यो चाहिँ छ। अब यसैले चाहिँ अब जुन हाम्रो झन्डै झन्डै 8 लाखको संख्याको श्रम स्वीकृतिमा यता गल्फबाट उल्टा गरेर अर्को डेस्टिनेसनमा जाने फ्लो बढेकै कारणले भनेर भन्नु चाहिँ कतिको सकिन्छ, त्यो चाहिँ एकिन गरिहाल्ने बेला चाहिँ भइरहेको छैन, त्यो इन्फ्लक्स सिचुएसन चाहिँ होइन, तर अलिअलि थोर बहुत चाहिँ कन्ट्रिब्युट गरेको चाहिँ जस्तो हामीले पनि यो वर्करहरूसँग इन्टरभ्यूहरू गर्दाखेरिमा युरोप जानेहरूसँग कुराकानी गर्दाखेरिमा किन त भन्दा होइन गल्फमा के हो के हो ज्यानै जाला जस्तो छ, बरु अलि ऋण थपेर भने पनि अलिकति अनिश्चितता भए पनि जे वर्ष सामना गर्ने बरु अर्कैतिर चाहिँ लाग्ने ज्यानै जोखिम भयो भने त के गर्ने भन्ने खालको रेस्पोन्डेन्टहरू पनि भेट्यौँ हामीले। भन्ने छ थोरै छ तर त्यो पनि भेटिन्छ भनेपछि यो पनि एउटा कन्ट्रिब्युटिङ फ्याक्टर चाहिँ हुनसक्छ। यो नेपालीहरू र थोरै हामीले इन्टरेक्ट गरेको संख्यालाई मात्रै आधार मानेर कुरा गर्दाखेरिमा चाहिँ मैले अहिले बताएको कुरा हो, तर अहिले त गल्फमा त एक किसिमको ठुलै महामारी छ नि त, त्यसले गर्दाखेरि ओभरअल जुन लेबर फोर्सको कुरा गर्ने भने त्यसले चाहिँ यो लेबर फ्रन्टियरलाई चाहिँ चेन्ज गरेको छ, सिफ्ट गरेको छ.
2: पहिला भनौँ न खाडी भइसकेपछि अब चाहिँ दुई चार वर्षको अनुभव लिइसके, अलिक दुई चार भनौँ न अलिकति पुँजी चाहिँ जम्मा गरिसके, अब चाहिँ आफ्नो परिवारको लागि अथवा परिवारले लान पाइन्छ अथवा अलिकति सेक्युरिटीका हिसाबले आमदानीका हिसाबले अब चाहिँ युरोप जान्छ भने त्यो दर चाहिँ कतिको छ?
1: ठ्याक्कै त्यो दर यति भनेर यकिन गर्न र बताउनको लागि चाहिँ त्यो किसिमको डेटाबेसहरू हामीसँग छैन. तर सरसर्दै युरोपमा गएकाहरूसँग जो यो वर्किङ भिसामै गएको र यो मिडियम स्किल र लो स्किल काम गर्न जानेहरूसँग चाहिँ कुराकानी गर्दाखेरिमा अब यति वर्ष दुबईमा बसेँ, यति वर्ष मलेसियामा बसेँ अनि त्यस पछाडि चाहिँ यता लागे भन्नेहरू चाहिँ प्रशस्त भेटिनुहुन्छ. यद्यपि ठ्याक्कै रेसियो चाहिँ के होला भनेर चाहिँ अथवा प्रतिशत के होला भनेर त्यो दर नै भन्नको लागि चाहिँ अलि मुस्किल छ. तर पहिलो पहिलो वर्षहरूमा यी गन्तव्यहरू भनेको हाम्रो पपुलर डेस्टिनेसनमा काम गर्नेहरू नै यो लो स्किल र मिडियम स्किलमा काम गर्नेहरू चाहिँ प्रशस्तै हुनुहुन्छ. मैले अहिलेलाई त्यसरी भने ठ्याक्कै दर बताउनु चाहिँ अलिक मुस्किलै हुन्छ.
2: भनेपछि एउटा आमदानी त भइहाल्यो, सुरक्षा त भइहाल्यो, त्यो अलिकति यो अध्यागमन नीति पनि अलिकति खुकुलो हुनु पनि कारण हो कि त्यो भन्न मिल्छ कि मिल्दैन?
1: यो अध्यागमनको त अलिकति विचित्र छ वास्तवमा, किनभने हजुरको यो युरोपै जानेहरूको पनि यो इन्डिभिजुअल भिसामा जाने अथवा यो टुरिस्ट भिसाहरूमा जाने त्यो किसिमको चाहिँ संख्या प्रशस्तै भेटिन्छ एक. अनि अर्को चाहिँ यो भिजिट भिसामा जुन किसिमको अव्यवहारिक नीति थियो त्यसले गर्दाखेरिमा यो भिजिट भिसाका नाममा तस्करी गर्ने र यो मानव बेचबिखन गर्ने जुन मात्रा एकदमै बढेको थियो नेपालमा पनि एक दुई वर्ष अगाडि निकै ठूलो चर्चाको विषय पनि बन्यो. त्यो नीतिहरूलाई हेर्दाखेरि यति अव्यवहारिक थियो, फेरि कता कता लुपहोल्सहरू पनि देखिन्थ्यो, रोकिनलाई केहीले रोकेको थिएन, त्यो अवस्था थियो. तर त्यो चाहिँ त्यो नीतिमा अथवा जुन कार्यान्वयनको तौर तरिका छ त्यसमा थोरै फेरबदल भएको कारणले गर्दाखेरिमा पनि हुनसक्छ जानको लागि सहज भएको हुनसक्छ, अथवा पहिला चाहिँ जति बेला नीति अव्यवहारिक थियो त्यति बेला हुन त यो मेरो मात्रै भनाइन, स्वयं इन्भेस्टिगेसनका फाइन्डिङहरू नेपाल सरकारले नै बिठाएका जो इन्भेस्टिगेसनका फाइन्डिङहरूले पनि अध्यागमनका अधिकारीहरू चाहिँ ब्राइबरीमा अथवा घुसको लेनदेन गरेर त्यो जोसँग लेनदेन गर्न सक्यो उसलाई चाहिँ पठाइदिने, अरूलाई चाहिँ नपठाउने खालको भन्ने खालको कुराहरूको त त्यत्रा ठुल्ठूला स्क्यान्डलहरू पनि नै भए. अब त्यो त्यो कारणले गर्दाखेरिमा चाहिँ अलिकति लागत चाहिँ बढ्ने तर जानलाई त रोकिएको थिएन. तर नीतिमा चाहिँ अव्यवहारिकपन हटाइसके पछाडि वा कार्यान्वयनमा त्यो अव्यवहारिकपन हटाइसकेपछि अलिक सजिलो भएर यसरी गएको पनि हुनसक्छ. वा अर्को पनि छ, किनभने नेपालीहरूलाई चाहिँ नेपाली वर्कफोर्सलाई चाहिँ विश्व श्रम बजारमा नै एउटा इमान्दार लगनशील मेहनती भनेर चाहिँ चित्रण गरिएको छ. केही सेक्टरहरूमा त नेपालीहरू चाहिँ पाएसम्म अरूलाई नलिने भन्ने उदाहरणको लागि जस्तो हाम्रो ब्रिटिस गोर्खा सैनिकमा चाहिँ नेपालीहरू जानुहुन्छ अथवा सिङ्गापुरकै पुलिसिङमा होस्, यो केही सेक्टरहरू छन् नेपालीहरूको चाहिँ इज्जत त्यसरी चाहिँ बनेको छ. त्यो कारणले गर्दाखेरिमा र समग्र श्रम बजारमा पनि हुँदा त्यसको प्रचार प्रसार हुन र त्यो इस्टाब्लिस हुन चाहिँ त्यति सकेको छैन. तर जसलाई थाहा छ उनीहरूलाई चाहिँ अहिले नेपालीहरू चाहिँ एकदमै इमान्दार र मेहनती छन् त्यस कारणले गर्दा उनीहरूलाई लिएर जाँदाखेरि फरक पर्दैन भन्ने पनि हिसाबले हुनसक्छ. विश्व श्रम बजारबाट पनि अलिकति नेपालीहरू पायो भने लैजाने भन्ने पनि कारण हुनसक्छ. जस्तो उदाहरणको लागि हुन त त्यसले त्यति त्यति सफलता पाएको देखिँदैन, मेटेरियलाइज भएको देखिँदैन. युकेमा जुन नेपाली नर्सहरू लैजानको लागि भनेर अथवा हेल्थ प्रोफेसनलहरू लैजानको लागि भनेर युके गभर्मेन्टले नेपाली नेपाललाई एउटा प्रायोरिटीमा राख्यो नि, त्यो चाहिँ के त भन्नु नेपालीहरू इमान्दार हुन्छन् पनि भन्ने एउटा कारण हो, अरू पनि कारणहरू होला. त्यस्तै किसिमको चाहिँ हाम्रो इज्जत चाहिँ अथवा हाम्रो एउटा रेपुटेसन चाहिँ विश्व श्रम बजारमा भएको अथवा त्यो बढ्दै गएको क्रमशः धिमै तरिकाले नै होस् बढ्दै गएको पनि कारण अर्को हुनसक्छ.
2: जस सम्बन्धमा बुझ्दाखेरि बजारको माग अनुसार गन्तव्य देशहरूमा पनि पहिलाको अवस्थाबाट अलिकति फेरि भन्ने बुझ्नु पर्यो.
1: हो, एउटा त्यो अनि अर्को चाहिँ यो जो इन्टरमिडिएटहरू छन् नि उनीहरूले पनि क्रमशः आफ्नो के भन्छ नि यो क्षेत्र लाई चाहिँ अलिकति विस्तार गरेको ताकि उनीहरूले फेसिलिटेट गरिदिने हो. त्यसमा एउटा इलिसिट प्र्याक्टिसहरू त होला होइन, त्यो किसिमको प्र्याक्टिसहरू भए तापनि शोषण ज्यादातिका खालका धेरैहरू पनि उनीहरूको हुँदो हो. त्यो भए तापनि उनीहरूले रोजगारीसँग चाहिँ जोड्नको लागि उनीहरूको भूमिका चाहिँ महत्वपूर्ण छ र उनीहरूले आफ्नो बजार विस्तार पनि गर्दै र सम्पर्क विस्तार पनि गर्दैरहेको पनि हुनसक्छ. त्यो पनि अर्को एउटा कारण चाहिँ हो. समग्रमा हेर्दाखेरिमा चाहिँ विश्व श्रम बजारमा अलिअलि नेपालीहरूको चाहिँ स्पेस चाहिँ बढ्दै जानु पनि एउटा कारण चाहिँ हो.
2: गन्तव्य मूलक परिवर्तन भइसकेपछि यसलाई रेमिटेन्समा चाहिँ कस्तो असर गर्छ?
1: अहिलेसम्म चाहिँ जस्तो नेपाल राष्ट्र बैङ्कको अध्ययन अनुसार 50% भन्दा बढी चाहिँ यो गल्फ राष्ट्रहरूबाट नै आइरहेको भनेर भन्ने जुन हामीसँग अध्यावधिको अहिलेको डेटा थियो, यो डेटा त पक्कै पनि फेरबदल हुन्छ. किनभने दुईटा कारणले, एउटा त संख्या बिस्तारै गल्फभन्दा अन्यत्र पनि बढ्दै जानु, संख्या बढिसकेपछि रेमिटेन्स यसै बढ्छ एक. दोस्रो चाहिँ तुलनात्मक रूपमा गल्फ र मलेसिया भन्दा मानव युरोपमा चाहिँ संख्या वात्तै बढेर गयो भने कमाई पनि वात्तै बढ्छ. त्यसले गर्दाखेरि रेमिटेन्स त युरोपियन सेक्टरमा चाहिँ रोजगारीमा जानेहरूको संख्या निकै उकालो लाग्यो भने रेमिटेन्स पनि त्यही मात्रामा तीव्र वृद्धि चाहिँ उतापट्टि गल्फ र मलेसिया भन्दा अरू देशहरूबाट चाहिँ बढ्न सक्छ. तर त्यसलाई चाहिँ संख्याले चाहिँ डिटरमाइन गर्नु गर्छ. संख्या बढेन भने फेरि त्यो अवस्था रहँदैन र गल्फबाट नै बढी मात्रामा आउने यथावतै रहन सक्छ.
2: यो सिपको कुरा गर्दा, कामको खटाइको कुरा गर्दा, हामीले सुरक्षाको कुराहरू पनि अलिकति जोडिसकेका छौँ सुरुमा, के फरक छ खाडीमा र युरोपमा? अब संस्कृति पनि यहाँ फरक हुन्छ होला होइन?
1: हो, पक्कै पनि खाडीको तुलनामा चाहिँ युरोपमा चाहिँ अलिकति स्किल चाहिन्छ नै. किनभने हामीसँग खाडीमा जुन किसिमको कन्स्ट्रक्सन वर्कर भन्छ नि, हामीले आफ्नो गाउँठाउँमा देखेको सामान्य साबेल पिक चलाउन सक्ने मात्रै जनशक्तिको पनि लाखौंको संख्यामा चाहिँ डिमान्डहरू छ. जबकि त्यस्तो लाखौंको संख्याको डिमान्ड वा इम्प्लोइमेन्ट अपर्च्युनिटी युरोपमा नेपालीहरूको लागि अहिले होइन. त हो कसको लागि त भन्दाखेरिमा केही न केही किसिमको स्किल भएको, केही न केही किसिमको दक्षता भएको. जस्तो पूर्वी युरोपतिर का नागरिकहरू चाहिँ सेन्ट्रल अथवा अरू जुन मुख्य सहरहरूमा जाँदा रहेछन् त्यहाँका पनि, अनि त्यो पूर्वी युरोपहरूमा चाहिँ श्रमशक्ति खाली हुँदो रहेछ. त्यो श्रमशक्ति कसको खाली हुँदो रहेछ त भन्दाखेरिमा लो स्किलहरूको खाली हुँदो रहेछ. हो, त्यस्तो ठाउँमा चाहिँ स्किल कम भएकाहरूले पनि काम गर्न सक्ने गएर अवस्था हुँदो रहेछ. र केही कृषि सेक्टरमा काम गर्नेहरूले पनि लो स्किल नै भए पनि काम पाउने अवस्था हुँदो रहेछ. हालाकि कृषि नै पनि नेपालमा गरिने कृषिको तौर तरिका र युरोपमा गरिने कृषिको तौर तरिका त फरक छ. त्यहाँका मेसिनरीहरू चलाउन सक्नेदेखि लिएर इभन त्यसलाई प्रशोधनका कामहरू गर्ने खालको जुन किसिमको स्किलहरू चाहिन्छ त्यो स्किलहरू नेपालमा नबनेको हुनसक्छ. त्यस कारणले गर्दाखेरिमा यहाँ कृषिमा काम गर्नेहरूले त्यहाँ गएर झट्टै काम पाइहाल्छन् भनेर ग्यारेन्टी गर्ने अवस्था त छैन. तर पनि केही लो स्किल कामहरू चाहिँ त्यहाँ उपलब्ध छ. त्यसको लागि चाहिँ लो स्किल वर्करहरूले पनि त्यहाँ काम पाउने हुनुभयो. अन्यथा स्किल मिडियम स्किल अथवा हाई स्किलहरूले नै मात्रै काम चाहिँ गर्न सक्ने, काम पाउने, सजिलै काम पाउने, अनि काम पायो भने पनि राम्रो पेमेन्ट पाउने, अनि ज्यादतीहरू मान्न पर्ने, किनभने युरोपमा पनि ज्यादती झुक्यानहरूमा पर्ने सम्भावनाहरू छँदै छ. त्यो कारणले गर्दा स्किल भएकाहरूले नै त्यो अपर्च्युनिटी चाहिँ बढी मात्रामा पाउने हुन्छ. अन्यथा जसरी अहिले लाखौंको संख्यामा गल्फ र मलेसियामा पाइरहनु भएको छ, ए त्यस्तै त भनी भनेर हामीले त्यसरी विचार अथवा त्यसरी सोच्नु चाहिँ अलि ठिक रहँदैन. किनभने त्यसरी पाउन सक्ने सम्भावना निम्न छ अथवा नगण्य छ.
2: यो महिलाहरूको पनि जस तथ्याङ्क बढ़िरहेको छ वैदेशिक रोजगारीमा जाने, अब त्यो यो विशेष गरी यो केयर गिभिङमा अब नर्सको पनि तपाईँले अघि प्रसङ्ग जोड्नु भएको थियो. के छ महिलाहरूको अवस्था हेर्दाखेरि, हुन त युरोपमा पनि अलिकति बढिया छ भन्ने तथ्याङ्कहरूले देखाउँछ, यता खाडी देशहरूमा पनि गइरहनु भएको हुन्छ, उहाँको अलिकति अवस्थाको बारेमा पनि बताइदिनुहोस्।
1: उहाँहरूको चाहिँ यो डोमेस्टिक वर्कमा पनि जाने गर्नु भएको यथावतै छँदैछ. तर जुन मात्रामा यो संख्या बढेको छ, यो अरू सेक्टरमा पनि क्रमशः महिलाहरू यो जस्तो एडमिनको काम गर्नको लागि, अकाउन्टिङको काम गर्नको लागि, ब्युटी पार्लरहरूमा काम गर्नको लागि, क्लिनिङ सेक्टरमा काम गर्नको लागि, अनि अफिस सेटअपहरूमा काम गर्नको लागि पनि एकदमै हाइली एजुकेटेड महिलाहरू, यङ महिलाहरू त्यसरी जाने गर्नु भएको छ. अनि सुरुका वर्षमा आजभन्दा 25-30 वर्ष अगाडिको जुन हाम्रो सामाजिक टेन्डेन्सी थियो, ए महिलाहरू त घरमै बस्ने हो नि त, कहाँ बाहिर जाने हो, बढी से बढी घर बाहेक जागिर खान जाने हो, आफ्नो सहर छोडेर अर्को सहरमा जाने नैलाई नै पनि दुई पटक सोच्ने खालको जुन परिस्थिति थियो पहिला नेपालमै पनि थियो, अन्यत्र देशमा पनि थियो, महिलाहरूको सन्दर्भमा यो परापूर्व कालदेखि हुँदै आएको जुन लैङ्गिक विभेद छ यो नेपालमा मात्रै सीमित थिएन, नेपालको सन्दर्भको कुरा गर्दाखेरि आजभन्दा 25-30 वर्ष अगाडिको जुन एक किसिमको प्रचलन थियो बाहिर जानु हुँदैन भन्ने, अथवा हाम्रो अहिले नै पनि जस्तो वैदेशिक रोजगार ऐन 2042 महिलाहरूको वैदेशिक रोजगारीलाई अस्वीकार त गरेको थिएन तर पुरुषको परनिर्भरतामा राखिदिएको थियो, स्वीकृति चाहिने, परिवारको स्वीकृति लिनुपर्ने भन्ने किसिममा हाम्रो कानुनै त्यस्तो बाटा चाहिँ हामी अहिले आएर होइन महिला पनि इक्वल समानता छ मात्रै नभएर महिलालाई विशेष प्रोटेक्सन र विशेष सहुलियत दिनुपर्छ भन्ने वर्तमान वैदेशिक रोजगार ऐनको थोरै भए पनि मकसद त्यो देखिन्छ। यी कारण र अनि पछिल्ला वर्षहरूमा महिला सशक्तिकरणमा उठेका आवाज र रियलाइजेसन परिवार परिवारमा घर घरमा भएका केही रियलाइजेसनहरूका पनि कारणले गर्दाखेरि यो बढोत्तरी आएको हो र सेक्टर पनि अलिकति फराकिलो हुँदै गएको हो, डोमेस्टिक भनेर जो झट्टै बुझ्ने गरिन्थ्यो त्यो मात्रै होइन, अहिले एकदम 101 सक्षम कामी महिलाहरू जो प्रशासनमा हाकेर बस्नुभएको छ, जो म्यानेजरल पोजिसनहरूमा पुग्नु भएको छ थोरै नै सही, त्यसले चाहिँ उदाहरणहरू इस्टाब्लिस गरेको छ भने ठूलो संख्यामा चाहिँ यो सर्भिस सेक्टरमा जो जानुभएको छ यसले गर्दाखेरिमा पनि यो बढ्दै गएको हो। हालाकि महिलाहरूलाई हेर्ने जुन नजरिया छ राज्यको जसमा चाहिँ यो रेस्ट्रिक्टिभ जुन यो निषेधहरू जो लगाइएको छ, यो निषेधकारी चाहिँ जुन पाबन्दीहरू लगाइएको छ, महिलाहरू विदेश जानको लागि चाहिँ जुन किसिमको निषेधहरू लगाइएको छ त्यो निषेधहरूलाई चाहिँ सहजीकरण गर्ने त्यो निषेधहरूलाई फुकुवा गर्ने खालकोमा चाहिँ अहिले पनि हाम्रो राज्य यो जुन नयाँ सरकार आएको छ उसले थुप्रै महत्वपूर्ण निर्णयहरू गरेको छ, सकारात्मक निर्णयहरू गरेको छ, वैदेशिक रोजगारीका पनि केही रिफर्मका कामहरू शुरूआत गरेको छ, एकदम फटाफट कामहरू गरिरहेको सन्दर्भमा पनि र यो महिला विरूद्धको जुन विभेद छ यो विभेदलाई चाहिँ रोक्नको लागि भन्दा आवाजहरू उठिरहँदाखेरिमा इभन हामीले नै पनि मन्त्रालयको संयन्त्रहरूसँग पटक पटकका संवादहरूमा यी विषयलाई नछुटाइकन, अरू विषयहरू पनि छन् यी विषयलाई चाहिँ नछुटाइकन कुराकानी गरिरहँदाखेरिमा पनि त्यति सुनवाई गरेको र यसमा पहल कदमी लिएको देखिँदैन, यसले गर्दाखेरि महिलाहरूको अवस्था र सँग सम्बन्धित जुन यहाँको प्रश्न थियो संख्या

0: पोलिसी नै हो। त्यो पोलिसीलाई अहिलेको नयाँ सरकारले पनि एड्रेस गर्न चाहेन वा ढिला गरिरहेछ वा लक्षणहरू देखाइरहेको छैन। अहिले नै हामी जजमेन्टल भइहाल्ने अवस्था चाहिँ भएको छैन। लक्षणहरू त देखाइसक्नु पर्थ्यो, कमिटमेन्टहरू त आइसक्नु पर्थ्यो, प्रोसेसहरू त शुरू गरिसक्नु पर्थ्यो, त्यो चिजहरू गर्न सम्भव थियो। त्यो चिज नगर्नुले चाहिँ उसको प्राथमिकतामै परेन कि भन्ने चाहिँ लाग्छ। यसले के गरिरहेछ त भन्दाखेरिमा उहाँहरू चाहिँ यो इन्फर्मल्ली माइग्रेटेड हुनको लागि चाहिँ बाध्य हुनुहुन्छ वा अनौपचारिक रूपमा लैजानेहरूले चाहिँ लगिरहनु भएको छ र त्यसले गर्दाखेरि उहाँहरूको जोखिमता चाहिँ बढ़ाइरहेको छ। यदि यसरी यो जोखिमपूर्ण अवस्था थिएन भने उहाँहरूको विदेशी रोजगारी तुलनात्मक रूपमा सुरक्षित हुन्थ्यो, कमाई तुलनात्मक रूपमा राम्रो हुन्थ्यो, सन्तुष्टि तुलनात्मक रूपमा उचो रहन्थ्यो र संख्या तुलनात्मक रूपमा बढ़थ्यो। त्यो बढ्नु आफैमा एउटा राष्ट्रिय हितको लागि ठिक वा बेठिक भन्ने डिस्कसन पृथक विषय हो। तर बेरोजगारी र कतिपय अवस्थामा घरेलु हिंसा लगायतका हिंसाबाट जकडिएर कम्प्रोमाइज गरेर यहीँ बसिरहनु भन्दा त म बरु विदेश जान्छु, पौरख गर्छु, दुई पैसा कमाउँछु पनि, सिप पनि सिक्छु, यी हिंसाबाट पनि उम्किन्छु वा यी बेरोजगारीको जुन समस्या थियो त्योबाट पनि सर्ट टर्म नै सही सोल्युसन मेरो लागि हुन्छ भन्नेहरूको लागि मार्ग प्रशस्त गरेन। मूलत जोखिमपूर्ण अवस्थामा धकलियो, समग्रतामा महिलाहरूको अवस्था चाहिँ यो नै रहेको छ, हालाकि संख्या चाहिँ बढेकै छ।
1: कार्यक्रम देश परदेशमा हामी नेपाली श्रमिकको बदलिदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्यबारे श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89।

0: এই ঠাকুরা কষ্ট বিচার জানো রেডিও নেটওয়ার্ক
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी नेपाली श्रमिकको बदलिँदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्य बारे श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौ।
2: पूर्वतिर जानेको आकर्षण बढ़िरहेको छ भन्ने तपाईले सुरुमा बताइसक्नु भएको छ। आकर्षण त बढ़ेको छ तर चुनौती र समस्याहरू पनि त बढ्छन् होला त्यो सँगसँगै।
3: चुनौतीहरू एकदमै बढ़ी छन् अथवा चुनौती यथावत छन्। यो चाहिँ खासले के त भन्दाखेरिमा यो अनरेगुलेटेड जस्तो देखिन्छ, किनभने कुन देश जानको लागि कति चाहिँ लागत लाग्ने भन्ने कुराको पनि कुनै निर्धारण गरिएको छैन। जति मन लाग्यो त्यति, जति चार्ज गर्न मन लाग्यो उति चार्ज गर्नेहरूले गरेकै छन्। अनि अर्को चाहिँ दोस्रो कुरा के छ भनेदेखि, यो धेरै जस्तो श्रम स्वीकृतिहरू चाहिँ हालाकि यो रिक्रुटमेन्ट एजेन्सी, जो प्राइभेट रिक्रुटमेन्ट एजेन्सीहरू जो दर्तावाला छन्, उनीहरूले नै फेसिलिटेट गरेको देखिन्छ। तर उनीहरू आफू सिममा नपर्नको लागि उनीहरूले व्यक्तिगत श्रम स्वीकृति चाहिँ निकालिदिन्छन्, ताकि कुनै जोखिम परेछ भनेदेखि उनीहरूको कहीँ पनि एकाउन्टेबिलिटी देखिँदैन, उनीहरू पिक्चरमा कतै पनि देखिँदैनन्। र फेरि यतापट्टि श्रमिकलाई पनि के छ त भन्दाखेरि, तपाईँलाई म व्यक्तिगत श्रम स्वीकृति निकालिदिन्छु नि भन्दा उसले मञ्जुर गर्छ, किनभने उसलाई के छ भने युरोप चाहिँ पुग्न पाएँ भने केही वर्ष बसिसके पछाडि त त्यहाँ त पर्मानेन्ट रेजिडेन्सी हुन्छ भन्ने किसिमको एउटा अब त्यसलाई यथार्थ भन्नु अथवा भ्रम भन्नु, कतिपय मैले त्यो किन भनेको भने कतिपयको लागि यथार्थ पनि भएको छ, कतिपय चाहिँ वर्षौंसम्म त्यहाँ बसे तापनि उहाँहरूको पर्मानेन्ट रेजिडेन्सी भएको छैन। तथापि उहाँहरूको एउटा मोटिभेटिङ फ्याक्टर चाहिँ के रहेछ भने, सबैभन्दा ठूलो मोटिभेसन चाहिँ के रहेछ भनेदेखि, त्यहाँ गइसके पछाडि त युरोप पुगिसकेपछि एक त काम सहज हुन्छ, अधिकार उल्लङ्घन त ज्यादा ती धेरै सहनु पर्दैन, थोर बहुत चुनौती त स्वीकार्य छ, कमाई राम्रो हुन्छ, वर्किङ कन्डिसनहरूदेखि लिएर सबै राम्रो हुन्छ, उन्नत शहरमा पुगिन्छ, विकासहरूलाई प्रयोग गर्न पाइन्छ, विकास टेक्नोलोजीदेखि लिएर सबै चिजहरूलाई, एउटा इज्जत पनि उचाइ हुन्छ युरोप पुगेको भन्नु र मलेसिया, हालाकि काम गर्नुमा त त्यो पौरख गर्नु, आफ्नो मेहनतको कमाई अपेक्षा गर्नु त्यो अन्यथा त होइन, तर पनि गल्फ गएको भनेर भन्नु र युरोप गएको भन्नुमा चाहिँ सामाजिक इज्जत पनि उचो नै हुने, यो सबै चिजहरू हुँदा हुँदै पनि मतलब यी सबै मोटिभेटिङ फ्याक्टरले गर्दा त्यो सम्बन्धित व्यक्ति एकदम तयार भइहाल्दो रहेछ। अनि त्यस पछाडि यसमा असुली ठूलो छ, जबकि कति तिर्नुपर्ने भन्ने कुनै मापदण्ड नै छैन। व्यक्तिगत श्रम स्वीकृति निकालिने भएको भएर यो समय प्रपञ्च मिलाउनेको कुनै एकाउन्टेबिलिटी पनि नहुने, अनि उहाँ पुगिसके पछाडि उही काम नपाउने, अनि त्यसपछि भनेअनुसारका तलब नपाउने, यो खालका समस्याहरू त्यहाँ पनि छ। खालि गल्फको तुलनामा चाहिँ उतापट्टि चाहिँ अलि बेटर हो कि भनेर भन्ने हो, तर अब कसैको लागि बेटर हुनसक्छ, कसैको लागि चुनौती हुनसक्छ। चुनौती भएकाहरू चाहिँ एकदमै भन्छ नि आर्थिक हिसाबले पिङमै पुग्ने अवस्था किन पनि हुँदो रहेछ भने, गल्फ जानको लागि ल मान्नु हुन्छ, कसैको लागि 2000 रुपियाँ पनि ठुलो हुनसक्छ, मैले त्यो पैसालाई चाहिँ त्यसरी भन्न खोजेको होइन, तर समग्रतामा भन्दाखेरिमा गल्फ जाँदाखेरिमा मानव भनेअनुसारको सबै चिजहरू भएन छ, पैसा नै डुबेछ भने नि 1-1.5 लाख मात्रै डुब्छ भने, यहाँ चाहिँ 15 लाख 20 लाख, किनभने सरदरमा कस्तो देखिन्छ भने 10-25 लाख सरदर युरोप जानको लागि त्यत्रो पैसा तिर्नु परे हुन्छ। इनकेस भनेअनुसारका चिजबिजहरू भएन भने फर्किनु पर्यो, अझ उल्टै यतालाई टिकट पठाएर चाहिँ आफू फर्किनु पर्ने भयो भने चाहिँ ठूलो पैसा डुब्छ, त्योबाट चाहिँ त्यो ऋणको जुन छ बन्धक त्यसबाट उम्कनै नसकेर भयो भने आफूसँग भएका जायज यथा समेत पनि जाने चाहिँ जोखिम गल्फ लाग्नेको तुलनामा चाहिँ युरोप जानेहरूको चाहिँ बढी नै छ।
2: भनेपछि 50-50% अवस्था छ भनेर बुझ्नु पर्यो, किनकि जोखिम पनि उत्तिकै छ।
3: 50-50 भनेर ठ्याक्कै प्रतिशतमा त यति हुनु भन्न मुस्किल होला, तर युरोप आफैमा युरोप जाने भनिसकेपछि उब त्यो त सुनकै लङ्का हो, अब मेरो त एकदमै म्याजिकै भइहाल्यो, अब त गजबै भइगयो भन्न भनिहाल्ने अवस्था चाहिँ होइन है। चुनौती छन्, चुनौती तपाईँको डे 1 नै छ। अब यो बिचौलियाको जुन चङ्गुलमा पर्ने जोखिम, गल्फमा पनि नभएको होइन, मलेसियामा पनि नभएको होइन, यहाँ अलिक बढी धारिलो जोखिम हुन्छ यहाँनिर। अनि उहाँ पुगिसके पछाडि पनि सबै चिजहरू तपाईँले अनुमान गरेको अथवा तपाईँलाई जसरी सुनको लङ्का खडा गरिएको छ त्यस्तै सुनको लङ्का चाहिँ होइन है, त्यो नहुन सक्छ, हुनु पनि सक्छ केही एकाद मान्छेहरूको लागि, तर कतिपयको लागि चाहिँ यो चुनौती रहेछ, यो एकदमै गजब भइहाल्छ, ओभरनाइट तपाईँको उलटका पलट कायापलट हुन्छ भन्ने चाहिँ त्यस्तो नहुन सक्छ र चुनौतीपूर्ण नै छ।
2: सिप नसिकी गएकाहरूको मान्छेहरूको पनि बेला बेला चर्चा आइरहेको हुन्छ। तपाईँको यो दुबईबाट पनि केही समय अगाडि भनौँ मान्छेहरू दुबई गएका थिए, त्यहाँबाट पनि युरोप अवैध तरिकाले गयो भन्ने कुराहरू चाहिँ आइरहेको छ। यसको लागि चाहिँ सरकारले केही पहल कदमी गरेको छ कि छैन अहिलेको समय?
3: अब यसमा अब बेला बखतका यो भेटघाटहरूमा अथवा बेला बखतका औपचारिक जो धारणाहरू व्यक्त गरिएको सुनिन्छ होइन, त्यस्तो अवस्थामा चाहिँ हामी गम्भीर छौँ, सरकार यसमा लागि पर्छ भन्ने खालका कुराहरू चाहिँ गरेको देखियो। सँगसँगै केही कंक्रिट पहल कदमी पनि गरेको देखियो, जस्तो उदाहरणको लागि जर्मनीसँग श्रम सम्झौता भएको छ वा अरू केही युरोपियन देशहरूसँग नि श्रम सम्झौताको लागि चाहिँ प्रयत्नहरू सम्वादहरू अगाडि बढाइएको छ भनेर केही ड्राफ्टहरू गरिएको छ, ड्राफ्टहरू आदान प्रदान पनि भइसकेको छ भन्ने खालका कुराहरू सुनिन्छ। अब यो यी कुराहरूलाई हेर्दाखेरि सरकारले ठ्याक्कै केही गरेन भन्ने अवस्था चाहिँ होइन, तर हुँदाहुँदै पनि यो त वर्षौंदेखिको फेनोमेनन हो नि त। त्यसमा जुन किसिमको लेबर डिप्लोमेसी हुनु पर्थ्यो, जुन किसिमका यो शोषणका श्रृंखलाहरूलाई चाहिँ सम्बोधन गर्नको लागि केही पहल कदमीहरू हुनु पर्थ्यो, त्यो पहल कदमीहरू चाहिँ जुन मात्रामा हुनु पर्थ्यो त्यो एकदमै नगण्य अथवा भएकै छैन, जुन मात्रामा र जुन तरिकाले हुनुपर्थ्यो यो भएको छैन। यो चाहिँ एक किसिमले खुल्ला अथवा अर्को शब्दमा कडा शब्दमा भन्यो भने यो त छाडा छ, छोडिया छ, यो ज जसको जे जे हुन्छ भइराखेकै छ, अनि जब कुनै नागरिक अप्ठ्यारोमा पर्छ अनि त्यसले एउटा न्यूज बनाउँछ अनि उसले केही निवेदन दिन्छ वैदेशिक रोजगार विभागमा वा सम्बन्धित निकायमा, अनि त्यो निवेदनको केही पछाडि लागेर एउटा दुईवटा समाचारहरू बन्छ अथवा एक दुईवटा केही सोसियल मिडियाको पोस्टहरू हुन्छन्। त्योभन्दा धेरै तात्विक रूपमा, मैले भन्न खोजेको तात्विक रूपमा चाहिँ सरकारको जुन इन्टरभेन्सन जसरी हुनुपर्ने हो, जुन किसिमको फाउन्डेसनहरू बनाउनु पर्ने हो, हाम्रो फाउन्डेसन नै छैन, त्यो चिजहरू चाहिँ भएको देखिँदैन।
2: सरकारले चाहिँ कस्तो तयारी गर्नुपर्ने थियो अथवा सम्झौता प्रक्रिया कसरी गर्नुपर्ने थियो अहिलेको अवस्थामा, किनकि माग अनुसार मान्छेको समय अनुसार चाहिँ मानसिकता परिवर्तन भइरहेको छ र सरकारले त्यही अनुसार चाहिँ पहल गर्दैमा अथवा त्यही अनुसारको प्रक्रिया अगाडि बढाउनु पर्ने हो।
3: अब यसको शुरूआत चाहिँ एउटा स्टडीबाट हुनु पर्थ्यो, सरकारसँग त्यो नलेज हुनुपर्छ कि सरकारले चाहिँ अब भनौँ न एक किसिमको लागि माल्टा अथवा कुनै एउटा ए भन्ने एउटा कुनै युरोपियन देश युरोपमा युरोपतर्फको आकर्षणको कुरा गरिरहँदाखेरि नागरिकहरू त्यहाँ जान चाहन्छन् भने त्यहाँ हाम्रो नेपालीहरूको लागि अथवा वर्करहरूको लागि के कस्ता अपर्च्युनिटीहरू छ, के कस्ता स्किलहरू चाहिन्छ, त्यहाँको इम्प्लोयरहरूले के कस्ता सुविधाहरू दिन्छन् अनि के कति कमाइ हुन्छ यस अनि त्यसका प्रक्रियाहरू जाने प्रक्रियाहरू के हुन्, यी सबै कुराको बारेमा चाहिँ सूचनाहरू र जानकारीहरू चाहिँ नेपाल सरकारसँग हुनु पर्थ्यो, त्यो सुरुवात त्यहाँबाट हुनुपर्छ। अनि त्यसलाई रेगुलेट गर्नको लागि सम्बन्धित देशसँगको लेबर डिप्लोमेसी कसरी अगाडि बढाउने, त्यहाँका इम्प्लोयरहरूसँग कसरी संवाद अगाडि बढाउने, ताकि यहाँ गएकाहरूले गर्ने भनेको त नगर्नेलाई छोडेर अरूले गर्ने भनेको त प्राइभेट सेक्टरमै काम गर्ने हो। प्राइभेट सेक्टरहरूले चाहिँ हाम्रो उनीहरूको जुन ह्युमन राइट ड्यू डेलिजेन्स भनेर भनिन्छ, युरोपियन देशहरू यसप्रति गम्भीर पनि देखिन्छन् र उनीहरूले कयौं फाउन्डेसनहरू बनाएका पनि छन्। हामीलाई चाहिँ हाम्रो नागरिकहरूको ह्युमन राइट चाहिँ कसरी प्रोटेक्ट गर्दो रहेछन् त त्यहाँकाले भनेर यो सम्बन्धित गन्तव्य देशको प्राइभेट सेक्टरसँग र यो लेबर माइग्रेसन गभर्नेन्सको लागि चाहिँ त्यहाँका स्टेट पार्टीसँग चाहिँ जुन किसिमको चाहिँ यो लेबर डिप्लोमेसीलाई अगाडि बढाउनु पर्थ्यो, पहिला आफूसँग सूचना जानकारीहरू संकलन गरेर र हामीसँग चाहिँ हामीसँग जुन लेबर फोर्स चाहिँ सरप्लस छ त्यो भनेको हामीसँग अनइम्प्लोइमेन्टको अवस्था छ, हाम्रा नागरिकहरू तिम्रो देशमा आएर कन्ट्रिब्युट गर्न चाहन्छन्, यसको चाहिँ प्रोसेसहरूलाई रोबस्ट बनाउनको लागि चाहिँ हामी यो किसिमको चाहिँ कामहरू गर्न सक्छौँ अथवा यो किसिमको प्रक्रियाहरू चाहिँ डिफाइन गर्न सक्छौँ भनौँ। यो किसिमको लेबर जुन डिप्लोमेसीका जुन संवादहरू छन् त्यो संवादहरू गरेर त्यसका तमाम कुराहरू हुन्छन्, जस्तो जानको लागि लागत कति लाग्ने, समस्यामा पर्यो भने उसको चाहिँ रेड्रेस मेकानिजम के हो, अनि यी सारा कुराहरूमा चाहिँ कामहरू गर्नुपर्ने हुन्थ्यो। यी कामहरू त भएकै देखिँदैनन्। एकाध देशसँग श्रमसम्झौता त भएको छ, फेरि त्यो चाहिँ के त भन्दा कागजमा सीमित छ, रिसोर्सिङहरू छैन, बायोलेटरल कन्भर्सेसनहरू अथवा जोइन्ट कमिटीका मिटिङहरू बस्ने, आएका समस्याहरूलाई समाधान गर्ने यो परिपाटी त फेरि देखिएन। जहाँ श्रमसम्झौता भएकै भए पनि नभएको त अहिले मैले भने अलपत्तै छ, त्यसलाई चाहिँ नि छाडा छोडिदिएको अवस्था छ।
2: यसमा पनि हुन त यो सिप विकास भनौँ प्रतिष्ठान तालिम केन्द्रहरू छन् थुप्रै, तिनीहरूले चाहिँ युरोपमा जति पनि भनौँ न कामदारहरू अथवा श्रमिकहरू नेपालबाट गइरहनु भएको हुन्छ, त्यस्तै खालको श्रमिकहरू जुन आवश्यकता युरोपमा छ साँच्चै नै अथवा युरोपले खोजिरहेको छ, जुन दक्ष अथवा लो स्किल युरोहरू खोजिरहेको छ युरोपले, त्यस अनुसारको उत्पादन चाहिँ गरिरहेको छ कि छैन?
3: मलाई त्यो लाग्दैन, किनभनेदेखि जो प्रतिष्ठानकै पदाधिकारीहरूको इन्टरभ्यूहरू सुनियो, उहाँहरूसँग कुराहरू सुनियो, उहाँहरूसँग बेला भएको संवादहरू भए हुँदाखेरिमा चाहिँ उहाँहरूको के छ भने जुन किसिमको लेबर फोर्सको आवश्यकता छ अन्तर्राष्ट्रिय बजारमा, त्यसको लागि जुन किसिमको टेक्नोलोजीहरू हामीलाई चाहिन्छ, जुन किसिमका इक्विपमेन्टहरू चाहिन्छ, तिनीहरूसँग परिचित गराएर प्रशिक्षणहरू दिनुपर्ने हुन्छ, जुन किसिमका ग्याजेटहरू त्यहाँ गएर चलाउनु पर्ने हुन्छ, होइन, एप्लायन्सेसहरूका कुराहरू छन्, यो कुराहरू गर्नको लागि हामीसँग रिसोर्स नै भएन। हामी दिने ट्रेनिङ एकातिर छ, तर त्यो ट्रेनिङ प्राप्त गरिसकेको व्यक्तिले त्यहाँ गएर गन्तव्यमा गएर गर्ने कामहरू चाहिँ जब उसले सुरुवात गर्छ तब उसले त्यहाँको त्यो टेक्नोलोजी उसले चलाउनै नसक्ने हुन्छ। त्यस कारणले गर्दाखेरिमा त्यहाँको आवश्यकता र हामीले यहाँ जे चिज गरिरहेछौँ त्यसको चाहिँ तादात्म्यता मिलेन। अर्को शब्दमा भन्यो भने यो दुइटाको बिचमा म्यारिज भएन भन्ने खालको, भनेको त्यो मिलेन भनेर भन्ने खालको कुराहरू उहाँको सुनिरहँदाखेरिमा, हाम्रो यो सिप विकास जुन तालिमहरू छन् यहाँ विभिन्न इन्स्टिट्युसनहरूले गर्ने विभिन्न किसिमका, त्यसले चाहिँ युरोपको मार्केटलाई वा यो आकर्षक गन्तव्यको देशका जुन इम्प्लोयमेन्टको लागि चाहिँ हाम्रो तालिमले काम त्यति मदत गरिरहेको छैन। के गन्तव्यहरूको लागि के प्रकृतिका कामहरूको लागि चाहिँ गरेको छ, तर जुन वाइडर हामीले सोचिरहेछौँ फराकिलो तरिकाले सोच्दाखेरिमा चाहिँ यसले खास मदत गरिरहेको छैन। त्यसले गर्दा हाम्रो तालिम कार्यक्रमलाई सुधार्न जरुरी छ।
2: तपाईँ यो विषयमा अनुसन्धान पनि गरिरहनु भएको छ पक्कै पनि, त्यो ठाउँले चाहिँ खोजेको जनशक्ति कस्तो हो र त्यस अनुसारको तालिम चाहिँ कस्तो दिनुपर्ने हो खास?
3: अब त्यहाँनिर अब जस्तो कन्स्ट्रक्सनको उदाहरण लिउँ, होइन, यही उदाहरणले नै अरूलाई पनि रिप्रेजेन्ट गर्दो हो। जस्तो हामी यहाँ जुन किसिमले कन्स्ट्रक्सनहरू गरिरहेका हुन्छौँ धेरै जस्तो म्यानुअल कामहरू हुन्छन्, अब त्यो ज्यावेलहरू चलाएर, सावेलहरू चलाएर, पिकहरू चलाएर यो किसिमको गरिरहेका हुन्छौँ, अथवा खटहरू बाँध्ने पनि हामीले जुन किसिमले बाँसको अथवा एउटा फलेको प्रयोग गरेर गइरहेका हुन्छौँ। भनिसकेपछि मानव एकछिनको लागि सेन्ट्रल युरोपतिर पुग्नै परेन, इस्टर्न युरोपतिर नै कही कुरा गर्ने भने पनि त्यहाँको अब त्यो खटहरू बाँध्ने नै अब इसका फोल्डिङ जुन तरिकाको हुन्छ, हाम्रो यहाँ लग्न हेल्पर हुँ, प्लम्बर हुँ, मैले ट्रेनिङ पनि लिएको छु, वा म मेसन हुँ, मैले ट्रेनिङ पनि लिएको छु, मसँग सर्टिफिकेट पनि छ, मैले खटमा काम पनि गरेको छु भन्नु भन्यो भने मैले एउटा उदाहरण बताएको, त्यहाँ गएपछि उसले न त खट बाँध्नको लागि उसलाई तुरुन्तै आउँछ, केही समय पछाडि त आउँ होस् सिकिसकेपछि भनेको, मतलब त्यहाँ गएर नि फेरि सिक्नुपर्ने हुन्छ, यहाँ सिकेको कुराले त्यहाँ काम गरेन। त्यसले गर्दाखेरिमा इभन यो एग्रिकल्चर सेक्टरमा काम गर्नेहरूकै जो ट्र्याक्टर अब हामी यहाँ हामी कहाँ पनि अहिले त केही ट्र्याक्टरहरूको चलन आएको छ अथवा अरू मिसिनहरूका चलनहरू आएका छन्, बिउ रोप्नेदेखि लिएर खन्नेदेखि लिएर बाली टिप्नेसम्मका कुराहरू कृषि काम हो नि त उनीहरूलाई त, तर त्यो चिजहरू त सबै चाहिँ यो इक्विपमेन्टबाट गरिन्छ भनेर भनेपछि हामीले कृषिको कर्म नै हामी कृषि प्रधान देशका कृषि गरेर आएका कृषिमा हुर्केकाहरूले समेत पनि गएर त्यहाँ गर्न नसक्ने हुँदो रहेछ। यो दुईवटा चाहिँ मलाई लाग्छ उदाहरण हुनसक्छ। भनेपछि त्यहाँ सम्बन्धित वर्करले गएर त्यहाँ गर्नुपर्ने काम के हो र कसरी हो त्यसरी गर्नको लागि चाहिँ हामी तयार गऱ्यौँ भनेदेखि उसले गएर त्यहाँ कामहरू अडप्ट गर्न सक्छ र सम्बन्धित देश का सरकारले पनि त्यहाँ प्रचार प्रसार गर्दो र इम्प्लायरहरूले पनि ए नेपाल भन्ने देशमा चाहिँ हामीलाई चाहिने किसिमको वर्कफोर्सलाई हामीलाई चाहिने किसिमको तालिम दिएर तयार पारेको रहेछ उनीहरूलाई लिएर आउँदाखेरि त आज आइपुग्छन् भोलि एउटा ओरिएन्टेसन गर्थ्यो पछिबाट काम सुरुवात गर्न सक्छन् इफिसियन्टली काम गर्न सक्ने सामर्थ्य छ त्यस कारणले गर्दा अरू देशबाट होइन हामी नेपाल भन्ने देशबाट चाहिँ वर्करहरू डिमान्ड गरौँ त्यहाँ चाहिँ भित्रौँ भन्ने अवस्था बनाउनको लागि चाहिँ हामी ट्रेनिङलाई चाहिँ त्यो इनलाइन बनाउनु पर्यो त्यहाँको आवश्यकतासँग हाम्रो यहाँको चाहिँ तालमा मिलाउन सक्नु पर्यो
2: मान्छेको आवश्यकता बढ्दै गएको छ होइन उहाँहरूले गन्तव्य फेरिरहनु भएको छ अर्कोतिर श्रम सम्झौता गर्न सरकारले ढिला गरिरहेको छ र त्यही अनुसारको उत्पादन छैन हुन त अब नयाँ सरकारसँग पनि जोडिन्छ होला अथवा पुरानो 35 वर्षसम्म केही पनि गरेका छैनन् अब हामीले अहिले 3-4 महिनामा के गर्छौँ भनेर भन्नुहुन्छ उहाँहरूले किन ढिला सुस्ती भइरहेको छ हुन त सुन्दै सुन्नुहुन्न भन्ने गुनासोहरू पनि छ उहाँहरूले हामीले जानेका छौँ तर विज्ञहरूले केही सुझाव सल्लाह दिँदाखेरि होइन हामीले जानेको छ तपाईँहरूको चाहिँदैन भन्ने कुराहरू पनि गर्नुहुन्छ सुन्न खोज्नुहुन्न भन्ने कुराहरू छ यो ढिला सुस्तीको कारण चाहिँ
3: यो मैले अलिक कडा शब्द नै प्रयोग गरेँ यसमा किनभने अब त 3-4 महिना बिति पनि सकेको अवस्था छ।

0: आजको रियालिटी के हो भनेदेखि हाम्रो बढीसी रोजगारी आजको रियालिटी हो. त्यो रियालिटी हो भनिसके पछाडि सधैँभरि यो गल्फ मलेसिया जहाँ युद्ध चलिरहेको छ गल्फमा, त्यसले गर्दाखेरिमा संख्या घट्ने अहिले पछिल्लो वर्षको आंकड़ालाई हेर्दाखेरिमा संख्या घटेको पनि देखिन्छ होइन. गल्फको अघिल्लो वर्षको भन्दा पछिल्लो वर्षको चाहिँ संख्याहरू घटेको पनि देखिन्छ. यो भइसके पछाडि हामीले लक्षणहरू के देखाउनु पर्थ्यो भने यो सूचनाहरू संकलन गर्ने कहाँ चाहिँ हामीले हाम्रो नागरिकहरूलाई त्यहाँ फेसिलिटेट गरेर पठाउन सक्छौ उनीहरू ताकि अलि तुलनात्मक रूपमा सुरक्षित हुन्. पहिलाकाले यसमा ध्यान दिएन, पहिलाका सरकारहरूले भने हामी त फरक हौ भन्ने उहाँहरूको दावी छ होइन. जनताको आशा पनि छ, म जस्तो मान्छेहरूको पनि आशा छ. ए हामी त वर्षौंदेखिबाट भनिरहन्थ्यौं सुनवाई केही सुनवाई के पनि नभएको चाहिँ होइन, तर जति गर्न सकिन्थ्यो त्यति नभएकै हो. भनेपछि अहिलेको सरकार फरक छ भनेर भनिसकेपछि अहिलेको सरकारले त्यो लक्षणहरू देखाउनु पर्थ्यो, श्रम सम्झौता गर्नको लागि तदारकताहरू देखाउनु पर्थ्यो. अनि इभन म त यस्तो पनि देख्छु कि रिजनल लिडरसिपहरू पनि कतिपय अवस्थामा देखाउन सक्नु पर्थ्यो, किनभने यो हाम्रो सब रिजन छ नि, साउथ एसिया होस् अथवा इस्ट एसियाका अरू सरकारहरूसँग पनि अगुवाई गरेर, किनभने उनको देशको पनि उन ती देशहरूको लागि पनि हामीले जे भोगिरहेछौ ती देशमा पनि समस्याको भोल हुन्छ नि उस्तै हो, समस्याको नेचरहरू उस्तै हो. भनिसकेपछि हामी सबै मिलौं र हामी कमसेकम एउटा मिनिमम स्ट्यान्डर्डहरू चाहिँ सेट गरौं, गन्तव्यहरूसँग चाहिँ जस्तो कि यति प्रोटेक्सन हाम्रो नागरिकहरूलाई हुनुपर्छ. यो नेपालको लागि मात्र होइन, यो भारतीयहरूको लागि मात्र होइन, बङ्गलादेशीहरूको लागि मात्र होइन, हामी सबै जो वर्कर छन् त्यो सबैको लागि कमसेकम हामी यो 5-7 कन्ट्रीको तर्फको चाहिँ यो हाम्रो कमन पोजिसन हो भन्ने किसिमको लिडरसिप समेत पनि लिनको लागि नयाँ सरकारले त्यो तदारकता देखाएको खोइ, श्रम सम्झौता गर्नको लागि तदारकता देखाएको खोइ, अनि त्यसपछि प्रोटेक्सनहरू गर्नको लागि तदारकता देखाएको देखिँदैन, नियमनहरू गर्नको लागि अहिले हामी लामो कुरा गरिसक्यौँ. यो अलपत्र अवस्थामा रहेको युरोप माइग्रेसन, इभन खाडी मलेसियाले पनि जुन श्रृङ्खलागत रूपमा चाहिँ शोषण र ज्यादतीहरू भइरहेको छ, यसलाई हस्तक्षेप मात्रै गर्नको लागि होइन, निर्मम भएर त्यो ज्यादतीको पाटोमा चाहिँ प्रहार गर्नको लागि उहाँहरूले चाहिँ देखाएको तदारकता खोइ त त्यो तदारकताले चाहिँ आजै परिणाम दिन्छ भनेर म त्यो अर्थमा भनिरहेको चाहिँ छैन. त्यो चाँडै हुन्छ, 3-4 महिनाको समय त्यसको लागि पर्याप्त छैन. यो वर्षौंदेखि जकडिएको र ठूलो भोल्युममा रहेको समस्या, तर लक्षणहरू त देखा पर्नु पर्यो नि त, बुझारोपण त गर्नु पर्यो नि त. त्यो चाहिँ ठ्याक्कै देखिएन. मैले ठ्याक्कै भन्ने शब्द प्रयोग गरेँ, अझ केही मात्रामा त उल्टा गति हिँड्नको लागि मार्ग कोरेको, मार्गचित्र कोरेको पनि देख्छु. उदाहरणको लागि जो वर्करहरूको लागि इम्प्लोयर पे मोडल तर्फ हामी जानु पर्थ्यो, त्यो चाहे फ्री भिसा फ्री टिकट भन्ने नामको होस्, चाहे जिरो रिक्रुटमेन्ट कस्ट वर्करको लागि जिरो रिक्रुटमेन्ट कस्ट भन्ने नामको होस्, जेसुकै नाम होस्, वर्करहरूले चाहिँ जाँदाखेरिमा पैसा तिर्नु नपरोस् भनेर भन्ने जुन प्रिन्सिपल छ, नेपाल सरकारले कुनै देशसँग गरेको श्रम सम्झौतासँग मा पनि त्यो कुराहरू रिफ्लेक्ट छ. उदाहरणको लागि सबैभन्दा पछिल्लो समयमा गरेको साउदीसँग गरिएको जुन श्रम सम्झौता छ, त्यसमा साउदी सरकारले हामी सबै विवरण तयार हुन्छौं भनेर भनेको छ. त्यसै गरिकन युएईले, त्यसै गरिकन कुनै बेला मलेसियाले, लगायतका देशले चाहिँ एकातर्फ हामी विवर छौं भनेर भनेको छ. अब अहिलेको नयाँ सरकार र यो जुन वर्कर वर्गहरूलाई चाहिँ बढी हित गर्छौं, पहिलाकाले गरेन हामी छौं भनेर भन्ने सरकारले चाहिँ होइन, यो चाहिँ तिमीले नै तिर्ने भन्ने किसिमको चाहिँ नीति, पहिलाको नीतिलाई उल्टाएर उल्टो बाटो हिँड्नको लागि लिएर आइरहेको छ. भनेपछि सकारात्मक हस्तक्षेपको लागि लक्षणहरू देखिएन, बीजारोपण गरिएन, 3-4 महिनामै चाहिँ परिणामहरू हात हान्नु परे तापनि लक्षणहरू देखिनु पर्थ्यो भनिरहँदाखेरिमा एउटा दुईटा विषयमा त उल्टो बाटो हिँड्न पो सुरु गरे. त्यस कारणले गर्दाखेरि यो सरकारले यसो नगरोस्, उसले सुल्टो बाटो हिँडोस्.
1: अबको समयमा चाहिँ नेपालको मुख्य गन्तव्य देशहरू चाहिँ कुन कुन हुन सक्छन् र त्यस अनुसार सरकारले सहजता बनाउनको लागि अलिकति पाटो आइसकेको छ र अन्तिम भएको भएर फेरि निवेदन गर्न चाहन्छु, सहज बनाउनको लागि चाहिँ के गर्नुपर्छ अबका दिनमा?
0: हामी यो जुन निर्भरता छ नि हाम्रो, यो 6-7 मात्रै सीमित देशहरूमा जुन निर्भरता छ, यो सीमित देशमा मात्रै निर्भरता हुँदाखेरिमा हाम्रो तर्फ रहेको यो ठूलो संख्यालाई जसले खपत पनि गरिरहेको छ, यो अलिकति चुनौतीपूर्ण निर्भरता हो. यसरी निर्भर भएर बस्दाखेरिमा अहिलेको खाडी युद्धले वा कुनै बेला लिबियामा भएको युद्धले वा कुनै बेला सिरियामा भएको युद्धले त्यो त्यस आसपासमा पारेका इम्प्लोयमेन्टका अपर्च्युनिटीहरूलाई प्रभाव जो पार्यो, त्यसबाट पनि हामीले थुप्रै पाठहरू सिकिसकेका छौँ कि यो एकै ठाउँमा केन्द्रीकृत निर्भरतामा चाहिँ आधारित भएर गरिने जुन यो लेबर मार्केट लेबर

0: रहेछन् छ, यसले चाहिँ हामीलाई कुनै पनि बेला चाहिँ ठूलो चुनौतीमा पार दिन सक्छ भन्ने जुन उदाहरण पाठहरू हामी सिकिसकेका छौँ। त्यस कारणले गर्दा यसलाई डाइभर्सिफाई गर्न जरुरी छ। डाइभर्सिफाई गर्दाखेरिमा चाहिँ अलिकति यो श्रमिकहरूको अधिकार अलि सहज अलि सुरक्षित हुने ठाउँ, कमाई अलि राम्रो हुने, अनि यो अलि डिग्निफाइड काम अलि सुरक्षित काम हुने देशहरूमा नै गर्नुपर्ने हुन्छ। अमेरिका हाम्रो लागि त्यति सहज नहुँदो हो व्यवहारिक हिसाबले कुरा गर्ने हुँदाखेरिमा चाहिँ, अब इम्पोसिबल के हुन्छ र भन्ने हो भने त अर्कै कुरा। व्यवहारिक हुँदाखेरिमा चाहिँ अमेरिका चाहिँ हाम्रो लागि अलिकति सहज नहुँदो हो, वा डिमान्ड पनि नहुँदो हो, अस्ट्रेलिया पनि त्यस्तै हुँदो हो। विद्यार्थी भिसामा गएकाहरूले त काम साम पनि गरिरहेका छन्, त्यो अलग कुरा भयो। तर हामी यो सम आप्रवासनको कुरा गर्दाखेरिमा, फर्मल आप्रवासनको कुरा गर्दाखेरिमा चाहिँ युरोपमा अहिले त्यो किसिमको सम्भावना छ। र यसमा चाहिँ सरकारले के गर्नु पर्यो त भन्दाखेरिमा, युरोपमा हामीले कसरी हाम्रा नेपालीहरूलाई चाहिँ त्यहाँको जब अपर्च्युनिटीसँग जोड्न सक्छौँ भन्ने कुरामा काफी मात्रामा अहिले पनि कुरा आयो। काफी मात्रामा चाहिँ त्यसको अध्ययनहरू गरेर त्यसको इन्टेलहरू जम्मा गरेर हामी यस्तो यस्तो गर्नुपर्ने रहेछ भन्ने कुरा, र अनि त्यसको चाहिँ फेरि त्यो चिज गरिसक्ने बित्तिकै यहाँ बिजुलीहरू जब लगाएर चाहिँ ह्युमन ट्राफिकिङ वाटै बढ्ने पनि हुनसक्छ। त्यसलाई पनि सँगसँगै रोक्नको लागि त्यो सुनको लङ्का मात्रै होइन है, यसमा चाहिँ एउटा प्रक्रिया पूरा गरेर जानुपर्छ। यसमा पनि चुनौतीहरू छन्। तपाईँले प्रक्रिया पूरा गरेर ड्यु प्रोसेसबाट जानुभयो भने चुनौती मिनिमाइज हुन्छ, अनि तपाईँको लेबर माइग्रेसन सफल हुन्छ, तपाईँको उन्नत हुन्छ अवस्था भनेर यो सबै कुराहरू जनचेतनाका कुराहरूदेखि लिएर इन्टिग्रेटेड प्याकेजमै काम गर्नुपर्ने हुन्छ। र सबैभन्दा महत्वपूर्ण चाहिँ लेबर डिप्लोमेसी यो एकतर्फी रूपमा होइन, दुईतर्फी सम्वादबाट अगाडि बढाउनु पर्ने हुन्छ। उसले पनि डिमान्डहरू गर्ने मात्रै होइन, उसले हाम्रा जुन शर्तहरू हामीले कमसेकम यो चाहिँ शर्त चाहिँ हामी लागू गर्न चाहन्छौँ। यहाँ वर्करको अधिकार संरक्षित हुनुपर्छ, उनीहरू सुरक्षित हुनुपर्छ, अप्ठ्यारोमा पर्दाखेरिमा उहाँहरूलाई सहयोग उपलब्ध गराउनुपर्छ, कथम कदाचित ज्यादा दिनुपर्नु भने रिट्रेस यो न्यायमा पहुँच सुनिश्चित हुनुपर्छ लगायतका शर्तहरू पनि हामीले अगाडि सार्नुपर्ने हुन्छ। त्यो शर्त चाहिँ सम्बन्धित देशले मनाउने अवस्था पनि भइसके पछाडि यसलाई हामीले डाइभर्सिफाई गर्नु नै मा कल्याण छ। जति वर्ष हामी विदेशी रोजगारीमा जानुपर्ने अवस्था होला, अबको 10 वर्ष 15 वर्ष त्यति वर्षको लागि चाहिँ कमसेकम चाहिँ एउटा विगतको जुन लर्निङ हाम्रो छ, दुःखद लर्निङ छ, धेरैको चौपट्टै भएको छ, बर्बाद भएको छ, त्यस्तो नहोस् भन्नको लागि यो किसिमको चाहिँ एउटा इन्टिग्रेटेड प्याकेजमा चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ।
1: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
0: यहाँलाई पनि धन्यवाद।
2: देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले नेपाली श्रमिकको बदलिलो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्यबारे कुराकानी गर्यौं। देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गिवाली पनि विदा माग्छु।

0: सुन्नु त, मेरो कपडा प्याकिङ गर्नु त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
1: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आँसुको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
3: 0942-35-888 98-8888।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
7: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
8: स्वस्थ जीवन का लागि आयुर्वेद।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। करदाता प्रोत्साहन उपहार कार्यक्रममा 15 दिनमा झण्डै 11 लाख कारोबार योग्य, केही दिनमै उपहार घोषणाको तयारी। कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय सक्रिय, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक। बंगलादेशमा दादुरा प्रकोपका कारण विपन्नलाई थप ऋणको भार, 5 महिनामा 800 भन्दा धेरै बाल बालिकाको ज्यान गएको तथ्याङ्क। र अमेरिकामा भएको टेनिस प्रतियोगिताको उपाधि फिलिपिन्सकी अलेक्जान्ड्रालाई। नेपाल खबरमा अब पूरा खबर। करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या 11 लाख नजिक पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार हिजो सम्ममा यस्तो उपभोक्ता कारोबार संख्या 10,82,622 पुगेको छ। यसमा क्यूआरबाट गरिएको कारोबार र नगद कारोबार गरी प्रविष्ट अपलोड गरिएको बिल संख्या समेत समावेश छन्। उपहार घोषणा हुनु अघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बीजक अझै पनि पठाउन सकिने भएकाले यो संख्या बढ़ने अनुमान विभागले गरेको छ। विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार साउन 1 गतेदेखि साउन 15 गतेसम्म क्यूआरबाट कारोबार गरेका 10,74,796 कारोबार उपहार कार्यक्रमका लागि योग्य छन्। यसै गरी शनिबारदेखि खुल्ला गरिएको भौतिक बिल अपलोड गर्ने सुविधामा पनि उल्लेख्य मात्रामा उपभोक्ताहरू सहभागी छन्। कुल 10,82,622 कारोबार र बिल मध्ये क्यूआरबाट कारोबार गरेका 10,74,796 जन छन् भने नगद कारोबार गरेर प्राप्त बिल पेश गरिएको संख्या 3,427 रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागले पहिलो 15 दिन साउन 1 देखि 15 गतेसम्म 15 जनालाई दैनिक 1-1 लाख र 1 जनालाई बम्परमा 10 लाख पुरस्कार दिने गरी छिट्टै उपहार घोषणा गर्दछ। पहिलो प्रोत्साहन कार्यक्रम साउन 16 गते सार्वजनिक गर्ने घोषणा गरिए पनि प्राविधिक तयारी नपुगेकाले केही ढिलाइ भएको विभागले जनाएको छ। यस कार्यक्रम अन्तर्गत 100 रूपियाँ भन्दा बढ़ीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्नेछन्। देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा मध्य प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मुसलधारे वर्षाको सम्भावना रहेका क्षेत्रमा गिग्रान, बहाव, बाढ़ी, पहिरो र भूक्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसम सम्बन्धी सूचना बारे नियमित अध्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड़ दिएको छ। मन्त्रालयले यस सन्दर्भमा देशभरका सेवा प्रदायक, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक गरेको छ। मन्त्रालयले यस सम्बन्धी सूची सार्वजनिक गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न हरेक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पताल समेटिएका छन्। मन्त्री निशा मेहताको सचिवालयका अनुसार हरेक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ, जसबाट निशुल्क उपचार सम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सीधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। सचिवालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको 10% निशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कड़ाई गरेको छ। मन्त्रालय मन्त्रालयले यसअघि नै निशुल्क शैय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल संचालनमा ल्याएको छ भने अस्पतालले आरक्षित शैयाको विवरण नियमित अध्यावधि गर्नुपर्ने व्यवस्था समेत लागू गरिसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भञ्जन भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले भञ्जनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: व्यक्तिगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी लाजिमपाट काठमाडौं।
1: सिंगाकुरा प्रष्ठ बिचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज। अब थप खबरहरु। विराटनगरको प्रतिष्ठित व्यावसायिक घराना देवेनरा ग्रुपको घर तथा व्यावसायिक प्रतिष्ठानमा हिजो बिहान प्रहरीले सड़क घेराबन्दी गरेर करिब 5 घण्टा छापा मारेको भन्दै यसको विरोध भएको छ। उद्योगी व्यवसायहरूको साझा प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी, मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ति निकालेर घटनाको निन्दा र भत्सना गरेका छन्। प्रहरीलाई प्राप्त सूचनाका आधारमा गरिएको छापामा प्रहरीकै विज्ञप्ति अनुसार कुनै किसिमको गैर कानूनी वस्तु वा प्रमाण फेला नपर्नुले प्रहरीको सूचना संयन्त्रको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको संयुक्त विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा अपुष्ट सूचनाको भरमा उद्योगी व्यवसायलाई आतंकित पार्ने शैलीमा लामो समयसम्म छापा मारिएको घटनाले सबैलाई चिन्तित र त्रसित बनाएको उल्लेख छ। निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तनको अपेक्षा गरिरहेको अवस्थामा हतोत्साही हुने गरी छापा मार्ने कार्यले सरकारको नीति र व्यवहारबीच तादम्य नभएको उल्लेख गरिएको विज्ञप्तिमा भनिएको छ। उद्योग वाणिज्य क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएकाले यस क्षेत्रलाई शंकाको दृष्टिले नभई सहकार्य, पारदर्शिता, कानूनी सुनिश्चितता र आपसी विश्वासको वातावरणमा अघि बढ़ाउने नीति अवलम्बन गर्न व्यवसायले सरकारसँग अनुरोध पनि गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानूनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ। विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डाक्टर राम प्रसाद धिताल तथा सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै इपानको प्रतिनिधि मण्डलले विद्युत क्षेत्रको विकास, विस्तार तथा निजी क्षेत्रका लागि लगानी वातावरण निर्माण गर्न नीतिगत तथा नियामकीय सुधारका बारेमा आयोगको ध्यानाकर्षण गराएको हो। भेटमा इपानका अध्यक्ष मोहन कुमार डाँगीको नेतृत्वले विद्युत क्षेत्रको विकास र विस्तारका लागि आयोगले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। इपानले प्रस्तुत गरेको ध्यानाकर्षण पत्रमा विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच, ओपन स्पेस कार्यान्वयन, निजी क्षेत्रलाई द्विपक्षीय विद्युत व्यापारको अनुमति लगायत विशेष समावेश छ। इपानले अन्तर्राष्ट्रिय अभ्यास अनुसार बैंक योग्य विद्युत खरिद बिक्री सम्झौता पीपीए को नमूना तयार गर्नुपर्ने, विवाद समाधान संयन्त्र स्थापना गर्ने तथा आयोगबाट हुने स्वीकृति र अनुमोदन प्रक्रियालाई सरल, पारदर्शी बनाउने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरेको छ। आयोगका अध्यक्ष डाक्टर धितालले निजी क्षेत्र विद्युत क्षेत्रको विकासको मुख्य साझेदार रहेको उल्लेख गर्दै आयोगले निजी क्षेत्रसँग सहकार्य, संवाद र समन्वयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानून बमोजिम कार्यवाही गरिने जनाएको छ। समितिका अनुसार देशभरबाट संकलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी सम्बन्धित स्थानीय तहबाट निशुल्क रूपमा निस्सा वितरण भइरहेको छ। निस्सा प्राप्त गरेका निवेदकको पहिचान, प्रमाणीकरण तथा उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको समितिले जनाएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको यो समितिका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भूमि समस्या समाधान समिति मार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिइएको छ। स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला समितिका पदाधिकारीसँग छलफल र विभिन्न जिल्लामा स्थलगत अनुगमन समेत गरिएको जनाएको छ। समितिले पछिल्लो समय निवेदन दर्ता गरिदिने वा निस्सा दिलाइदिने भन्दै केही व्यक्तिले सेवाग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको जनाएको छ। यस्तो कार्य गैर कानूनी रहेकाले कसैलाई पनि रकम नदिन समितिले आग्रह गरेको छ। अब विदेशको खबर बंगलादेशमा दशकौंमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौं बालबालिकाको ज्यान दिएको छ। यसले विपन्न परिवारमा गम्भीर आर्थिक असर पारेको सहायता समूहहरूले चेतावनी दिएका छन्। स्वास्थ्य विभागको तथ्याङ्क अनुसार मार्च 15 देखि अगस्तको शुरूसम्मको झण्डै 5 महिनामा दादुरा प्रभावित 844 जना बालबालिकाको ज्यान गएको छ। अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिस सेन्ट समाजको महासंघ आईएफआरसी र बंगलादेश रिड क्रिसेन्ट सोसाइटीका अनुसार दादुराबाट प्रभावित 10 मध्ये 9 परिवारले उपचार खर्च धान्न ऋण दिन बाध्य भएका थिए। सर्वेक्षण गरिएका परिवार मध्ये 35% औषधिको खर्चका लागि आर्थिक सहयोग उपलब्ध गराइएको थियो भने 22% खाना उपलब्ध गराइएको थियो। धेरै प्रभावित परिवार गरीब समुदायका रहेको र उनीहरू औपचारिक काममा निर्भर रहेको पाइएको छ। धेरै हेरचाहकर्ताहरूले बिरामी बच्चाको हेरचाह गर्न लामो समय अस्पतालमै बस्नु परेको कारण जागिर गुमाएको समेत बताएका छन्। दादुरा अत्यन्त संक्रामक रोग हो जुन खोकी र हाच्छिउ मार्फत फैलन्छ। यो रोग जोसुकैलाई लाग्न सक्छ तर बाल बालिकामा सबैभन्दा बढ़ी देखिने गरेको छ। अब खेल खबर। फिलिपिन्सकी अलेक्जान्ड्रा एलाले मुबडाला डीसी ओपन टेनिस प्रतियोगिताको महिला एकल उपाधि जित्दै इतिहास रचेकी छन्। उनले अमेरिकाको वाशिङटन डीसीमा सम्पन्न प्रतियोगिताको फाइनलमा शीर्ष वरियताकी जेसिका पेगुलालाई 4-6, 6-4, 6-0 पराजित गर्दै डब्ल्यूटीए टूर स्तरको एकल उपाधि जित्ने पहिलो फिलिपिनो खेलाड़ी बनेकी हुन्। वर्षाका कारण 2 दिनसम्म लम्बिएको फाइनल आइतबार रोकिएपछि हिजो पुनः शुरू गरिएको थियो। पहिलो सेट गुमाएकी 21 वर्षीय एलाले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितिन्। आक्रामक वेस्ट लाइन र प्रभावकारी सर्भको मद्दतमा उनले जीवनको पहिलो डब्ल्यूटीए उपाधि जितिन्। सन् 2019 को डीसी ओपन विजेता पेगुलाले एलाको प्रदर्शनको खुलेर प्रशंसा गरिन्। उनले ट्रफी वितरण समारोहमा एलालाई बधाई दिँदै उनको उल्लेखनीय प्रगतिको प्रशंसा गरिन्। यसैबीच पुरूषतर्फको फाइनलमा अमेरिकी टेलर फ्रिटर्सले स्पेनका 19 वर्षीय राफायल जोदारलाई हराउँदै करियरको 11 एटीपी उपाधि जितेका छन्। चार भन्जान भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। करदाता प्रोत्साहन उपहार कार्यक्रममा 15 दिनमा झण्डै 11 लाख कारोबार योग्य, केही दिनमै उपहार घोषणाको तयारी। कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय सक्रिय, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक। बंगलादेशमा दादुरा प्रकोपका कारण विपन्नलाई थप ऋणको भार, 5 महिनामा 800 भन्दा धेरै बाल बालिकाको ज्यान गएको तथ्याङ्क। र अमेरिकामा भएको टेनिस उपाधिको उपाधि फिलिपिन्सको अलेक्जान्ड्रालाई।

0: गुड मॉर्निंग गुड मॉर्निंग नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लकीको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइ नै सकेका छ सुन्दै नहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुन्दै हुनुहुन्छ यो समयमा र प्राविधिक मित्रको साथमा म आवाजमा छु रेविका राई र सदाको जस्तै आज पनि कार्यक्रम लकीलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ र हाम्रो स्टुडियोको टेलिफोन नम्बर एकदम खुल्ला रहेको छ 97 64 49 57 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र विशेष तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रज्ञामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौं आउन सक्नुहुनेछ 97 64 49 57 को लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार साथी हुनुहुन्थ्यो साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ पूर्ण प्रयास गर्नुहोला भन्न चाहे 97 64 49 57 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ हाम्रो स्टुडियोको टेलिफोन नम्बर एकदम खुल्ला रहेको छ र तपाईँले हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुन्छ भने हामी फ्रिक्वेन्सी मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ अनलाइन मार्फत हाम्रो पाँचो नेपाली पाँचोबाट पनि सुन्न सक्नुहुनेछ भने www.sulfm.com सर्च गर्नुभयो भने पक्कै पनि तपाईँले हामीलाई फेसबुकमा पनि सुन्न सक्नुहुनेछ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार
1: नमस्ते गुड मर्निङ जी टेसिदेले
0: नमस्ते गुड मर्निङ टेसिदेले कहाँबाट बोल्दै हुनुहुन्छ गाडमाबाट फुर्बा शेर्पा गाडमासी अनि फुर्बाजी के गर्नुहुँदैछ यो समयमा खाना बनाउँदै हुनुहुन्छ ल ठिक छ त नि फुर्बाजीले पक्कै पनि खाना त बाँकी नै होला तपाईँको त लेटेक्स त हामीलाई पनि राखिदिनु होला है त हुन्छ पक्कै पनि हामी प्रोग्राम सक्ने बित्तिकै हाम्रो फुलबाजीको हातको खाना खान हामी आउने नै छ है के को मासु पकाउँदै हुनुहुन्छ फुलबाजी सुँगुरको पो लेटेक्स त राम्रोसँग मिठो पकाउनु होला है त जी हाम्रो फुलबाजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुहोला है त फुलबाजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ पृथ्वी नारायणसँग पराजित भई छाता र जुत्ता माथि राजा को हुन् ओके तपाईँको एन्सर हामी लग गर्दैछौ फुलबाजी महेन्द्र प्रसाद नभएर जयप्रकाश मल्ल रहेको छ है तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि नेपालको पहिलो राणा प्रधानमन्त्री को हुन् साथी हुनुहुन्थ्यो ग्यारमाबाट फुर्बा शेर्पा फुर्बाजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ आउन सक्नुहुनेछ 97 64 49 57 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ हाम्रो स्टुडियोको टेलिफोन नम्बर एकदम खुल्ला रहेको छ र विशेष तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने सिकाउने प्रज्ञामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार
2: नमस्ते
0: नमस्कार कहाँ बाटो को बोल्दै हुनुहुन्छ कटियारीबाट प्रेम श्राद्ध भण्डारी हो त्यो प्रेमजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नलाई त नेपालको पहिलो राणा प्रधानमन्त्री को हुन् जङ्गबहादुर राणा भन्नुहुन्छ ओके एन्सर हामी लग गर्दैछौ बधाई छ प्रेम प्रसादजी तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यसो रहेको छ 21 जना रानी सती जाने राजा को हुन्
2: 31 जना
0: योग नरेन्द्र मल्ल भन्नुहुन्छ यो क्यान्सल हामी लग गर्दैछौ बधाई छ प्रेमजी लेकिन मेरो प्राप्त गर्नुभएको छ तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि प्रथम मल्ल राजा को हुन् ओके आन्सर हामी लक गर्दैछौँ. बधाई छ प्रेमजी, तपाईँले लेखिनेमा प्राप्त गर्नुभएको छ हेडलाइन छिटोमै. ओके साथी हुनुहुन्थ्यो रुपुरबाट प्रेमजी हुनुहुन्थ्यो, प्रेमजीले पनि लकी नम्बर प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ. आउन सक्नुहुनेछ 97 64 49 57 को लाइन चाहिँ हाम्रो एकदम खुला रहेको छ. टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरी हालो. हेलो नमस्कार. गुड मर्निङ. नमस्ते. नमस्कार. कहाँ बाटोको बोल्नु छ? सौगात तामाङ उदयपुरबाट. ओके सौगातजी, रेडियो सुन्नुहुन्छ? ओके ल ठिक छ त, रेडियो चाहिँ अफ गरिदिनु होला भन्न चाहे. सौगातजीको लागि पहिलो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुनलाई त. सौगातजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, तपाईँको लागि भूकम्पमा पनि मर्ने राजा को हुन? अभय मल्ल भन्नुहोस्. ओके आन्सर हामी लक गर्दैछौँ. ओके बधाई छ सौगातजी, पछिल्लो प्रश्नको सही उत्तर दिनुभएको छ. तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न ध्यान दिएर सुन्नलाई त. दोस्रो प्रश्न यस्तो रहेको छ, जनमत संग्रहमा पञ्चायत पक्षले 55 जिल्लामा जित हासिल गरेको थियो भने बहुदल पक्षले कति जिल्लामा जित हासिल गरेको थियो? जनमत संग्रहमा पञ्चायत पक्षले 55 जिल्लामा जित हासिल गरेको थियो भने बहुदल पक्षले कति जिल्लामा जित हासिल गरेको थियो? 25 भन्नुहुन्छ. ओके आन्सर हामी लक गर्दैछौँ. पच्चीस नम्बर यसको सही उत्तर रहेको छ, 20 रहेको छ है. ओके दोस्रो प्रश्न, तेस्रो प्रश्न राख्न चाहे तपाईँको लागि, तेस्रो प्रश्न यस्तो रहेको छ, जङ्गमबहादुर राणाले कति वर्ष नेपालको प्रधानमन्त्री भई शासन गरेका थिए? 104 वर्ष भन्नुहुन्छ. ओके आन्सर हामी लक गर्दैछौँ. ओके अहिले भने छुट्यौँ साथी हुनुहुन्थ्यो रुपुरबाट सौगात तामाङ. सौगातजी पनि छुटिसक्नु भएको छ. र उसो पनि हामी कार्यक्रम लकीको पहिलो अनि छोटो विश्राम जाने बेला भइसकेको छ. पहिलो अनि छोटो विश्राम जानेछौँ, विश्राम पश्चात प्रस्तुत हुनेछौँ.

0: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित उक्त लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-42-97-91, 97-65-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुम सोलुखुम्बु। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: यदि तपाईँको बच्चामा जन्मजात पैताला घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सेपबाट फोटो पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768,
0: अङ्कमा 98-52-55-768।
3: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कार्यक्रम लकीको पहिलो अनिश्चित विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइ नै सकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सुलेफिन 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भने 97649570 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो, नमस्कार। गुड मर्निङ, नमस्ते। हजुर, कहाँबाट बोल्नुहुन्छ? खोटाङबाट प्रकाश बस्नेत। ओके, प्रकाशीको लागि पहिलो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। जङ्गबहादुरको वास्तविक नाम के हो? पास भन्नु छ, यसको सही उत्तर रहेको छ वीर नरसिंह कुवर रहेको छ। है, ओके, दोस्रो पास राख्न चाहे। ऊ बाँच्न लायक छ जो मर्नदेखि डराउँदैन भन्ने भनाई कसको हो? चन्द्र शमशेर भन्नुहुन्छ। ओके, क्यान्सल हामी ल गर्दैछौ। ओके, अहिले पनि हामी छुट्टी हुनु साथी हुनुहुन्थ्यो खोटाङबाट प्रकाश बस्नेत। प्रकाशले पनि प्रयास गरेर भने साथी छुट्टी सक्नु भएको छ। आउन सक्नुहुनेछ 97649570 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो, नमस्कार।
1: हजुर, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। कहाँबाट बोल्नुहुन्छ? युठानबाट ऋषिराम पाण्डे। ओके, ऋषिरामजीको लागि गहिरो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। ओ बाँच्न लायक छ जो मर्नदेखि डराउँदैन भन्ने भनाई कसको हो? क्यान्सल हामी ल गर्दैछौ। बधाई छ, पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, प्रत्येक 12 वर्षमा मनाइने सम्यक महादान पूजाको चलन कसले चलाएका हुन्? मानदेव भन्नुहोस्। ओके, क्यान्सल हामी ल गर्दैछौ। ऋषिरामजी, यसको सही उत्तर रहेको छ पृथ्वीनारायण शाहले। है, ओके, तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे। तेस्रो प्रश्न यस्तो रहेको छ, जगतपुर दरबार कहाँ पर्दछ? जगतपुर दरबार कहाँ पर्दछ? कैलाली भन्नुहुन्छ। ओके, आन्सर हामी ल गर्दैछौ। ओके, यसको उत्तर हामी भन्ने नै छौँ। कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर साथ दिनुलाई त। ओके, साथी हुनुहुन्थ्यो प्युठानबाट ऋषिरामजी। ऋषिरामजीले पनि प्रयास गरेर भने साथी छुट्टी सक्नु भएको छ। आउन सक्नुहुनेछ, तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो, नमस्कार। नमस्ते, नमस्कार। कहाँबाटको बोल्नुहुन्छ? ओके, सबिनजीको लागि पहिलो प्रश्न राख्न चाहे, जगतपुर दरबार कहाँ पर्दछ? जगतपुर दरबार कहाँ पर्दछ? जाजरकोट भन्नुहोस्। ओके, आन्सर हामी ल गर्दैछौ। बधाई छ, पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि। दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न यस्तो रहेको छ, जबसम्म मेरो शालिक माथि रहेको चरा उडेर जान्न तबसम्म मलाई जीवित नै सम्झनु भन्ने मल्ल राजाको हुन्? जबसम्म मेरो शालिक माथि रहेको चरा उडेर जान्न तबसम्म मलाई जीवित नै सम्झनु भन्ने मल्ल राजाको हुन्? ओके, आन्सर हामी ल गर्दैछौ। यसको चाहिँ उत्तर रहेको छ योग नरेन्द्र मल्ल रहेको छ यी ओके तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ भारतका प्रथम राष्ट्रपति को हुन् भारतका प्रथम राष्ट्रपति को हुन् ओके आन्सर हामी लक गर्दैछौ ओके बधाई छ सबिनजी आगामी दिन पनि सहभागिता जनाउनुलाई त ओके साथी नथ्यो कोटायामबाट सबिन तामाङ सबिनजीले पनि लकी नम्बर प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ टेलिफोन लाइनमा मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार
2: नमस्कार दिदी
0: नमस्ते नमस्कार कहाँ बाटोको बोल्दै हुनुहुन्छ विशाल तामाङ बोल्दै हुनुहुन्छ ओके विशालजी यो समयमा के गरिदिनुहुन्छ खाना खाएर बसिराख्नु भएको छ लेटिसित विशालजीको लागि पहिलो प्रश्न राख्न चाहन्छु पृथ्वी गोलो छ भनी घोषणा गर्ने व्यक्ति को हुन् यसको उत्तर रहेको छ पाइथागोरस रहेको छ है ओके हाम्रो विशालजीको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि हिस्ट्री शब्दको उत्पत्ति कुन शब्दबाट भएको हो हिस्ट्री शब्दको उत्पत्ति कुन शब्दबाट भएको हो ओके अहिले भने छिटो साथी हुनुहुन्थ्यो उदयपुरबाट नभएर सोलपुरको जुबाट विशाल तामाङ विशालजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ आउन चाहनुहुन्छ भने 97 64 49 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार
3: नमस्ते
0: नमस्कार कहाँ बाटोको बोल्दिनुहुन्छ लक्ष्मी उदयपुरबाट लक्ष्मीजीको लागि पहिलो प्रश्न राख्न चाहन्छु हिस्ट्री शब्दको उत्पत्ति कुन शब्दबाट भएको हो ल्याटिन भन्नुहोस् ओके आन्सर हामी लक गर्दैछौ साथी हुनुहुन्थ्यो साथीको फोन डिस्कनेक्ट भइसकेको छ र पुनः प्रयास गर्नुहोला भन्न चाहे अब चाहिँ हामी कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला भइ नै सकेको छ दोस्रो अनि अन्तिम विश्राम जानेछौ विश्राम पश्चात उपस्थित हुनेछौ
4: आज मेरो जन्मदिन हो याद त छ नि
5: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
4: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
5: ल अब आँखा खोला त
4: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश पोषणयुक्त खाने कुरा जीवनका रङहरू पूरा मनमा ताजगी तन्मा
3: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
2: जिल्ला स्वास्थ्य कार्यालय

0: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब उखलढुंगा को मिलन चुकिया।
1: होंडा का विशेषता
2: जापानीज उच्च प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भरपर्दो
2: अफ रोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
2: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू
2: ओखलढुंगा र खोटाङको डिक्टल बजारबाटै फाइनान्सको सुविधा सहित होंडाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
2: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारी भुजाङ ओखलढुंगा।
1: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842280300।
3: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौस कोलकातामा देखिने जस्तै लक्षिन्छ त, कतै चाहिँ लागौस त। भाइ के भएको तिमीलाई? रुधाती भन त।
4: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाबै छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
5: बारिशका लत सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग ओसार पसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
6: जहाँबाट टल्किन्छ सगरमाथा, जहाँबाट छछल्किन्छ दुधकोशी, त्यहीबाट गुञ्जन छ तपाईँ हाम्रै आवाज।
7: धर्म रीतिरिवाज र संस्कृति सम्मानमा सधैँ अगाडि, सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।
8: लक्की स्पॉन्सर्ड बाय वर्षा इलेक्ट्रॉनिक एंड सर्विस सेंटर सोलु दुत कुंड नगर पालिका पास सोलेरी सोलु खुम्बो।
7: लक्की

कार्यक्रम रोकेको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित फेरि पनि भइ नै सकेका छु। फेरि पनि हार्दिक स्वागत गर्न चाहन्छु। यो समयमा सुनिदिनुहोस् पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सोल एफएम 100.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिरहनु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ भन्दै थियो, साथीको पनि डिस्कनेक्ट भइ नै सकेको छ। पूर्ण प्रयास गर्नुहोला भन्न चाहे र कार्यक्रमको अन्तिम अन्तिम समयमा पनि हामी आइसकेका छौ। हिस्ट्री शब्दको उत्पत्ति कुन शब्दबाट भएको, यसको संयुक्त रहेको छ युनानी शब्दबाट भएको है। आउन सक्नुहुनेछ 9654570 लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। ओके लक्ष्मीजीको लागि म प्रश्न राख्ने हार्छु, ध्यान दिएर सुन्नुलाई त। लक्ष्मीजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, भारत आउने सामुद्रिक मार्ग पत्तो लगाउने व्यक्ति

0: पाइने हावा पानीलाई के भनिन्छ? तपाईँको एन्सरलाई फेरि पटक भन्नुहोस् न है। ओके, एन्सर हामी लग गर्दैछौँ। बधाई छ, तपाईँले लेखिमेन्ट प्राप्त गर्नुभएको छ। तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहिए। तेस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, अर्जेन्टिनाको पम्पास घाँसे मैदानमा गाई बस्तु चराउने मानिसलाई के भनिन्छ? पास भन्नुहोस्। ओके, अहिले छुटुम साथी हुन्थ्यो लक्ष्मी मिरिङसिङ दिपुल बाटो, उहाँले पनि लकी नम्बर प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ। यसरी नै यदि चाहनु जोडिन चाहनुहुन्छ भने 9964549570 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि यो टेलिफोन एकदम खुल्ला रहेको छ है। र विशेष तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि शीघ्र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर उपस्थित हुने गर्दछु। र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका कार्यक्रमको अन्तिम चरणमा पनि हामी आइ नै सकेका छौँ है। आउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। टेलिफोन लाइनमा कुनै मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। नमस्ते, नमस्कार। कहाँ बाटोको बोल्दै हुनुहुन्छ? खोटाङ माधव बाट बर्मानजी। ओके, बर्मानजीको लागि पहिलो प्रश्न राख्छु, ध्यान दिएर सुन्नुलाई त। अर्जेन्टिनाको पम्पास घाँसे मैदानमा गाई बस्तु चराउने मानिसलाई के भनिन्छ? पास भन्नुहुन्छ। यसको सही उत्तर रहेको छ गौचो रहेको छ। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न यस्तो रहेको छ, अफ्रिकाको केन्या र तान्जानियामा पशुपालन गर्ने अग्ला एवं दुप्ला प्रकृतिका आदिवासीलाई के भनिन्छ? अफ्रिकाको केन्या र तान्जानियामा पशुपालन गर्ने अग्ला एवं दुप्ला प्रकृतिका आदिवासीलाई के भनिन्छ? ओके, एन्सरलाई हामी लक गर्दैछौ। ओके, अहिले छुटौं साथी नै थियो खुट्याङबाट बर्मानजी। बर्मानजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। मैले प्रश्न राखेको थिएँ, अफ्रिकाको केन्या र तान्जानियामा पशुपालन गर्ने अक्ला र दुब्ला प्रकृतिका आदिवासीलाई के भनिन्छ? यसको सही उत्तर रहेको छ मसाई रहेको छ है। र अवश्य पनि हामी कार्यक्रमबाट बाई बाई भन्ने बेलामा हामी आइ नै सकेका छौँ। अब चाहिँ साथीहरूको फोन लाइन लिन सक्दैनौ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ। र आज लेखिनुमा प्राप्त गर्नुहुने सम्पूर्ण साथीलाई विशेष धन्यवाद दिन चाहन्छु। र अन्तिम समयसम्म सुनेर साथ दिनुहुने, कल ट्राई गर्नुहुने, प्रयास गर्नुहुने र आफ्नो व्यस्तको बाटो पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहुने तमाम श्रोतालाई विशेष गरिकन आभार प्रकट गर्दै र विशेष धन्यवाद दिन चाहन्छु। म बन्दकोठाकावास तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्रबाट हुनुहुन्थ्यो। सिरिकी लम्बो जिल्लाले पनि विशेष गरिकन आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुता वेदिका राय पनि बिदा चाहन्छु। नमस्कार।
1: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना, महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख झेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारी को लागि सम्पर्क नम्बर पंजीकरण शाखा 9892097191 9765 97164 सुमन राय प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ।

0: सड़क प्रय गड्डा ध्यान दियो। सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमा में अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़क को नाली ठल तथा पानी निकास बंद हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं। सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं। सवारी साधन में झुंडीएर वा छत में बसेर यात्रा नगरौं। सड़क को क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिंग बाट मात्र बाटो काट्ने गरौं। सड़क को तत्काल मर्मतमार गर्ने गरौं। यात्रा को क्रम में कुनै समस्या भए नौकरी को प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश द्वारा जनहित में जारी सन्देश।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
0: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
0: नसुन बहिनी, सुलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई थियो। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
3: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सुनु खुम्बु।
4: मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: देश विखण र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव दोष विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो?
8: बाप्रे,
7: अब चाहिँ के हुने हो?
9: कतै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्थेन। यसो त जसले पनि लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
9: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट क्लिक पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
12: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
3: हाम्रा सेवाहरू
12: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 100.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com संसारभरेक साथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। विराटनगरको प्रतिष्ठित व्यावसायिक घरमा देवनौरा ग्रुपको घर तथा व्यावसायिक प्रतिष्ठानमा हिजो बिहान प्रहरीले सड़क घेराबन्दी गरेर करिब 5 घण्टा छापा मारेको भन्दै यसको विरोध भएको छ। उद्योगी व्यवसायीहरूको साझा प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश नेपाल उद्योग परिसंघ कोशी मोरङ, उद्योग व्यापार संघ र उद्योग संगठनले मोरङले संयुक्त विज्ञप्ति निकालेर घटनाको निन्दा गरेका छन्। प्रहरीलाई प्राप्त सूचनाका आधारमा गरिएको छापामा प्रहरीको विज्ञप्ति अनुसार कुनै किसिमको गैर कानूनी वस्तु वा प्रमाण फेला नपर्नुले प्रहरीको सूचना संयन्त्रको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको संयुक्त विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा पुष्ट सूचनाको भरमा उद्योगी व्यवसायीलाई आतंकित पार्ने शैलीमा लामो समयसम्म छापा मारिएको घटनाले सबैलाई चिन्तित र त्रसित बनाएको पनि उल्लेख गरिएको छ। देशका धेरै ठाउँमा आज पनि पानी परे। मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा मधेश प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँका हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मुसलधारे वर्षाको सम्भावना रहेका क्षेत्रमा यो ग्रहण बाबा बाढ़ी पहिरो र भूक्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड़ दिएको छ। मन्त्रालयले सन्दर्भमा देशभरका सेवा प्रदायक अस्पताल र जिम्मेवारी सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक गरेको छ। मन्त्रालयले त्यस सम्बन्धी सूची सार्वजनिक गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न हरेक अस्पतालका सम्पर्क अधिकारी तोकेको पनि जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्मालाइन बघाईले अमेरिकासँग अहिले कुनै प्रकारको प्रत्यक्ष वार्ता नभएको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज दुई देशबीच वार्ता हुने बताए पनि इरानले भने अहिले वार्ता नभएको र तत्काल प्रत्यक्ष वार्ताको योजना समेत नरहेको बताउनु भएको हो। हर्मुजल मार्गको व्यवस्थापन र सुरक्षित आवागमनका लागि ओमानसँग चलिरहेको वार्ता भने सकारात्मक रहेको तर यसो भन्दैमा अहिले नै हर्मुज खुल्ला भइहाल्ने भन्ने बुझ्न नहुने उहाँको भनाई रहेको छ। अन्तिममा खेल समाचार। विश्व फुटबलको सर्वोच्च निकाय फिफामा नेतृत्व संकट गहिरिँदै गएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पुनः निर्वाचन अभियानलाई वेस्ट फुटबल एसोसिएशनले समर्थन नगर्ने घोषणा गरेको छ। विश्वकपमा निजी लगानी भित्र्याउने प्रस्ताव विवादमा परेपछि वेस्ट इन्फान्टिनोले समर्थन फिर्ता लिने पहिलो सदस्य राष्ट्र बनेको हो। वेस्ट फुटबल एसोसिएशनले सोमबार जारी गरेको विज्ञप्तिमा सन् 2031 सम्मको कार्यालयका लागि इन्फान्टिनोको उम्मेद्वारीलाई समर्थन नगर्ने स्पष्ट पारेको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385200 मा फोन वा सुलुवा फोन media@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु हालचाल सकियो। अपराह 4 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुलुवा फोन सुन्दै रहनुहोला। नमस्कार। Yeah.

0: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौक में।
1: होंडा का विशेषता
2: जापानीज उच्च प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भरपर्दो
2: अफ रोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
2: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू
2: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
2: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारी भन्ज्याङ ओखलढुंगा
1: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842280300।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के है, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
9: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
10: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843879852, 9824747 18, 9843443
11: 59 96 र 98 61 23 14 72। अंजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
12: दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
13: म पनि राईको साझा स्टोरमा नै जानु लागेको। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
14: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 89 09। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलु खुम्बु।
4: खै जन्मदाता दिनुहोस् त।
12: जन्मदाता गरेको छैन नि म्याडम।
4: ल जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
12: मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
1: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको ओडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
15: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले ओडा कार्यालयमा गराउनु पर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
15: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Despertar di Japan Bus.
1: 9 भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
2: हा दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लुरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
1: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
2: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
4: हिंसाबाट बचाउ र बचाउ, यौनकन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनकन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: 20でござい。
1: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विषोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याचसकी मुखी गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच चलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9861034203
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुखुम्बु नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु
4: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाउनु अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त
5: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो
4: नसुनु बहिनी सुलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार
5: लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने
4: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000
4: सोलु दुखुम्ब नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

को जनहित में जारी संदेश स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौ। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू सुरु गराउ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराउ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महाकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्राय भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण हुने यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91 97-63-97-104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत भाकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हेर्नु के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। नौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा बस्ने जस्तो लक्षिन्छ त। कतै लागौसो त भाइ के भएको तिमीलाई? मुघाती भन त
2: खै दिदी के भन्नु र? साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नु नै सकिनँ र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चाहिँ प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
2: हुन्छ दिदी धन्यवाद, अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
0: बारिशमा लज सुझदा गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भएर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सुचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिन स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाते बालो गर्नु। लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा गरि सन्देश।
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौनी हिंसाबाट बचौ र बचाऊ, यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनी र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: सड़क प्रयोग ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: सवारी साधनको इन्जिन र चेसिस रूपकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
7: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
9: बालबालिकालाई लागू औषध दुरूपयोग बचाऊ,
10: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं, बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ, बालबालिकाको सुन्दरतामा ध्यान दिऊ, लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: कर प्रिन्ट मुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
10: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भाउचर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
7: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
11: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
10: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालय तहले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: ನಾಗರಿಕ ಸಾರಿತಾ ಕಕ್ಷ ಸಂಚಾಲನ ಸಂಬಂಧಿ ಸೂಚನೆ. ಅದಳಿತುವ ಗ್ರಹ ಮಹಾನುಭಾವರು ಯಾತತ್ ವ್ಯವಸ್ಥಾ ಕಾರ್ಯವಿಭಾಗ ಪ್ರಭಾವಳಿ ಶಿರಾ ಪ್ರಾಪ್ತಿಗೆ ಸಹಿಸಿಕೊಂಡಿರುವುದಾಗಿ ನಾಗರಿಕ ಸಾರಿತಾ ಕಕ್ಷ ಸಂಚಾಲನ ಕೊರಿಯುವುದು ಉಕ್ತ ಕಕ್ಷಬಾಟ ಮುಖ್ಯ ಸಿವಾಹರು ಪ್ರಾಪ್ತಗೊಳ್ಳುವ ಸಿವಾ ಪ್ರಾಪ್ತಿಗಳಾಗಿ ನಾಗರಿಕ ಸಾರಿತಾ ಕಕ್ಷದ ಸಂಪರ್ಕ ನಾಟ್ನೋ ಅನುಭವಿಸಿದೆ. ಸೇವಾಪ್ರಾಪ್ತಿನ ಕೊಟ್ಟಿಗೆ ಪ್ರಲೋಭನ ನೀಡಿ ಅಸಸಿವಾಲಿನ ಹಾರ್ದಿಕ್ ಅಪೀಲ್ ಕೊಡುವ ಸೇವಾಪ್ರಾಪ್ತಿನ ಕುರಿ ಗ್ರಾಸಿನ ಗ್ರಾಸಿನಿ ಅಧಿಕಾರ ಕಾರಣಿ ಪ್ರಮುಖರ ಸಿಜಿ ಸಂಪರ್ಕ ಲಾಭ ಸಕ್ರಿಯ. ಕೊಚ್ಚಿ ಪ್ರದೇಶ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲ ತಥಾ ಕಾನೂನು ಮಂತ್ರಾಲಯ ಗಿರಾಸಿನ. आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवंटन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना.
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 विधेयकमा स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ. साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ. प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ptc.cc.gov.np हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ.
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल. नागरिक सहायता कक्ष संचालन सम्बन्धी सूचना.
2: अदलित सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ. उक्त कक्षबाट मुख्यको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ. सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ. सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ. सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्रपति अधिकार कार्यालय प्रमुखसँग सिजी सम्पर्क राख्न सक्नुहुनेछ.
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर.
3: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश.
4: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्।

0: पछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित हुँदै सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुर्तुप्रतिद्वारा

0: कान्छा ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एफेक्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुनेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सुर सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबैन केएल टावर छैटौं कला काठमाडौँ सम्पर्क
1: 98 50 17 979
3: र 01 5 96 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको वर्षमा जन्मसाथ पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका

सुरत संसदमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै वितरण गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9853055768

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। निजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन, क्षति तथा विद्युत सेवामा अपरोपिन ल्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नतिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204030।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बढ़ने संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्ष अनुभवी शिक्षक द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 मा स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी।

0: मानव देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकाउ र स्वदेशी आत्मनिर्भर बनाऊ। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कुरा सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुकीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिंगको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनजातमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझौ?
2: ए, शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका पदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा योग नेपालद्वारा जनहितमा जन सन्देश
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रूपको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास टुङ्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
3: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
2: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
2: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
3: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
4: सतर्कता अपनाउने गरौं सुरक्षित बनाउ
0: नेपाल सरकार विज्ञापन
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
6: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् बाटो काटिदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
9: समस्या सरू नै हुन दाई तपाईँ हाम्रो सोचमा छ
5: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
12: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
13: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
12: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
13: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
12: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
13: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
12: कहाँ जाने दिदी उपप्रमुखलाई नमस्कार उपप्रमुखज्यू
13: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
12: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिकाको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
13: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
13: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
12: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
15: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: तपाईँ साथी हेर्नु नि के खतरो समाचार आइसक्यो भयो ट्रेन अब चाहिँ के हो
1: कतै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ मिथ्यालाई भ्रामक सूचना हुनसक्छ यसो नआथेन यसो त जल्ले लगिहाल्छ नि
0: मिथ्या भ्रामक हुन्छ उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानु नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास
2: गराऊ
4: खै जन्मदाता दिनुहोस् त
5: जन्मदर्ता गरेको छैन नि म्याडम
4: ल जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
5: मलाई त थाहा नै थिएन म्याडम
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
6: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
8: मरे
9: त रगतै रगत भो म त त्यस्तो हेर्न नि सक्दिन
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्राफ बिचबाट पो बाटो काटेको
9: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
8: जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
9: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
7: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार

0: داڑا پکھانا لے دھیرے دکھ دیا تین دن بھائی سا کے نکو بھائی نا ڈاکٹر صاحب
1: انی کے کھانو بھائی کو تھی اور اب آتی نو پردے نا اپچار ہونسا
0: مالا ماترا ہوئی نا ڈاکٹر صاحب گھر بھری سپے بھی رہی چھن خی کی اور کی دسا لاغے ڈاکٹر صاحب
1: داڑا پکھانا دسا ہوئی نا یہ تو فور کو کارن ہی ہونسا گھر وری پری سفا رکھنو پرسا سفی گئے پسی تتھا باہر پھر کام گرے آئے پسی سدھے کھانا کھانو اگی साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्की बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हवस् डाक्टर साहब, हजुरले भने जसै गर्छ।
2: नेपाल सरकार विज्ञापन हो। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन हो।
4: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: तीन दिन भयो।
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन हो। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
3: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
4: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
3: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: شما پرهد گروه همه
1: چی نفرد؟ باسه از همی که بیسه ما چاکل گرسون؟
0: بایده سیک روزگاری کو بیسه ما گروه همه
1: بایده سیک روزگاری ما جانو آگی دیم دینو پانی پورا رو کی که اون؟ علای پالو بانا تا؟
2: سیک سیکی را تتا کام کو باری مران راری بوزر ما ترا بایده سیک روزگاری ما جانو گرسا گروه همه
1: हो अरु भने त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानु पर्छ गुरुआमा
1: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरु राख्यौ अरुको पनि केही छ कि
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नु पर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक विजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
5: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन हो
0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
6: दिनु भएन औषधि हालेको
0: नौमा शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
6: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
6: विषादीले धेरै जोखिम हुन्छ है
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
6: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् भाइ रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
6: हस् नानी मैले बुझे म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुन्छ
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
7: मलाई मुखले घटेको क्यान्सर छ बाँचेर पनि म मेरो तुल्य भयो
9: म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य श्वासमै समस्या देखियो
7: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ

0: विश्वामा सुन्नुहोस् न,
1: हाम्रो मामाले भन्नुभएको
0: ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि.
1: हो र
0: होइन होला त्यस्तो त.
2: सोहिता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
0: के होइन मिस,
2: मैले सुनिसके. हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
0: हुन्छ.
3: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: हाम्रो के दोष सर पक्रिनु भएको सर?
6: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
7: हामी त जन्तीको कता हुन् सर?
6: त्यही त कुरो बिग्रियो. बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त. उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त.
5: तिनकै बाबुआमालाई पक्रिन्न सर, हामीलाई छाडिदिनु.
6: तिनका बाबामा पक्राउ परिसके, ती त अब 3 महिना जेल बस्छन्.
7: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर.
6: अब कानूनले त्यसो भन्दैन. बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ. अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ. चुप लाएर बस्नुहोस्.

बाल विवाह न्यूनीकरण संबंधी नेपाल को जनहित में जारी संदेश न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सुनो को कुंडी नगर पालिक पांच सलेरी स्कूल खुम्बू विगत देखि ग्राहक विश्वास जीती आयो न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवा का साथ में सब सुंद हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट युनियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोड पेनसेट पीवीसी पाइप सीपी भूसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860321426 र 9841905549 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुन्नुहोस्

0: big up and go.
1: तरीका बल्ला बल्ला आपने हाथ में पारे को अरबों को ठक्का फूंक किए
2: एक ये वो दौड़ी भी पाई तो
1: नहीं हमें ले पाए को त्यो बाटो को ठक्का और को पार्टी ले अपनों में पारे
2: वन कुहोतियो और क्या को भाग खुशने इस लाइक सही ठाउं में पुरी आवाज किए रहो ऊपर सा मतलब रंगों से न था सा
3: बुआ तो पहले किने इस तो कुला करते हैं नुनसा ठक्का जस्को नाम में पारे बनी बाटो रामरो रचितो बने भाई ना जो विकास का कार्य में किन त्यो पार्टी यो पार्टी भैया हुन्छ तपाई समाज का जान्ने बुझ्ने बनाउदार को एकलौटी अनि अहंता का कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो
4: विकास का कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माण को लागि सबै एकजुट हौं अधिकार को दुरुपयोग नगरौं जनहित को लागि सुनि एफएमले तयार पारेको सामाजिक सन्देश
5: बाबा म आज स्कूल जाने मन छैन आज जाँदिन नि है
6: के हो सन्चो भएन
5: होइन यतिकै जाने मन लागेन
6: यतिकै पनि हुन्छ
5: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले हुन्छ
6: कुरा त्यस्तो हो बाहिर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
7: नमस्ते कति टाइमले पाल्नु भयो
6: आज रिनाले जान्न भन्यो साइन्सको कन्ठ गर्न सक्छु अरे सरले पिट्नुहुन्छ भन्दैछ
7: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
5: हस् म्याडम
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता
10: बागमती गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना 25 वर्षपछि राष्ट्रिय यातायात नीति लागू दिगो सर्वसुलभ पहुँच योग्य सुरक्षित हरित तथा प्रविधि मैत्री यातायात प्रणालीको लक्ष्य युगान्डामा नेतन्याहुका दाजुको स्मारक अनावरण सैनिक साहस र कर्तव्य निष्ठा प्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत र अमेरिकाका रेड्डी 8 वर्षका लागि सबै प्रकारका क्रिकेट प्रतियोगिताबाट प्रतिबन्ध नेपाल खबरमा अब पूरा खबर नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मौजदात रहेको दावी गरे पनि बजारमा अभाव उस्तै छ निगमले आपूर्तिमा समस्या नरहेको जनाएको भए पनि डिपो संचालकहरूले उद्योगबाट ग्यास नै नआएको बताएका छन् सरकारले भरी सिलिण्डर बजार पठाउन थालेको दुई हप्ता नबित्दै काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा अभाव हुन थालेको हो बजारमा ग्यास नपाएपछि धेरै उपभोक्ताले डिलर र सप्लायर कहाँ पुगेर खाली सिलिण्डर लाइनमा राख्न थालेका छन् एउटा ग्यास साथमा मात्रै हप्तौसम्म कुर्न परेको उपभोक्ताको गुनासो छ कतिपय उपभोक्ता भने ग्यास सिलिण्डर बोकेर दिनभर लाइनमा बस्ने गरेका छन् दिनभर लाइनमा बस्दा पनि ग्यास नपाएको भन्दै उपभोक्ताले सरकारको आलोचना गरिरहेका छन् आयल निगमको टेको कार्यालय तथा बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास डिपो अरू डिलर र विक्रेताको पसलमा ग्यास लिन बसेका सेवाग्राहीको लामो लाइन यथावत छ यसैबीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसाय फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ विभागले हिजो काठमाडौँ उपत्यका विभिन्न 11 वटा उद्योग तथा व्यवसाय फर्ममा अनुगमन गरी कार्यवाही तथा आवश्यक निर्देशन दिएको हो केही दिन यता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको जनाएको छ आज काठमाण्डौ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ भक्तपुर ललितपुर दोलखा सिन्धुपाल्चोक काभ्रे पलाञ्चोक नुवाकोट लमजुङ कास्की म्याग्दी बागलुङमा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। यसै गरी ताप्लेजुङ इलाम झापा धनकुटा भोजपुर मोरङ सुनसरी बाँके सङ्कुवासभा सोलुखुम्बु उदयपुर जाजरकोट रूकुम पूर्व रूकुम पश्चिम सुर्खेत दार्चुला बैतडी अछाम डोटी र आसपासका जिल्ला भए भने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेष गरी नदी तटीय क्षेत्र पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा लुम्बिनी प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। राति पनि कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेग तथा मधेस प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँका ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सरकारले करिब 25 वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले यो नीति संशोधन गर्दै राष्ट्रिय यातायात नीति 2083 जारी गरेको हो। यो नीतिले एकीकृत यातायात प्रणालीको विकास मार्फत दिगो सर्वसुलभ पहुँचयोग्य सुरक्षित हरित तथा प्रविधि मैत्री यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ। मन्त्रालयका अनुसार नयाँ नीतिले सड़क रेल जलमार्ग र हवाई यातायात बीच समन्वय कायम गर्दै आधुनिक तथा प्रभावकारी यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ। सरकारले बदलिदो प्रविधि बढ़दो शहरीकरण जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै करिब 25 वर्षपछि यातायात नीतिलाई परिमार्जन गरी नयाँ कार्यान्वयनमा ल्याइएको जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायातको गुणस्तर सुधार सड़क सुरक्षामा अभिवृद्धि वातावरण मैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारलाई नीतिले जोड़ दिएको जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन चाँदीको भाव घट्यो। कान्तिपुर सेभिङ र पशुपति सहकारीका 341 जना बचतकर्ताको रकम फिर्ता लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
0: चौबिस गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601 98578-3590 98578-3584 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एथिन्जेल। हामीले आयल निगमले पर्याप्त मात्रामा ग्यास आयात भइरहेको दावी गरे पनि बजारमा अभाव उस्तै। काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम, 25 वर्षपछि राष्ट्रिय यातायात नीति लागू लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। हिजो घटबढ़ नभएको सुनको भाव आज तोलामा सामान्य घटेको छ। सुन तोलामा 200 रूपियाँले घटेर प्रति तोला 283,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो घटबढ़ नभएको सुनको भाव आज सामान्य मात्रै घटेको हो। अस्ति आइतबार सुनको भाव प्रति तोला 284,000 रूपियाँ थियो। यसै गरी चाँदीको भाव तोलामा 605 रूपियाँले घटेको छ। हिजो 40 रूपियाँले बढ़ेको चाँदीको भाव आज 605 रूपियाँले घटेर तोलाको 3,755 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रति तोला 4,350 रूपियाँमा कारोबार भएको थियो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका 334 जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका 7 जनाले बचत फिर्ता पाएका हुन्। सरकारले संकट समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। यसै गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साउन 1 देखि 15 गतेसम्म विभिन्न सहकारीबाट 65 जना ऋणीहरूबाट रकम असुल गरेको जानकारी दिएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो। अब विदेशको खबर। युगाण्डाको सेनाले सन् 1976 एन्टेबे विमानस्थलबाट गरिएको ऐतिहासिक बन्दक उद्धार अभियानका क्रममा मारिएका इजरायली कमाण्डो तथा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका जेठा दाजु लेफ्टिनेन्ट कर्णेल योनातान नेतान्याहुको स्मृतिमा स्मारक अनावरण गरेको छ। यो कदमलाई सैनिक साहस र कर्तव्यनिष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ। युगाण्डाका सैन्य प्रमुख जनरल मुहोजी कैनेरुगावाले एनटेबे अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल बाहिर आक्रमणकारी राइफल समातेको योनातान नेतान्याहुको पूर्णकद मूर्तिको अनावरण गर्नुभएको हो। केनेरुगावा राष्ट्रपति योवेरी मुसेभेनीका जेठा छोरा तथा सम्भावित उत्तराधिकारी मानिनुहुन्छ। स्मारक अनावरणपछि केनेरुगावाले योनातान नेतान्याहुको सम्झना केवल एक सैनिकको सम्मानमा सीमित नभई साहस निर्दोष नागरिकको रक्षा गर्ने अटल प्रतिबद्धता र कर्तव्यप्रतिको समर्पणको प्रतीक भएको बताउनुभयो। हाल युगाण्डा र इजरायल बीच मैत्रीपूर्ण सम्बन्ध छ। राष्ट्रपति योवेरी मुसेभेनीले इजरायल प्यालेस्टाइन द्वन्द्वको समाधानका लागि दुई राष्ट्र अवधारणालाई समर्थन गर्दै आउनुभएको छ। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले अमेरिकाका बोडुगुम अखिलेश रेड्डीलाई 8 वर्षका लागि सबै प्रकारका क्रिकेट प्रतियोगिताबाट प्रतिबन्ध लगाएको छ। आईसीसीको स्वतन्त्र भ्रष्टाचार विरोधी न्यायाधिकरणले सन् 2025-26 को अबुधाबी T10 प्रतियोगिताका क्रममा म्याच फिक्सिङको प्रयास गरेको, अर्का खेलाड़ीलाई त्यसमा संलग्न गराउन खोजेको तथा अनुसन्धानका क्रममा मोबाइल फोनबाट सम्बन्धित सन्देश र डेटा मेटाएर अनुसन्धानमा अवरोध पुर्याएको ठहर गर्दै प्रतिबन्ध लगाएको हो। यसअघि अनुसन्धान जारी रहेको बेला सन् 2025 नोभेम्बर 21 अस्थायी निलम्बनमा रहेका 26 वर्षीय रेड्डीको 8 वर्षीय प्रतिबन्ध त्यही मितिदेखि लागू हुने आईसीसीले जनाएको छ। रेड्डीले सन् 2025 को अप्रेलमा अमेरिकाबाट T20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आयल निगमले पर्याप्त मात्रामा ग्यास आयात भइरहेको दावी गरे पनि बजारमा अभाव उस्तै कृत्रिम अभाव गर्नेलाई कारवाही हुने काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना 25 वर्षपछि राष्ट्रिय यातायात नीति लागू दिगो सर्वसुलभ पहुँच योग्य सुरक्षित हरित तथा प्रविधि मैत्री यातायात प्रणालीको लक्ष्य युगाण्डामा नेतन्याहुका दाजुको स्मारक अनावरण सैनिक साहस र कर्तव्यनिष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत र अमेरिकाका रेडी 8 वर्षका लागि सबै प्रकारका क्रिकेट प्रतियोगिताबाट प्रतिबन्ध दिउँसो 12 बजेको नेपाल खबर सकियो 203 बजे नेपाल खबर लिएर फेरि आउने नै छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं नमस्कार

0: कर्तव्य टुकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दिउँ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौ। वरपर घाँसपात र झारपात काटेर सफा राखौ। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धानी झाँक्री र अरू घरेलु उपचार तिराउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
0: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं, फोन 01-4110-6690, 41106690।
2: स्वस्थ जीवनका लागि

0: यो पालीको रातमा आत्मा ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुप्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
0: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक विजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
1: शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
1: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै जोखिम हुन्छ है किरा नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन? किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन
7: धुम्रपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुखले घटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुल्य भयो।
9: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुन्नुहोस् न, हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि। हो र, होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन।

0: हाम्रो के दोष छ र पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्ती गएका त हौ सर।
1: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लगाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: न्यू स्टार कलर ल्याब तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस सुनोदत कुञ्जी नगरपालिका 5 सल्लेरी स्कुल खुम्बु। विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द। हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेन्डर, ब्रोसर, बिल, मिटर प्याड, रजिस्टार, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, बोर्डिङ बोर्ड, फोटो, जस्ट प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, युनियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज, डिप फ्रिज, वासिङ मेसिन, माइक्रोओभन, मुहाउने गिजर, ग्यास चुलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, छेत्की, तालछा, वाल, मिक्सर, मोमी सर्वर बेसिन, धारा, कमोड, पेन सेट, पीवीसी पाइप, सीटू भीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ। र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर, ग्यास सुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पाँच पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089, 0385203060, मोबाइल नम्बर 9860324426 र 9841905549। न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुन।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
2: दौडिदिई पो आइस त
1: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
2: भन को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
3: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश
4: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाने नै है
5: होइन
4: यतिकै जाने मन लागेन
5: यतिकै पनि हुन्छ
4: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ सरले कुट्नुहुन्छ
5: कुरा त्यस्तो हो नहेरौँ म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
6: नमस्ते कति टाइमले पाल्नुभयो
5: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
6: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्ष शून्य कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: हस् म्याडम
0: नेपाल सरकार विज्ञापन बोर्ड
7: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19 समुद्र साक्य 9861-83-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गार्मा जोरबौद सुनि

0: जी
1: आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज

0: हिंसाबाट बचाउन बचाउ यौनचन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचन्य हिंसाको भुक्तिमा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना सुरक्षाको व्यवहार ख्याल राखौं। बाल बालिकाले चाल्छन् पानी बेहोर्ना अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: ल जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
4: नेपाल सरकार विज्ञापन बोर्ड.

0: विज्ञापन बोर्ड।
1: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
2: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।

0: 覚悟を飛ばしてください。
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रोसरी वस्तुतथा सेवा प्राप्त भने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका

जी आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज

kasi maya ka sa अनि कतै आफ्नै ठाउँका कुरा गरे।

0: କଜରାମାତ ବୁକ୍ ସୁରିନି ଓରା ତିଷ୍ଟ
1: ସୋଇତା तिमीहरूको के खासखुस कुरा हुँदैछ के भो भन त
2: के भएन मिस
1: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपीट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ मिस
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: का सबको सरकार आज का बाल बालिका भूल का सदनहार
1: बाल बालिका मथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबताउ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए, बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रम हुने मिति
3: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841663537 र 0385204556। उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु।

सरकारका संचालक सुजन मगर कार सहित हराइरहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको खुर्कोटबाट खटिएको गोताखोर सहितको टोली नेपाल प्रहरी र स्थानीय बासिन्दाले डुंगाको प्रयोग गरी खोजी गरिरहेका छन्। सुनकोशी नदी धमिलो र पानीको बहाव उच्च रहेकोले खोजी कार्य चुनौतीपूर्ण भइरहेको प्रहरी र उपपरीक्षक विजय श्रेष्ठले बताउनुभयो। सड़कमा रोकिराखेको कारलाई बस चालकको लापरवाहीका कारण टक्कर दिएको भन्दै चालकमाथि कार्यवाही गर्न पीड़ित पक्षको माग रहेको छ। नेपाल राष्ट्र बैंक ऐन 2098 संशोधन

समिति सात सदस्य रहने गरी सभापति भएको समितिका सचिव लक्ष्मण आर्यले बताउनुभयो। जस अनुसार बैंकमा दुईजना डेपुटी गवर्नर रहने वर्तमान व्यवस्थालाई यथावत राखिएको छ भने संचालक समितिमा अर्थ सचिवको उपस्थिति रहने प्रावधानमा पनि सहमति जुटेको छ। संचालक समितिमा रहने तीनजना स्वतन्त्र संचालक मध्ये कम्तीमा एकजना महिला अनिवार्य हुनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ। आजको बैठकले संचालक समितिको समावेशी र व्यावसायिक स्वरूपलाई सुदृढ बनाउने उद्देश्यका साथ सहमति कायम गरेको हो। नेपाल आय निगमले खाना पकाउने ग्यास पर्याप्त आयात र मजदात रहेको दावी गरे पनि बजारमा अभाव उस्तै छ। उपभोक्ता रित्तो सिलिण्डर बोकेर घाम पानी नभनी लाइन लाग्न बाध्य छन्। निगमले उपभोक्तालाई ग्यास अनावश्यक सञ्चय नगर्न आग्रह गरिरहेको छ, तर डिपो संचालकले भने उद्योगबाट ग्यास लिन आएको बताउँछन्। सरकारले भोलि सिलिण्डर

ग्यासको अभिलेख राख्न उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री गरिएको परिमाणको विवरण अध्यावधि गर्न भनिएको छ। यसैबीच खाना पकाउने ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न उपभोक्ता अधिकार कर्मी र अरू सरकारवाला निकायले नेपाल आयल निगमलाई सुझाव दिएका छन्। अहिले बजारमा खाना पकाउने ग्यासको अभाव छ। आज बसेको संसदको उद्योग वाणिज्य तथा श्रम एवं उपभोक्ता समितिको बैठकमा उपभोक्ता अधिकार कर्मी र निगमले उचित व्यवस्थापन गर्न नसकेको बताएका हुन्। बैठकमा उपभोक्ता अधिकार कर्मी महादत्ती मिसिना घरमा ग्यास स्टक भए घाम पनि नभनी कोही पनि रिक्त सिलिण्डर बोकेर लाइन लाग्ने थिएनन् भन्नुभएको छ। निगमले ग्यास वितरणलाई पारदर्शी बनाउँदै

0: नेपालमा देखिएको समस्याका कारण अभाव देखिएको बताउनु भएको छ। आधा सिलिण्डर ग्यास वितरणको क्रममा अधिकांश उपभोक्ताले ग्यास नभरेको उहाँले बताउनुभयो। भोलि ग्यास वितरण गर्न थालेपछि बजारमा 81 सिलिण्डर आउँदा वितरणमा चाप परेको उहाँको तर्क छ। यसअघि मासिक 46,000 मेट्रिक टनको हाराहारीमा रहेको ग्यासको माग अघि बढ़ेर 60,000 मेट्रिक टन पुगेको उहाँले बताउनुभयो। उहाँले इण्डियन आयल कर्पोरेशनसँग कम्तीमा एकदेखि डेढ़ महिनासम्मका लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिनुभयो। दुवारीका अनुसार काठमाडौँ उपत्यका सहित विभिन्न 28 जिल्लामा ग्यासको केही समस्या देखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक नीति साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस विकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी विकास कीर्तिपुर काठमाडौँ फोन 01-590-81-89 मोबाइल 97-072-540-89
3: मेरो कपडा प्याकिङ गरिदिउँ त सम्झीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आन्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 0 56 494 33 4 93 5 55
0: प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ज्यान जोखिममा परेका 2 महिलाको हवाई उद्धार गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। अस्ति साउन 17 गते सङ्खुवासभाको खानबारी नगरपालिका 33 वर्षीय पर्वा ढुङ्गनाले नवजात शिशुलाई जन्म दिएपछि अत्याधिक रक्तस्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। डाक्टरको सिफारिशको आधारमा उहाँलाई तत्काल हवाई उद्धार गरी प्रसूति गृह थापाथली काठमाडौँमा ल्याइएको छ। ढुङ्गनाको विशेषज्ञ डाक्टरको निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। त्यसै गरी हिजो जुम्लाको चन्दननाथ नगरपालिका निवासी 28 वर्षीय काशीकला धरलाको गर्भमय शिशुको ज्यान गएपछि उहाँको पनि स्वास्थ्य जोखिमपूर्ण बनेको थियो। धरलालाई तत्काल हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा ल्याई विशेषज्ञ उपचार शुरू भएको छ। दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीले समय विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत निशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। अब विदेशको खबर। ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध अमेरिकामा 25 वटा राज्यले मुद्दा दायर गरेका छन्। ती राज्यहरूले 60 वटा व्यापारिक साझेदार देशबाट आयात हुने सामानमा लगाइएको 10-12% भन्सार शुल्कलाई चुनौती दिएका बीबीसीले जनाएको छ। उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय मनोमानी र कानून विपरीत रहेको बताएका छन्। ट्रम्प प्रशासनले गएको जुलाई महिनामा यी भन्सार शुल्कहरू लागू गरेको थियो। यसमा बेलायत चीन र युरोपियन संघ लगायत विभिन्न अमेरिकी सरकारका अनुसार यी देशहरूले जबरजस्ती श्रम प्रयोग गरी उत्पादन गरिएका सामानको आयात रोक्न पर्याप्त कदम चालेका छैनन्। व्हाइट हाउसका प्रवक्ता कुश देसाईले अमेरिकाले आफ्नो अधिकार प्रयोग गर्दै यो कदम चालिरहेको बताउनु भएको छ। उहाँले जबरजस्ती श्रम मार्फत उत्पादित सामानहरू अमेरिकाभित्र आउने देशहरू विरूद्ध उपायहरू अपनाउन आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। अब खेल खबर इंग्ल्याण्डका मिडफिल्डर जोरन एन्डरसन दुई वर्षको सम्झौतामा चेल्सीमा आबद्ध भएका छन्। ब्रेन्टफोर्डसँगको सम्झौतापछि सहमतिमा अन्त्य भएपछि 36 वर्षीय एन्डरसन चेल्सी पुगेका हुन्। एन्डरसनको कप्तानीमा लिभरपुलले प्रिमियर लीग, युईएफए च्याम्पियन्स लीग, एफए कप, दुईवटा लीग कप, युईएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि जितेको थियो। सन् 2023 एन्डरसन साउदी अरेबियाको अल इत्तिफाक पुगेका थिए। त्यसको एक वर्षपछि उनी नेदरल्याण्ड को आयात सुन्दै गएको सिजन ब्रेन्टफोर्डबाट फेरि प्रिमियर लीगमा फर्किएका थिए। उनले सन् 2025-26 सिजनमा ब्रेन्टफोर्डमा 32 खेल खेलेका थिए। उनले इंग्ल्याण्डका लागि 91 अन्तर्राष्ट्रिय खेल खेलेका छन्। चेल्सीका नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा हेन्डरसन क्लबमा भित्रने 10 खेलाड़ी हुन्। भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सुनसरीको कप्तानगंजमा भएको घटनामा घाइतेहरूका एकजनाको पनि ध्यानको सुनकोशी नदीमा हराइरहेका यात्री र कारको खोजी आज पनि चल्दै। राष्ट्र बैंकको संचालक समितिको संरचनामा सहमति, 3 स्वतन्त्र सदस्य मध्ये एकजना महिला अनिवार्य। विक्रेता र उपभोक्तालाई ज्ञान संचित गरेर नराख्न आग्रह, अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव। अमेरिकाका 25 राज्यले ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध मुद्दा दायर गरे, प्रशासनको निर्णय मनोमानी र कानून विपरीत भएको भनाई। र इंग्ल्याण्डका मिडफिल्डर हेन्डरसन चेल्सीमा आबद्ध।

0: लाग्यो वैसा जान लाग्यो जाँदैन बाटो खेर पर्ख लिन आउला
1: होइन एकान्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त नोट चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका सहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन तुच्चेपाटी काठमाडौँ

0: स्वास्थ्य शिक्षा मनोरंजन दिदै आँखा खोल्छ शहर बजार गाउँ घरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोनु दुधकुण्डे नगरपालिका छ 0.4

नमस्ते नमस्कार अनि लोक संगीतिक अभिवादनले सम्पूर्णमा हार्दिक स्वागतको साथमा कार्यक्रम आफ्नै पाठ आफ्नै बाटा लिएर उपस्थित भइसकेका छौं। प्राविधिक मित्रको साथमा आवाजमा छु म सर्की लम शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुनाफियाम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाठ आफ्नै बाटा सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ। र आज चाहिँ हामी विशेष गरी मंगलबारे बसाईमा रहेका छौं र मंगलबारे बसाईमा चाहिँ हामीले लिएर आएका छौं भर्खरै मात्रामा बजारमा सार्वजनिक गरिएका नयाँ लोकबाका लिएर चाहिँ तपाईँहरूलाई मनोरञ्जन दिलाउनका निमित्त चाहिँ हामी उपस्थित भइ नै सकेका छौं। र पक्कै पनि तपाईँहरू हाम्रै कार्यक्रम आफ्नै पाठा आफ्नै बाटाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ र आज चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन चाहिँ लिँदैनौ र कतिपय साथीहरूलाई त हाम्रो कार्यक्रमको नियम थाहा छँदै छ र आज बाटा मात्र चाहिँ तपाईँहरूले हाम्रो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने तपाईँहरूको लागि पनि हाम्रो कार्यक्रमको नियम चाहिँ एकचोटि अवगत गराउन चाहन्छु। र विशेष गरी हामीले चाहिँ तपाईँहरूको टेलिफोन लाइन चाहिँ हप्ताको चार दिन चाहिँ लिनेछौ र जसमा चाहिँ सोमबार बिहिबार शुक्रबार र शनिबार चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन लिन्छौ भने हामीले अन्य दिन चाहिँ तपाईँहरूको टेलिफोन लाइन चाहिँ लिँदैनौ र अन्य दिन चाहिँ हामी विभिन्न विदाका गीतहरू चाहिँ हामी तपाईँहरूमा चाहिँ राख्नेछौ र तपाईँहरूलाई मनोरञ्जन दिलाउनेछौ र तपाईँहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, गाउँघरमा हुनुहुन्छ भने मेलापाततिर हुनुहुन्छ होला, गोठालोतिर हुनुहुन्छ होला, घाँस दौरा गर्दै हुनुहुन्छ होला र यदि तपाईँहरू शहरतिर हुनुहुन्छ भने चाहिँ तपाईँहरू आफ्नै पेसा व्यवसायलाई अगाडि बढाउँदै हुनुहुन्छ होला र यदि तपाईँहरू परदेशबाट चाहिँ हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँहरू पनि आफ्नो जिम्मेवारीलाई पूरा गर्दै हामीलाई सुन्दै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भएर सुन्दै हुनुहुन्छ र तपाईँहरूले चाहिँ अन्तिमसम्म सुनेर चाहिँ साथ दिनुहोला भन्न चाहन्छु। र आज चाहिँ हामी नयाँ बाका सुन्दै नयाँ जो सागरका साथ चाहिँ अगाडि बढ्नेछौ र हामीले अन्य दिन चाहिँ पुराना बाकाहरू पनि सुन्ने गर्दछौ जसले गर्दा चाहिँ हामीलाई सबै पुरानो मात्रै गीतहरू सुन्दा पनि बिक्री लागिसकेको हुन्छ होइन। त्यसकारण चाहिँ हामीले आज नयाँ बाका लिएर उपस्थित भइ नै सकेका छौ र आशा छ यो नयाँ गीतहरूले चाहिँ आज तपाईँहरूमा नयाँ नयाँ खालको जो सागर अनि रमाइलो दिलाउनेछ। हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र आज नयाँ लोकबाका भएर चाहिँ तपाईँहरू रेडियो मार्फत सुन्दै हुनुहुन्छ भने रेडियोलाई चाहिँ नजिक राखेर अलिक साउन्ड ठूलो पारेर चाहिँ सुन्नुहोला किनभने नयाँ लोकबाका त कतिपय साथीहरूले त नसुनेको पनि हुन सक्छ। त्यसकारण चाहिँ तपाईँहरूले चाहिँ निकै चासोको साथ चाहिँ सुन्नुहुनेछ भन्ने आशा गरेको छु र अब भने चाहिँ हामी गीततर्फ नै जानेछौ। निकै नै मिठो गीत रहेको छ, भर्खरै मात्रामा बजारमा सार्वजनिक गरिएको गीत रहेको छ, बन्न बयर बेलको लोकबाका रहेको छ र जसमा चाहिँ आवाज भन्नुभएको छ निलेश परिवार बिपना परिवारको आवाजमा सजिएको यो मिठो लोकबाका हामी एकैछिन सुन्नेछौ र यो लोकबाकाको साथमा चाहिँ पहिला अनि छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

ከፈይ ማያ ከፈይ አኒ ከፈይ አፍነይ ታውጋ ኩዳ

0: बाबु मेरे तो हाथ खुट्टा अनुनासा झमझम करनासले हैरान बनायो मेरे पी हो के एक बार को जिंदगी दुख दुख में बिता पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हैरान भिंदा नागरिक रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हामजी औषधालय में हो रही भर उपचार कराने हुआ हामजी औषधालय तीर हिड़े हो दीदी और संगे जाऊ
2: यहाँ नसा च्यातिएको हड्डी खेलेको हात खुट्टा झमझमाउने पुरानो बाछो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर संगे बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 अंजी औषधालय सोलो दुदकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
5: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 89 80 09। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलु खुम्बु।
6: खै जन्मदाता दिनुहोस् त।
7: जन्मदाता गरेको छैन नि म्याडम।
6: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: मलाई त थाहा नै थिएन
6: बाल बालिकालाई।

0: राष्ट्रलाई भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: त्यति
2: मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्धको छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Nacionals. Per tant, Villafangur.
1: 9. Asti bharkhane ki nera liya eko, fher bijuli ka bulb jale sa. Ei, kanchi, jada pasal gaire bijuli ka bulb le raicha.
2: Didi, chinko asin ki nera kasari sapnu. Ramro original bijuli ka saman haru kinnu pari ni ta. Jahan paaye tyahi bata lyaunda, yestai dubli ta huncha ta. Original bijuli ka saman kinna ta, u salleri ko barsa electronics ma janu parcha.
1: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लुरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
1: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
2: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास कल्लेरी सोलुकुम्बु।
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
4: हिंसाबाट बचाउ र बचाउ, यौनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनी हिंसाको भुक्तीमा हुन सक्छन्। हिंसा किनकी असन्तोष साथीलाई परिचित नातेदार र जेसीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुसी प्रदेशद्वारा जनहित

0: ください。
1: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रोसरी वस्तुसुधा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
3: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर पाँच सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापरमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
4: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाँडे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
5: धत दह, तिमी पनि कस्तो सामनामा छौ?
4: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
5: ए हो र दिदी, कहाँ पाइन्छ?
4: म त खोज्दा थाकिसके हौ।
5: ल सुनु बहिनी, सुलु दुखुम्बा नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक सिल्क, वाइरिङका सामान जे खोजो त्यही तयार।
4: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
5: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
5: सुनु दुखुम्ब नगरपालिका 5 सल्लेरी।

0: विश्व जनहित में जारी संदेश
1: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक कुनै रकम भुक्तानी नलिने लाभदायी हुने आफ्नो कागजातले सम्बन्धित कोषमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91 97 65 97 104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका सोलुखुम्बु।
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नौ पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बाँड्न अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिन जस्तो पो भयो सक्यो। नौ म दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछ कोलकातामा बेच्ने जस्तै लक्ष्य त कतै लागौँछ त भाइ के भएको तिमीलाई मुदाती भन त
2: खै दिदी के भन्नु? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब चाहिँ छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षण तिमीले त हो।
2: हुन्छ दिदी धन्यवाद, अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गरौँ।

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिन जस्तो पो भइसक्यो। लौमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कोटेश्वर लागौसो त भाइ के भएको तिमीलाई? दाजी भन त
1: खै दिदी के हो? साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि मन भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुक्कै सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा भयो।

Marcos. प्रतिनिधि सभा अन्तर्गत का उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अंसारीले खाना पकाउने एलपी ग्यास सिलिण्डरको तत्काल म्यापिङ गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ। समितिको आज बसेको बैठकमा सभापति अंसारीले एलपी ग्यास सिलिण्डरको कृत्रिम अभाव अन्त्य गर्न देशभरका झण्डै 1,75,00,000 ग्यास सिलिण्डरको म्यापिङ गर्न निर्देशन दिनुभएको हो। उहाँले 17 दिन अघि सिलिण्डर म्यापिङ गर्न निर्देशन दिएको भए पनि यसको कार्यान्वयन नभएको बताउनु भएको छ। सभापति अंशनले समितिको गतिसँग तालमेल गर्न नसके जिम्मेवारीबाट अलग हुन आयल निगमको नेतृत्वलाई चेतावनी समेत दिनुभयो। उहाँले आफूहरूलाई नागरिकको व्यापक दबाव रहेकाले उनले गर्दै काममा ढिला सुस्ती हुन नहुने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपार्टी सांसद इन्दिरा राणा मगरले पाकिस्तानको बोलपिक हिम पहिरोमा परेर ज्यान गुमाएका नेपाली आरभी निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न आग्रह गर्नु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभयो। गत बिहिबार आरोहणका क्रममा हिम पहिरोमा परेर बेपत्ता भएका पुर्जाको शव सोमबार भेटिएको थियो। पुर्जाले सन् 2011 विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना भन्दा केही बढ़ी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नु भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। श्रम प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध अमेरिकाका 25 वटा राज्यले मुद्दा दायर गरेका छन्। ती राज्यहरूले 60 वटा व्यापारिक साझेदार देशहरूबाट आयात हुने सामानमा लगाइएको 10-12% भन्सार शुल्कलाई चुनौती दिएको बीबीसीले जनाएको छ। उनीहरूले श्रम प्रशासनको निर्णय मनमानेर कानून विपरीत रहेको बताएका छन्। अन्तिममा खेल समाचार। इंग्ल्याण्डका मिड फिल्डर जोर्डन हिन्डर 2 वर्षको सम्झौतामा चेल्सीमा आबद्ध हुनु भएको छ। ब्रेन्ट बोर्डसँगको सम्झौता आपसी सहमतिमा अन्त्य भएपछि 36 वर्षीय हिन्डरसन चेल्सी पुग्नु भएको हो। हिन्डरसनको कप्तानीमा लिभरपुलले प्रिमियर लीग, यूएसए च्याम्पियन्स लीग, एफए कप, 2 वटा लीग कप, यूएसए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि जितेको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385020016 फोन वा सोरूवाट्सएप newsia@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई सुरु हालचाल सकियो। साँझ 5 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवात सुन्दै गर्नुहोला। नमस्कार।

हृदयको जनहितमा जारी सन्देश स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: काफ्रा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रित कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभदायी हुने आफ्नो कागजसाथी सम्बन्धित कोषमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चकुरा शाखा 98-92-97-91 97-65-97-104
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुम सोलुखुम्बु। उपभोक्ता अधिकारको संरक्षण गरौं। नस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी मुख्य गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
3: सोलुदुतकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सुलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-58-70-3-5 र 98-130-34-213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुतकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी।

0: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभदायीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभदायी हुने आफ्नो कार्यसाथी सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर 55 शाखा 98-92-97-91 97-65-97-104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत महाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु। सड़क प्रयोग गर्दा दिन दिन सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सङ्गालो।

गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीत गीतको बसाइरी र सदाको जस्तै आज पनि उपस्थित भइसकेका छु प्राविधिक मित्रको साथमा म आवाजमा छु रेविका राई र सुन्दै हुनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोले एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीत राई सुनिरहनु भएको छ र आज पनि हामी केही समयलाई लिएर उपस्थित भइसकेका छौँ र कतिजना साथीहरू कार्यक्रम गीत गीतको प्रतीक्षामा हुनुहुन्थ्यो होला तपाईँको प्रतीक्षाको घडी भने चाहिँ आइ नै सकेको छ र हाम्रो स्टुडियोको टेलिफोन नम्बर एकदम खुल्ला रहेको छ हामीले गीतका क्लिप्सहरू सुनाउने गर्छौं र आफूलाई मनपर्ने गीतका क्लिप्स सुनेर कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ है र आज पनि हामी पाँच विधाका गीतका क्लिप्सहरू लिएर उपस्थित भइ नै सकेका छौं अब सुनौ आज बस्ने गीतका क्लिप्सहरू

0: भर्खरै मात्र हामीले रिमिटे गीतका क्लिप सुनिसकेका छौ। अब पालो तपाईँको सम्बन्धी सिटी 49 70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला र आफूले मनपर्ने गीतको क्लिप सुन्नुभएको होला। आफूलाई मनपर्ने गीत रोज्न सक्नुहुनेछ र आफ्ना नजिकका मित्रलाई पनि सम्झन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन स्क्रिन बनिसकेको छ, पुनः प्रयास गर्नुहोला भन्न चाहे। 79 70 लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गर्नु। हेलो हेलो नमस्कार।
1: हेलो दिदी नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार। कहाँ बाटोको हुनुहुन्छ? मलाई लागिरहेको थियो हामीले पक्कै पनि आवाज सुन्दै गर्दाखेरि कमलाजी के होला भन्ने लागिरहेको थियो। पक्कै पनि कमलाजी आइपुग्नु भएको छ। स्वागत छ है यहाँलाई कार्यक्रम दिदी गीतमा। ल ठिक छ त नि कमलाजी, खाजा लिनुभयो त? हाम्रो पनि बाँकी छ भन्नु पर्ला कमलाजी। अनि कमलाजीले खाजामा के खाजा के लिन चाहनुहुन्छ? आज के लिन आफ्नु भएको नि?
1: मम्मीले के बनाउनु भएको दिदी? भनौँ न
0: हो र के को चारो खोज्दै हुनुहुन्छ कमलाजी? ल ठिक छ त कमलाजी, एकदम हामीलाई सुन्दै हुनुहुँदो रहेछ, काम गर्दै पनि खुसी लाग्यो कमलाजी। र खुट्टाङतिरको वेदर के कस्तो छ कमलाजी? सोलुखुङ्गुतिरको वेदरको कुरा सुनाउनु पर्दाखेरि मन्द मन्द घाम लागिरहेको थियो अघिसम्म, अहिलेको समयमा चाहिँ पुरा बादल लागिरहेको छ, हल्का पानी नै परिरहेको छ, यस्तै छ भन्नु पर्दा है। अनि कमलाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीत रोज हुन्छ कमलाजीले? पक्कै पनि हाम्रो कमलाजीको लागि यो गीत बस्ने छ। अनि त्यति साह्रो जनम जनम नै जिल्ला सँगै भनेपछि पक्कै पनि कमलाजीको कोही हुनुहुन्छ? ल ठिक छ त, यो गीत मार्फत कसलाई सुनाउन चाहनुहुन्छ कमलाजीले? बाई बाई नमस् नमस्कार। साथी हुनुहुन्थ्यो खुट्याङबाट कमलाजी, कमलाजी भने पनि छुटिसक्नु भएको छ। दिनलाईमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्ते नमस्कार। कहाँ बाटोको बोल्दै हुनुहुन्छ? उदयपुरको तापले गाउँपालिकाबाट सीता मगर। सीताजी यो समयमा गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। ल ठिक छ त सीताजी, अनि खाजा लिनुभयो त तपाईँले? हाम्रो बाजी छ भन्नु पर्दा, अनि सीताजीले खाजामा के लिनुभयो नि? खाना खानुभयो र? कति छिटो खानु भएको बिहान सीताजीले? ल ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ सीताजी। हाम्रो कमलाजीले एकदम त्यो गीत रोजिसक्नु भएको छ, गीत मार्फत आफ्नो नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके बाई बाई नमस्ते नमस्कार। साथी हुनुहुन्थ्यो सीताजी, सीताजी भने पनि साथी छुटिसक्नु भएको छ। र अबसी पनि हामी सीताजी र हाम्रो कमलाजीको बजाइतर्फ पनि जानेछौ। जनम जनम जेला सङ्गी भन्ने गीतको बोल रहेको भएको छ है एकदम मिठो गीत रहेको छ जसमा आवाज गर्नुभएको छ श्री कृष्ण श्रेष्ठ र मिलन नेवारको आवाजमा सजिलो मिठो गीत रहेको छ यो मिठो गीत हामी एकैछिन सुन्नेछौ अनि त्यस पश्चात हामी छोटो पहिला नै छोटो विश्राम जानेछौ विश्राम पश्चात फेरि पनि उपस्थित हुनेछौ

0: अट्टेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ?
0: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
0: ल सुन बहिनी, सुलु दुखुन्डा नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एन्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00।
0: सुनु दुतकुण्ड नगरपालिका पाँच कलेरी सुनु खुम्बु।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
5: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: कार्यक्रम विविधको पहिलो अनि शुभ विश्राम लाइफ नै पार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइसकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलह एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। आउन सक्नुहुनेछ, तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। सन्दर्भ 64 49 70 को लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्ते नमस्कार, कहाँबाट को बोल्दैछ? ल ठिक छ त, उदयपुरतिर नि पानी परिरहेको छ। ल ठिक छ त, अनि उदयपुरतिर त अलिक गर्मी होला है?
1: दिदी खासै गर्मी हुँदैन, हाम्रो अलिक बेसी लेख्छ रोपाइ छ।
0: हजुर,
1: त्यति धेरै गर्मी छैन, अलिक पा हेरिएको छ, तर इन्डियातिर त धेरै नै गर्मी छ।
0: ओहो, ल ठिक छ त, सोलुखुम्बुतिर त पानी पर्दा त पुरा जाडो हुन्छ हो यतातिर त। अनि धान रोपाई त सकाउनु भयो होला है उदयपुरतिर?
1: हाम्रोतिर त धान त नरोपेको त निकै वर्ष भइसक्यो, छोडिसक्यो,
0: बाटोको खेतहरू छ। पके पनि रोप्नु भयो भने त एकदम मजाले फल्छ। उदयपुर त अलिकति गर्मी ठाउँ, गर्मी के भनौँ न है, उदयपुरतिर त गर्मी अलिक सोलुखुम्बु भन्दा चाहिँ अलिक धेरै हुन्छ होला गर्मी उदयपुरतिर, होइन?
1: सोलुखुम्बु हेरी त उदयपुर त कति
0: हजुर इलेक्ट्रिक्स पनि सोलुखुम्बु अहिलेसम्म आउनु भएको छ प्रमिसाजी?
1: नै म त आएको छैन, अब कुनै बेला टाइम दियो भने आइपुग्नुहुन्छ, नत्र भए अब खोइ समयले टाउन मजाले त्यही हो।
0: इलेक्ट्रिक्स त आउनु होला सोलुखुम्बुतिर, यसो घुम्नु होला।
1: हुन्छ दिदी,
0: ल ठिक छ भने प्रमिसाजी, खाजा दिनुभयो त तपाईँले? आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला प्रमिसाजी। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीतहरू सुन्छ तपाईँले?
1: मलाई यो मेरो
0: राष्ट्रिय सभाको
1: मेरो नेपाल
0: भन्ने
1: गीत
0: छ होइन
1: दिदी?
0: ओके, पक्कै पनि यो गीत बाँकी नै छ। प्रविशाजीको लागि यो गीत बस्नुहुनेछ, आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है?
1: हुन्छ, तर प्रथम त तपाईँ लगायतको मेरो बोलिङलाई भन्न चाहन्छु, र मेरो घर फ्यामिली नहुने मम्मी पापालाई, मेरो अल फ्यामिलीलाई भन्न चाहन्छु, अनि काठमाडौँतिर हुने मेरो फ्यामिली नै हुनुहुन्छ। बाबु एकदम बिमारी हुनुहुन्छ, बाबुलाई एकदम डेटल छन्, बाबु आफ्नो केयर गर है भन्न चाहन्छु। बाबुलाई एकदम बिमारी भइरहेको छ, म यता आउँदाखेरि त सधैँ थियो, फेरि म आएपछि बिमारी भएको रहेछ, र चेकअप गरिरहनु भएको छ। अनि मेरो साथीहरू जसले मलाई प्रमिसा भनेर चिन्ने है, सबैलाई निस्वारेको छु, कसैलाई भुलेको छैन है साथीहरू, भने बाई बाई।
0: ओके, बाई बाई साथी मित्रहरूबाट प्रविशा चामलिङ राई, प्रविशाजीले पनि मिठो गीत रोजेर आफ्ना नजिकका मित्रलाई सम्झिकन भने छुटिसक्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार।
2: नमस्ते
0: नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? गोरी मगर उदयपुरबाट। गोरी जी, अनि यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ नि, तपाईँको हाल खबर के कस्तो छ नि गुरुजीको? हाम्रो पनि एकदम ठिकठाक छ भन्नु पर्ला गुरुजी, र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। हाम्रो प्रवेश आजले एकदम मिठो गीत रोजिसक्नु भएको छ, गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है?
2: हुन्छ, पर्छ हजुरको लागि प्राविधिक मित्रलाई, हाम्रो सुटिङको लागि शारीरमा सीता मगर, कमला लुङ्गेदी मगर, भावना मगर, अनुजा सुनवार, पूर्णिमा सुनवार, सुस्मिता सुनवार,
0: ओके, बाई बाई, नमस्ते नमस्कार। साथी हुनुहुन्थ्यो उदयपुरबाट गोरी मगर, गोरीजी भने छुटिसक्नु भएको छ। र अब चाहिँ पनि हामी गीत रोजाइतर्फ नै जानेछौँ। हाम्रो गोरीजी र हाम्रो प्रविशा चामलिङजीको रोजाइमा पर्न सफल गीत रहेको छ, जुन चाहिँ राष्ट्रिय भावले सधैँ पनि मेरो गीत रहेको छ, मेरो देश नेपाल भन्ने गीतको बोल रहेको छ है। यो मेरो गीत हामी एकैछिन सुनौ, त्यसको साथ फेरि उपस्थित

0: मेरो देश नेपाल एकदम मिठो गीत रहेको थियो। पक्की पनि वास्तु भावले सजेको एकदम मिठो गीत रहेको थियो। पक्कै पनि गीत सुनेर धेरै दिन साथीले मनोरञ्जनता लिनुभयोलाई र हामीसँग गीतहरू बाँकी रहेको छ। हामीसँग जे पनि गीतहरू बाँकी रहेको छ आउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो भन्दै नमस्कार। हेलो, गुड आफ्टरनून, नमस्ते, नमस्कार। कहाँबाट बोल्दै हुनुहुन्छ? खोटाङको बडा पोखरीबाट भावना मगर। भावना चाहिँ यो समयमा के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै बसिराख्नु भएको छ। अनि केमा बस्दै हुनुहुन्छ नि भावना जी? हो र, किन बस्नु भएको त्यसरी? ठिक छ त, प्रोग्राम सुन्दै बसिराख्नु भएको रहेछ नि। ल ठिक छ त, अनि हाम्रो भावनाजीले खाजा लिनुभयो त?
1: हजुर दिदी, मेरो खाजा भर्खर भइसक्यो।
0: अनि के लिनुभयो नि भावनाजीले खाजामा? चटपटे। ओहो, अनि खाजामा चटपटे पो खानु भएको भावनाजीले? हामीलाई नि पठाउनु है चटपटे सुरुखुङ्गोतिर। ल ठिक छ त, अलिक मलाई चाहिँ पिरो पिरो मनपर्छ, अलिक पिरो बनाएर पठाइदिनु है। अनि भावनाजी, अनि खोटाङतिरको वेदर के कस्तो छ? मजाले घाम लागिरहेको छ। ल ठिक छ त, घाम ताप्दै बसिराख्नु भएको होला। कार्यक्रममा सहभागिता जनाउनु भएको छ भावनाजी, र कुन गीत होस् हुन्छ नि आज? ओके, पक्की पनि तपाईँको लागि यो गीत बस्नु नै छ, कस्टम मायालु भन्ने। यो गीत मार्फत आफ्ना मन मुटुका साथीलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई। साथी हुनुहुन्थ्यो खोटाङबाट हाम्रो भावनाजी हुनुहुन्थ्यो। भावनाजीले पनि एकदम गीत रोजेर भने छुटिसक्नु भएको छ, र अवश्य पनि हामी भावनाजीको रोजाईतर्फ पनि जानेछौ। कसम मायालु भन्ने गीतको बोल रहेको छ, जसमा आवाज गर्नुभएको छ रामचन्द्र काफ्ले र अनु चौधरीको आवाजमा सजिएको मिठो गीत सुनेछौ। त्यस पश्चात छोटो विश्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।

दिन हामी कार्यक्रम गीतगीतको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुन्दैनुहुन्छ यो समयमा पहिले नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफएम 100.2 मेगाहर्जमा कार्यक्रम गीतगीतलाई सुनिरहनु भएको छ। आउन चाहनुहुन्छ भने 97.49 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कार्यक्रमको अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ। हामीसँग दुईवटा भने गीत बाँकी नै रहेको छ। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मनपर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ। र तपाईँले हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ भने हामीलाई फ्रिक्वेन्सी मार्फत पनि सुन्न सक्नुहुनेछ। www.sulefm.com सर्च गर्नुभयो भने पक्कै पनि तपाईँले हामीलाई फेसबुक पेज मार्फत पनि सुन्न सक्नुहुन्छ भने हाम्रो पात्रो नेपाली पात्रोबाट पनि तपाईँले हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ। र अवश्य पनि हामी गीततर्फ नै जानेछौ। एकदम मिठो गीतको बोल रहेको छ, मसुरीको धाना भन्ने गीतको बोल रहेको छ है, जुन चाहिँ जनै भडाईको मुभीबाट लिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकछिन सुन्छौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौ।

0: मत्सरीको दाना भन्ने गीतको बोल रहेको थियो पक्कै पनि यदि सुनेर धेरैजना साथीले मनोरञ्जन त लिनु भयो होला है र हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ आउन चाहनुहुन्छ भने 97 64 49 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र स्टुडियोको टेलिफोन नम्बर चाहिँ एकदम खुल्ला रहेको छ है र कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि हामी आइ नै सकेका छौ कार्यक्रमबाट बाई बाई भन्ने समयमा पनि हामी आइ नै सकेका छौ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार नमस्कार भन्दै थिए साथीको फोन निस्कने भइसकेको छ र कोही मित्र हुनुहुन्छ फेरि पनि साथीलाई स्वागत गरिहालो हेलो नमस्कार
1: नमस्कार
0: नमस्कार हजुर नमस्कार कहाँ बाटोको हुँदै हुनुहुन्छ तपाईँको नाम भन्नुहोस् न एकपटक फेरि मेरिसा मगर उदयपुरबाट बोल्दै हुनुहुन्छ
1: हजुर
0: अनि मेरिसाजी कार्यक्रममा पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ अनि कार्यक्रम गीत गीतमा यहाँलाई स्वागत छ है
1: हुन्छ
0: अनि मेरिसाजी तपाईँले हामीलाई रेडियो सुन्नुहुन्छ
1: हजुर सुन्दैछु
0: के मार्फत सुन्नुहुन्छ रेडियोबाटै सुन्नुहुन्छ कि तपाईँले अनलाइन मार्फत सुन्नुहुन्छ रेडियोबाट सुन्नुहुन्छ ल ठिक छ त सहभागिता जनाउनु भएको छ एकदम खुसी लाग्यो आगामी दिन पनि सहभागिता जनाउनु होला है त
1: हुन्छ
0: मेरी साथी अन्तिममा एउटा मात्र गीत बाँकी रहेको छ त्यो गीतको नाम भन्नु पर्ने हुन्छ है ओके तपाईँको लागि पक्कै पनि गीत बस्नेछ आफ्ना नजिकका मन मुटुका साथीलाई सम्झन सक्नुहुनेछ है ओके काटिनु थियो उदयपुरबाट मेरिसा मगर मेरिसाजी भने पनि छुटिसक्नु भएको छ र अब चाहिँ पनि हामी साथीहरूको फोनलाई लिन सक्दैनौ है किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिसकेको छ र तपाईँहरूसँग कुरा गर्न त एकदम धेरै मन थियो तर पनि कार्यक्रमले निर्धारित गरेको समय सकिसकेको छ भोलिका दिनमा पक्कै पनि हामी कार्यक्रमलाई लिएर उपस्थित हुने नै छ र आज धेरैजना साथीले कल गर्नुभयो कल ट्राई गर्नुभयो प्रयास गर्नुभयो र आफ्नो व्यस्तको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहुने तमाम श्रोतालाई विशेष गरिकन म हृदयदेखि नै आभार प्रकट गर्न चाहे र विशेष धन्यवाद दिन चाहन्छु निर्बन्धको ठेकावास तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सेर्की लमन शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत बाँकी नै रहेको छ जुन चाहिँ मेरिसा मगरजीको उचाइमा पर्ण सफल गीत रहेको छ के यस्तै हुन्छ माया भन्ने गीतलाई छाड्दै आजको कार्यक्रम गीत गीतको बसाईबाट

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन
3: स्थानीय तहमा दर्ता भएका यी रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलबुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरी

बेला पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर स्क्यान गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com बाट संसारभर एकसा प्रसारण भइरहेको साँझ 5 बजेको सुनु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। सुनसरीको कप्तानगंजमा गएको साउन 10 गते आइतबार राति भएको घटनामा घाइते अर्का एक युवकको पनि ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार देवानगंज गाउँपालिका 3 का घाइते 22 वर्षीय रविन्द्र मेहताको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा आज बिहान ज्यान गएको हो। यसैले कप्तानगंज घटनामा ज्यान गुमाउनेको संख्या 3 पुगेको छ भने सिधामा ज्यान गुमाएका एकजना सहित 4 जना भएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा युवाहरूको सम्भावित झडप हुँदा प्रहरीले चलाएको गोली लागेर 10 जना गम्भीर घाइते भएका थिए। घाइते मध्ये यसअघि देवानगंज 4 का 25 वर्षीय ओम प्रकाश मेहता र देवानगंज 3 का 22 वर्षीय जय प्रकाश मेहताको ज्यान गएको थियो। अरू घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यही घटनाको विरोधमा सिधाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादव पनि ज्यान गएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ठ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले बजेट मार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको उल्लेख गर्नुभयो। साथै अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयनमा रहेको वहाँको भनाई छ। अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञानलाई बैंकिङ क्षेत्रले नजिकबाट महसुस गर्ने भएकाले बजेट कार्यान्वयन र विद्यमान समस्या समाधानका लागि बैंकरहरूको अनुभव र सुझाव महत्वपूर्ण हुने वहाँको भनाई छ। छलफलका क्रममा अर्थमन्त्रीले वर्तमान आर्थिक परिदृश्यका केही विरोधाभासपूर्ण अवस्था प्रति पनि चासो व्यक्त गरेका थिए। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया सोमबार राति सरकार गठन गर्ने बारे छलफल चल्दा चल्दै ढल्नुभयो। साँझ 7 बजेदेखि राति 11 बजेसम्म अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुन्दू स्थित निवासमा एमाले बागमती प्रदेश सभाका 17 जना सदस्य सहित नेताहरूको छलफल चलिरहँदा दुई पक्ष बीच विवाद चल्यो। विवादकै क्रममा थपलिया बोल्दा बोल्दै ढल्नु भएको थियो। उहाँलाई तत्काल मध्यपुर थिमी अस्पताल लगिएको थियो। अहिले उहाँ काठमाण्डुमै आराम गरिरहनु भएको छ। बागमती प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विवादका बीच घटेको यो घटनाले अहिले एमालेभित्र हलचल ल्याइरहेको छ। बागमतीको मुख्यमन्त्री बन्न दल नेता चितवनका थपलिया र भक्तपुरका किरण थापा बीच कड़ा प्रतिस्पर्धा चलिरहेको छ। थपलिया दलको नेता भए पनि उहाँलाई हटाएर अध्यक्ष ओलीसँग निकट सम्बन्ध बनाएका नयस बस्नेतका विश्वास पात्र थापा मुख्यमन्त्री बन्न चाहनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध अमेरिकाका 25 वटा राज्यले मुद्दा दायर गरेका छन्। त्यो राज्यहरूले 60 वटा व्यापारिक साझेदार देशबाट आयात हुने सामानमा लगाइएको 10-12% समग्र भन्सार शुल्कलाई चुनौती दिएका बीबीसीले जनाएको छ। उनीहरूले ट्रम्प प्रशासनको निर्णय मना मानेर कानून विपरीत रहेको बताउनुभयो। ट्रम्प प्रशासनले गएको जुलाईका महिनामा यी भन्सार शुल्कहरू लागू गरेको थियो। यस्ता बेलायत चीन र युरोपेली संघ लगायतका विभिन्न देशहरू समावेश रहेका छन्। इंग्ल्याण्डका मिडफिल्डर जोर्डन हेन्डरसन 2 वर्षको सम्झौतामा चेल्सीमा आबद्ध भएका छन्। ब्रेन्ट वर्डसँगको सम्झौतामा आपसी सहमति अन्त्य भएपछि 36 वर्षीय हेन्डरसन चेल्सी पुग्नु भएको हो। हेन्डरसनको कप्तानीमा लिभरपुलले प्रिमियर लीग, यूएफए च्याम्पियन्स लीग, एफए कप, 2 वटा लीग कप, यूएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि जितेको थियो।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 08-5020-16 फोन वा suluwasanews@gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु हालचाल सकियो। साँझ 7 बजेको सुरु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवा नमस्कार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्ताव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुर कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।
5: नागरिक सहायता कक्ष सञ्चालन हुन सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कर्णधार।
0: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौ, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
1: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
1: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
0: डिप्रेसन, मदिरा लागि औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको असफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न मन नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।

0: योनि हिंसाबाट बचौं र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: ए बाबु हजारो छ टच बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो। एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
0: नेपाल सरकार विज्ञापन हो।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
4: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।

0: इस्टाम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र शुष्क ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो, बाप रे अब चाहिँ के हुने हो,
8: खोइ के आयो त्यस्तो, यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यसो त जसले नि लेखिहाल्छ नि।
7: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ,
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन, शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
10: खै जन्म दर्ता दिनुहोस् त।
11: जन्म दर्ता गरेको छैन नि म्याडम।
10: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: हो र, मलाई त थाहा नै थिएन म्याडम।
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
11: पहिला कसैले भनेन
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
8: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: मरेँ के हो
1: हेरो त रगत रगत भयो चामो त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: सवारी साधनको इन्जिन र चेसिस रोजगणी सम्बन्धी सूचना आदरणीय सेवा ग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
5: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर

0: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन, उपचार हुन्छ?
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
3: तीन दिन भयो।
2: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
3: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युन्जन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
5: महिनावारीलाई मर्यादित गर्नु, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुण्डिएर वा सतमा बसेर यात्रा नगरौ, सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौ, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
9: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
9: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
9: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवै जना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
4: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
0: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
2: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
0: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
2: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बालबालिकाले लागु औषध दुरूपयोगबाट बचाऊ।
1: लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा

0: कन्या समय दिने गरौं, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा सारी सन्देश।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाउ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन
4: बोर्ड। धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Wherever you are, stay connected with... Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
4: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
4: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
3: शर्तहरू लागू हुनेछन्
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: नेपाल दर्पणमा अब खबरको सिलसिला प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गरेका छन् प्रतिपक्षी दल कांग्रेसका सांसद निष्कल राईले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो उहाँले यो घटनाको बारेमा सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्षलाई कार्यवाही गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ त्यस्तै एमालेका सांसद गुरूप्रसाद बरालले यस्ता घटना पुनः दोहोरिन नदिन र त्यसमा संलग्न दोषीलाई कानूनी दायरामा ल्याई विधिको शासन कायम गर्न निष्पक्ष छानबिन हुनुपर्ने धारणा राख्नुभयो नेकपाका सांसद बलावती शर्माले सुनसरीमा भएको घटनालाई सबै पक्ष मिलेर रोकथाम गर्न निकै सराहनीय भएको भन्दै यो घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो उहाँले पीड़ित नागरिकले प्रधानमन्त्रीको भौतिक उपस्थिति खोजिरहेको भन्दै घटनाप्रति सरकार जिम्मेवार हुनुपर्नेमा जोड़ दिनुभयो त्यस्तै नवलपरासीको सुस्तामा भएको भूमि समस्याको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उहाँले समाधानका पक्षमा पहल गर्न सरकारसँग अनुरोध गर्नुभयो श्रम संस्कृति पार्टीका सांसद हर्क चाम्पाङ राईले पनि सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै आउँदा दिनमा त्यस्तो हुन नदिन आवश्यक वातावरण तयार गर्नुपर्नेमा जोड़ दिनुभयो सांसद डाक्टर अमरेश कुमार सिंहले सुनसरी सहितका क्षेत्रमा केही दिन अघि भएको घटना समाधानमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभएको छ उहाँले तराई मधेसमा हुने आन्दोलन घटना र विवादमा सधैँ गोली चलाउने गरिएको आरोप लगाउँदै यसलाई रोक्नुपर्ने बताउनु भएको छ
7: यसैबीच सुनसरीको कप्तान गज्न भएको साउन 10 गते आइतबार राति भएको घटनामा घाइते अर्का एक युवाको पनि ज्यान गएको छ जिल्ला प्रहरी परिषद काठमाडौँका अनुसार दिवानगंज 3 का घाइते 22 वर्षका रविन्द्र कुमार मेहताको त्रिवेशी सेना अस्पताल महाराजगंजमा उपचारको क्रममा आज बिहान ज्यान गएको हो यसै कप्तानगंज घटनामा ज्यान गुमाउनेको संख्या 3 जना पुगेको छ भने सिराहामा ज्यान गुमाएका 1 जना सहित 4 जना पुगेको छ सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा युवाहरूको समूह बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर 10 जना गम्भीर घाइते भएका थिए घाइते मध्ये यसअघि दिवानगंज 4 का 25 वर्षीय ओम प्रकाश मेहता र दिवानगंज 3 का 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गइसकेको थियो अरू घाइतेहरूको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ यही घटनाको विरोधमा सिराहाको गोल बजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो गृह मन्त्रालयले घटना छानबिनका लागि सहसचिव पुष्पराज साईको नेतृत्वमा उच्च स्तरीय समिति गठन गरेको थियो यो समितिले गोल बजारमा पुगेर अध्ययन थालेको छ यस्तै आज ज्यान गुमाएका रविन्द्र कुमारका परिवारले पनि पूर्व सहमति अनुसार नै सरकारको तर्फबाट राहत सहायता पाउने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ आफन्तले सब बुझ्न नमानेपछि प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले अपील मार्फत सरकारले पूर्व सहमति अनुसार नै राहत र सहायता उपलब्ध गराउने बताउनु भएको छ साथै प्रशासनले संयमता अपनाउन पनि सबै पक्षलाई आग्रह गरेको छ
6: खाना पकाउने ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न उपभोक्ता अधिकार कर्मी र अरू सरकारवाला निकायले नेपाल आयल निगमलाई सुझाव दिएका छन्। अहिले बजारमा खाना पकाउने ग्यासको चरम अभाव छ। आज बसेको संसदको उद्योग वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठकमा उपभोक्ता अधिकार कर्मीले निगमले उचित व्यवस्थापन गर्न नसकेको बताएका छन्। बैठकमा उपभोक्ता अधिकार कर्मी माधव तिमिर सिन्हाले घरमा ग्यास स्टक भए घाम पानी नभनी कोही पनि रित्तो सिलिण्डर बोकेर लाइन लाग्ने थिएनन् भन्नुभएको छ। निगमले ग्यास वितरणलाई पारदर्शी बनाउँदै दीर्घकालीन समाधान खोज्नुपर्नेमा उहाँको जोड़ छ। त्यस्तै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्द्रले सरकारको नीतिका कारण बजारमा ग्यासको हाकार भएको दावी गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले ग्यास अभाव नभए पनि वितरण प्रणालीमा देखिएको समस्याका कारण अभाव देखिएको बताउनु भएको छ। आधा सिलिण्डर ग्यास वितरणको क्रममा अधिकांश उपभोक्ताले ग्यास नभरेको उहाँले बताउनुभयो। भोलि ग्यास वितरण गर्न थालेपछि बजारमा 81 सिलिण्डर आउँदा वितरणमा चाप बढ़ेको उहाँको तर्क छ। यसअघि मासिक 46-47 हजार मेट्रिक टनको हारिमा रहेको ग्यासको माग अहिले बढ़ेर झण्डै 60 हजार मेट्रिक टन पुगेको उहाँले बताउनुभयो। उहाँले इण्डियन आयल कर्पोरेशनसँग कम्तीमा एकदेखि डेढ़ महिनासम्मको लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिनुभएको छ। सचिव दुवाडीका अनुसार काठमाडौँ उपत्यका सहित 28 जिल्लामा ग्यासको केही समस्या देखिएको छ। यसअघि समितिका सभापति रहबर अन्सारीले एलपी ग्यास सिलिण्डरको तत्काल म्यापिङ गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ। समितिको आज बसेको बैठकमा उहाँले एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न देशभर रहेका झण्डै 1,75,00,000 ग्यास सिलिण्डरको म्यापिङ गर्न निर्देशन दिनुभएको हो। सभापति अन्सारीले 17 दिन अघि नै सिलिण्डर म्यापिङ गर्न निर्देशन दिएको भए पनि त्यसको कार्यान्वयन नभएको बताउनुभयो। समितिको गतिसँग तालमेल गर्न नसक्ने हो भने जिम्मेवारीबाट अलग हुन आयल निगमको नेतृत्वलाई उहाँले चेतावनी समेत दिनुभएको छ।
7: यसैबीच ग्यास अभावको समस्या समाधान लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पनि छलफल भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा अहिले ग्यास अभाव हुनुको कारण विश्लेषण सहित समाधानका लागि सम्बद्ध मन्त्रालय विभाग ग्यास उद्योगी तथा व्यवसायीको भूमिकाबारे समीक्षा गरिएको थियो। आउँदो मुख्य चाड पर्व दशैं तिहारमा हुने उच्च मागले ध्यानमा राखेर अबका 3 महिनासम्म हरेक महिना 50,000 मेट्रिक टन भन्दा धेरै आयात गर्ने व्यवस्था मिलाउने निर्णय समेत भएको छ।
6: नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि आज भएको दफावार छलफलमा संचालक समितिको संरचनाको विषयमा सहमति जुटेको छ। विधेयकको दफा 10 केन्द्रित रहे भएको छलफलमा राष्ट्र बैंकको संचालक समिति 7 सदस्य रहने गरी सहमति भएको समितिका सचिव लक्ष्मण अर्यालले बताउनुभयो। जस अनुसार बैंकमा 2 डेपुटी गवर्नर रहने वर्तमान व्यवस्थालाई यथावत राखिएको छ भने संचालक समितिमा अर्थ सचिवको उपस्थिति रहने प्रावधानमा पनि सहमति जुटेको छ। संचालक समितिमा रहने 3 स्वतन्त्र संचालक मध्ये कम्तीमा 1 महिला अनिवार्य हुनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ। आजको बैठकले संचालक समितिको समावेशी र व्यावसायिक स्वरूपलाई सुदृढ़ बनाउने उद्देश्यका साथ सहमति कायम गरेको हो।
7: नेपाली कांग्रेसका सांसद भीष्मराज आङदम्यले सुकुम्बासी र भूमिहीन नागरिकको समस्या समाधानका लागि सरकारसँग 7 दिनभित्र एकीकृत कार्ययोजना माग गर्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उहाँले सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले अमानवीय व्यवहार गरेको भन्दै सरकारको आलोचना गर्नुभयो। प्रस्ताव प्रस्तुत गर्ने क्रममा सांसद आङदम्यले वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको ग्यारेन्टी गर्न माग गर्नुभयो। यस्तै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले पहिचान भइसकेका 12,00,000 भन्दा धेरै भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई तत्काल लाल पूर्जा वितरण गर्न सरकारसँग माग गर्नुभयो। अर्यालले सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नु केवल राजनीतिक विषय मात्र नभई सामाजिक न्यायको महत्वपूर्ण मुद्दा पनि भएको बताउनुभयो। सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई एकैसाथ सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै अर्यालले बाँकी रहेकाहरूको पहिचानको कामलाई पनि तत्काल अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
6: सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग आज भेट गरी प्रदेशको विकास, सुशासन र समसामयिक राजनैतिक विषयमा छलफल गरेका छन्। आज सिंहदरबारमा भएको सामूहिक भेटवार्तामा सुदूरपश्चिम प्रदेशका विद्यमान समस्या र सरकारका गतिविधिबारे कुराकानी भएको हो। विशेष गरी गेटाको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई यथाशीघ्र संचालनमा ल्याई देशकै शैक्षिक हब बनाउनु पर्नेमा सांसद बहादुरले जोड़ दिएका छन्। सांसद केपी खनालका अनुसार भेटमा किसानका लागि मलको उपलब्धता, विद्युतीकरण, सड़क दुर्घटना न्यूनीकरण, नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण र हुलाकी सड़क लगायतका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले सांसदहरूलाई सदनमा समन्वित भएर प्रस्तुत हुन र प्रतिपक्षले उठाएका विषयको जिम्मेवारीपूर्वक जवाब दिन पनि आग्रह गर्नुभएको छ। सांसद हरिमोहन भण्डारीले प्रधानमन्त्रीलाई सदनमा नियमित उपस्थित भए सार्वजनिक महत्वका विषयमा सम्बोधन गर्न आग्रह गरिएको जानकारी दिनुभयो। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा एन्टिस्मिक भेनमको अभाव र आपूर्ति व्यवस्थापन बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
8: चौबिस गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-6601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333 493-555।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी घटनाको न्यायिक छानबिन गर्न सांसदहरूको माग, अफवाह फैलाउनेलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण, कप्तानगंजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो, अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न नेपाल आयल निगमलाई, ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न आयल निगमलाई सुझाव, सिलिण्डरको तत्काल म्यापिङ गर्न उद्योग समितिका सभापति अन्सारीको निर्देशन, अबको 3 महिना मासिक 50,000 मेट्रिक टन भन्दा धेरै ग्यास आयात गर्ने सरकारको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी प्रसंग। देशभर सर्पदंश उपचारका लागि अति आवश्यक मानिएको एन्टी स्नेक भेनमको अभाव भएको छ। अस्पताल र सर्पदंश केन्द्रमा एन्टी स्नेक भेनम नहुँदा प्रभावित टाढा टाढा धाउनुपर्ने अवस्था सृजना भएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले अहिले 1,269 भाइल सर्पदंश उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनम मौजात रहेको जानकारी दिनुभएको छ। आजको विश्वा बैठकमा बोल्दै उहाँले देशभर केन्द्रीय स्टोरमा 138, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रमा 444 र स्वास्थ्य कार्यालयमा 222, सर्पदंश उपचार केन्द्रमा 465 गरी जम्मा 1,269 भाइल सर्पदंश उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनम मौजात रहेको बताउनुभयो। यो उपलब्ध भाइल एन्टी स्नेक भेनमबाट 850 सर्पदंश बिरामीको उपचार गर्न सकिने प्राविधिक अनुमान छ। सर्पदंश अर्थात सर्पले टोकेमा सकेसम्म छिटो उपचारका लागि बिरामीलाई स्वास्थ्य संस्थामा पुर्याउनु पर्ने हुन्छ। आजको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा रेबिस संक्रमणको विषयमा पनि सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद लेखचन्द थापाले पाँच थर जिल्लाका विभिन्न क्षेत्रमा रेबिस संक्रमण फैलिएको भन्दै रोकथामका लागि सरकारसँग आग्रह गर्नुभयो।
6: मनसून र गर्मीको यो बेला सर्पदंशका घटना बढ़ने गरेका छन्। तर पछिल्लो समय सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने औषधि एन्टी स्नेक भेनमको अभाव छ। औषधि अभावले सर्पदंशका बिरामीको उपचारमा कठिनाई हुने गरेको छ। सर्पदंश अंशका बिरामीलाई चाहिने एन्टी स्नेक भेनम कुकुरको टोकाएपछि लगाउनु पर्ने रेबिज विरूद्धको औषधि लगायतको अभाव देखिएको छ। यसै विषयमा साथी कृष्ण शर्माले पटक पटक अत्यावश्यक औषधिको अभाव हुनुको मुख्य कारण के हो भनेर स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई सोध्नु भएको छ।
14: अहिले हामीसँग सर्पदंशको उपचारको लागि सबै संस्थामा उत्तिकै मात्रामा सर्पदंशको प्रतिनिधि रहेको अवस्था छैन, तर कुनै ठाउँमा अलिकति बढी भएको कुनै ठाउँमा कम छ भने त्यो बढी भएको ठाउँबाट त्यसरी व्यवस्थापन गरेका छौँ भने चाँडै नै हामीले खरिद गरेको एएसपीएस आज भने अगस्तको 4 तारिक भयो, 9 तारिकसम्ममा काठमाडौँमा आइपुग्ने भन्ने छ, खरिद भइसकेका छ सबै कुरा छ, हामीले 10-11 तारिकसम्म सबै संस्थाहरूमा पठाउन सक्छौ र पर्याप्त हुन्छ।
15: यसअघि पनि जस्तो क्यान्सरको औषधिको पनि त्यस्तै अभाव थियो, रेबिस विरुद्धको खोपको अभाव पनि खट्कियो, अहिले एन्टी स्नेकको स्थिति पनि त्यस्तै बन्यो, यसको पछाडिका कारणहरू हामीले पूर्व तयारी नगर्नु नै हो कि खासमा के हो त?
14: होइन, त्यो सबैको आफआफ्नो फरक फरक कारण छ, एउटै कारणले त्यस्तो भएको भन्ने पनि छैन, अर्को चाहिँ अभाव नभइकन पनि अभाव भएको हल्ला खल्ला हुने खालको चाहिँ हामीले देखिरहेका छौँ कति विषय वस्तुहरूमा, जस्तो रेबिजको भ्याक्सिनको सन्दर्भमा रेबिजको भ्याक्सिन हामीसँग थियो नभएको होइन तर अभाव भनेर धेरै आयो कुराहरू, पछिल्लो समय हामीले खरिद गरेर ठूलो मात्रामा रेबिजको व्यवस्थापन पनि गरेका छौँ, अहिले त्यसमा समस्या रहेको कुरा भएन। क्यान्सरको विषयको अर्कै विषय भयो, त्यो हाम्रो बसभन्दा बाहिर रहेको विषयवस्तु भयो, खरिद गर्दा पनि नपाउने विषयहरू रह्यो, बजार मूल्य अन्तर्राष्ट्रिय रूपमा परेको प्रभावले परेको विषय भयो भने सर्पदंशको उपचारको हकमा हामीले पटक पटक टेन्डर गर्दाखेरि पनि आवेदन गर्नेहरूको अलिकति ढिलो नआइपुग्ने कारणले गर्दा धेरै पछिको टेन्डर पछि रेन्जको पनि सर्पदंशको पनि अलिकति ढिलो त्यसले गर्दा मात्रै भएको हो, तर अभाव भन्ने कुरा त्यसरी पुरै उपचारै प्रभावित हुने गरी भन्ने कुरा छैन, एउटा क्यान्सरको औषधि अलिकति उपचारमा उपलब्ध हुने कुरा बजारमा उपलब्ध हो, त्यो पनि सरकारले आफैले निशुल्क रूपमा रेबिजको भ्याक्सिन सर्पदंशको औषधि जस्तो उपलब्ध गराउने निशुल्क उपलब्ध गराउने सूचीमा होइन, क्यान्सरको चाहिँ बजारमा उपलब्ध गराउने हो, हामी सेवा लिनुपर्नेहरूले आफैले खरिद गरेर उपचार गर्ने हो, त्यसमा बजारमा अलिकति समस्या भएको थियो त्यसलाई पनि सहजीकरण गरेका छौँ। सर्पदंशको उपचारको हकमा अहिले यो हप्तालाई अलिकति चुनौतीपूर्ण हामीलाई छ, हामी सबै कुरा टुङ्गिसकेका छ, यो हप्ताभित्रमा सबै कुरा सहज हुन्छ,
15: एक हप्ता चाहिँ कुर्नै पर्छ,
14: एक हप्ताभित्रमा हामीले अलिकति बढी भएको सर्पदंशको उपचार गर्नुपर्ने औषधि बढी भएको संस्थाबाट कम भएको संस्थामा त्यसरी व्यवस्थापन गरेका छौँ, त्यसरी कुर्न पर्छ भन्दा पनि सबै संस्थामा प्रशस्त मात्रामा नरहेको अवस्था चाहिँ हो, तर उपचारै प्रभावित हुने गरी हामीले व्यवस्थापन गर्न नसकिने गरी चाहिँ भइसकेको हो।
7: उहाँहरू स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला विराटनगरका व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा खानतासी गरेको विषयमा कोशी प्रदेश प्रहरी कार्यालयले मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी कवित कटवालसँग 24 घण्टे लिखित स्पष्टीकरणमा आएको छ। हिजो विराटनगर महानगरपालिका नम्बर 7 रहेको मुन्दडाको घरमा प्रहरी ठूलो संख्यामा जनशक्ति परिचालन गरी खानतलासी गरेको थियो। प्रदेश प्रहरी कार्यालयले प्रहरी परिचालनको वैधता निर्णय प्रक्रिया र कानूनी प्रक्रिया पुर्याए नपुर्याएको विषयमा गम्भीर प्रश्न उठाउँदै 24 घण्टाभित्र आवश्यक प्रमाण र अभिलेख सहित जवाब पेश गर्न निर्देशन दिएको हो। प्रदेश प्रहरीले अपराध सम्बन्धी प्रमाण नपाइए पनि ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको आवश्यकता र औचित्य के थियो र त्यो घटनाले उद्योगी व्यापारी र सर्वसाधारणमा परेको प्रभावबारे जिल्ला प्रहरी प्रमुखको धारणा पनि माएको छ। चित्त विरूद्ध स्पष्टीकरण नआए प्रहरी ऐन तथा नियमावली अनुसार विभागीय कार्यवाही अघि बढ़ाउने चेतावनी दिएको छ।
6: महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ज्यान जोखिममा परेका 2 महिलाको हवाई उद्धार गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। अस्ति साउन 17 गते संखुवा सभाको खादबारी नगरपालिका 1 की 33 वर्षीय पर्वा ढुङ्गनाको नवजात शिशुलाई जन्म दिएपछि अत्याधिक रक्तस्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। डाक्टरको सिफारिशका आधारमा उहाँलाई तत्काल हवाई उद्धार गरी परोपकार स्त्री तथा प्रसूति गृह थापाथली काठमाडौँमा ल्याइएको हो। ढुङ्गनाको विशेषज्ञ डाक्टरको निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। त्यसै गरी हिजो जुम्लाको चन्दननाथ नगरपालिका निवासी 28 वर्षीय काशीकला धरलाको गर्भमै शिशुको ज्यान गएपछि उहाँको पनि स्वास्थ्य जोखिमपूर्ण बनेको थियो। धरलालाई तत्काल हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा ल्याइ विशेषज्ञ उपचार भइरहेको छ। दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीले समयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत निशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गन्तव्य Dermadent Nepal Hair Transplant Skin and Aesthetic Dental Clinic and Implant Center
16: Dermadent ma upalabdha cha sampurna danta upachar seva niyamit daant jaanch scaling tatha polishing filling root canal daant nikalne dental implant dekhi aakarshak muskan ka lagi aavashyak sampurna upachar anubhavi danta chikitsak bata
3: daant sambandhi sampurna jankari ka lagi aajai sampark garnuhos
16: Dermadent Nepal Hair Transplant Skin and Aesthetic Dental Clinic and Implant Center Patton Hospital Road Laganghel Samparka 01-54-56 WhatsApp 98-65-44-96

0: ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले ओह्रालो लागेको छ। शेयर बजार प्रतिशत निफ्टी आज 21.15 अंकले घटेर 2663.18 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूहको शेयर 1% भन्दा धेरै ओह्रालो लागेको छ। आज 213 कम्पनी शेयर घटेकामा 59 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर झण्डै 13.5% घटेको छ। समग्रमा बजार ओह्राल लागेको दिन एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। आज नेपाली कारोबार रकम पनि घटेको छ। हिजो 4.57 अर्ब रूपियाँको कारोबार भएकोमा आज 343 कम्पनीको 1,07,00,000 कित्ता शेयर 4.07 अर्ब रूपियाँमा किनबेच भएको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद इन्दिरा राणा मगरले पाकिस्तानको ब्रोडपिक हिम पहिरोमा परेर ज्यान गुमाएका आरोही निर्मल पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको हो। गएको बिहिबार आरोहणको क्रममा हिम पहिरोमा परेका पूर्जाको शव भेटिएको छ।
3: अहिले बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा अरू प्रदेशका 1-2 ठाउँमा पानी परिरहेको छ। अस्ति र हिजोको भन्दा मनसून केही निष्क्रिय भए पनि आज 1-2 ठाउँमा मध्यम तथा केही ठाउँमा सामान्य पानी परिरहेको हो। बितेको 24 घण्टामा भने मध्य प्रदेश बाहेकका प्रदेशका धेरैसो ठाउँमा ठूलो पानी परेको छ। सबैभन्दा धेरै जाजरकोटमा 138 मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा मधेस र प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
2: न्यूनतम पारिश्रमिकको निर्धारण र श्रम शोषणको अन्त्य लगायत 15 बुधे माग राखेर गएको बिहिबार साउन 14 गतेदेखि आमरण अनशनरत स्टाफ नर्स ज्योति राणा भाटको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले आज काठमाण्डुमा प्रदर्शन गरेका छन्। नर्स राणा भाटको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन र उहाँका जायज मागहरूको शीघ्र सम्बोधनका लागि दवाब दिने उद्देश्यले काठमाण्डु उपत्यका नर्स तथा स्वास्थ्यकर्मीहरूले वीर अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्। उनीहरूले नर्स बचाउ, स्वास्थ्य बचाउ, सम्मानजनक सेवा सुविधाको सुनिश्चितता गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। स्वास्थ्यकर्मीहरूले राणा भाटको जीवन रक्षाका लागि सरकारलाई तत्काल सार्थक वार्ता र सहमति गर्न आग्रह समेत गरेका छन्।
3: सर्वोच्च अदालतका मिसिलमा क्षति पुगेका कारण लक्ष्य अनुसारको मुद्दा फर्सेट हुन कठिन देखिएको छ। आर्थिक वर्ष 2082-83 अदालतले 27,467 मुद्दा फर्सेट गर्न सकेन। न्यायालयमा गएको भदौ 24 गते भएको आगजनले मिसिलमा क्षति पुग्न गएका कारण दर्ता भएका मध्ये 11,469 मुद्दा मात्र फर्सेट भएका थिए। अदालतले गएको आर्थिक वर्षमा 19,769 मुद्दा फर्सेट गर्ने लक्ष्य राखेको थियो। यो वर्ष अदालतमा सबै गरी 38,936 मुद्दा दर्ता भएका थिए। अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले गएको भदौ 24 गते नवयुवा आन्दोलनको क्रममा अदालतमा आगजनी भई क्षति पुग्न गएकाले लामो समयसम्म इजलास बस्न नसकेको र मिसिल पत्ता लगाउन कठिनाई भएकाले मुद्दा फर्सेटमा ढिलाइ भएको जानकारी दिनुभयो।
2: नेपाल प्रहरीले गएको वैशाख 1 गतेदेखि यता असार मसान्तसम्म देशभरबाट हातहतियार सम्बन्धी मुद्दामा संलग्न 84 जनालाई पक्राउ गरेको छ। 3 महिनामा काठमाडौँ उपत्यकाबाट 8, कोशी प्रदेशबाट 14, मधेसबाट 11, बागमतीबाट 5, गण्डकीबाट 18, लुम्बिनीबाट 13, कर्णालीबाट 10 र सुदूरपश्चिम प्रदेशबाट 5 जना पक्राउ परेका हुन्। पक्राउ परेकाहरूबाट 67 थान हातहतियार बरामद भएको छ। अवैध हातहतियार नियन्त्रण तथा कारोबारलाई निस्तेज गर्न देशभरि नै विशेष अभियान सञ्चालन गरिरहेको नेपाल प्रहरीले जनाएको छ। अवैध हातहतियार कतै लुकाइराखेको थाहा भएमा सूचना दिन र अवैध हतियार बुझाउन समेत प्रहरीको अनुरोध छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। बंगलादेशले निर्वाचनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीबाट गर्न लागेको भर्चुअल सम्बोधनबारे भारतसँग आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको छ। साथै बंगलादेशले भएको व्यक्तिलाई राजनीतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी पनि दिएको समाचार संस्था रोइटर्सले जनाएको छ। नयाँ दिल्लीमा फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एशिया एफसीसीएसए ले आयोजना गर्ने अगस्त पाँचको कार्यक्रममा हसिनाको प्रस्तावित सहभागिताप्रति बंगलादेशको यो पहिलो आधिकारिक प्रतिक्रिया हो। एफसीसीएसए ले जनाए अनुसार 78 वर्षकी हसिनाले आफ्ना छोरा सजीव वाजिद जोई र अन्य वक्ताहरूसँगै भिडियो लिंक मार्फत नयाँ दिल्लीको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ। सन् 2024 अगस्तमा विद्यार्थी नेतृत्वको आन्दोलनका कारण बंगलादेशबाट भागेपछि भारतमा बस्दै आएकी हसिनालाई भारतबाट सुपुर्दगी गराउन बंगलादेशले प्रयास गरिरहेका बेला यो विषय चर्चामा आएको हो। आफू विरूद्ध विभिन्न मुद्दाहरू दर्ता भए पनि हसिनाले आउँदो डिसेम्बरमा बंगलादेश फर्कने योजना रहेको बताउनु भएको छ।
2: विदेशकै अर्को खबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध अमेरिकाका 25 राज्यले मुद्दा दायर गरेका छन्। ती राज्यहरूले 60 व्यापारिक साझेदार देशबाट आयात हुने सामानमा लगाएको 10-12% भन्सार शुल्कलाई चुनौती दिएका बीबीसीले जनाएको छ। उनीहरूले ट्रम्प प्रशासनको निर्णय मनोमानी र कानून विपरीत रहेको बताएका छन्। ट्रम्प प्रशासनले गएको जुलाई महिनामा यी भन्सार शुल्कहरू लागू गरेको थियो। यसमा बेलायत, चीन र युरोपियन संघ लगायत विभिन्न देशहरू समावेश छन्। अमेरिकी सरकारका अनुसार यी देशहरूले जबरजस्ती श्रम प्रयोग गरी उत्पादन गरिएका सामानको आयात रोक्न पर्याप्त कदम चालेका छैनन्। व्हाइट हाउसका प्रवक्ता कुश देसाईले अमेरिकाले आफ्नो अधिकार प्रयोग गर्दै यो कदम चालिरहेको बताउनु भएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। इंग्ल्याण्डका पूर्व कप्तान बेन स्टोक्सले भविष्यमा राष्ट्रिय टोलीको प्रशिक्षक बन्न आफू इच्छुक रहेको बताएका छन्। फर द लभ अफ क्रिकेट पोडकास्टमा बोल्दै 35 स्टोक्सले ह्यारी ब्रुक आफ्नो उत्तराधिकारीका रूपमा इंग्ल्याण्डको टेस्ट कप्तान नबनेकोमा आश्चर्य र जो रूटलाई त्यो जिम्मेवारी दिएकोमा चिन्ता व्यक्त पनि गरेका छन्। सन् 2022 इंग्ल्याण्डको टेस्ट टोलीको कप्तान रहेका स्टोक्सले गएको जूनमा न्यूजील्याण्डसँगको श्रृंखलाको तेस्रो तथा अन्तिम टेस्ट चलिरहँदा अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्याशित रूपमा सन्यासको घोषणा गरेका थिए। लन्डनको एक नाइट क्लबमा भएको घटनाका कारण न्यूजील्याण्डसँगको दोस्रो टेस्ट गुमाएको केही हप्तामै उनले सन्यासको घोषणा गरेका थिए। स्टोक्सले सन् 2027 एसिएसका लागि आफ्नो सन्यास उल्टाउन सक्ने सुझावहरूलाई पनि अस्वीकार गरेका छन्। टेस्ट कप्तानका रूपमा रूटको पहिलो कार्यकाल सन् 2017 2022 थियो र उनले इंग्ल्याण्डको नेतृत्व गर्दै 65 खेलमा कृतिमानी 27 जित निकालेका छन्।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
3: सुनसरी घटनाको न्यायिक छानबिन गर्न सांसदहरूको माग, अपभाव फैलाउनेलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण। कप्तानगंजमा भएको घटनामा घाइते भएका अर्का एकजनाको पनि ज्यान गयो।
2: स्वभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव। सिलिण्डरको तत्काल म्यापिङ गर्न उद्योग समितिका सभापति अन्सारीको निर्देशन। अबको 3 महिना मासिक 50,000 मेट्रिक टन भन्दा धेरै आयात गर्ने सरकारको निर्णय।
3: सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम अभाव। 1,269 भाइल मात्रै मौजदात, उपचारै प्रभावित हुने अवस्था नभएको सरकारको दावी।
2: हसिनाले नयाँ दिल्लीबाट सम्बोधन गर्न लागेको बारे बंगलादेशले भारतसँग धारणा माग्यो। राजनैतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी।
3: र भविष्यमा इंग्ल्याण्डको प्रशिक्षक बन्ने

0: द्यातीवाला दी मार्गदर्शन रेडियो नेनी चुकै नसुं नला मुआवे द्यातीवी मोलम थोपनांग वचु द्यातीवाला आरो उरतम शिरुत नसुं दाकु दी दसला छेतुपिवे शेवी छोपा मार्गदर्शन रेडियो TWR नेपाल GPO बक्स नम्बर 8975 EPC बक्स नम्बर 2561 काठमाडौँ नेपाल फोन नम्बर 01559103 मोबाइल नम्बर 9813300690 व्हाट्सएप नम्बर 9813300690 लोङसाङ दाकुदी दसला छेथुप्नो माथ्यो सेक्ला तेरीला तसिदिले जय मसे
1: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेखे
2: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
1: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैन नि सक्दैन अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
3: अङ्कल अङ्कल आउनुहोस् बाटो कटाइदिन्छु
4: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
5: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
1: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
7: अरूको सम्मान गरौ सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
10: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
10: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
9: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
10: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
9: कहाँ जाने दिदी उपप्रमुखलाई नमस्कार उपप्रमुख
10: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
10: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ हतार नगरौँ न साथीहरू बन्छ
11: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु
10: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
11: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
9: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
12: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागि उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह
13: गरौती हेर न क्या खतरा समाचार आइसक्यो बाप्रे अब चाहिँ के हुने हो
14: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले नि लेखिहाल्छ नि
13: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीको चाहिँ
14: तिमीलाई थाहा थिएन
13: थाहा थिएन
14: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा
7: वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
13: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
17: हेलो बहिनी, सन्चै छौ?
16: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
17: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
16: आहा, अनि हुलाकमा पो जानु?
17: हो नि, हुलाकमा जाऊ न।
16: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
17: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
16: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
17: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
16: ए, शहरमा मात्र होला नि?
17: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
16: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार विज्ञापन हो।
18: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर। बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका प्रधानहार।
19: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
18: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
19: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
18: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?

0: सुधीहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
1: टर्च बालेर जाऊ।
2: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
1: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन हो।
5: यदि तपाईँको बच्चामा जन्मसाथ पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वर्णय स्थापना केन्द्र एसआरडीसी काफ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068,
5: अङ्कमा 9852557068।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक
1: सूचना।
2: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 प्राविधिक प्रमुख 9852 सूचना अधिकारी 9852 र काउन्टर 0382204030।
2: समयमै महसुल दिनौ, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्या दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएच प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गते।

0: देखि रजिस्ट्रेशन फारम भनिमा 2083 साल मंगसिर मसान्त सम्म।
1: थप जानकारी का लागि सम्पर्क नम्बरहरु 9851001056 9841663537 र 0385204056। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुलेखे मिक्स 1.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.sulekhim.com बाट संसारभर एक साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं रेविका राईसँगै अंजु कार्की सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू सोलुखुममा पशु विवादका क्रममा कुटपिटबाट घाइते वृद्धको उपचारको क्रममा मृत्यु आरोपित पक्राउ खुम्बुपासी नामुमा विपद व्यवस्थापनका लागि 1.50 करोड़ बजेट विनियोजन ब्रोडपिटमा 10 नेपाली आर्मीको मृत्यु सगरमाथा का डीसी 14 देखि डीसी 15 का विपद पशिकै ठूलो क्षति सन्देरी प्यासा विद्युत कम्पनीद्वारा विद्युत महसुल र सेवामा भ्याट लागू सांसद प्रकाश सिंह कार्कीद्वारा सोलुखुम्बुको हवाई समस्याबारे सरकारको ध्यानकर्षण नियमित उडान र नयाँ विमानस्थल निर्माणको माग हिमालयहरूमै निर्मल पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग सुकुमवासी र भूमिहीनको समस्या समाधानका लागि 7 दिनभित्र स्पष्ट कार्ययोजनाको माग सुनसरी घटनाको न्यायिक छानबिन गर्न माग आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश ट्रम्पको नयाँ भन्सार शुल्क विरूद्ध 25 वटा राज्यले मुद्दा दायर गरे भारतको बिहार रमा प्रशान्त किशोरको ऐतिहासिक जीत भाजपाको गढ फत्कियो र राष्ट्रिय टोली छाडेर क्लब फुटबलमा बुक्सी स्टारको नयाँ छात यात्रा
1: ए बाबु मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाछो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ।

0: सवर सुंगेल उद्देश्यहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98443982, 98247718, 98443049696 र 98163314. आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा।
2: स्थानीय खबर
1: सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 1 लुदुमा नातिको नारायण पूजामा पुगेको एक वृद्धको कोटपेटबाट घाइते भएकाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका करिब 50 वर्षीय कृष्ण गोपाल विश्वकर्मा रहनु भएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक नवीन राजपुरा थोकीका अनुसार साउन 18 गते नातिको नारायण पूजामा गएका विश्वकर्मामाथि आपसी विवादका क्रममा कुटपिट भएको थियो। मादक पदार्थ सेवन गरेका आरोपित प्रसाद विश्वकर्माले हातैले मुख नाक आँखामा प्रहार गर्दा कृष्ण गोपाल गम्भीर घाइते हुनु भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटनामा कुनै पनि धारिलो तथा अन्य हतियार प्रयोग नगरी केवल हातैले कुटपिट गरिएको उल्लेख गरिएको छ। कुटपिटबाट गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ताक्सिङमा भर्ना गरिएको थियो। सोही स्वास्थ्य केन्द्रमा उपचारको क्रममा साउन 19 गते दिउँसो 1 बजे उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे साउन 19 गते प्रहरी चौकी नुनथलामा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएको थियो। अनुसन्धानको टोली नेतृत्वकर्ता एवं सूचना अधिकारी निर्मल थापाका अनुसार कुटपिटमा संलग्न आरोपित प्रसाद विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। हाल प्रहरीले घटनास्थलको मुचुल्का उठाउने काम गरिरहेको छ भने सबलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल फापो ल्याउने तयारी भइरहेको छ। घटनाका सम्बन्धमा मृतकका परिवारबाट किटानी जहरी आउन बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
3: सोलुखुम्बु स्थित सल्लेरी चाल्सा विद्युत कम्पनी लिमिटेडले विद्युत महसुली न्यूनतम शुल्क डिमाण्ड शुल्क तथा कम्पनीद्वारा प्रभाव गरिने अन्य सम्पूर्ण वस्तु तथा सेवाहरूमा मूल्य वृद्धि कर भ्याट लागू गरेको छ। नेपाल सरकारको गत जेठ 15 गतेको बजेट वक्तव्य मार्फत विद्युत ऊर्जामा भ्याट लागू गर्ने घोषणा गरेसँगै कम्पनी अनिवार्य रूपमा भ्याटमा दर्ता भई यही साउन 1 गतेदेखि नै लागू हुने गरी यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। कम्पनीले सूचना जारी गरी सरकारको ऐन नियम र निर्णयलाई पूर्ण रूपमा पालन गर्दै साउन महिनादेखि नै नयाँ कर संरचनामा कायम गरेको जनाएको छ। नयाँ व्यवस्था अनुसार ग्राहस्थ वर्गका ग्राहकहरूमा हकमा 50 युनिटसम्मको विद्युत खपतमा कुनै भ्याट लाग्ने छैन भने 50 युनिट भन्दा माथिको खपतमा थप युनिटमा मात्र 5% भ्याट थपिनेछ। सामुदायिक थोक उपभोक्तालाई भने भ्याटमा पूर्ण छूट दिइएको छ। ग्राहक र सामुदायिक थोक उपभोक्ता बाहेक अन्य सम्पूर्ण वर्गका ग्राहकहरूलाई विद्युत महसुलमा 13% भ्याट अनिवार्य गरियो। यसै गरी विद्युत महसुल बाहेक कम्पनीले उपलब्ध गराउने अन्य सम्पूर्ण वस्तु तथा सेवाहरूमा भने सबै वर्गका ग्राहकहरूका लागि 13% भ्याट लागू हुनेछ। कम्पनीले आफ्ना सम्पूर्ण व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी स्थित कार्यालयमा उपस्थित भई विवरणहरू अत्यावधिक गराउन र कम्पनीबाट जारी हुने कर विजर ट्याक्स इनभोइस लिन अनुरोध गरेको छ। साथै भ्याट शुल्कमा कुनै छूट वा जरिवाना लागू नहुने स्पष्ट पारिएको छ।
1: भौगोलिक हिसाबले अत्यन्तै संवेदनशील तथा बाढ़ी र पहिरोकोट छ जोखिममा रहेको सोलुखुम्बुको खुम्बुवासी लामो गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि विपद व्यवस्थापन शीर्षकमा 1,50,000 बजेट विनियोजन गरेको छ। गाउँपालिकाले गत आर्थिक वर्ष 2082-83 पनि विपद कोषमा 1 करोड़ बजेट छुट्याएर विपद पूर्व तयारी तथा प्रतिपारिका गतिविधिलाई तीव्रता दिएको व्याकरण अधिकृत सरस्वती केसीले जानकारी दिनुभएको छ। वहाँका अनुसार हिमाली भूगोल, हिमाली तालहरू, पुरानो जमीनका उच्च कारण रहेका विभिन्न बस्ती र पर्यटकीय पदमार्गहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै गाउँपालिकाले विशेष ध्यान दिएको छ। खुम्बु क्षेत्रमा विशेष गरी हिमताल फुट्न सक्ने सम्भाव्य जोखिमलाई मध्यनजर गर्दै वडा नम्बर 3, 4, 5 सबै बस्तीलाई उच्च सतर्कतामा राखिएको छ। गाउँपालिकाका विभिन्न वडामा फरक फरक किसिमका प्राकृतिक विपदको खतरा रहेको छ। जसअनुसार वडा नम्बर 1 को थाम डाँडादेखि छेउबाससम्मको पर्यटकीय पदमार्ग तथा फाले खोप बस्ती पहिरोको उच्च जोखिममा रहेको छ भने वडा नम्बर 2 स्थित सुर्के बस्ती नदीको बहाव बढ्न साथ बाढ़ीको प्रत्यक्ष जोखिममा पर्ने अवस्था रहेको गाउँपालिकाले जनाएको छ। यस्तै मनसून तथा भारी वर्षाका कारण वडा नम्बर 3 को टोकटोक, छुर्सेमा, चुकुममा र जोरसल्ले लगायतका बस्तीहरू तथा पर्यटकीय पदमार्गहरू निरन्तर प्रभावित हुँदै आएको छ। बाढ़ी पहिरोले नियमित क्षति पुर्याउने भएकाले यी क्षेत्रमा नियमित पुनर्निर्माण तथा मर्मत सम्हारको कार्य गरिरहनु पर्ने बाध्यता रहेको अधिकृत केसीले बताउनु भएको छ। यस्तै वडा नम्बर 4 अन्तर्गत पर्ने दोलेमा फोर्चे, पाङ्गोचे, मंगोला तथा फुलगी थाना लगायतका बस्ती तथा पदमार्गमा पनि बारम्बार क्षति पुग्ने गरेको छ। उता वडा नम्बर 5 को थामे बस्ती बाढ़ी र पहिरोको निकै उच्च जोखिममा रहेको छ भने निम्सुङ, फुटेन, चोमेर, पार, साङ्गो, थामे, तोङ तथा साम्गे लगायतका स्थान तथा पर्यटकीय पदमार्गमा समेत पहिरोले निरन्तर क्षति पुर्याउँदै आएको छ। यसरी सम्पूर्ण वडाहरू प्राकृतिक विपत्तिको चपेटामा पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिकाले आपतकालीन राहत तथा उद्धारका लागि पूर्व तयारी सोधो र विविध सामग्री खरिद गरी वितरण समेत गरिसकेको छ। स्थानीय सुरक्षालाई सुदृढ बनाउन गाउँपालिकाले 10 र 2 अट्ने विभिन्न क्षमताका त्रिपाल तथा ट्रेन, प्राथमिक उपचारका पेटिका, गोलो तथा चारकुने साबेल, 3 ठूला घन कम्बल, आरी, धार, अड्याउने पाटी, अग्निशामक यन्त्र, गम्बुट, बन्चारो तथा आगो निभाउने विशेष बन्चारोको समेत व्यवस्था गरेको छ। यसका साथै फलामु चाल्ने छड, क्याराबियन पंजा, आरोहण सुरक्षा सामग्री, भूपग्रह ट्राकिङ उपकरण तथा आगो निभाउने ओझा जस्ता अत्याधुनिक तथा अत्यावश्यक विपद व्यवस्थापनका सामग्रीको व्यवस्थापन गरी विपद प्रतिकार क्षमतालाई बलियो बनाएको गाउँपालिकाले जनाएको छ। ब्रोड पीक हिमालमा कीर्तिमानधारी नेपालीहरूसहित 2 मृत्यु भएको घटनालाई सगरमाथामा सन् 2014 र सन् 2015 लगातार भएको 2 भिन्न घातक दुर्घटनापछि नेपाली पर्वतारोहण समुदायले सामना गरेको सबैभन्दा ठूलो विपदका रूपमा हेरिएको छ। नेपाल पर्वतारोहण संघ एनएमएका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाको अनुसार पाकिस्तानमा गएको यो हिम पहिरो व्यवसायका आरोहणका समयमा नेपाली आरोही समुदायले देश बाहिर देखेका सबैभन्दा ठूलो एकल घटना हो। उहाँले समग्रमै पनि यो घटना सन् 2014-15 पछिको सबैभन्दा खराब दुर्घटना भएको बताउनु भएको छ। उहाँका अनुसार पाकिस्तानका हिमालहरूमा लामो अनुभव र ज्ञान भए तापनि नेपाली आरोहीलाई यसपटक भाग्यले साथी दिएको छैन। उहाँले त्यहाँका हिमालहरूमा हिम पहिरो आइरहने र छिटो छिटो मौसम फेरबदल भइरहने कुरा दुर्लभ नभएको र पर्वतारोहीले त्यहाँ अनुसार आफ्नो तयारी गरे पनि तापनि यसपटक उनीहरूले नियतिलाई टाढ्न नसकेको बताउनु भएको छ। नेपालमा सन् 1990 दशकबाट अग्ला हिमाल आरोहण हुन थालेको इतिहास छ र सन् 1953 सगरमाथाको पहिलो सफल आरोहण भएपछि खुम्बु क्षेत्रमा पर्वतारोहणका गतिविधि वात्तिक बढ़ेको थियो। तर त्यसअघि समेत नेपाली आरोहणले अन्य देशमा भएका हिमाल आरोहणका हिस्सा हुने क्रममा ठूला ठूला विपदमा परेर ज्यान गुमाएका थिए। यस घटनाले 12 अघि फर्केर हेर्दा सन् 2014 पनि सगरमाथा आदर्श शिविरभन्दा थोरै माथिपट्टि खुम्बु आइसफलमा हिम पहिरो जाँदा 16 आरोहीहरूको मृत्यु भएको थियो। पर्वतारोहण क्षेत्रका अनुसन्धानकर्ता अनिश ढालका अनुसार ब्रोडपिक दुर्घटनामा मृत्यु हुनेहरूमा विश्व स्तरमै विशेष पहिचान बनाएका व्यक्तिहरू हुनुले उनीहरूको रिक्तता पर्वतारोहण जगतमा झन बढ़ता महसुस हुनेछ। उहाँले पूरा पर्वतारोहण जगतलाई यस घटनाले हिमालमा निर्णायक कोही हुन्छ भने त्यो हिमाल नै हुन्छ भन्ने निर्मम तथ्यपूर्ण सम्झाएको बताउनु भएको छ। प्रतिनिधि सभाको शून्य समयमा सोलुखुम्बुका सांसद प्रकाश सिंह कार्कीले जिल्लाको पर्यटन प्रबन्धन तथा हवाई यातायातको समस्याबारे सरकारको ध्यानाकर्षण गराउनु भएको छ। देशको राजस्वमा पर्यटन मार्फत ठूलो योगदान पुर्याउने सोलुखुम्बु अझै पनि आधारभूत पूर्वाधारको अभावमा रहेको समेत उहाँले बताउनु भएको छ। लोकला विमानस्थलमा निजी कम्पनीको मात्रै उडान हुने, भाडामा एकरूपता नभएको तथा उडान अनियमित हुँदा पर्यटक तथा स्थानीयले शास्ति भोग्नु परेको उहाँले बताउनु भएको छ। यसै खाप्लो विमानस्थलमा नियमित उडान नहुँदा स्थानीय नागरिक आकस्मिक उपचारका लागि महँगो हेलिकप्टर प्रयोग गर्न बाध्य भएकाले निजी कम्पनीहरूलाई उत्तरदायी बनाएर नियमित उडानको व्यवस्था मिलाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। यसै महाकुलुङ विमानस्थलको जग्गा प्राप्ति र निर्माण कार्य छिटो सक्न तथा निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नआएको काजल विमानस्थल सञ्चालनमा ल्याउन समेत उहाँले आग्रह गर्नुभएको छ। ट्विन्टर विमानस्थल बन्द हुने अवस्थामा पुगेकाले मध्यम खालका विमान उडान अवतरण गर्न सक्ने विमानस्थलको सम्भाव्यता अध्ययन गरी निर्माण गर्न समेत उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो।
2: सम्माननीय सभामुख महोदय, देशलाई पर्यटनबाट ठूलो आमदानी दिने सोलुखुम्बु आज पनि आधारभूत पूर्वाधारको अभावमा छ। लुक्ला विमानस्थलमा प्राइभेट कम्पनीहरूको मात्रै उडान हुने र भाडामा एकरूपता नभएको तथा उडान अनियमितताको कारण हजारौं पर्यटक र स्थानीय नागरिकले शास्ति भोग्नु परेको छ। त्यस्तै फाप्लो विमानस्थलमा जहाजको उडान नियमित नभएको कारण सोलुखुम्बुका नागरिक आज पनि आकस्मिक उपचारका लागि हेलिकप्टरको प्रयोग गर्न बाध्य छन्। नियमित उडानको लागि प्राइभेट कम्पनीहरूलाई पनि उत्तरदायी बनाएर फाप्लो विमानस्थलमा नियमित उडान राखेर नागरिकले सहज रूपमा काठमाडौँ आवत जावत गर्ने व्यवस्था गर्न अनुरोध गर्दछु। त्यस्तै महाकुलुङ विमानस्थल निर्माण गर्ने भनेर वर्षौंदेखि केही जग्गा प्राप्त भइसकेको, केही बाँकी रहेको छ। काँगेल विमानस्थल निर्माण भएर पनि सञ्चालन हुन सकेको छैन। यतातर्फ पनि ध्यान दिन र सोलुखुम्बुमा पर्यटन विकासलाई अझ बृहत्तर बनाउन ट्विनेटर विमान केही समयबाट बन्द हुने अवस्था रहेकोले मध्यम खालका विमानले उडान भर्न सक्ने विमानस्थलको सम्भाव्यता अध्ययन गरी
1: सोलु बितकुना नगरपालिकाले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका नागरिकहरूलाई सामाजिक तथा आर्थिक पूर्ण एकीकरण कार्यक्रम समावेश गराउने प्रक्रिया अघि बढ़ाएको छ। नगरभित्र फर्किएका युवाहरूले विदेशमा हासिल गरेको सीप पुजेर अनुभवलाई स्थानीय स्तरमा उपयोग गर्दै उनीहरूलाई नयाँ उद्यमशीलता र रोजगारका अवसरसँग जोड्ने लक्ष्यका साथ नगरपालिकाले यो कदम चालेको हो। पूर्ण एकीकरण कार्यक्रम सञ्चालनका लागि नगरभित्रका सबै वडा कार्यालयहरूलाई पत्र पठाउँदै वैदेशिक रोजगारीबाट फर्किएर फर्किएका हाल कुनै व्यवसाय वा उद्यम सञ्चालन गरिरहेका वा गर्न इच्छुक व्यक्तिहरूको यथार्थ विवरण पठाउन निर्देशन दिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापाद्वारा जारी पत्रचार अनुसार सबै वडाहरूलाई तोकेको ढाँचामा फर्किएका व्यक्तिहरूलाई नाम, थर, ठेगाना, सम्पर्क नम्बर, हाल सञ्चालनमा रहेको व्यवसाय वा रोजगारीको विवरण खोलाई 15 दिनभित्र रोजगार सीप तथा उद्यमशीलता केन्द्रमा उपलब्ध गराउन अनुरोध गरेको छ। नगरपालिकाको यो प्रयासले वैदेशिक रोजगारीबाट फर्किएका स्थानीय नागरिकहरूलाई आत्मनिर्भर बनाउन र आफ्नै ठाउँमा उद्यम सञ्चालन गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास दिएको छ। यस वर्ष लामो खडेरीका कारण ओखलढुङ्गामा धान रोपाई प्रभावित बनेको छ। कृषि ज्ञान केन्द्र ओखलढुङ्गाको तथ्याङ्क अनुसार जिल्लामा हालसम्म 96.84% मात्र धान रोपाई सम्पन्न भएको हो। गत वर्ष यही अवधिसम्म जिल्लाभर धान रोपाई 7% सम्पन्न भइसकेको थियो। धान जिल्लामा धान हुने खेती कुल 3,803 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 3,683 हेक्टरमा मात्र रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। असारदेखि परेको खडेरीका कारण पर्याप्त पानी नहुँदा सबै क्षेत्रमा रोपाई समयमा नै रोपाई गर्न नसकेको कृषि ज्ञान केन्द्र खरङ्गाका सूचना अधिकारी इन्द्र कुमार राईले बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपार्टी सांसद इन्दिरा राणा मगरले पाकिस्तानको बोटपिटमा हिमपहिरोमा परेर ज्यान गुमाएका नेपाली आर्मी निर्मल पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो। गत बिहिबार आरोहणका क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका पूर्जाको शव सोमबार भेटिएको थियो। सांसद राणा मगरले पूर्जाले आफ्नो साहसिक विश्वकृतिमा मार्फत नेपाललाई विश्वभर चिनाउन महत्वपूर्ण योगदान
3: भएको बताउनु भएको छ। उहाँले पूर्जा सहित बोटबिकमा हिम पहिरोमा परि ज्यान गुमाएकाहरूमा हार्दिक श्रद्धांजलि समेत व्यक्त गर्नुभएको छ। पूर्जाले सन् 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना भन्दा केही बढ़ी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। सुनसरीको कप्तानगंजमा भएको साउन 10 गते आइतबार राति भएको घटनामा घाइतेहरूका एक युवकको पनि ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार देवानगंज गाउँपालिका तीनका घाइते 22 वर्षीय रविन्द्र मेहताको त्रिवेद शिक्षण अस्पताल महारानगंजमा उपचारको क्रममा आज बिहान निधन भएको हो। यो सँगै कप्तानगंज घटनामा ज्यान गुमाउनेको संख्या 3 पुगेको छ भने सिरामा ज्यान गुमाएका एकजना सहित 4 जनाको ज्यान गएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजका युवाहरूको समावेश छदा हुँदा प्रहरीले गोली चलाएका लागेका 10 जना गम्भीर घाइते भएका थिए। घाइते मध्ये सगे देवानगंज 4 25 वर्षीय ओम प्रकाश मेहता, देवानगंज 3 22 वर्षीय जय प्रकाश मेहताको ज्यान गएको थियो। अरू घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सोही घटनाको विरोधमा सिराहाको गोल बजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पछिल्लो समय बजारमा देखेको खाना पकाउने एलपी ग्यास सिलिण्डर अभावको विषयमा व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बजारमा ग्यास अभाव हुनका कारण र समाधानका लागि सम्बन्ध मन्त्रालय विभाग उद्योगी तथा ग्यास वितरण व्यवसाय लगायतको भूमिका बारे छलफल भएको थियो। छलफलमा व्यवसायीहरूले बजारमा ग्यासको अभाव नभएको दावी गरेका छन्। मध्यपूर्वको द्वन्द्वपछि ग्यास आपूर्ति सहज गर्न सरकारले 7.1 किलोग्रामको आधा सिलिण्डर दिने गरेकोमा फेरि 14.2 किलोग्रामको भरि सिलिण्डर वितरण शुरू गर्दा बजारमा एकाएक माग बढ़ेको व्यवसायहरूको जिकिर रहेको छ। मुख्य सचिव कार्कीले ग्यास अभावको दीर्घकालीन समस्या समाधानका लागि सरकारवालासँग आउँदा दिनमा पनि छुट्टी ढंगले छलफल गरिराख्ने बताउनु भएको छ। एमपी ग्यास उद्योगसँग नेपालका अध्यक्ष कृष्ण भक्त श्रेष्ठले व्यवसायीहरूले पहिले भन्दा धेरै ग्यास आयात गरिरहेको भए पनि उपभोक्ताहरूले आवश्यक भन्दा धेरै भण्डारण गर्ने गरेकाले समस्या निम्तिएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गरेका छन्। प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसद निष्कल राईले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो। उहाँले यस्तो घटनाका बारेमा सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्षलाई कार्यवाही गर्न पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस्तै एमालेका सांसद गुरूप्रसाद बरालले यस्ता घटना फेरि दोहोरिन नदिन र त्यसमा संलग्न दोषीलाई कानूनी दायरामा ल्याई विधिको शासन कायम गर्न निष्पक्ष छानबिन हुनुपर्ने धारणा राख्नु भएको छ। नेकपाकी सांसद बलावती शर्माले सुनसरीमा भएको घटनालाई सबै पक्ष मिलेर रोकथाम गर्नु निकै सराहनीय भएको भन्दै घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्नु भएको छ। उहाँले पीड़ित नागरिकहरूले प्रधानमन्त्रीको भौतिक उपस्थिति खोजिरहेको भन्दै घटनाप्रति सरकार जिम्मेवार हुनुपर्नेमा जोड़ दिनुभएको छ। यस्तै नवलपरासीको सुस्तामा भएको भूमि समस्याका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै उहाँले समाधानका पक्षमा पहल गर्न सरकारसँग आग्रह गर्नुभएको छ। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ राईले सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै आउँदा दिनमा यस्तो हुन नदिन आवश्यक वातावरण तयार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सांसद डाक्टर अमरेश कुमार सिंहले सुनसरी सहितका क्षेत्रमा केही दिन अघि भएको घटना समाधानमा प्रधानमन्त्री बालेन्द्र शाह बालेन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले खेल्नु भएको भूमिकाको प्रशंसा गर्नु भएको छ। उहाँले तराई मधेसमा हुने आन्दोलन घटना र विवादमा सिधै गोली चलाउने गरेको आरोप लगाउँदै यसलाई रोक्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कांग्रेसका सांसद विष्णुराज आङदेवीले सुकुम्बासी र भूमिहीन नागरिकको समस्या समाधानका लागि सरकारसँग 7 दिनभित्र एकीकृत कार्ययोजना माग गर्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उहाँले सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले अमानवीय व्यवहार गरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। प्रस्तुत गर्ने क्रममा सांसद आङदेन्देले वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरे। उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनका ग्यारेन्टीको गर्न माग गर्नुभएको छ। त्यस्तै नेकपा एमाले संसदीय दलकी उपनेता पद्या अर्यालले पहिचान भइसकेका 12 लाख भन्दा धेरै भूमिहीन सुकुम्बासी र अवशेषित वासीलाई तत्काल लाल पूर्जा वितरण गर्न सरकारसँग माग गर्नुभएको छ। उहाँले सुकुम्बासी अवस्थित बसोबासको समस्या समाधान गर्नु केवल राजनीतिक विषय मात्र नभई सामाजिक न्यायको महत्वपूर्ण मुद्दा भएको बताउनु भएको छ। सरकारले आदिवासी जनजाति आयोगको 6 औं वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 प्रतिनिधि सभामा पेश गरेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुभिता गौतमले उक्त प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नु भएको हो। नेपालको संविधानको व्यवस्था अनुसार संवैधानिक निकायले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति मार्फत सरकारलाई बुझाउने र सरकारले सो प्रतिवेदन संसदमा पेश गर्ने प्रावधान रहेको छ। ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध अमेरिकाका 25 राज्यले मुद्दा दायर गरेका छन्। ती राज्यहरूले 60 व्यापारिक साझेदार देशबाट आयात हुने सामानमा ल्याएका 10-12.5% भन्सार शुल्कलाई चुनौती दिएको बीबीसीले जनाएको छ। उनीहरूको ट्रम्प प्रशासनको निर्णय मनमानी र कानून विपरीत रहेको बताएका छन्। ट्रम्प प्रशासनले गएको जुलाई महिनामा यी भन्सार शुल्कहरू लागू गरेको हो। यसमा बेलायत, चीन र युरोपेली संघ लगायतका विभिन्न देशहरू समावेश भएका छन्। भारतको बिहार राज्यको बाकेपुर विधानसभा क्षेत्रको उपनिर्वाचनमा जनस्वराज पार्टीका प्रमुख प्रशान्त किशोर अर्थात पीके विजय हुनु भएको छ। यो सँगै त्यस क्षेत्रमा भारतीय जनता पार्टी भाजपाको करिब 3 दशकदेखिको गढ़ भत्किएको छ। पहिला विभिन्न राजनीतिक दलका लागि चुनावी रणनीतिका रूपमा परिचित किशोरले पहिलो पटक प्रत्यक्ष चुनावमा उम्मेद्वारी दिएको बताइएको छ। भाजपाको बलियो आधार मानेको क्षेत्रमा विजय हासिल भएको हो। मागेपुर विधानसभा क्षेत्र लामो समयबाट भाजपा नेता नितिन नवीनको प्रभाव क्षेत्रको रूपमा पर्दै आएको थियो। नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको सीटमा भएको उपनिर्वाचनमा किशोरले जीत हासिल गर्नुभएको छ। दिल्लीको जन्तर मन्तरमा भएको विद्यार्थी आन्दोलन र नवयुवाको असन्तुष्टिले त्यस क्षेत्रको निर्वाचनमा ठूलो प्रभाव पारेको विश्लेषण गरिएको छ। केप भर्डेको प्रशिक्षक पेड्रो लैताओ ब्रिटो बुबिस्टा मोरक्कोको रेनेसा बोकार्डका मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उहाँले क्लबलाई 2 वर्ष सम्हाल्ने सम्झौता गरेका छन्। बुबिस्टाले पछिल्ला 6 वर्ष केप भर्डे राष्ट्रिय फुटबल टोलीको नेतृत्व गर्दै ऐतिहासिक सफलता दिलाएका थिए। उहाँको नेतृत्वमा टोलीले पहिलो पटक विश्वकपमा स्थान बनाएको र टोलीलाई नकआउट चरणसम्म पुर्याएको थियो। साथै सन् 2024 अफ्रिका कप अफ निसफमा टोली क्वार्टर फाइनलसम्म पुगेको थियो। खेल खबरसँगै सोलो समाचार सकियो। विदा हुन अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सोलुखुम्बुमा आपसी विवादको क्रममा कुटपिटबाट घाइते वृद्धको उपचारका क्रममा मृत्यु। आरोपी पक्राउ। खुम्बु पसाङ लामो विपद व्यवस्थापनका लागि 1,50,000 बजेट विनियोजन। ब्रोडपिकमा 10 नेपाली आरोहीको मृत्यु। सगरमाथामा सन् 2014-15 विपद पछिकै ठूलो क्षति। सन्धेरी चासा विद्युत कम्पनीद्वारा विद्युत महसुल र सेवामा भ्याट लागू। सांसद प्रकाश सिंह कार्कीद्वारा सोलुखुम्बुका हवाई समस्याबारे सरकारको ध्यानकर्षण। नियमित उडान र नयाँ विमानस्थल निर्माणको माग। हिमाल आरोही निर्मल पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग। सुकुम्बासी र भूमिहीनको समस्या समाधानका लागि 7 दिनभित्र स्पष्ट कार्ययोजनाको माग। संसदीय घटनाको न्यायिक छानबिन गर्न माग। आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश। ट्रम्पको नयाँ भन्सार शुल्क विरूद्ध 25 राज्यले मुद्दा दायर गरे। भारतको बिहार रमा प्रशान्त किशोरको ऐतिहासिक जीत। भाजपाको गढ भत्कियो। र राष्ट्रिय टोली छाडेर क्लब फुटबलमा व्यवस्थाको नयाँ यात्रा। हवस् त आज साँझ 7 बजेको सोलो समाचारबाट समाचार शाखाका सहकर्मीसँगै म रेविका विदा हुन्छ। भोलि बिहान 7 बजेको सोलो समाचारमा लिएर फेरि आउँछौ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी सूचना। अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: to your heart.
1: Solu FM 101.2 MHz.
2: श्रोतहरूको माग सिंहदरबारमा समस्या समाधानको प्रयास
3: इनपुटमा समस्या होइन हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ किन भन्दाखेरि इनपुटको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने इन्डियन ओइलले हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इनपुटमा समस्या छैन
2: पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न आदेश संगीत रोयल्टी विवादमा सर्वोच्चद्वारा एफएम रेडियोमाथि कार्यवाही रोक्न आदेश सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनापछिको सरकारी सहमति कार्यान्वयनको माग
4: तर भित्रभित्रै पोलेका घाउहरू लागेका चोटहरू ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन् सभामहोदय
2: लुम्बिनी सरकार विस्तारमा ढिलाइ विश्वासको मतपछि मात्रै मन्त्री परिषद पूर्ण हुने जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापनामा ढिलाइ थप जनशक्ति पठाउन सांसदको माग
5: जाजरकोटका भूकम्प पीड़ित कहिलेसम्म त्यो तहराभित्र बसिराख्ने हुन् म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु पठाइएको जनशक्ति पनि पर्याप्त मात्रामा छैन थप जनशक्ति पठाइयोस्
2: र काठमाडौँको बबरमहलमा ऐतिहासिक खेलकुद प्रदर्शनी शुरू नेपाली खेल क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने मन्त्री पोखरेलको प्रतिबद्धता
6: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: संचार माध्यमको स्वतन्त्रता र सर्जकको अधिकार दुवै लोकतान्त्रिक समाजका महत्वपूर्ण आधार हुन् संगीत रोयल्टी विवादमा सर्वोच्चको अन्तरिम आदेशले तत्कालको तनाव कम गर्ने काम गरेको छ अब रोयल्टी संकलन र वितरण प्रणालीलाई स्पष्ट मापदण्ड सहित व्यवस्थित बनाउन सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ कानूनी टकराव भन्दा सहमति र सहकार्यबाट समाधान खोज्नु नै दीर्घकालीन हितमा हुनेछ देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदा उपभोक्ताले खाली सिलिण्डर बुझाएर पनि सातदेखि दस दिनसम्म पालो कुर्नु परेको छ ग्यास अभावका कारण घर परिवार होटल व्यवसाय तथा डेरामा बस्नेहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन् कतिपय उपभोक्ता दाउरा प्रयोग गरेर खाना पकाउन बाध्य भएका छन् सल्याङ लमजुङ मनाङ गोर्खा लगायत जिल्लामा माग अनुसार ग्यास आपूर्ति हुन नसकेको व्यवसायहरूले बताएका छन् डिलरमा ग्यास आउने बित्तिकै सकिने भएकाले नाम दर्ता गरी र वितरण गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति समस्याबारे आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल समेत भएको छलफलमा नेपाल आयल निगममा सम्बन्धित मन्त्रालयका सचिव र ग्यास उद्योगी व्यवसायी थिए नेपाल आयल निगमले बजारमा ग्यासको वास्तविक अभाव नभएको उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर भण्डारण गर्दा माग बढ़ेको दावी गरेको छ बैठकमा उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीले आग्रह गर्नुभयो
3: यो ग्यासको बजारमा के देखियो भन्दाखेरि अलिकति इनपुटमा समस्या होइन हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ किन भन्दाखेरि इनपुटको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने इन्डियन ओइलले हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इनपुटमा समस्या छैन र नर्मल कन्ज्युम्सन जो हो त्योभन्दा हल्का बढी नै 5% बढी नै आएको छ तर इन्टरनल डिस्ट्रिब्युसन म्यानेजमेन्ट यो 7.1 अलिकति जाँदाखेरि 7.1 मान्छेहरूले के हो भन्दाखेरि डेली युजको लागि पनि त्यति रुचि नदेखाएर खाली सिलिण्डर पनि अलिकति होल्ड भइराखेको अवस्था र ती अब 14.2 आइराखेर सधैँ पाउँछ भने घरमा खाली छन् भने ती पनि भरिदिउन भन्ने टेन्डेन्सी पनि भयो कि जस्तो कता कता हामीलाई लाग्छ त्यो बजार अनुगमनमा जाने किसिमको कुराहरूले
2: त्यसैकै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान गर्न सरकारसँग माग गरेका थिए समिति सभापति रहबर अन्सारीले घरयासी र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यास छुट्टा छुट्टी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो मन्त्री गौरी कुमारीले ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले भारतबाट मासिक 50,000 मेट्रिक टन भन्दा बढ़ी ग्यास आयात भइरहेको भन्दै वितरण प्रणालीमा देखिएको समस्या केही दिनभित्र समाधान हुने दावी गर्नुभयो नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 20 रूपियाँले बढाएपछि आन्तरिक हवाई टिकटको भाडा पनि बढेको छ। निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 290 रूपियाँ कायम गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन शुल्क समायोजन गर्दै नयाँ भाडा दर लागू गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ धनगढ़ी रूटमा टिकट मूल्य 880 रूपियाँ बढ़ेर 11,000 रूपियाँ पुगेको छ। विराटनगर धनगढ़ी रूटमा सबैभन्दा बढ़ी 1,290 रूपियाँ, नेपालगंज भद्रपुरमा 1,170 रूपियाँ र जनकपुर धनगढ़ीमा 1,100 रूपियाँले भाड़ा वृद्धि भएको छ। त्यस्तै काठमाडौँ पोखरा 315 रूपियाँ, काठमाडौँ भैरव 410 रूपियाँ, काठमाडौँ नेपालगंज 655 रूपियाँ, काठमाडौँ विराटनगर 480 रूपियाँ तथा काठमाडौँ जनकपुर 260 रूपियाँले हवाई भाड़ा बढ़ेको प्राधिकरणले जनाएको छ। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छूट दिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई 3,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष आज उक्त आदेश दिएको हो। अदालतले प्रारम्भिक सुनवाईपछि अधिकारीलाई 3,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको भए पनि अधिकारी अन्य भ्रष्टाचार मुद्दामा पक्षका लागि थुनामा रहेकाले तत्काल रिहा हुने सम्भावना पनि कम छ। विशेष अदालतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित अन्य प्रतिवादीहरूको मुद्दाको सुनवाई भने जारी रहेको छ। सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका सदस्य एफएम रेडियोका संचालक व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन धरपटक नगर्न थुनामा नराख्न तथा यस सम्बन्धी कुनै कानूनी जटिलता सिर्जना नगर्न आपतकालीन अन्तरिम आदेश जारी गरेको छ। आज सर्वोच्च अदालतका न्यायाधीश डाक्टर नहकुर सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै उक्त आपतकालीन अन्तरिम आदेश जारी गरेको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोहरूमाथि धरपटक गर्ने, रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यस आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तीनका संचालक व्यवस्थापक तथा रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपटक गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ। सुनसरी घटनामा घाइते भई उपचार रविन्द्र मेहताको आज त्रिवी शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको छ। यो सँगै सुनसरी घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। मेहताको मृत्यु पछि अस्पतालले शव बुझ्न आग्रह गरे पनि आफन्तले गृहमन्त्री सुधन गुरूङ अस्पताल नआएसम्म शव नबुझ्ने आदान लिएका छन्। हाल मेहताका परिवार र गृहमन्त्री सुधन गुरूङ बीच महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता भइरहेको छ। वार्ताको निष्कर्ष भने आउन बाँकी रहेको छ। यसअघि गृहमन्त्री सुदन गुरूङले सुनसरी घटनाका विषयमा हिन्दू र मुस्लिम समुदायका नेताहरूसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए। यसैबीच प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी लगायतका जिल्लामा भएको सामाजिक सद्भाव विरूद्धको घटनाको सहमति कार्यान्वयनका लागि सरकारको ध्यान आकर्षण गराएका छन्। तीनजनाको मृत्यु हुने गरी भइएको दुई समुदायको झडपबीच सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरूङ गरेको 3 बुधे सहमति अक्षरांश कार्यान्वयनको माग गरेका हुन्। नेकपा एमाले सांसद गुरू प्रसाद बरालले कागजको सहमतिले मात्रै त्यहाँ शान्त पार्न नसक्ने भन्दै सरकारले पीड़ितका पक्षमा निर्णय गर्नुपर्ने माग गर्नुभयो।
4: तर भित्र भित्रै पोलेका घाउहरू, लागेका चोटहरू, ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन् सभा महोदय। त्यति मात्रै होइन, गृहमन्त्रीज्यूले गएर मृतकहरूका परिवारलाई भेटेर जे प्रयास गर्नुभयो यसले उनीहरूको मनलाई जित्न सकेको छैन। कानूनी रूपमा एउटा कागज खडा गर्नु भएको छ, तर विडम्बना, यो कागज खडा गर्दा पनि संवैधानिक प्रक्रिया, कानूनी प्रक्रिया, विगतका चलन र अभ्यासहरूभन्दा माथि उठेर उहाँले जे काम गर्नु भएको छ यो काम चलन त्यसै चल्दै नचलाएपछि चल्छ कसरी यसलाई संस्थागत रूपमा दिगो गर्न सकिन्छ यो गम्भीर प्रश्न छ
2: नेपाली कांग्रेसका सांसद निष्कल राईले घटनाको निष्पक्ष छानबिन सरकारले संयन्त्र गर्न नसक्ने भन्दै संसदीय समितिको माग गर्नुभएको छ उहाँले सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही र पीड़ितलाई न्याय दिन सरकारले गम्भीरता देखाउनु पर्ने बताउनुभयो
0: आन्दोलनरत पक्ष बीच भएको 13 बुझे सहमतिले केही गम्भीर प्रश्न उठाएको छ म कुनै पक्षको मागलाई पूर्वाग्रहपूर्वक अविष्कार गर्न चाहन्न तर धर्म राज्यको संवैधानिक चरित्र नागरिकता धार्मिक संस्था र आयोगहरूसँग सम्बन्धित विषयहरू कुनै एउटा पक्षसँग गरेको सहमतिबाट मात्र निष्कर्षमा पुग्न सक्ने सामान्य विषय होइनन् यस्ता प्रश्नमा सरकार सम्पूर्ण नागरिकको साझ अभिभावकको रूपमा देखिनुपर्छ एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफूलाई उपेक्षित असुरक्षित वा शंकाको दृष्टिले हेरेको अनुभव गर्नुहुँदैन शान्ति कायम गर्ने नाममा गरिएको सहमतिले अर्को असन्तोषको आधार तयार गर्नुहुँदैन
2: साझा खबरमा अब खेल खबर नेपाल ओलम्पिक संघ रहेको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी आजबाट बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ स्वर्गीय क्षितिज अरूण श्रेष्ठले सन् 1994 नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गर्नुभएको थियो शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले नेपाली खेलकुदको इतिहास बोकेको संग्रहालयलाई अझ व्यवस्थित गर्ने र यसका लागि सरकारले पनि सक्दो सहयोग गर्ने बताउनुभयो तीन दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली खेलकुदको इतिहास राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको सहभागिता र जितेको मेडलहरूदेखि ऐतिहासिक क्षणहरू समावेश सामग्रीहरू राखिएको छ
7: शिशुका लागि आमाको दूध अमृत समान तर कामकाजी महिलालाई स्तनपान गराउन समस्या
8: एकदमै गाह्रो हुन्छ अब यता काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दूधको लागि एकदमै उनी बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ
7: बढ्दो रोजगारी तर घट्दो स्तनपान किन रिपोर्ट सँगै घरलाई पहिरोबाट जोगाउन गर्नै पर्ने काम विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
9: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो मानवता नै सबै धर्मको मूल मर्म हो आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो
10: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं
11: मतभेद भए संवादबाट समाधान खोजौं सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं
9: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ
10: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील
12: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीहरू मात्रै दुस्किन्छौ
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
12: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई हुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
13: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
12: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
13: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गरौं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
12: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओएलसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
6: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
13: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रतिनिधि सभाको बैठकमा आज जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापना र पुननिर्माणका काममा ढिलाइ भएको विषय समेत सांसदले उठाएका छन्। सांसद पार्वती विकले जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापना र पुननिर्माण कार्य तीव्र बनाउन सरकारसँग माग गर्नुभएको छ। उहाँले पुननिर्माणका लागि परिचालन गरिएको जनशक्ति पर्याप्त नभएको भन्दै थप जनशक्ति खटाउन आग्रह गर्दै भूकम्प पीड़ित अझै कति समय टहरामै बस्नुपर्ने हो भन्ने प्रश्न उठाउनुभयो। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद विस्तार करिब एक सातापछि हुने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ। सरकारले विश्वासको मतका लागि आगामी सोमबार वा मंगलबार प्रदेश सभा बैठक बोलाउने तयारी गरेको छ। कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सत्ता साझेदार दलका केही प्रदेश सभा सदस्य विदेशमा रहेकाले विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि सरेको हो। सरकारका प्रवक्ता रामजी घिमिरेका अनुसार विश्वासको मतपछि मन्त्रालय बाँडफाँड टुंग्याएर नेकपा र जसपा नेपाललाई समेत समेट्दै मन्त्री परिषद विस्तारको तयारी गरिएको छ। शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरू गर्नु र छ महिनासम्म आमाको दूध मात्रै खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। तर पछिल्लो समय विशेष गरी कामकाजी महिलाको संख्या बढ़दै जाँदा चाहेर पनि नियमित स्तनपान गराउन नसक्ने अवस्था बढ़िरहेको छ। कतिपय आमाले दूध नआएको वा कामको चापका कारण बोतलको दूधमा भर पर्न थालेका छन्। आखिर कामकाजी महिलाले स्तनपान गराउन किन कठिनाई भोगिरहेका छन्?
14: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुत्केरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूधमा आएकाले बाध्य भएर बोतलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ।
15: सुरुम सुरुम त म दुधी नै आवाए अनि बोतलको दूध खुवाऊ अनि एक हप्ता बसे मैले धीरे धीरे आए लगाए तो मैले बिना बोतलको दूध मैले मोर दूध फिर नै पकड़त तो एक मैले अपन छे तो बोतलको दूध फिर खुवाइठू अपन फिर खुवाइठू।
14: बाँसगढीकै सृजना रसाइली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानुपर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
16: हामी चाहिँ अब अफिसमा काम गर्ने कारणले गर्दाखेरि बच्चालाई हेरी ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपय हुँदैन अनि एकदमै अब कुनामा हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ। बच्चालाई घरमै छोडेर आउँदाखेरि उनीहरूलाई बोतलको दुधहरू बाहिरको दुधहरू खुवाउनु पर्ने अवस्था हुन्छ अनि त्यसपछि अब घर पुग्दासम्म आफ्नो दुधहरू चाहिँ एकदमै गानिएर एकदमै साह्रो भएर थुनेलो समेत हुने भएको छ। एकदमै गाह्रो हुन्छ अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनी बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
14: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापाको पनि छ। सरकारले छुटकेरी विदा दिए पनि छ महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ। कार्यालयमा स्तनपान कक्ष शिशु सिहार कक्ष तथा स्तनपान मैत्री कार्यस्थलको अभावले आमा र शिशु दुवैले समस्या भोगिरहेको उहाँको गुनासो छ।
17: अब सबै अफिसहरूमा चाहिँ बच्चालाई के अरे स्तनपान कक्षहरू शिशु सिहार कक्षहरू हुँदैन। अब कामकाजी महिलाहरूलाई चाहिँ स्तनपान गराउँदाखेरि यो छ महिनासम्म चाहिँ गाह्रो नै हुने। सरकारले चाहिँ अब 98 दिन सुत्केरी विदा त दिएको छ तर यो चाहिँ पर्याप्त होइन। अब हामीले चाहिँ के अरे मातृ शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी हामीले छ महिनासम्म स्तनपान मात्र गराउने भन्ने छ तर हामी चाहिँ कामकाजी महिलाहरूले चाहिँ छ महिनासम्म पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनौ। किनभने चाहिँ अब हामीले त काम गर्नुपर्ने हुन्छ समय समयमा बच्चाहरूलाई हामीले त्यो दिनको लागि फुर्सद पनि हुँदैन। उसँग खेल्नु पर्ने उसँग हँसाउनु पर्ने अथवा उसँगै समय बिताउनु पर्ने हुन्छ। त्यो इच्छा हुँदा हुँदै पनि त्यो इच्छालाई चाहिँ मारेर चाहिँ हामीले अब आफ्नो कामलाई पनि समय दिएको हुन्छौँ होइन। त्यही भएर चाहिँ पूर्ण रूपमा उसलाई हामीले समय दिन सकेनौं कि जस्तो लाग्छ कतिखेर।
15: आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो। बच्चा दुई वर्षको हुँदा 80% दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सक्यो त्यति नै मानसिक विकास हुने बताउनुहुन्छ बाँसकडी नगर अस्पतालकी सिनियर रहनमी अस्मिता पौडेल।
18: आमाको दूधलाई अमृत समान नै मानिन्छ होइन। बच्चा रहेदेखि दुई वर्षसम्म 80% दिमाग बन्ने हो होइन। त्यो मध्येमा छ महिना जन्मदेखिबाट 6 महिनासम्म पनि त त्यसले केही प्रतिशत ओगटेको हुन्छ नि त। अब सबै सम्पूर्ण पौष्टिक तत्व चाहिँ दुधमा पाइन्छ। हामीले अरू केही खुवाउनै पर्दैन। बच्चाले 6 महिनासम्म आमाबाट लिएर आएको हुन्छ। 6 महिनासम्म बाहिरी कुराबाट उसलाई परिपूर्ति गर्नुपर्ने आवश्यकै हुँदैन। त्यही भएर चाहिँ यो एकदम आवश्यक पक्को हो।
15: नेपालले सन् 2030 6 महिनासम्म पुनः स्तनपान गराउने आमाको संख्या 90% पुर्याउने लक्ष्य राखेको छ। तर कामकाजी महिलाका लागि स्तनपान मैत्री कार्यस्थल पर्याप्त सुत्केरी विधा र परिवार तथा कार्यालयको सहयोग सुनिश्चित गर्न नसके त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ। शिशुको स्वस्थ भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिनु आजको आवश्यकता बनेको छ। बिन्दु चौधरी, सीआईएन रेडियो गुरुबाबा, बर्दिया।
19: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। घर बनाउने जग्गा र जग बलियो भए पहिरोको जोखिम कम हुने।
20: जग खार्नी भन्छ क्या हाम्रो पहाड़तिर। जग खार्ने ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पर्यो। अब तपाईँले चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
19: घर बनाउने सही स्थान पत्ता लगाउने सजिलो उपाय के होला? मौसम र मौसमी विपद बारेको सही जानकारी सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: खानेकुरा त सधैँ दिनै नखान्छ त होइन। मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?

0: गर्भवती हुँदा के खाने?
1: स्तनपानको मात्रा कसरी पुर्याउने?
0: शिशुलाई कहिलेदेखि थप खाना दिने?
1: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषण परिकार?
0: यसको जवाब अनुमानमा होइन,
1: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
0: रेडियो कार्यक्रम पोषण संवाद यूआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
1: सँगै सीआईएन को फेसबुक पेज, यूट्यूब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
4: पहिरोको जोखिमबाट बचाउन कस्तो स्थानमा घर बनाउने? पहिरोको जोखिम नहुने घरको जग कस्तो होला? नमस्कार, म सन्तोष गङ्गर। घर बलियो बनाउनलाई पहिला जग बलियो हुनुपर्छ भन्नु चाहिँ घर निर्माण गर्दा स्थान कस्तो हुन्छ भन्ने विषय पनि महत्वपूर्ण हुने विज्ञानको भनाइ छ। मुख्य गरी बर्खामा सामान्य भिरालो जमिनमा पनि पहिरोको जोखिम हुने भएकाले घर निर्माण गर्दा त्यस्तो स्थानको पहिचान गरी विज्ञको सल्लाह अनुसार घर निर्माण गर्नुपर्ने हुन्छ। घर निर्माण गर्दा जगको अवस्था कस्तो बनाउने, स्थानको छनौट र माटो कस्तो हुनुपर्छ, हामीले पहिरो विज्ञ डाक्टर वसन्त राज अधिकारीसँग कुराकानी गरेका छौं।
5: अब के भने म अघि नै निवेदन गरेँ, म गाउँमा जन्मेको मान्छे, हाम्रोमा चाहिँ के हुन्थ्यो भने यो असार आउनुभन्दा अगाडि चाहिँ त्यो कुलोहरू चाहिँ सफा गर्न जाने भन्ने हुन्थ्यो होइन। अनि त्यो चाहिँ गएपछि के हुन्छ भने पानी जुन बगेर चाहिँ प्राकृतिक रूपमा जता जाने हो त्यो खोल्सीबाट बगाइराखेको हुन्थ्यो नि त, खेतमा चाहिँ

0: चाहिँ पहिरोको सबभन्दा मूल मन्त्र हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ।
1: त्यसको लागि के उपाय छन् त पानी तर्काउने? एउटा त भलकुलोको कुरा भयो गर्यो भने अरू के?
0: अर्को कुरा चाहिँ तपाईँकोमा चिरा परेछ, जस्तै चिरा परेको जस्तो जमिन देखिन्छ भने त्यहाँ चाहिँ प्लास्टिक बिछ्याएर त्यहाँबाट पानी भित्र छिर्न नदिने। अर्को कुरा चाहिँ हामीले यो घाँस जुन घाँसहरू त्यस्तो रोप्ने त्यसले गर्दा चाहिँ त्यसले पनि क्षयीकरणबाट रोक्छ। अनि अर्को कुरा चाहिँ हामीले भिरालो जमिन छ भने अहिले हजुरले भने जस्तो टेरास हामी टार भन्छौँ खेतहरू बनाउने, त्यसले गर्दा चाहिँ के हुन्छ भने पानीले खोल्दै जाने क्रम चाहिँ कम हुन्छ किनभने पानी जम्मा हुने भयो नि त, अनि त्यो चाहिँ बिस्तारै पानी तल झर्दै झर्दै झर्दै झर्दै जाने भयो होइन। अनि अर्को कुरा चाहिँ जहाँबाट पानीले खोल्ने सुरु गरेछ नि त्यहीँनिर रोकिहाल्नुपर्छ कि, नत्र
1: चाहिँ
0: त्यसले रोकिहाल्नु पर्यो, नत्र चाहिँ त्यसले ठुलो बनाइदिन्छ होइन। त्यसले गर्दा चाहिँ माथिबाट माथिल्लो भेगबाट आउने पानीलाई आफ्ना परम्परागत ज्ञान र आफ्नो भूगोल अनुसार जहाँ जस्तो प्रविधिले गर्न सकिन्छ त्यही अनुसारले पानी तर्काउने।
1: मैले अर्को पनि देखेको थिएँ, यहाँलाई मैले कुरा सेयर गरिहालेँ, जस्तो अलिक भिरालो छ माटो बगिरहेछ भने त्यहाँनिर टिन हुन्छ नि, अहिले त सजिलोसँग पाउने सस्तो पनि पर्छ भनेर पनि होला सायद होइन, टिन ठाडो बनाएर राख्ने त्यहाँ माटोले पुग्दिने पनि गर्नुभएको देखाएको थियो कि, त्यो चाहिँ कतिको वैज्ञानिक हुन्छ?
0: अब त्यो चाहिँ मैले यसै भन्न सक्दिनँ हेर्नुहोस् होइन, किनभने त्यो मैले अघि नै भने नि पहिरोका विभिन्न प्रकारहरू र ठाउँ अनुसार फरक हुने भएको हुनाले, अब सामान्यतया पहिरो गएको ठाउँमा हामीले चाहिँ त्यो तिरपाल राखेर चाहिँ पानी भित्र नछिर्ने गरेर चाहिँ टालेर राखेको चाहिँ त धेरै ठाउँमा देखिएको पनि छ।
1: जस्तो तिरपालको कुरा गर्दाखेरि त्यो पहाड जस्तो अलिक भिरालो ठाउँमा चाहिँ ठुलै तिरपाल वारिपारी टाँगेर अनि त्यो उ गरिदिनु भएको पनि देखाएको थियो।
0: त्यो चाहिँ अल्पकालीन हो, त्यो अल्पकालीन किन भनेको अघि नै मैले भने नि त्यहाँ पानी छिरिसकेपछि त त्यसको त वेट बढ्छ भनेर मैले भनिरहेको छु नि त, त्यो कमजोर कम गर्नको लागि माथिबाट परेको पानीलाई त्यो जुन भत्केको जमिन छ त्योभन्दा तल फालिदियो भने त त्यहाँ हुन जम्मा हुन पाएन नि त, त्यसको लागि हो। तर त्यो अल्पकालीन हो, दीर्घकालीनको रूपमा त तपाईँले पानीको व्यवस्थापन र जमिनको व्यवस्थापन गर्नुपर्छ।
1: त्यो त धेरै ठाउँमा गरिरहेको हुन्छ कि तिरपालले टाँगेर भनेपछि त त्यस्तो बेलामा पानी भित्र छिरेन भने पनि पहिरो जाने जोखिम चाहिँ हुन्छ कि हुँदैन? त्यो
0: पहिरो जाने जोखिम हुन सक्छ, तर त्यसले पानीबाट हुने जुन जोखिम बढाउनुहुन्छ नि त्यो चाहिँ कम हुन्छ। त्यस कारण त्यो किन गरिरहेछौँ भन्ने कुरो बुझ्नु पर्यो अलिकति। एउटा कुरा चाहिँ हामीसँग पहिरो कस्तो भन्ने कुरो जानकारी नभएको र कसैले चाहिँ पानी जान दिएन भने चाहिँ पहिरो रोकिन्छ भनेर चाहिँ त्यस्तो गरेको पनि हुन सक्छ। दोस्रो कुरा चाहिँ त्यो पहिरो चाहिँ कस्तो भनेर थाहा भएको तर त्यो रोकथाम गर्न अलि धेरै पैसा चाहिने, जुन चाहिँ हामीसँग प्रविधि पनि तत्काल उपलब्ध नभएको र पैसा पनि नभए र अहिले तत्काल बचाइहालौँ त भनेर भन्ने। अनि तेस्रो कुरा चाहिँ अब तपाईँले लिन सक्ने ज्ञानको पहुँच चाहिँ एकदमै टाढा भएको भन्छ, अब के गर्ने त भन्छ, कमसेकम यसलाई ताल दियो भने पनि कमसेकम रोकिएला नि त भनेर अब अलिकति हाम्रो आफैले पनि गरेको ज्ञानहरू हुनसक्छ।
1: घरबाट हुँदाखेरि देखिन्छ कि बाटोमा हुँदा कहिले भिरालो छ अनि त्यो भिरालो जमिन चाहिँ काटेर तासेर थोरै स्पेस ठाउँ बनाएर त्यहाँ घर बनाउन सुरु गर्नु भएको धेरै देखिन्छ। एक ठाउँ त बनाउँदा बनाउँदै पहिरो खसेर रोकिएको पनि मैले देखाएको थिएँ कि, त्यो चाहिँ कतिको सही हुन्छ त्यस्तो गर्दाखेरि? अब घर लामो समयसम्म बचाउन सक्ने त पहिरो जाने जोखिम,
0: घरको ज खन्दाखेरि पछाडि कसरी काट्ने र अगाडि कसरी काट्ने यदि भिरालो जमिनमा गर्दै हुनुहुन्छ भने, र अगाडि काटेको ठाउँमा कसरी त्यसलाई जोगाउने र पछाडि काटेको ठाउँमा कसरी जोगाउने भन्ने कुरा सबभन्दा महत्वपूर्ण कुरा हुन्छ।
1: ख्याल गरियो भने घर बच्छ,
0: ख्याल गरेर तपाईँको चाहिँ जग बनाउनु, जग खार्नी भन्छ कि हाम्रो पहाडतिर, जग खार्नी ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पर्यो। अदरवाइज तपाईँले चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
1: त्यसो भए जग खार्दाखेरि चाहिँ के ध्यान दिने त?
0: जग खार्दाखेरि अघि नै मैले भने फेरि निवेदन गर्छु, सकेसम्म चाहिँ भिरालो जमिनमा घर नबनाउने।
1: नेपालको त धेरै ठाउँ भिरालै छ,
0: बनाउँदैछु त, नेपालमा चाहिँ धेरै बस्तीहरू पुराना पहिरोहरूमा बसेका छन्। भिरालो जमिनमा बनाउँदा पनि चट्टान भएको ठाउँमा छ भने त्यहाँ सुरक्षित मानिन्छ। चट्टान पनि अघि मैले भने जस्तो मक्किएको कुहिएको अथवा एकदमै टुक्रा टुक्रा भएर चाहिँ हामी फ्र्याक्चर भन्छौँ, त्यो चाहिँ एकदमै जोइन्टेड भएको ठाउँ छ भने चाहिँ त्यस्तोमा अलिक विचार गर्नु पर्यो,
1: थाहा
0: भइहाल्छ, मजाले थाहा हुन्छ होइन। पहिलो त्यस्तो ठाउँ, दोस्रो चाहिँ तपाईँको जमिनको बनोटै हेर्दै थाहा हुन्छ क्या, जस्तै तपाईँले कतै ठाउँमा आएर माथिबाट कुनै पहिरो ल्याएर माटो जम्मा गरेर राखेको छ अथवा एकदमै धेरै वर्षदेखि त्यहाँ चाहिँ जम्मा भएर बसेको छ र अहिलेसम्म पहिरो गएको देखिँदैन भने चाहिँ त्यस्तो ठाउँहरू सुरक्षित मानिन्छन् होइन। ती चाहिँ सामान्य कुराहरू, अघि मैले खोलाको नजिक बनाउनु भएन भने जस्तै, तर जग खाने बेलामा राम्रै भएको जमिनमा पनि जग खार्दा हामीले विचार गरिएन भने चाहिँ त्यही खारेको जमिनको पछाडिले चाहिँ घर पुग्दैन।
2: यो कुराकानी सँगै आजका लागि हिलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयवस्तुका साथ

0: हवाई ईन्धन महँगीसँगै आन्तरिक हवाई भाड़ा वृद्धि भएको छ। बजारमा ग्यासको हाहाकार, ग्यास वितरण तत्काल सहज बनाउन सांसदहरूको माग रहेको छ। उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीको आग्रह छ। विमानस्थल पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न विशेष अदालतको आदेश छ। सर्वोच्चले संगीत रोयल्टी विवादमा एफएम रेडियोमाथि कार्यवाही रोक्न आदेश दिएको छ। सांसदहरूले सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनापछिको सरकारी सहमति कार्यान्वयनको माग गरेका छन्। जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापनामा ढिलाई थप जनशक्ति पठाउन माग गरिएको छ। र काठमाण्डको बबरमहलमा ऐतिहासिक खेलकुद प्रदर्शनी शुरू, नेपाली खेल क्षेत्रको विकासमा कुनै पनि कसर बाँकी नराख्ने मन्त्री पोखरेलको प्रतिबद्धता रहेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
1: स्टूडियो टाइम रात को 8 बजे
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुकुंड नगर पालिका 5 सोलू खुम्बू।
3: Wherever you are, stay connected.

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: हरुको आकर्षण क्रमशः बढ्दै गएको छ। यो परिवर्तन एकाएक भएको होइन। यसका पछाडि आर्थिक, सामाजिक र भूराजनीतिक कारणहरुको संयुक्त प्रभाव रहेको देखिन्छ। खाडी देशहरुमा वर्षौंदेखि कायम न्यून ज्याला, सीमित श्रम अधिकार र कठोर कार्य वातावरणले धेरै श्रमिकहरुलाई वैकल्पिक गन्तव्य खोज्न प्रेरित गरेको छ। त्यसैगरी अमेरिका इरान द्वन्द्व जस्ता क्षेत्रीय अस्थिरता र सुरक्षा जोखिमले पनि खाडीप्रतिको आकर्षण केही हदसम्म घटाएको विश्लेषण गरिन्छ। यसको वरिपरि युरोपेली देशहरुले तुलनात्मक रूपमा राम्रो ज्याला, सुदृढ श्रम कानून, सामाजिक सुरक्षा र दीर्घकालीन बसोबासको सम्भावना प्रदान गर्दै आएकोले नेपाली युवा पुस्ताको ध्यान तानेका छन्। यससँगै पहिले खाड़ी त्यसपछि यूरोप भन्ने दुई चरणको आप्रवासन प्रवृत्ति पनि विस्तार हुँदै गएको पाइन्छ। धेरै श्रमिक खाड़ीमा केही वर्ष काम गरी अनुभव र पूँजी संकलन गरेपछि यूरोपतर्फ जाने प्रयास गरिरहेका छन्। यद्यपि गन्तव्य विविधीकरणले अवसरसँगै अनेक चुनौती र जोखिम पनि ल्याएको छ। भर्ना प्रक्रियामा बढ़दो लागत, शोषणमूलक भर्ती शुल्क, अनौपचारिक वा जोखिमपूर्ण मार्गबाट हुने आप्रवासन तथा नयाँ गन्तव्य देशहरूमा नेपाली दूतावास र श्रम सहचारीको सीमित उपस्थित जस्ता विषयले श्रमिकको सुरक्षा, अधिकार र संरक्षणबारे गम्भीर प्रश्न उठाइरहेका छन्। आजको देश परदेश हामी नेपाली श्रमिकको बदलिँदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्यबारे श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गर्दैछौ। कुराकानी शुरू गरौं। अहिलेको समयमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको रोजाईमा आएको परिवर्तनबाट
4: पक्कै पनि अब हाम्रो वैदेशिक रोजगार भन्ने बित्तिकै गन फ्रम मलेसिया गरेर यो सातवटा जुन देश छ, गल्फ पनि जीसीसीको छवटा देश र मलेसिया गरेर टोटल यो सातवटा देशमा नै हाम्रो एक किसिमको निर्भरता भने पनि हुन्छ हुन्थ्यो पहिला, किनभने 95% भन्दा बढी चाहिँ श्रम शक्तिहरू ती देशहरूकै लागि जारी हुन्थे सातवटा देशहरूको लागि। हालाकि 170 भन्दा बढी देशमा नेपालीहरू कार्यरत रहेको भनेर भनिन्छ। वैदेशिक रोजगारी विभागको वार्षिक तथ्याङ्कहरूलाई हेर्दाखेरिमा पनि कुनै पनि वर्षको वार्षिक वर्षभरिको मात्र हेर्दाखेरि पनि त्यो 100 सवा 100 भन्दा बढी देशमा हरेक वर्ष गएको देखिन्छ। तर सातवटा देशकै रेसियो चाहिँ 95% भन्दा बढीसम्मको संख्यालाई हिट गरी ल्याएको हुन्थ्यो भने पछिल्ला वर्षहरूमा अथवा अस्ति भर्खरै साल तमामी भएको हाम्रो आर्थिक वर्ष 2082-83 लागि पनि हेर्दाखेरिमा र पछिल्लो वर्षहरूको लागि हेर्दाखेरिमा चाहिँ यो जुन रेसियो छ, यो रेसियो चाहिँ

0: क्रम पहिलेर आइरहेको छ भने युरोप जापान कोरिया लगायतका कोरियाको त यो इपिएस सिस्टम छ, अब हुन त यो अर्को अर्को सिस्टमबाट पनि जानको लागि खुला गर्ने भन्ने जुन कुरा छ त्यसले गर्दा बिस्तारै बढ्दो भनेको खास गरिकन युरोपमा चाहिँ बढेको देखिन्छ र अरू गन्तव्यमा नै बिस्तारै बढेको देखिन्छ अनुपातिक हिसाबले। हालाकि संख्या चाहिँ गएको वर्षको मात्रै हेर्दाखेरिमा पनि 5 लाखभन्दा माथि नै फेरि पनि गल्फ र मलेसिया नै गएको देखिन्छ। त्यसो हुँदाहुँदै पनि अरू देशहरूमा नै बिस्तारै आकर्षण चाहिँ बढेको देखिन्छ र जाने क्रम चाहिँ बढेको देखिन्छ।
1: यो अघिल्लो वर्षमा कुराकानी गरौँ न, विशेष गरी अघिल्लो वर्षको दर हेर्दाखेरि खाडीको तुलनामा अरू क्षेत्रमा जानेहरूको संख्या चाहिँ कस्तो छ त्यो?
0: जस्तो हामीले हेर्दाखेरिमा यो युरोपियन देशहरू चाहिँ टप 10 भित्र आउने भनेको चाहिँ कहिले आउला र भने हात पनि लाग्थ्यो कहिले कहिले हामी वर्षदेखिको डेटाहरू खेलाइरहँदाखेरिमा। गत वर्षको चाहिँ रोमानिया नै टप 6 आइसकेका देखिन्छ, साइप्रस इभन यो टर्की अनि पोर्चुगल लगायतका देशहरू पनि उल्लेख्य संख्यामा चाहिँ ती देशहरूमा चाहिँ गएको देखिन्छ। त्यसले हेर्दाखेरिमा चाहिँ यो युरोपियन कन्ट्रीहरूमा चाहिँ के हबहरू के गेटवेहरू भनेको देखिन्छ। यो 2017-18 पोल्यान्ड चाहिँ एउटा मुख्य गेटवेको रूपमा देखिन्थ्यो भने पछिल्ला वर्षहरूमा चाहिँ रोमानिया चाहिँ एकदमै प्रमुख गन्तव्य देखिन्छ भनेदेखि यो साइप्रस लगायतका टर्की नै पनि हो, सेसल्स लगायतका देशहरू इभन यो हुनसक्छ यो टीआर र पीआर जो पर्मानेन्ट रेसिडेन्सीको बढी चाहना हुन्छ युरोपमा बसोबासै गर्ने परिवार लैजाने खालको भइदियो भने क्या गर्दा हुन्थ्यो भन्ने चाहनाहरू पनि कयौँमा देखेको छ र कतिपय मोटिभेटिङ फ्याक्टर पनि त्यो देखिन्छ। त्यो हिसाबले हेर्दाखेरिमा पोर्चुगल पछिल्ला वर्षहरूमा चाहिँ पोर्चुगलमा पनि त्यही हिसाबले जाने क्रम चाहिँ आकर्षण चाहिँ बढेकै देखिन्छ।
1: कुनै समयमा चाहिँ वैदेशिक रोजगारीमा त पनि सुरुमा पनि भन्नुभएको थियो खाडी देशहरूमा जानेको संख्या अलिकति बढ्यो थियो, अहिलेको समयमा चाहिँ युरोपका केही देशहरूमा पनि टप 10 स्थानमा चाहिँ परेका छन् भन्ने कुरा गर्दाखेरि गन्तव्य देशहरू अब डाइभर्ट हुने अवस्थामा भयो अथवा नयाँ गन्तव्यहरू बन्न लागेका छन् भनेर पनि बुझ्नुपर्ने हुन्छ।
0: एकदमै यसका पछाडिका केही कारणहरू छन्, त्यो कारणहरू चाहिँ एउटा दुईटा मात्रै नभएर जस्तो उदाहरणको लागि के हुनसक्छ भने 2-4 वर्ष बसेर गल्फ नै छैन मलेसिया नै छैन थोरै पैसा जोगाड पनि भयो

मा बसोबासै गर्नेहरुको संख्या क्रमश बढ्दै पनि गएको कारणले गर्दा आफ्ना नातागोताहरु गएको कारणले गर्दा यहाँ पनि यस्तो किसिमको काम त पाइन्छ नि, तिमी गल्फमै किन बस्छौ अथवा मलेसियामै किन बस्छौ, त्यति नै मेहनत गर्दाखेरि यहाँ अझ राम्रो कमाइ हुन्छ, उस्तै पर्यो भने यहाँ परिवारै लिएर आउन पनि सक्ने सम्भावनाहरू रहन्छ भन्ने यी खालका कनेक्सनहरू चाहिँ मुख्य रूपमा देखिन्छ। भने अर्को चाहिँ के पनि देखिन्छ भने पैसा पछिल्ला वर्षहरूमा हो कतिपयको चाहिँ वैदेशिक रोजगारीको क्रममा भने अनुसारको काम भने अनुसारको कमाई नहुँदाको कारणले गर्दाखेरिमा पहिला विदेश जानुभन्दा अगाडिको जस्तो आर्थिक वर्ष आर्थिक आफ्नो अवस्था थियो त्यो अवस्थाभन्दा अरू अवस्था खस्केर गएको बिग्रेर गएको पनि उदाहरणहरू समाजमा प्रशस्तै भेटिन्छन् वैदेशिक रोजगारको विफलताको कारणले गर्दा। तर सङ्घर्ष त छ, चुनौती पनि छ, गएको जाँदाखेरिमा जुन लिएको ऋण हुन्छ त्यो ऋण तिर्नको लागि नै लामो समय काम गरेको चाहिँ पैसा त्यसमा लगाउनु पर्ने हुन्छ र पनि केही पैसाहरू बचेको छ, अनि त्यो पैसाहरू बचाएर कतिपयले नेपालमै फर्केर केही उद्यम गर्छु अब भयो विदेश जान्न भन्नेहरू पनि हुनुहुन्छ भने कतिपय चाहिँ अलि पैसा जोगाड गर्न सके भने म आकर्षक गन्तव्य देश जान्छु अलिक ठुलो पैसा तिरेर भन्न भनिरहेछ। अनि युरोपहरू खास गरिकन अहिले पछिल्लो समयमा चाहिँ जो बढोत्तरी भएको चाहिँ जुन युरोप गन्तव्य छ त्यसको लागि चाहिँ अलिक ठुलो पैसा पनि चाहिने, पहिला पहिला वर्षहरूमा चाहिँ अब त्यतिको पैसा मसँग कहाँ हुन्छ र म जान सक्दिनँ, मैले रोज्ने त खाएर मलेसिया नै हो भन्ने पनि एउटा फ्याक्टर हो भनेदेखि अलिकति पैसा जोगाइसके पछाडि चाहिँ म एकर अलिकति जोगाएको पैसा अलिकति बरु ऋण थप्छु अनि म युरोपै जान्छु भन्ने यो फ्याक्टर पनि नपत्याउँदो तरिकाले यो फ्याक्टरले पनि काम गरेको देखिन्छ। भनेको कारणहरू विभिन्न हुन सक्छन् तर आकर्षण चाहिँ अरू देशहरूमा बिस्तारै बढ्दै गएको। अनि अर्को एउटा कारण चाहिँ खास गरिकन गल्फमा चाहिँ के भने जुन एभिएसिभ र एक्सप्लोइटेटिभ अवस्था छ नि

0: ह्युमन राइटका कुराहरू, एउटा फ्रिडमका कुराहरू अत्यन्तै कामी लाग्दो अवस्था पनि छ। फोर्स लेभलको अवस्थाहरू हुन्छन्, कतिपय अवस्थामा यो हेल्थ एन्ड सेफ्टीका कुराहरू पनि छन्, यो नागरिक तथा राजनीतिक अधिकारकै कुराहरू पनि छन्। ती अधिकारहरू प्राप्त गर्नको लागि त के कल्पना नै गर्न सक्ने अवस्थाहरू पनि छन्। त्यसले गर्दा भयो साह्रै समस्याले पिल्सेको थिएँ, यसलाई पनि मैले विकल्पको रूपमा माने, तर सकेसम्म चाहिँ योबाट उम्कन चाहन्छु भन्नेहरू चाहिँ अन्यत्र नै जान प्रयत्न गर्नुहुँदो रहेछ। त्यसैको परिणामस्वरूप नै पछिल्ला वर्षहरूमा चाहिँ अन्यत्र पनि फैलिँदै गएर जानुको कारण चाहिँ त्यो पनि रहेछ।
1: दक्षता अनुसारको स्तर वृद्धि भनेर बुझ्ने कि होइन, अब दक्षता त पुरानै जस्ताको तस्तै हो, अलिकति चाहना आकांक्षा चाहिँ अलिकति फराकिलो भएको भनेर बुझ्छ।
0: यसमा अर्को कारण एउटा दक्षता पनि हो, किनभने क्रमशः काम गर्दै जाँदाखेरि विदेश बुझियो नि, देश खाइसके देश खाएर शेष हुने भनेर भन्ने खालको जुन हाम्रो चलन चल्तीको भाषा छ नि, गएर कामहरू गरिसके पछाडि त्यो मल्टिनेसनल सेटअपहरूमा काम गरिसकेपछि विदेशको सिस्टमहरूमा काम गरिसके पछाडि चाहिँ दक्षता पनि बढ्दो रहेछ। एक अर्को चाहिँ के पनि छ भने नेपालमै पनि

0: सीप पनि हातमा भइसके पछाडि र अलिकति जोगाड गरेर पुँजी भनेको मतलब जुन विदेशी रोजगार जानको लागि तिर्नुपर्ने जुन लागत छ, हालांकि त्यो लागत कसले तिर्नुपर्ने भन्ने छुट्टै विषय छ, तर लागत त तिर्नु परेकै छ। त्यो लागत युरोपहरूको लागि गल्फ मलेसियाको तुलनामा अरू देशको लागि अलिक बढी नै पर्छ। त्यो लागतको पनि जोगाड अलिकति गरिसकेको र अलिकति सिप पनि भइसकेपछि आँट पनि आउँदो रहेछ। त्यो एउटा सिप पनि एउटा प्रमुख कारण चाहिँ हो।
1: अमेरिका इरानको युद्धको कारणले चाहिँ अलिकति सहयोग गर्यो भन्ने मिल्छ कि मिल्दैन?
0: अब यो कस्तो हुँदो रहेछ भने मान्छेसँग विकल्प नभइसके पछाडि अलिक ठूलो र अलिक चुनौतीपूर्ण आँट पनि गर्नुपर्ने अवस्थामा बाध्यता नै हो त्यो। त्यसमा पुगे हो कि जस्तो देखिन्छ, किनभने यो गल्फको जुन रोजगारी छ त्यसले चाहिँ यो चुलो बलिरहेको थियो, रहरहरू पूरा गर्नको लागि एउटा माध्यम बनिरहेको थियो, बेरोजगारीको समस्याको तत्कालको सम्बोधन गरे। अब तत्काल पनि भन्ने रहेन जस्तो देखिन्छ, किनभने 20 वर्षसम्म पनि वैदेशिक रोजगारीमै रहिरहेकै अवस्थाहरू देखियो। मैले पहिलो वर्षहरूमा यो विषयमा काम गर्न थालेको अहिले 21 वर्ष भएछ। पहिलो वर्षहरूमा चाहिँ यो अनुसन्धानको क्रममा इन्टरभ्यूहरू गर्न जाँदाखेरि चाहे माइग्रेन्ट वर्कर नै हुनुहोस् चाहे उहाँका परिवारहरूसँग कुराकानी गर्दाखेरि अन्तर्वार्ताहरू गर्दाखेरि फर्स्ट टाइमरहरू काफी मात्रामा भेटिन्थ्यो, दोहोऱ्याउनेहरू तेह्राउनेहरू नगन्ने भेटिन्थ्यो भने अहिले चाहिँ फर्स्ट टाइमर भेट्नै मुस्किल छ भने जस्तै यो उहाँहरूको त्यो निर्भरता चाहिँ एउटा त्यसले एउटा लाइफ लाइनको पनि काम त गरेकै थियो, चुनौती त थियो नै, तर त्यही नै पनि त्यसकै पनि लगभग यो अहिलेको गल्फको कारणले गर्दाखेरिमा एक त कम्पनीहरू कतिपयले काम रोका राखेका छन्, केहीले बन्द पनि गरे थोरैले, अनि कतिपयमा चाहिँ कस्तो पनि भएछ भने ऊ यस्तो किसिमको युद्ध भइरहेछ, युद्ध विराम पनि भयो, फेरि उल्लङ्घन पनि भयो, आएर ड्रोनहरू नै खसिरहेछन्, ठूलो संख्याका आप्रवासीहरू हताहती भयो, नेपाली नैहरूको पनि मृत्यु भयो। अनफर्चुनेटली न त उहाँहरू त्यो वार प्रोन एरियामा हुनुहुन्थ्यो, सिभिलियन एरियामै हुनुहुन्थ्यो, भनिसकेपछि ज्यानै पो जान्छ कि बरु अलिकति चुनौती सामना गरेर भने पनि अर्को गन्तव्यतिर पो लाग्ने कि भन्ने चाहिँ यो फ्याक्टरले कन्ट्रिब्युट चाहिँ गरेको छ, तर सिग्निफिकेन्ट कन्ट्रिब्युट चाहिँ त्यति हो कि होइन यो चाहिँ क्वेसनेबल नै छ। तर यसले पनि थोरै चाहिँ अब भयो गल्फतिर होइन प्रयोगमा नै अन्त गर्छ भन्ने पनि त्यो चाहिँ छ। अब यसैले चाहिँ अब जुन हाम्रो झन्डै झन्डै 8 लाखको संख्याको श्रम स्वीकृतिमा यता गल्फबाट उल्टा गरेर अर्को डेस्टिनेसनमा जाने फ्लो बढेकै कारणले भनेर भन्नु चाहिँ कतिको सकिन्छ, त्यो चाहिँ एकदम गरिहाल्ने बेला चाहिँ भइरहेको छैन, त्यो इन्फ्लक्स सिचुएसन चाहिँ होइन, तर अलिअलि थोर भयो चाहिँ कन्टिन्यू गरेको चाहिँ जस्तो हामीले पनि यो वर्करहरूसँग इन्टरभ्यूहरू गर्दाखेरिमा युरोप जानेहरूसँग कुराकानी गर्दाखेरिमा किन त भन्दा होइन गल्फमा के हो त्यो जानै गला हुन्छ, बरु अलि ऋण थपेर भने पनि अलिकति अनिश्चितता भए पनि जे वर्ष सामना गर्ने बरु अर्कैतिर चाहिँ लाग्ने, जाने जोखिम भयो भने त के गर्ने भन्ने खालको रेस्पोन्डेन्टहरू पनि भेट्यौँ हामीले। भन्ने छ थोरै छ तर त्यो पनि भेटिन्छ भनेपछि यो पनि एउटा कन्ट्रिब्युटिङ फ्याक्टर चाहिँ हुनसक्छ। यो नेपालीहरू र थोरै हामीले इन्टरेक्ट गरेको संख्यालाई मात्रै आधार मान्ने कुरा गर्दाखेरि चाहिँ मैले अहि बताएको कुरा हो, तर अहिले त गल्फमा त एक किसिमको ठुलै महामारी छ नि त, त्यसले गर्दाखेरि ओभरअल जुन लेबर फोर्सको कुरा गर्ने भने त्यसले चाहिँ यो लेबर फ्रन्टियरलाई चाहिँ चेन्ज गरेको छ, सिफ्ट गरेको छ।
1: पहिला भनौँ खाडी भइसकेपछि अब चाहिँ 2 वर्षको अनुभव लिइसके, अलिक 2 साल भनौँ न अलिकति पुँजी चाहिँ जम्मा गरिसके, अब चाहिँ आफ्नो परिवारको लागि अथवा परिवारले लानु पाइन्छ अथवा अलिकति सेक्युरिटीका हिसाबले आमदानीका हिसाबले अब चाहिँ युरोप जान्छ भने त्यो दर चाहिँ कतिको छ?
0: ठ्याक्कै त्यो दर यति भनेर यकिन गर्नेर बताउनको लागि चाहिँ त्यो किसिमको डेटाबेसहरू हामीसँग छैन, तर सरसर्दै युरोपमा गएकाहरूसँग जो यो वर्किङ भिसामै गएको र यो मिडियम स्किल र लो स्किल काम गर्न जानेहरूसँग चाहिँ कुराकानी गर्दाखेरिमा अब यति वर्ष दुबईमा बसेँ, यति वर्ष मलेसियामा बसेँ, अनि त्यस पछाडि चाहिँ यता लागेँ भन्नेहरू चाहिँ प्रशस्त भेटिनुहुन्छ। यद्यपि ठ्याक्कै रेसियो चाहिँ के होला भनेर चाहिँ अथवा प्रतिशत के होला भनेर त्यो दर नै भन्नको लागि चाहिँ अलिक मुस्किल छ, तर पहिलो वर्षहरूमा

0: ठ्याक्कै दर बताउनु अलिक मुस्किलै हुन्छ।
1: भनेपछि एउटा आमदानी त भइहाल्यो, सुरक्षा त भइहाल्यो, त्यो अलिकति यो अध्यागमन नीति पनि अलिकति खुकुलो हुनु पनि कारण हो कि त्यो भन्न मिल्छ कि मिल्दैन?
0: यो अध्यागमनको त अलिकति विचित्र छ वास्तवमा, किनभने हजुरको यो युरोपै जानेहरूको पनि यो इन्डिभिजुअल भिसामा जाने अथवा यो टुरिस्ट भिसाहरूमा जाने त्यो किसिमको चाहिँ संख्या प्रशस्तै भेटिन्छ एक। अनि अर्को चाहिँ यो भिजिट भिसामा जुन किसिमको अव्यवहारिक नीति थियो त्यसले गर्दाखेरि यो भिजिट भिसाका नाममा तस्करी गर्ने

0: चाहिँ घरलाई हेर्दाखेरि यति अव्यवहारिक थियो, फेरि कता कता लुपहोल्सहरू पनि देखिन्थ्यो, रोकिनलाई केहीले रोकेको थिएन, त्यो अवस्था थियो। तर त्यो चाहिँ त्यो नीतिमा अथवा जुन कार्यान्वयनको तौर तरिका छ त्यसमा थोरै फेरबदल भएको कारणले गर्दाखेरिमा पनि हुनसक्छ जानको लागि सहज भएको हुनसक्छ, अथवा पहिला चाहिँ जति बेला नीति अव्यवहारिक थियो त्यति बेला हुन त यो मेरो मात्रै बनाएन, स्वयं इन्भेस्टिगेसनका फाइन्डिङहरू नेपाल सरकारले नै बिठाएका, जो इन्भेस्टिगेसनका फाइन्डिङहरूले पनि अध्यागमनका अधिकारीहरू चाहिँ ब्राइबरीमा अथवा घुसको लेनदेन गरेर त्यो जोसँग लेनदेन गर्न सक्यो उनलाई चाहिँ पठाइदिने, अरूलाई चाहिँ नपठाउने खालको भन्ने खालको कुराहरूको त त्यत्रा ठुल्ठुला स्क्यान्डलहरू पनि भए। अब त्यो त्यो कारणले गर्दाखेरिमा चाहिँ अलिकति लागत चाहिँ बढ्ने, तर जानलाई त रोकिएको थिएन। तर नीतिमा चाहिँ अव्यवहारिकपन हटाइसके पछाडि वा कार्यान्वयनमा त्यो अव्यवहारिकपन हटाइसकेपछि अलिक सजिलो भएर यसरी गएको पनि हुनसक्छ। वा अर्को पनि छ, किनभने नेपालीहरूलाई चाहिँ नेपाली वर्कफोर्सलाई पनि विश्व सम्बोधनमा नै एउटा इमान्दार लगनशील मेहनती भनेर चाहिँ चित्रित गरिएको छ। केही सेक्टरहरूमा त नेपालीहरू चाहिँ पाएसम्म अरूलाई नलिने भन्ने उदाहरणको लागि जस्तो हाम्रो ब्रिटिस गोर्खा सैनिकमा नेपालीहरू जानुहुन्छ अथवा सिङ्गापुरकै पुलिसिङमा होस्, यो केही सेक्टरहरू छन् नेपालीहरूको चाहिँ इज्जत त्यसरी चाहिँ बनेको छ। त्यो कारणले गर्दाखेरिमा र समग्र श्रम बजारमा पनि हुँदा त्यसको प्रचार प्रसार हुन र त्यो स्ट्याब्लिस हुन चाहिँ त्यति सकेको छैन। तर जसलाई थाहा छ उनीहरूलाई चाहिँ अहिले नेपालीहरू एकदमै इमान्दार मेहनती छन्, त्यस कारणले गर्दा उनीहरूलाई लिएर जाँदाखेरि पनि फरक पर्दैन भन्ने पनि हिसाबले हुनसक्छ। विश्व श्रम बजारमा पनि अलिकति नेपालीहरू पायो भने लैजाने भन्ने पनि कारण हुनसक्छ। जस्तो उदाहरणको लागि हुन त त्यसले त्यति त्यति सफलता पाएको देखिँदैन, मेटेरियलाइज भएको देखिँदैन, इन्डियामा जुन नेपाली नर्सहरू लैजानको लागि भनेर अथवा हेल्थ प्रोफेसनलहरू लैजानको लागि भनेर युपी गभर्मेन्टले नेपाली नेपाललाई एउटा प्रायोरिटीमा राखिने, त्यो चाहिँ के त भन्नु नेपालीहरू इमान्दार हुन्छन् पनि भन्ने एउटा कारण हो, अरू पनि कारणहरू होला। त्यस्तै किसिमको चाहिँ हाम्रो इज्जत चाहिँ अथवा हाम्रो एउटा रेपुटेसन चाहिँ विश्व सम्बन्धमा भएको अथवा त्यो बढ्दै गएको क्रमशः धिमै तरिकाले नै होस् बढ्दै गएको पनि कारण अर्को हुनसक्छ।
1: यस सम्बन्धमा बुझ्दाखेरि बजारको माग अनुसार गन्तव्य देशहरूमा पनि पहिलाको अवस्थाबाट अलिकति फेरि भन्नु बुझ्नु पर्यो
0: हो एउटा त्यो, अनि अर्को चाहिँ इन्टरमिडिएटहरू छन् नि उनीहरूले पनि क्रमशः आफ्नो के भन्छ नि यो क्षेत्र लाई चाहिँ अलिकति विस्तार गरेको ताकि उनीहरूले फेसिलिटेट गरिदिने हो। त्यसमा एउटा इलिसिट प्र्याक्टिसहरू त होला होइन, त्यो त्यो किसिमको प्र्याक्टिसहरू भए तापनि शोषण

0: चाहिँ हो। समग्रमा हेर्दाखेरिमा चाहिँ विश्व श्रम बजारमा अलिअलि नेपालीहरूको चाहिँ स्पेस चाहिँ बढ्दै जानु पनि एउटा कारण चाहिँ हो।
1: गन्तव्यमूलक परिवर्तन भइसकेपछि यसका रेमिटेन्समा चाहिँ कस्तो असर गर्छ?
0: अहिलेसम्म चाहिँ जस्तो नेपाल राष्ट्र बैङ्कको अध्ययन अनुसार 50% भन्दा बढी चाहिँ यो गल्फ राष्ट्रहरूबाट नै आइरहेको भनेर भन्ने जुन हामीसँग अध्यावधिक अहिलेको डेटा थियो, यो डेटा त पक्कै पनि फेरबदल हुन्छ। किनभने दुईटा कारणले, एउटा त संख्या बिस्तारै गल्फभन्दा अन्यत्र पनि बढ्दै जानु, संख्या बढिसकेपछि रेमिटेन्स यसै बढ्छ, एक। दोस्रो चाहिँ तुलनात्मक रूपमा गल्फ र मलेसियाभन्दा मानव युरोप हुने संख्या वात्तै बढेर गयो भने कमाइ पनि वात्तै बढ्छ। त्यसले गर्दाखेरि रेमिटेन्स त युरोपियन सेक्टरमा चाहिँ रोजगारीमा जानेहरूको संख्या निकै उकालो लाग्यो भने रेमिटेन्स पनि त्यही मात्रामा तीव्र वृद्धि चाहिँ उतापट्टि गल्फ र मलेसिया भन्दा अरू देशहरूबाट चाहिँ बढ्न सक्छ। तर त्यसलाई चाहिँ संख्याले चाहिँ डिटरमाइन गर्नु गर्छ। संख्या बढेन भने फेरि त्यो अवस्था रहँदैन र गल्फबाट नै बढी मात्रामा आउने यथावतै रहन सक्छ।
1: सिपको कुरा गर्दा, कामको खटाइको कुरा गर्दा, हामी सुरक्षाको कुराहरू पनि अलिकति जोडिसकेका छौँ सुरुमा, के फरक छ खाडीमा र युरोपमा?
2: अब संस्कृति पनि फरक हुन्छ होला होइन?
0: पक्कै पनि खाडीको तुलनामा चाहिँ युरोपमा चाहिँ अलिकति स्किल चाहिन्छ नै, किनभने हामीसँग खाडीमा जुन किसिमको कन्स्ट्रक्सन वर्कर भन्छ नि, हामीले आफ्नो गाउँठाउँमा देखेको सामान्य साधन पिक चलाउन सक्ने मात्रै जनशक्तिको पनि लाखौंको संख्यामा चाहिँ डिमान्डहरू छ। जबकि त्यस्तो लाखौंको संख्याको डिमान्ड वा इम्प्लोइमेन्ट अपर्च्युनिटी युरोपमा नेपालीहरूको लागि अहिले होइन। त हो कसको लागि त भन्दाखेरि केही न केही किसिमको स्किल भएको केही

त्यस्तोहरू घरमा जाँदो रहेछ त्यहाँका पनि अनि त्यो पुण्यहरूमा चाहिँ श्रम शक्ति खाली हुँदो रहेछ. त्यो श्रम शक्ति कसको खाली हुँदो रहेछ त भन्दाखेरि लो स्किलहरूको खाली हुँदो रहेछ. हो त्यस्तो त्यस्तो ठाउँमा चाहिँ स्किल कम भएकाहरूले पनि काम गर्न सक्ने गएर अवस्था हुँदो रहेछ. र केही कृषि सेक्टरमा काम गर्नेहरूले पनि लो स्किल नै भए पनि काम पाउने अवस्था हुँदो रहेछ. हालाकि कृषि नै पनि नेपालमा गरिने कृषिको तौर तरिका र युरोपमा गरिने कृषिको तौर तरिका त फरक छ. त्यहाँका

0: 참 이해 주시니까 뭐냐를 대응하라 자택 간파에 알선 번아번 뭐냐를 개런디 가면 왔다 사이나 떨어보니 게 노이스킬 감으로 이제 대응을 불러서 테스크를 하기 전에 안 노이스킬 오르카노를 보니 대응 간파원이 오는 거고 언니다 스킬 미디엄 스킬 어떤 아이 스킬 어르레니 마트리 감 제이버는 썩니 간파원이 선일에 간파원이 아니 간파에 와니 뭐냐를 한번 페이먼 파원이 아니 자르디어로 만나 보니 기능이 이거만 보니 자르디 좋게 나름은 보니 सम्भावनाहरू छँदैछ त्यो कारणले गर्दा स्किल भएकाहरूले नै त्यो अपर्च्युनिटी चाहिँ बढी मात्रामा पाउने हुन्छ अन्यथा जसरी अहिले लाखौँ सङ्ख्यामा गर्छ मलेसियामा पाइरहनु भएको छ ए त्यस्तै त हो नि भनेर हामीले त्यसरी विचार अथवा त्यसरी सोच्नु चाहिँ अलि ठिक रहँदैन किनभने त्यसरी पाउन सक्ने सम्भावना निम्न छ अथवा नभन्ने छ
1: यो महिलाहरूको पनि जस तथ्याङ्क बढिरहेको छ वैदेशिक रोजगारीमा जाने अब त्यो विशेष गरी यो केयर गिभिङमा अब नर्सको पनि तपाईँलाई अघि प्रश्न जोड्नु भएको थियो के छ महिलाहरूको अवस्था हेर्दाखेरि हुन त युरोपमा पनि अलिकति बढिया छ भन्ने तथ्याङ्क एउटा देखाउँछ यता खाडी देशहरूमा पनि गइरहनु भएको हुन्छ उहाँको अलिकति अवस्थाको बारेमा पनि बताइदिनुहोस्
0: उहाँहरूको चाहिँ यो डोमेस्टिक वर्कमा पनि जाने गर्नुभएको यथावटै छँदैछ तर जुन मात्रामा यो संख्या बढेको छ यो अरू सेक्टरमा पनि क्रमशः महिलाहरू यो जस्तै एडमिनको काम गर्नको लागि एकाउन्टिङको काम गर्नको लागि ब्युटी पार्लरहरूमा काम गर्नको लागि क्लिनिङ सेक्टरमा काम गर्नको लागि अनि अफिस सेटअपहरूमा काम गर्नको लागि पनि एकदमै हाइली एजुकेटेड महिलाहरू यङ महिलाहरू त्यसरी जानी गर्नुभएको छ अनि सुरुका वर्षमा आजभन्दा 25-30 वर्ष अगाडिको जुन हाम्रो सामाजिक टेन्डेन्सी थियो ए महिलाहरू त घरमै बस्ने हो दोकान बाहिर जाने हो बढी से बढी घर बाहेक जागिर खान जाने हो आफ्नो सहर छोडेर अर्को सहरमा जानेलाई नै पनि दुई पटक सोच्ने खालको जुन परिस्थिति थियो पहिला नेपालमै पनि थियो अन्य प्रदेशमा पनि थियो महिलाहरूको सन्दर्भमा यो परापूर्वकालदेखि हुँदै आएको जुन लैङ्गिक विभेद छ यो नेपालमा मात्रै सीमित थिएन नेपालको सन्दर्भमा कुरा गर्दाखेरि पनि आजभन्दा 25-30 वर्ष अगाडिको जुन एक किसिमको प्रचलन थियो बाहिर जानु हुँदैन भन्ने

कारण र अनि पछिल्ला वर्षहरूमा महिला सशक्तिकरणमा उठेका आवाज र रियलाइजेसन परिवार परिवारमा घर घरमा भएका केही रियलाइजेसनहरूका पनि कारणले गर्दाखेरि यो बढोत्तरी आएको हो र सेक्टर पनि अलिकति फराकिलो हुँदै गएको हो। डोमेस्टिक भन्दा जो झट्टै बुझ्ने गरिन्थ्यो त्यो मात्रै होइन, अहिले एकदम 101 सक्षम कामी महिलाहरू जो प्रशासन हाँकेर बस्नुभएको छ, जो म्यानेजरियल पोजिसनहरूमा पुग्नु भएको छ थोरै नै सही, त्यसले चाहिँ उदाहरणहरू इस्टाब्लिस गरेको छ भने ठूलो संख्यामा चाहिँ यो सर्भिस सेक्टरमा जो जानुभएको छ यसले गर्दाखेरिमा पनि यो बढ्दै गएको हो। हालाकि महिलाहरूलाई हेर्ने जो नजरिया छ राज्यको जसमा चाहिँ रेस्ट्रिक्टिभ जुन यो निषेधहरू जो लगाएको छ, यो निषेधकारी चाहिँ जुन पाबन्दीहरू लगाएको छ, महिलाहरू विदेश जानको लागि चाहिँ जुन किसिमको निषेधहरू लगाएको छ त्यो निषेधहरूलाई चाहिँ सहजीकरण गर्ने, त्यो निषेधहरूलाई फुकुवा गर्ने खालकोमा चाहिँ अहिले पनि हाम्रो राज्य जुन नयाँ सरकार आएको छ उसले थुप्रै महत्वपूर्ण निर्णयहरू गरेको छ, सकारात्मक निर्णयहरू गरेको छ, वैदेशिक रोजगारीका पनि केही रिफर्मका कामहरू शुरूआत गरेको छ, एकदम फटाफट कामहरू गरिरहेको छ सन्दर्भमा पनि र यो महिला विरूद्धको जुन विभेद छ यो विभेदलाई चाहिँ रोक्नको लागि भन्दा आवाजहरू उठिरहँदाखेरिमा इभन हामीले नै पनि मन्त्रालयको संयन्त्रहरूसँग पटपटकका संवादहरूमा यो विषयलाई नछुटाइकन, अरू विषयहरू पनि छन् यी विषयलाई चाहिँ नछुटाइकन कुराकानी गरिरहँदाखेरिमा पनि त्यति सुनवाई गरेको र यसमा पहल कदमी लिएको देखिँदैन। यसले गर्दाखेरि महिलाहरूको अवस्थासँग सम्बन्धित जुन यहाँको प्रश्न थियो संख्या

समस्या अहिलेको नयाँ सरकारले पनि एड्रेस गर्न चाहेन वा ढिला गरिरहेछ वा लक्षणहरू देखाइरहेको छैन. अहिले नै हामी जजमेन्टल भइहाल्ने अवस्था चाहिँ भएको छैन. लक्षणहरू त देखाइसक्नु पर्थ्यो, कमिटमेन्टहरू त आइसक्नु पर्थ्यो, प्रोसेसहरू त सुरु गरिसक्नु पर्थ्यो, त्यो चिजहरू गर्नु सम्भव थियो. त्यो चिज नगर्नुले चाहिँ उसको प्राथमिकतामै परेन कि भन्ने चाहिँ लाग्छ. यसले के गरिरहेछ त भन्दाखेरिमा उहाँहरू चाहिँ यो इन्फर्मली माइग्रेटेड हुनको लागि चाहिँ बाध्य हुनुहुन्छ वा अनौपचारिक रूपमा लैजानेहरूले चाहिँ लगिरहनु भएको छ र त्यसले गर्दाखेरि उहाँहरूको जोखिमता चाहिँ बढ़िरहेको छ. यदि यसरी यो जोखिमपूर्ण अवस्था थिएन भने उहाँहरूको मानिसी रोजगारी तुलनात्मक रूपमा सुरक्षित हुन्थ्यो, कमाई तुलनात्मक रूपमा राम्रो हुन्थ्यो, सन्तुष्टि तुलनात्मक रूपमा उच्च रहन्थ्यो र संख्या तुलनात्मक रूपमा बढ़थ्यो. त्यो बढ़नु आफैमा एउटा राष्ट्रिय हितको लागि ठिक गर्दैथ्यो भन्ने डिस्कसन पृथक विषय हो. तर बेरोजगारी र कतिपय अवस्थामा घरेलु हिंसा लगायतका हिंसाबाट जकडिएर कम्प्रोमाइज गरेर यहीँ बसिरहनु भन्दा त म बर विदेश जान्छु, पौरख गर्छु, दुई पैसा कमाउँछु पनि सिप पनि सिक्छु, यो हिंसाबाट पनि उम्किन्छु वा यो बेरोजगारीको जुन समस्या थियो त्योबाट पनि सर्टमै सही सोल्युसन

0: कार्यक्रम देश परदेशमा हामी नेपाली श्रमिकको बदलिदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्य बारे श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: शहरबाट
2: नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुली अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841954181, वेबसाइट झुले.com.np।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दा त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध अन्तरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556-494-333, 4-93-555।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिस होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिस होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिस होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिस होम एप।

0: শ্রীধাকুরা প্রশ্নে যান জানুন রেডিও নেটওয়ার্ক
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी नेपाली श्रमिकको बदलिदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्यबारे श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
2: पूर्वतिर नानीको आकर्षण बढ़िरहेको छ भन्ने तपाईँले सुरुमै बताइसक्नु भएको छ। आकर्षण त बढ़ेको छ, तर चुनौती र समस्याहरू पनि त बढ्छन् होला त्यो सँगसँगै।
3: चुनौतीहरू एकदमै बढ़ी छन् अथवा चुनौती यथावत छन्। यो चाहिँ खास चाहिँ के त भन्दाखेरिमा यो अनरेगुलेटेड जस्तो देखिन्छ, किनभने कुन देश जानको लागि कति चाहिँ लागत लाग्ने भन्ने कुराको पनि कुनै निर्धारण गरिएको छैन। जति मन लाग्यो त्यति, जति चार्ज गर्न मन लाग्यो उति चार्ज गर्नेहरूले गरेकै छन्। अनि अर्को चाहिँ दोस्रो कुरा के छ भनेदेखि, यो धेरै जस्तो श्रम स्वीकृतिहरू चाहिँ हालाकि यो रिक्रुटमेन्ट एजेन्सी, जो प्राइभेट रिक्रुटमेन्ट एजेन्सीहरू जो दर्तावाला छन्, उनीहरूले नै फेसिलिटेट गरेको देखिन्छ। तर उनीहरू आफू सिङ्गो नपर्नको लागि उनीहरूले व्यक्तिगत श्रम स्वीकृति चाहिँ निकालिदिन्छन्, ताकि कुनै जोखिम परेछ भनेदेखि उनीहरूको कहीँ पनि एकाउन्टेबिलिटी देखिँदैन, उनीहरू पिक्चरमा कतै पनि देखिँदैनन्। र फेरि यतापट्टि श्रमिकलाई पनि के छ त भन्दाखेरि, तपाईँलाई म व्यक्तिगत श्रम स्वीकृति निकालिदिन्छु नि भन्दा उसले मञ्जुर गर्छ, किनभने उसलाई के छ भने युरोप चाहिँ पुग्नु पाएँ भने केही वर्ष बसिसके पछाडि त त्यहाँ त पर्मानेन्ट रेजिडेन्सी हुन्छ भन्ने किसिमको एउटा अब त्यसलाई यथार्थ भनौँ अथवा भ्रम भनौँ। कतिपय मैले त्यो किन भनेको भने कतिपयको लागि यथार्थ पनि भएको छ, कतिपय चाहिँ वर्षौंसम्म त्यहाँ बसे तापनि उहाँहरूको पर्मानेन्ट रेजिडेन्सी भएको छैन। तथापि उहाँहरूको एउटा मोटिभेटिङ फ्याक्टर चाहिँ के रहेछ भने, सबैभन्दा ठूलो मोटिभेसन चाहिँ के रहेछ भनेदेखि, त्यहाँ गइसके पछाडि त युरोप पुगिसकेपछि एक त काम सहज हुन्छ, अधिकार उल्लङ्घनको ज्यादा ती धेरै सहनु पर्दैन, थोर बहुत चुनौती त स्वीकार्य छ, कमाइ राम्रो हुन्छ, वर्किङ कन्डिसनहरूदेखि लिएर सबै राम्रो हुन्छ, उन्नत सहरमा पुगिन्छ, विकासहरूलाई प्रयोग गर्न पाइन्छ, विकास टेक्नोलोजीदेखि लिएर सबै चिजहरूलाई, एउटा इज्जत पनि उचाइ हुन्छ युरोप पुगेको भन्नु र मलेसिया, हालाकि काम गर्नुमा त त्यो पौरख गर्नु, आफ्नो मेहनतको कमाइ अपेक्षा गर्नु त्यो अन्यथा त होइन, तर पनि गल्फ गएको भनेर भन्नु र युरोप गएको भन्नुमा चाहिँ सामाजिक इज्जत पनि उचो नै हुने, यो सबै चिजहरू हुँदा हुँदै पनि मतलब यी सबै मोटिभेटिङ फ्याक्टरले गर्दा त्यो सम्बन्धित व्यक्ति एकदम तयार भइहाल्दो रहेछ। अनि त्यस पछाडि यसमा असुली ठूलो छ, जबकि कति तिर्नुपर्ने भन्ने कुनै मापदण्ड नै छैन। व्यक्तिगत श्रम स्वीकृति निकालिने भएको भएर यो सबै प्रपञ्च मिलाउनेको कुनै एकाउन्टेबिलिटी पनि नहुने, अनि उहाँ पुगिसके पछाडि नि काम नपाउने, अनि त्यसपछि भनेअनुसारका तलब नपाउने, यो खालका समस्याहरू त्यहाँ पनि छ। खालि गल्फको तुलनामा चाहिँ उतापट्टि चाहिँ अलि बेटर हो कि भन्नु भन्ने हो, तर अब कसैको लागि बेटर हुन सक्छ, कसैको लागि चुनौती हुन सक्छ। चुनौती भएकाहरू चाहिँ एकदमै भन्छ नि आर्थिक हिसाबले पिङमै पुग्ने अवस्था किन पनि हुँदो रहेछ भने, गल्फ जानको लागि मान्नु हुँदा कसैको लागि 2000 रुपियाँ पनि ठुलो हुनसक्छ। मैले त्यो पैसालाई चाहिँ त्यसरी भन्न खोजेको होइन, तर समग्रतामा भन्दाखेरिमा गल्फ जाँदाखेरिमा मानव भनेअनुसारको सबै चिजहरू भएनछ र पैसा नै डुबेछ भने नि 1-1.5 लाख मात्रै डुब्छ भने, यहाँ चाहिँ 15 लाख 20 लाख किनभने सरदरमा कस्तो देखिन्छ भने 10-25 लाख सरदर युरोप जानको लागि त्यत्रो पैसा तिर्नु परे हुन्छ। इनकेस भनेअनुसारका चिजबिजहरू भएन भने फर्किनु पर्यो, अझ उल्टै यतालाई टिकट पठाएर चाहिँ आफू फर्किनु पर्ने भयो भने चाहिँ ठूलो पैसा डुब्छ, त्योबाट चाहिँ त्यो ऋणको जुन छ बन्धक त्यसबाट उनको नै नसकेर भयो आफूसँग भएका जायज यथा समेत पनि जाने चाहिँ जोखिम गल्फ जानेको तुलनामा चाहिँ युरोप जानेहरूको चाहिँ बढी नै छ।
2: भनेपछि 50-50% अवस्था छ भनेर बुझ्नु पर्यो, किनकि जोखिम पनि उत्तिकै छ। 50-50 भनेर ठ्याक्कै प्रतिशतमा त यति भने भन्न मुस्किल होला, तर युरोप आफैमा युरोप जाने भनिसकेपछि उसले त्यो त सुनकै लङ्का हो, अब मेरो त एकदमै म्याजिकै भइहाल्यो, अब त गजबै भइगयो भन्नु भनिहाल्ने अवस्था चाहिँ होइन है। चुनौती छन्, चुनौती तपाईँको डे वानदेखि नै छ। अब यो बिचौलियाको जुन चङ्गुईमा पर्ने जोखिम,
3: गल्फमा पनि नभएको होइन, मलेसियामा पनि नभएको होइन, यहाँ अलिक बढी धारिलो धारिलो जोखिम हुन्छ यहाँनिर। अनि उहाँ पुगिसके पछाडि पनि सबै चिजहरू तपाईँले अनुमान गरेको अथवा तपाईँलाई जसरी सुनको लङ्का खडा गरिएको छ त्यस्तै सुनको लङ्का चाहिँ होइन है, त्यो नहुन सक्छ, हुनु पनि सक्छ केही एकाध मान्छेहरूको लागि, तर कतिपयको लागि चाहिँ यो चुनौती रहित छ, यो एकदमै गजब भइहाल्छ, ओभरनाइट तपाईँको उलटका पलट काया पलट हुन्छ भन्ने चाहिँ त्यस्तो नहुन सक्छ र चुनौतीपूर्ण नै छ।
2: सिप नसिकिगएकाहरू मान्छेहरूको पनि बेला बेला चर्चा आइरहेको हुन्छ। तपाईँको यो दुबईबाट पनि केही समय अगाडि भनौँ मान्छेहरू दुबई गएका थिए, त्यहाँबाट पनि युरोप अवैध तरिकाले गयो भन्ने कुराहरू चाहिँ आइरहेको छ। यसको लागि चाहिँ सरकारले केही पहल कदमी गरेको छ कि छैन अहिलेको समय?
3: अब यसमा अब बेला बखतका यो भेटघाटहरूमा अथवा बेला बखतका औपचारिक जो धारणाहरू व्यक्त गरिएको सुनिन्छ होइन, त्यस्तो अवस्थामा चाहिँ हामी गम्भीर छौँ, सरकार यसमा लागिपर्छ भन्ने खालका कुराहरू चाहिँ गरेको देखियो। सँगसँगै केही कंक्रिट पहल कदमी पनि गरेको देखियो, जस्तो उदाहरणको लागि जर्मनीसँग श्रम सम्झौता भएको छ वा अरू केही युरोपियन देशहरूसँग नि श्रम सम्झौताको लागि चाहिँ प्रयत्नहरू सम्वादहरू अगाडि बढाइएको छ भनेर केही ड्राफ्टहरू गरिएको छ, ड्राफ्टहरू आदान प्रदान पनि भइसकेको छ भन्ने खालका कुराहरू सुनिन्छ। अब यो यी कुराहरूलाई हेर्दाखेरि सरकारले ठ्याक्कै केही गरेन भन्ने अवस्था चाहिँ होइन, तर हुँदाहुँदै पनि यो त वर्षौंदेखिको फेनोमेनन हो नि त। त्यसमा जुन किसिमको लेबर डिप्लोमेसी हुनु पर्थ्यो, जुन किसिमका यो शोषणका श्रृङ्खलाहरूलाई चाहिँ सम्बोधन गर्नको लागि केही पहल कदमीहरू हुनु पर्थ्यो, त्यो पहल कदमीहरू चाहिँ जुन मात्रामा हुनु पर्थ्यो त्यो एकदमै नगण्य अथवा भएकै छैन, जुन मात्रामा र जुन तरिकाले हुनु पर्थ्यो यो भएको छैन। यो चाहिँ एक किसिमले खुल्ला अथवा अर्को शब्दमा कला शब्दमा भन्यो भने यो त छाडा छ, छोडिया छ।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: के युरोपियन देश युरोपमा युरोपतर्फको आकर्षणको कुरा गरिरहँदाखेरिमा नागरिकहरू त्यहाँ जान चाहन्छन् भनेपछि त्यहाँ हाम्रो नेपालीहरूको लागि अथवा वर्करहरूको लागि के कस्ता अपर्च्युनिटीहरू छ, के कस्ता स्किलहरू चाहिन्छ, त्यहाँको इम्प्लोयरहरूले के कस्ता सुविधाहरू दिन्छन्, अनि के कति कमाइ हुन्छ, यस अनि त्यसका प्रक्रियाहरू जाने प्रक्रियाहरू के हुन्, यी सबै कुराको बारेमा चाहिँ सूचना र जानकारीहरू चाहिँ नेपाल सरकारसँग हुनु पर्थ्यो, त्यो सुरुवात त्यहाँबाट हुनुपर्छ। अनि त्यसलाई रेगुलेट गर्नको लागि सम्बन्धित देशसँगको लेबर डिप्लोमेसी कसरी अगाडि बढाउने, त्यहाँका इम्प्लोयरहरूसँग कसरी संवाद अगाडि बढाउने, ताकि यहाँ गएकाहरूले गर्ने भनेको त नगर्नेलाई छोडेर अरूले गर्ने भनेको त प्राइभेट सेक्टरमै काम गर्ने हो। प्राइभेट सेक्टरहरूले चाहिँ हाम्रो उनीहरूको जुन ह्युमन राइट ड्यू डिलिजेन्स भनेर भनिन्छ यो

0: यो सम्बन्धित गन्तव्य देशको प्राइभेट सेक्टरसँग र यो लेबर माइग्रेसन गभर्नेन्सको लागि चाहिँ नि त्यहाँका स्टेट पार्टीसँग चाहिँ जुन किसिमको चाहिँ यो लेबर डिप्लोमेसीलाई अगाडि बढाउनु पर्थ्यो, पहिला आफूसँग सूचना जानकारीहरू सङ्कलन गरेर र हामीसँग चाहिँ हामीसँग जुन लेबर फोर्स चाहिँ सरप्लस छ त्यो भनेको हामीसँग अनइम्प्लोइमेन्टको अवस्था छ, हाम्रो नागरिकहरू तिम्रो देशमा आएर कन्ट्रिब्युट गर्न चाहन्छन्, यसको चाहिँ प्रोसेसहरूलाई रोबस्ट बनाउनको लागि चाहिँ हामी यो किसिमको चाहिँ कामहरू गर्न सक्छौँ अथवा यो किसिमको प्रक्रियाहरू चाहिँ डिफाइन गर्न सक्छौँ भने यो किसिमको लेबर जुन डिप्लोमेसीका जुन संवादहरू छन् त्यो संवादहरू गरेर त्यसका तमाम कुराहरू हुन्छन्, जस्तो जानको लागि लागत कति लाग्ने, समस्यामा पर्यो भने उसको चाहिँ रिड्रेस मेकानिजम के हो, अनि यी सारा कुराहरूमा चाहिँ कामहरू गर्नुपर्ने हुन्थ्यो। यी कामहरू त भएकै देखिँदैन, एकाध देशसँग सँगसँगै त भएको छ, फेरि त्यो चाहिँ के त भन्दा कागजमा सीमित छ, रिसोर्सिङहरू छैन, बायोलेटरल कन्भर्सेसनहरू अथवा जोइन्ट कमिटीका मिटिङहरू बस्ने, आएका समस्याहरूलाई समाधान गर्ने यो परिपाटी त फेरि देखिएन, जहाँ सँगसँग त भइरहेमा पनि नभएको त अहिले मैले भने अलपटै छ, त्यसलाई चाहिँ छाडा छोडिदिएको अवस्था छ।
1: यसमा पनि यो शिव विकास भनौँ प्रतिष्ठान तालिम केन्द्रहरू छन् थुप्रै, तिनीहरूले चाहिँ युरोपमा जति पनि भनौँ कामदारहरू अथवा श्रमिकहरू नेपालबाट गइरहनु भएको हुन्छ, त्यस्तै खालको श्रमिकहरू जुन आवश्यकता युरोपमा छ साँच्चै नै अथवा युरोपले खोजिरहेको छ, जुन दक्ष अथवा लो स्किल युरोहरू खोजिरहेको छ युरोपले, त्यस अनुसारको उत्पादन चाहिँ गरिरहेको छ कि छैन?
0: मलाई त्यो लाग्दैन, किनभनेदेखि प्रतिष्ठानकै पदाधिकारीहरूको इन्टरभ्यूहरू सुनियो, उहाँहरूसँग कुराहरू सुनियो, उहाँहरूसँग बेला भएको संवादहरू भए हुँदाखेरिमा चाहिँ उहाँहरूको के छ भने जुन किसिमको लेबर फोर्सको आवश्यकता छ अन्तर्राष्ट्रिय बजारमा त्यसको लागि जुन किसिमको टेक्नोलोजीहरू हामीलाई चाहिन्छ, जुन किसिमका इक्विपमेन्टहरू चाहिन्छ, तिनीहरूसँग परिचित गराएर प्रशिक्षणहरू दिनुपर्ने हुन्छ, जुन किसिमका ग्याजेटहरू त्यहाँ गएर चलाउनु पर्ने हुन्छ, होइन, एप्लायन्सेसहरूका कुराहरू छन्, यो कुराहरू गर्नको लागि हामीसँग रिसोर्स नै भएन, हामी दिने ट्रेनिङ एकातिर छ तर त्यो ट्रेनिङ प्राप्त गरिसकेको व्यक्तिले त्यहाँ गएर गन्तव्यमा गएर गर्ने कामहरू चाहिँ जब उसले सुरुवात गर्छ तब उसले त्यहाँको त्यो टेक्नोलोजी उसले चलाउनै नसक्ने हुन्छ, त्यस कारणले गर्दाखेरिमा त्यहाँको आवश्यकता र हामीले यहाँ जे चिज गरिरहेछौँ त्यसको चाहिँ तादात्म्यता मिलेन, अर्को शब्दमा भन्यो भने यो दुइटाको बिचमा म्यारिज भएन भन्ने खालको, भनेको त्यो मिलेन भनेर भन्ने खालको कुराहरू उहाँको सुनिरहँदाखेरिमा हाम्रो यो शिव विकास जुन तालिमहरू छन् यहाँ विभिन्न इन्स्टिट्युसनहरूले गर्ने विभिन्न किसिमका, त्यसले चाहिँ युरोपको मार्केटलाई वा यो आकर्षक गन्तव्यको देशका जुन इम्प्लोइमेन्टको लागि चाहिँ हाम्रो तालिमले काम त्यति मदत गरिरहेको छैन, के गन्तव्यहरूको लागि के प्रकृतिका कामहरूको लागि चाहिँ गरेको छ, तर जुन वाइडर हामीले सोचिरहेछौँ फराकिलो तरिकाले सोच्दाखेरिमा चाहिँ यसले खास मदत गरिरहेको छैन, त्यसले गर्दा हाम्रो तालिम कार्यक्रमलाई सुधार्न जरुरी छ।
1: तपाईँ यो विषयमा अनुसन्धान पनि गरिरहनु भएको छ पक्कै पनि, त्यो ठाउँले चाहिँ खोजेको जनशक्ति कस्तो हो र त्यस अनुसारको तालिम चाहिँ कस्तो दिनुपर्ने हो खास?
0: अब त्यहाँनिर अब जस्तो कन्स्ट्रक्सनको उदाहरण लिउँ, होइन, यही उदाहरणले नै अरूलाई पनि रिप्रेजेन्ट गर्दो हो, जस्तो हामी यहाँ जुन किसिमले कन्स्ट्रक्सनहरू गरिरहेका हुन्छौँ धेरै जस्तो म्यानुअल कामहरू हुन्छन्, अब त्यो ज्यावेलहरू चलाएर सावेलहरू चलाएर पिकहरू चलाएर यो किसिमले गरिरहेका हुन्छौँ, अथवा खतहरू बाँध्ने पनि हामी जुन किसिमले बाँसको अथवा एउटा फलेको प्रयोग गरेर गइरहेका हुन्छौँ, भनिसकेपछि मानव एक किसिमलाई सेन्ट्रल युरोपतिर पुग्नै परेन, इस्टर्न युरोपतिर नै कहीँ कुरा गर्ने भने पनि त्यहाँको अब त्यो खटहरू बाँध्ने नै अब स्का फोल्डिङ जुन तरिकाको हुन्छ, हाम्रो एउटा लग्न हेल्पर हुँ, प्लम्बर हुँ, मैले ट्रेनिङ पनि लिएको छु, वा म मेसन हुँ, मैले ट्रेनिङ पनि लिएको छु, मसँग सर्टिफिकेट पनि छ, मैले खटमा काम पनि गरेको छु भन्नु भन्ने भने मैले एउटा उदाहरण बताएको, त्यहाँ गएपछि उसले न त खट बाँध्नको लागि उसलाई तुरुन्तै आउँछ, केही समय पछाडि त आउँछ, सिकिसकेपछि भनेको मतलब त्यहाँ गएर पनि फेरि सिक्नुपर्ने हुन्छ, यहाँ सिकेको कुराले त्यहाँ काम गरेन, त्यसले गर्दाखेरिमा इभन यो एग्रिकल्चर सेक्टरमा काम गर्नेहरूकै जो ट्र्याक्टर अब हामी हो हामी कहाँ पनि अहिले त केही ट्र्याक्टरहरूको चलन आएको छ अथवा अरू मिसिनहरूका चलनहरू आएका छन्, बिउ रोप्नेदेखि लिएर खन्नेदेखि लिएर बाली टिप्नेसम्मका कुराहरू कृषि काम हो नि त उनीहरूलाई त तर त्यो चिजहरू त सबै चाहिँ यो इक्विपमेन्टबाट गरिन्छ भनेर भनेपछि चाहिँ हामीले कृषिको कर्म नै हामी कृषि प्रधान देशका कृषि गरेर आएका कृषिमा हुर्केकाहरूले समेत पनि गएर त्यहाँ गर्न नसक्ने हुँदो रहेछ यो दुईवटा चाहिँ मलाई लाग्छ उदाहरण हुन सक्छ भनेपछि त्यहाँ समन्वय वर्करले गएर त्यहाँ गर्नुपर्ने काम के हो र कसरी हो त्यसरी गर्नको लागि चाहिँ हामी तयार गऱ्यौँ भनेदेखि उनले गएर त्यहाँ कामहरू आदान गर्न सक्छ र सम्बन्धित देशका सरकारले पनि त्यहाँ प्रचार प्रसार गर्दा र इम्प्लोयरहरूले पनि ए नेपाल भन्ने देशमा चाहिँ हामीलाई चाहिने किसिमको वर्कफोर्सलाई हामीलाई चाहिने किसिमको तालिम दिएर तयार पारेको रहेछ उनीहरूलाई चाहिँ लिएर आउँदाखेरि त आज आइपुग्छन् भोलि एउटा ओरिएन्टेसन गर्थ्यो पछिबाट काम सुरुवात गर्न सक्छन् इफिसियन्टली काम गर्न सक्ने सामर्थ्य छ त्यस कारणले गर्दा अरू देशबाट होइन हामी नेपाल भन्ने देशबाट चाहिँ वर्करहरू डिमान्ड गरौँ त्यहाँ चाहिँ भित्र भन्ने अवस्था बनाउनको लागि चाहिँ हामी ट्रेनिङलाई चाहिँ त्यो इनलाइन बनाउनु पर्यो त्यहाँको आवश्यकतासँग हाम्रो यहाँको चाहिँ तालमेल मिलाउन सक्नु पर्यो
1: मान्छेको आवश्यकता बढ्दै गएको छ होइन उहाँहरूले गन्तव्य फेरिरहनु भएको छ अर्कोतिर श्रम सम्झौता गर्न सरकारले ढिला गरिरहेको छ र त्यही अनुसारको उत्पादन छैन हुन त अब यो सरकारसँग पनि जोडिन्छ होला अथवा पुरानो 35 वर्षसम्म केही पनि गराएको छैनन् अब हामीले अहिले 3-4 महिनामा केही गर्छौँ भनेर भन्नुहुन्छ उहाँहरूले किन ढिला सुस्ती भइरहेको छ हुन त सुन्दै सुन्नुहुन्न भन्ने गुनासोहरू पनि छ उहाँहरूले हामीले जानेका छौँ तर विज्ञहरूले केही सुझाव सल्लाह दिँदाखेरि होइन हामीले जानेको छौँ तपाईँहरूको चाहिँदैन भन्ने कुराहरू पनि गर्नुहुन्छ सुन्न खोज्नुहुन्न भन्ने कुराहरू छ यो ढिला सुस्तीको कारण चाहिँ
0: यो मैले अलिक कडा शब्द नै प्रयोग गरेँ यसमा किनभने अब त 3 महिना 4 महिना बिति पनि सकेको अवस्था छ गरे नै हो त म अहिले पनि भन्दिनँ अझै केही समय हेर्नुपर्छ अहिले चाँडै हुन्छ तर लक्ष्यहरू देखिनु पर्थ्यो र अहिलेको सरकारको के देखिन्छ भनेदेखि श्रम अघि नै हामीले कुरा गरिसक्यौँ नि यो सूचनाहरू संकलन गर्ने किनभने अहिले हामीसँग जति पनि लेबर फोर्स सरप्लस भएर बसिरहेको छ अथवा अर्को सकारात्मक शब्दमा त्यो भयो हामीसँग जुन बेरोजगारीको समस्या छ यो अहिले जुनसुकै सरकार आए पनि जतिसुकै चमत्कारिक सरकार आए पनि ओभरनाइट चेन्ज हुनेवाला होइन केही समयमा चेन्ज हुन्छ गर्नुपर्छ आशावादी हौ तर ओभरनाइट त यो सरकारले पनि गर्न सक्दैन नसक्ने भएपछि आजको रियालिटी के हो भनेदेखि हाम्रो बढी रोजगारी आजको रियालिटी हो त्यो रियालिटी हो भनिसके पछाडि सधैँभरि यो गल्फ मलेसिया जहाँ युद्ध चलिरहेको छ गल्फमा त्यसले गर्दाखेरिमा संख्या घट्ने अहिले पछिल्लो वर्षको आँकडालाई हेर्दाखेरिमा संख्या घटेको पनि देखिन्छ होइन गल्फको अघिल्लो वर्षको भन्दा पछिल्लो वर्षको चाहिँ संख्याहरू घटेको पनि देखिन्छ यो भइसके पछाडि हामीले लक्षणहरू के देखाउनु पर्थ्यो भने यो सूचनाहरू संकलन गर्ने काम चाहिँ हामीले हाम्रो नागरिकहरूलाई त्यहाँ फेसिलिटेट गरेर पठाउन सक्छौँ उनीहरू ताकि अलि तुलनात्मक रूपमा सुरक्षित हुन् पहिलाकाले यसमा ध्यान दिएन पहिलाका सरकारहरूले भने हामी त फरक हौ भनेर उहाँहरूको दावी छ होइन जनताको आशा पनि छ म जस्तो मान्छेहरूको पनि आशा छ ए हामी त वर्षौंदेखिबाट भनिरहन्थ्यौं सुनवाई केही सुनवाई के पनि नभएको चाहिँ होइन तर जति गर्न सकिन्थ्यो त्यति नभएकै हो भनेपछि अहिलेको सरकार फरक छ भनेर भनिसकेपछि अहिलेको सरकारले त्यो लक्षणहरू देखाउनु पर्थ्यो श्रम सम्झौता गर्नको लागि तदारकताहरू देखाउनु पर्थ्यो अनि इभन म त यस्तो पनि देख्छु कि रिजनल लिडरसिपहरू पनि कतिको अवस्थामा देखाउन सक्नु पर्थ्यो किनभने यो हाम्रो सब रिजन छ नि साउथ एसिया होस् अथवा इस्ट एसियाका अरू सरकारहरूसँग पनि अगुवाई गरेर किनभने उनको देशको पनि उन ती देशहरूको लागि पनि हामीले जे भोगिरहेछौँ ती देशमा पनि समस्याको घोल हुन्छ नि उस्तै हो समस्याको नेचरहरू उस्तै हो भनेपछि हामी सबै मिलौँ र हामी कमसेकम एउटा मिनिमम स्ट्यान्डर्डहरू चाहिँ सेट गरौँ गन्तव्यहरूसँग चाहिँ जस्तो कि यति प्रोटेक्सन हाम्रो नागरिकहरूलाई हुनुपर्छ यो नेपालको लागि मात्र होइन यो भारतीयहरूको लागि मात्र होइन बङ्गलादेशीहरूको लागि मात्र होइन हामी सबै जो वर्कर छन् त्यो सबैको लागि कमसेकम हामी यो 5-7 वटा कम्तीको तर्फ गरी यो हाम्रो कमन पोजिसन हो भन्ने किसिमको लिडरसिप समेत पनि लिनको लागि नयाँ सरकारले त्यो तदारकता देखाएको खोइ सम्झौता गर्नको लागि तदारकता देखाएको खोइ अनि त्यसपछि प्रोटेक्सन

0: चाहिँ स्वतन्त्र ज्यादा देउनु भइरहेको छ। यसलाई हस्तक्षेप मात्रै गर्नको लागि होइन, निर्मम भएर त्यो ज्यादातिको पाटोमा चाहिँ प्रहार गर्नको लागि उहाँहरूले चाहिँ देखाएको तदारुकता होइन। त्यो तदारुकताले चाहिँ आगै परिणाम दिन्छ भनेर म त्यो अर्थमा भनिरहेको चाहिँ छैन। त्यो चाँडै हुन्छ, तीन चार महिनाको समय त्यसको लागि पर्याप्त छैन। यो वर्षौंदेखि जकडिएको र ठूलो भल्लमा रहेको समस्या, तर लक्षणहरू त देखा पर्नु पर्यो नि त, बुझारोपण त गर्नु पर्यो नि त। त्यो चाहिँ ठ्याक्कै देखिन, मैले ठ्याक्कै भन्ने शब्द प्रयोग गरेँ। अझ केही मात्रामा त उल्टा गति हिँड्नको लागि मार्ग कोरेको, मार्गचित्र कोरेको पनि देख्छु। उदाहरणको लागि जो वर्करहरूको लागि इम्प्लोयर पे मोडल तर्फ हामी जानु पर्थ्यो, त्यो चाहे फ्री भिसा फ्री टिकट भन्ने नामको होस्, चाहे जिरो रिक्रुटमेन्ट कस्ट वर्करको लागि जिरो रिक्रुटमेन्ट कस्ट भन्ने नामको होस्, जेसुकै नाम होस्, वर्करहरूले चाहिँ जाँदाखेरिमा पैसा तिर्नु नपरोस् भनेर भन्ने जुन प्रिन्सिपल छ, नेपाल सरकारले कयौं देशसँग गरेको श्रम सम्झौतासँगमा पनि त्यो कुराहरू रिफ्लेक्ट छ। उदाहरणको लागि सबैभन्दा पछिल्लो समयमा गरेको साउदीसँग गरिएको जुन श्रम सम्झौता छ, त्यसमा साउदी सरकारले हामी सबै बिहान तयार हुन्छौं भनेर भनेको छ। त्यसै गरिकन युएईले, त्यसै गरिकन कुनै बेला मलेसियाले, लगायतका देशले चाहिँ एकातर्फ हामी गर्छौं भनेर भनेको छ। अब अहिलेको नयाँ सरकार र यो जुन वर्कर वर्गहरूलाई चाहिँ बढी हेल्प गर्छ, पहिलाकाले गरेन हामी छौँ भनेर भन्ने सरकारले चाहिँ होइन, यो चाहिँ तिमीले नै तिर्ने भन्ने किसिमको चाहिँ नीति, पहिलाको नीतिलाई उल्टाएर उल्टो बाटो हिँड्नको लागि लिएर आइरहेको छ। भनेपछि सकारात्मक हस्तक्षेपको लागि लक्षणहरू देखिएन, बीजारोपण गरिएन, तीन चार महिनामै परिणामहरू हात हान्न परे तापनि लक्षणहरू देखिनु पर्थ्यो भनिरहँदाखेरिमा एउटा दुईटा विषयमा त उल्टो बाटो हिँड्न पो सुरु गरे। त्यस कारणले गर्दाखेरि यो सरकारले यसो नगरोस्, उनले सुल्टो बाटो हिँडोस्।
1: अबको समयमा चाहिँ नेपालको मुख्य गन्तव्य देशहरू चाहिँ कुन कुन हुन सक्छन् र त्यस अनुसार सरकारले सहजता बनाउनको लागि अलिकति पाटो आइसकेको छ र अन्तिम भएको भएर फेरि निवेदन गर्न चाहन्छु, सहज बनाउनको लागि चाहिँ के गर्नुपर्छ अबका दिनमा?
0: हामी यो जुन निर्भरता छ नि हाम्रो, यो छ सातवटा मात्रै सीमित देशहरूमा जुन निर्भरता छ, यो सीमित देशमा मात्रै निर्भरता हुँदाखेरिमा हाम्रो तर्फ रहेको यो ठूलो संख्यालाई जसले खपत पनि गरिरहेको छ, यो अलिकति चुनौतीपूर्ण निर्भरता हो। यसरी निर्भर भएर बस्दाखेरिमा अहिलेको खाडी युद्धले वा कुनै बेला लिबियामा भएको युद्धले वा कुनै बेला सिरियामा भएको युद्धले त्यो त्यस आसपासमा पारेका इम्प्लोयमेन्टका अपर्च्युनिटीहरूलाई प्रभाव जो पार्यो, त्यसबाट पनि हामीले थुप्रै पाठहरू सिकिसकेका छौँ कि यो एकै ठाउँमा केन्द्रीकृत निर्भरतामा चाहिँ आधारित भएर गरिने जुन यो लेबर माइग्रेसन छ, यसले चाहिँ हामीलाई कुनै पनि बेला चाहिँ ठूलो चुनौतीमा पार दिन सक्छ भन्ने उदाहरण पाठहरू हामी सिकिसकेका छौँ।

0: गरेका छन्, त्यो अलग कुरा भयो। तर हामी श्रम आप्रवासनको कुरा गर्दाखेरिमा, फर्मल आप्रवासनको कुरा गर्दाखेरिमा चाहिँ यी रूपमा अहिले त्यो किसिमको सम्भावना छ। र यसमा चाहिँ सरकारले के गर्नु पर्यो त भन्दाखेरिमा, यी रूपमा हामी कसरी हाम्रा नेपालीहरूलाई चाहिँ त्यहाँको जब अपर्च्युनिटीसँग जोड्न सक्छौ भन्ने कुरामा काफी मात्रामा अघि पनि कुरा आयो। काफी मात्रामा चाहिँ त्यसको अध्ययनहरू गरेर, त्यसको इन्टेलहरू जम्मा गरेर हामी यस्तो यस्तो गर्नुपर्ने रहेछ भन्ने कुरा, र अनि त्यसको चाहिँ फेरि त्यो चिज गरिसक्ने बित्तिकै यहाँ बिजुलीहरू जग जगाएर चाहिँ ह्युमन ट्राफिकिङ वाट्याक गर्ने पनि हुनसक्छ। त्यसलाई पनि सँगसँगै रोक्नको लागि ए त्यो सुनको लङ्का मात्रै होइन है, यसमा चाहिँ एउटा प्रक्रिया पूरा गरेर जानुपर्छ। यसमा पनि चुनौतीहरू छन्। तपाईँले प्रक्रिया पूरा गरेर ड्यू प्रोसेसबाट जानुभयो भने चुनौती मिनिमाइज हुन्छ, अनि तपाईँको लेबर माइग्रेसन सफल हुन्छ, तपाईँको उन्नत हुन्छ अवस्था भनेर यो सबै कुराहरू, जनचेतनाका कुराहरूदेखि लिएर इन्टिग्रेटेड प्याकेजमै काम गर्नुपर्ने हुन्छ। र सबैभन्दा महत्वपूर्ण चाहिँ लेबर डिप्लोमेसी, यो एकतर्फी रूपमा होइन, दुईतर्फी संवादबाट अगाडि बढाउनु पर्ने हुन्छ। उसले पनि डिमान्डहरू गर्ने मात्रै होइन, उसले हाम्रा जुन शर्तहरू छन् हामीले कमसे कम यिनैको चाहिँ शर्त चाहिँ हामी लागू गर्न चाहन्छौ। यहाँ वर्करको अधिकार संरक्षित हुनुपर्छ, उनीहरू सुरक्षित हुनुपर्छ, अप्ठ्यारोमा पर्दाखेरिमा उहाँहरूलाई सहयोग उपलब्ध गराउनुपर्छ, कथम कदाचित ज्यादा दिनुपर्नु भने रिड्रेस यो न्यायमा पाउँछ सुनिश्चित हुनुपर्छ लगायतका शर्तहरू पनि हामीले अगाडि सार्नुपर्ने हुन्छ। त्यो शर्त चाहिँ सम्बन्धित देशले मनाउने अवस्था पनि भइसके पछाडि यसलाई हामीले डाइभर्सिफाई गर्नु नै कल्याण छ। जति वर्ष हामी विदेशी रोजगारीमा जानुपर्ने अवस्था होला, अबको 10 वर्ष 15 वर्ष जति वर्ष, त्यति वर्षको लागि चाहिँ कमसे कम चाहिँ एउटा विगतको जुन लर्निङ हाम्रो छ, दुःखद लर्निङ छ, धेरैको चौपट्टै भएको छ, बर्बाद भएको छ, त्यस्तो नहोस् भन्नको लागि यो किसिमको चाहिँ एउटा इन्टिग्रेटेड प्याकेजमा चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ।
1: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
0: यहाँलाई पनि धन्यवाद।
2: देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्याला अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले नेपाली श्रमिकको बदलिदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्यबारे कुराकानी गर्यौं। देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्याला अनलाइन .com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गिवाली पनि

जहाँ फूल फूल था।

0: मलाई जन्म दर्ता दिनुहोस् त.
1: जन्म दर्ता गरेको छैन नि म्याडम.
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि.
1: हो र मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
2: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
1: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिफ्रिज, फ्रिज, एसी आउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863668418।
2: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: हिंसाबाट बचौ र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 터지게 울어사이.
1: उपभोक्ता अधिकारको संरक्षण गरौं र स्त्री वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु

0: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ?
0: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ?
0: म त खोज्दा खोज्दा थाकिसके हो।
1: ल सुन बहिनी, सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजु त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुथकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका 5 सोलिरी।

छ जनहितमा जारी सन्देश पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्राईहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिली नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस योजना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभप्राईहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने ब्यौरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्जीकरण शाखा 98-42-97-91 97-65-97-104
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुम सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
3: नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
2: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारे बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो।
3: यो त लागौसत कोलकातामा देखिने जस्तै लक्षिन्छ त।
2: कतै श्री लागौसत भाइ के भएको तिमीलाई?
3: राती भन त
4: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नु नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब चाहिँ छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
4: हुन्छ दिदी धन्यवाद, अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्न मौका दिनु।
5: भारिस्ता लज सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग ओसार पसार रोकथाम र नियन्त्रणमा जोड दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौ। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो, बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ।
7: मौसम पूर्वानुमान को जानकारी नियमित रूप में लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ। जलवायु परिवर्तन का असर घटाऊ सामूहिक प्रयास करौ। वन संरक्षण और वृक्षारोपण में सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत और स्वच्छ ऊर्जा को प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियंत्रण में जिम्मेवार बनाऊ। वातावरण संरक्षण करौ जीवन रक्षा करौ।
8: आंतरिक मामला तथा कानून मंत्रालय उत्तर प्रदेश द्वारा जनहित में जारी संदेश।
9: सड़क प्रयोग गर्दा ध्यान दिऊ।
10: सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमा में अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़क को नाली ठल तथा पानी निकास बंद हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौ र गराऊ। सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौ। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौ। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौ। जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौ। सड़कको तत्काल मर्मतमार गर्ने गरौ। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौ।
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
11: सवारी साधन को इंजिन रोकने संबंधी सूचना।
12: आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नया खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र चेसिस को अवस्था रुजू वा अन्य कुनै कैफियत भए नभएको रुजू गरेर मात्र खरीद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
13: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: बाल बालिकालाई लागू औषध दुरूपयोग बताउँ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ। बाल बालिकाको सुन्दरतामा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोची प्रदेशद्वारा जनहितमा सारी सन्देश।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
5: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: स्थानीय तहमा दर्ता भएका यी रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
5: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हालकालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

사람 다 죽어야 된다 이미 비난하지 않아

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ।
2: सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ।
3: सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग कसरी सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: आर्थिक वर्ष 2083-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बमोजिममा स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय

0: सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रवाहले सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग
1: प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
2: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बतालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी